0: FM चाहिन्छ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा

मसीहबाट बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्, अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तै दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

जय मसी की गेसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल लगायत हाम्रो मिडिया इन्टायर टिम अहिले भ्रमणको लागि साउथ गोवाको भ्रमणमा आज हामी छौँ र यहाँ बाटोको छेउमा एउटा चर्च रहेछ, पुरानो चर्च, र यो चर्चको साइडमा बसेर हामीले एउटा वचन रेकर्ड गरौँ भन्ने हामीलाई इच्छा लाग्यो र तपाईँहरू पनि आशिषित हुनुहुन्छ भन्ने हामीलाई विश्वासको साथमा आज एउटा वचन रेकर्ड गर्नको लागि म गइरहेको छु र आजको वचनको शीर्षक रहेको छ, सानो भनेर व्यवस्था नगर्नुहोस्। हामी सानातिना चिजहरूलाई त्यति वास्ता गर्दैनौ, हात्ती नै ठुलो हो कमिलाको के मतलब भन्ने हामी त्यो प्रकारले लिँदछौँ, तर परमेश्वरको वचनमा चाहिँ हामीलाई सानो भनेर व्यवस्था नगर्नु, गर्ने काम पनि यो सानो त हो अहिले भरे गरे पनि हुन्छ भन्ने प्रकारले नगर्नु। हामीले हरेक कुराहरू त्यो समयको बावजुद समयको पाबन्दीमा हामीले प्रयोग गरेर लानुपर्छ भनेर चाहिँ बाइबलले त्यसरी बताउँदछ। र एउटा सिंह सुतिराखेको रहेछ जङ्गलमा, अक्समात एउटा त्यहाँ मुसा आएछ र सिंहले आँखा पनि नखोलिकन मुसालाई च्याप्पै समातिदिएछ। समातेपछि मुसाले बिन्ती गरेछ सिंहलाई, माफ गर्नुहोस् तपाईँ कोहीमा आउँला भन्ने त इच्छा थिएन, तर अलिक परैबाट जाँदा जाँदै जङ्गलको राजालाई मैले छुइहालेछु, माफ गर्नुहोस् भने चाहिँ उहाँले भने चाहिँ मुसाले भन्दाखेरि सिंहले भनेछ म तँलाई त एक गाँसै खाइहाल्छु भने चाहिँ त्यसरी भन्दाखेरि लो ठिकै छ हजुरले खानुभयो भने पनि हजुर त अगाउनुहुन्न, तर तपाईँ र म साथीत्व गऱ्यौँ भने तपाईँ र मेरो साथीत्व भएको खण्डमा म पनि त तपाईँलाई सहायता पुर्याउँछु भन्दाखेरि सिंह मरिमरि हाँस्छ अरे, तँ जाबोले मलाई साथी बनाउने साथै तैँले मलाई सहायता पुर्याउने भने चाहिँ मरिमरि हाँस्दा हाँस्दै हात खुस्किएछ अरे लु जा भने चाहिँ छोडिदिएछ अरे सिंहले, र अरूहरूलाई पनि त्यो मुसाको ठट्टा गर्दै भने चाहिँ यसले मलाई साथी बनाउने अरे र यसले चाहिँ मलाई सहायता पुर्याउने अरे भनेर

मजाले ऊ चाहिँ गर्जिएर हाँसेछ। तर केही समयपछि सिकारीहरूले जो जंगलको बीचमा चाहिँ पासो थापिरहेको रहेछ डोडीको ऊ बनाएर, त्यसमा सिंह परेछ र एका बिहानै गुवा कि गुवा सिंह कराउन थालेछ सिकारीहरू आइपुग्न भन्दा अगाडि नै। त्यो आवाज चाहिँ मुसाले सुनेछ र मुसाले सुनेपछि त्यहाँ मुसा तुफान जाँदाखेरि त अस्ति छोडेको सिंह नै देखेछ। हत्तर पत्तर त्यो डोरीहरू किटी किटी किटी किटी गर्दै काट्दै गएछ जाँदा जाँदा, अनि डोरीहरू सबै छुटाएर सिंहलाई चाहिँ आजाद बनाइदिएछ मुसाले। र त्यो समयमा मुसाले सिंहलाई भनेछ, महाराज मैले हजुरलाई भनेको थिइनँ, मेरो पनि यस्तो दिन आउनेछ तपाईँलाई सहायता गर्ने भनेर भनेको थिइनँ, आज तपाईँको मैले प्राण बचाएको बचाइन भनेर मुसाले सिंहलाई प्रश्न गर्दाखेरि सिंहले भनेछ, मेरो घमण्ड तिमीले आज चुर बनायो हो, सानोको पनि आफ्नै महत्व हुँदो रहेछ, ठुलोको पनि आफ्नै महत्व हुँदो रहेछ, आज तिमीले मेरो प्राण बचायो स्याबास भनेर चाहिँ सिंहले मुसालाई त्यहाँबाट पठाइदिएछ धन्यवाद दिएर। भने जस्तै आजको वचनको शीर्षक पनि सानो भनेर व्यवस्था नगरौं भनिकन पवित्र बाइबलले यसरी भनेको छ। अब यो हामीले व्यक्तिगत जीवनतर्फ यो प्रसङ्गलाई लिएर जाँदाखेरि हामीले सानो काम त हो यो भरे गर्छु भोलि गर्छु भनेर त्यसरी राखिरहेको खण्डमा बारी बाँझो हुँदछ, बारीमा काँडाहरू उम्रन्दछ, बारीको जो पर्खाल छ त्यो लड्न सुरु गर्दछ, यानि जिन्दगी भताभुङ्ग हुँदै जाँदछ भनिकन बाइबलले बताउँदछ। र हितोपदेशको पुस्तक 18:9 यहाँ एउटा वचन छ यस्तो, यो खण्ड म पढिदिँदछु। आफ्नो काम गर्नमा ढिलो गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ जस्तै हो भन्छ यस खण्डमा बताइएको छ। ए यो सानो काम यो त म एकैछिनमा गरिदिइहाल्छु भनेर चाहिँ तपाईँले भरे भोलि भन्दै कुनै पनि कामलाई राख्नुभयो भने तपाईँ सर्वनाश चाहनेको साखै भाइ बन्न जानुहुन्छ। दुष्टात्माले हाम्रो समय यसरी चोरेर यसले बिस्तारै बिस्तारै यसरी नै हामीलाई खतम पार्ने यसको योजना छ। त्यही कारणले गर्दाखेरि बाइबलले हामीलाई यो स्पष्ट सूचना दिँदछ, यानि सम्झाउँदछ, आजको काम भोलि भरे नभन्नु, यानि सानो काम भनेर छोडी नराख्नु भनेर चाहिँ बाइबलले यो स्पष्ट हामीलाई सिकाएको छ। र पारिवारिक जो हाम्रो काम हो यानि हाम्रो जिम्मेवारी हो त्यो पनि हामीले निभाइहाल्नुपर्छ। यदि श्रीमतीको लुगा फाटो च्यातिएको छ, म भरे भोलि दिन्छु यसो भएपछि त्यो गर्छु भनेर चाहिँ तपाईँ भनिराख्नु भयो भने त्यो ढिलो हुन जाँदछ। यदि श्रीमानलाई मन लागेको खानेकुराहरू म भोलि पकाउँछु पर्सि पकाउँछु यानि यस्तो कुराहरू भइसकेपछि मात्रै गर्छु भनेर चाहिँ भन्नुभयो भने त्यो ढिलो हुन जाँदछ। र कसैले केही काम तपाईँको जो जिम्मेवारी तपाईँको छ त्यो काम गर्नको लागि दिएको छ, भरे गर्छु भोलि गर्छु भनेर चाहिँ त्यस प्रकारले भन्दै जानुभएको खण्डमा त्यो कामले तपाईँलाई छोड्दछ। त्यसले गर्दाखेरि गर्नुपर्ने काम तुरुन्तै गरिहाल्नु पर्दछ। यदि प्रभुको विषयमा कसैलाई तपाईँले बताउन चाहनुहुन्छ, आफन्त हुनुहुन्छ, साथी मित्र हुनुहुन्छ भने पनि भरे भन्छु म उहाँलाई भोलि चाहिँ सुसमाचार सुनाउँछु यानि पछि गएर भन्छु भन्दै गरेर त्यस प्रकारले जानुभएको खण्डमा त्यो पनि ढिलो हुन जाँदछ। अहिले हामी गुवाको यो एउटा चर्चको अगाडिपट्टि छौँ। गुवाको यात्रामा हामीलाई यही महसुस भयो, पहिला गुवामा पस्दाखेरि बाटोको दाहिने देब्रे होटेलको आम्ने सामने जताततै क्रुस देख्दाखेरि हामीलाई खुसी लागेको थियो। तर हामीलाई थाहा छ सुसमाचारले जो आत्मिकी उद्धारको साथसाथै शारीरिक सुधार पनि ल्याउँदछ, र आत्मिकी उद्धार भन्नाले अनन्त जीवन भयो, शारीरिक सुधार भन्नाले उन्नति प्रगति धरतीमै भौतिक विकासका कुराहरू हो। तर जब हामी गुवाको वरिपरि यसरी घुम्यौं र पोर्तुगलबाट जो मिसनेरीहरू आउनु भएर यहाँ बस्नुभयो उहाँले त यो ठाउँको उन्नति प्रगति गराउन गर्नु पर्दथ्यो, तर त्यो गर्नको सट्टा यहाँ त सिर्फ क्रुसको एउटा चिन्हहरू मात्रै भएको देखियो। ढुङ्गामा चिन्ह छ, बाटोको छेउमा चिन्ह छ, घरमा चिन्ह छ, आदि इत्यादि चिन्ह मात्रै भयो तर काम भएन रहेछ, र त्यो दुःख लाग्दो कुरा भयो। प्रभु येशूको सुसमाचारको गलत प्रचार भयो। हामीले ख्रिस्ट येशूको सन्देशबाट परिवर्तन आउँदछ, त्यो त परमेश्वर र मानिसको बीचको सम्बन्ध हो, यो त विधि होइन भन्ने कुराहरू नभएर सुरुमा आउनुभएको मिसनेरीहरू जो प्रभुका सेवक सेविकाहरू हुनुहुन्थ्यो उहाँहरूले मानिसको जीवनलाई आत्मिकी उद्धारमा शारीरिक सुधारमा लाने कुराहरू भन्दा पनि ज्यादा उहाँहरूले सेवाभन्दा स्वार्थमा ज्यादा जोड दिनुभयो होला। त्यो भएकोले गर्दाखेरि उहाँहरूले शारीरिक यो बिजनेसका कुराहरू नैमा नै धेरै जोड दिनुभएको कारणले गर्दाखेरि मानिसहरूको उन्नति प्रगति यो

0: ठाउँमा त्यति भएको देखिएन। जो बाइबलले बताएको छ त्यो अनुसार हुन पर्दथ्यो। सायद उहाँहरूले भरे गरौंला भोलि गरौंला, यहाँका मानिसहरू के जान्दछन् र यिनीहरूलाई जस्तो प्रकारले लगे पनि भइहाल्छ भन्ने प्रकारले जसरी उहाँहरूले सानो कुरालाई महत्व नदिनु भएको कारणले गर्दाखेरि अहिले लङ रनमा लामो दौडानमा ठूलो गलत हुन आयो। अहिले सुसमाचार आत्मा र सत्यताबाट परमेश्वरलाई पूजा गर्नुपर्छ, मसीहा येशु बाहेक मुक्ति र उद्धार छैन भनेर सुसमाचार प्रचार गर्ने व्यक्तिहरू यहाँ आउनु भएको हुँदाखेरि पनि मानिसहरूले त्यसरी महत्वपूर्ण प्रकारले लिनेवाला छैन, किनकि पहिलाका सुरुका मानिसहरूको त्यो प्रकारको कुराहरू देखिएन। उहाँले सायद यहाँ अघि हामीलाई गाइड गरेर लाने एक व्यक्तिले भन्दै हुनुहुन्थ्यो, उहाँहरूले यहाँको सुनहरू लानुभयो, सबै भौतिक कुराहरूको उपभोग गर्नुभयो लानुभयो, तर हामीलाई चाहिँ केही पनि दिनु भएन भन्ने कुराहरू नै उहाँहरूले गरिराख्नु भएको थियो। र प्रभु येशूले मेरो भवन व्यापारको घर बन्न हुँदैन भने चाहिँ व्यापार र सेवा बेग्लै कुरा हो। व्यापारले स्वार्थलाई जनाउँछ, सेवाले परमेश्वरलाई जनाउँदछ। र प्रभु येशूले योहान पुस्तक 4 अध्यायमा परमेश्वर आत्मा हुनुहुन्छ, उहाँका आराधकहरूले आत्मा र सत्यतामा उहाँको आराधना गर्न सक्नुपर्छ भने चाहिँ उहाँले त्यसरी भन्नुभएको छ। त्यो प्रकारको अवस्थाबाट ख्रिस्ट येशूलाई चिनेका मानिसहरू जसले साँचो परमेश्वरको सन्देश लिएर यो ठाउँमा आउनुभयो उहाँहरूले त्यही प्रकारले उहाँहरू खराब हुनुहुन्थ्यो भनेर त मैले भन्न खोजिन, तर पूर्ण उहाँले सुसमाचार उहाँले दिन सक्नु भएन जस्तो हामीले देख्दछौँ। त्यसले गर्दाखेरि कुनै पनि कुराहरू सानो यानि भरे भोलि भनेर चाहिँ हामीले त्यस प्रकारले व्यवस्था गर्नु हुँदैन। हितोपदेशको पुस्तकमा त कमिलाबाट सिक भनेर पनि बताइएको छ, र यहाँ सुसमाचार लिएर आउनुहुने परमेश्वरको आदरणीय जनहरूले यहाँका मानिसहरू पनि परमेश्वरको स्वरूपमा परमेश्वरको प्रतिरूपमा सृष्टि भएका मानिस हो। यति मात्रै हो कि उहाँहरू अन्धकारमा हुनुहुन्छ। उहाँहरूले गजबको ज्योति मसीहा येशूलाई चिन्न जरुरत छ भन्ने कुरा चाहिँ उहाँहरूले उ गर्नु पर्दथ्यो। सायद त्यो कुराबाट उहाँहरू अलिकति चुक्नु भयो होला। र हामीले जे काम गर्दछौँ, कलसीको पुस्तक 3:23 भन्छ, जे काम गर्दछौँ प्रभुको खातिर हामीले गर्नुपर्छ भन्ने चाहिँ यसरी बताइएको छ। जो बाहिर हामीले गर्छौँ मान्छेले देख्दछौँ, जो भित्र हामीले कसैले नदेख्ने बेला जुनै काम गर्छौँ त्यो चाहिँ परमेश्वरले देख्नुहुन्छ भनिकन बाइबलले त्यो बताएको छ। र जे काम हामीहरू गर्छौँ सानो कुरा भनेर हेला नगरिकन गर्दाखेरि प्रभुले देखिराख्नु भएको छ, कसैले नदेखे पनि भने चाहिँ हामीले त्यस प्रकारले लिन पर्ने हुन्छ भने अर्को कुरा, सानो कुरालाई व्यवस्था नगर्नको लागि चाहिँ हामीले सानै कुरामा पनि हामी इमान्दार हुनुपर्छ भनिकन हामीले त्यो कुराहरू जान्नपर्छ। लुकाको पुस्तक 16:10 प्रभु येशूले जो सानो कुरामा इमान्दार छ त्यो चाहिँ ठुलो कुरामा पनि इमान्दार हुन्छ भने चाहिँ त्यहाँ त्यसरी बताइएको छ। र हामीले आजको वचनको अन्तमा परिवारका सदस्यहरूको सम्बन्धलाई हामीले सानो सम्झेर व्यवस्था गरेर उहाँहरूलाई समय नदिइरहेका छौँ कि होसियार हुनुपर्छ। यो लामो दूरीमा त्यो ठुलो दुर्घटना हुन सक्दछ। त्यस्तै गरेर के मैले परमेश्वरसँगको सम्बन्धलाई भरे बाइबल पढ्छु भोलि बाइबल पढ्छु भनेर त्यसरी पन्साइरहेको छु कि बिस्तारै बिस्तारै दुष्ट आत्माले निराश हालेर हामीलाई डिप्रेसनमा लान सक्छ, आफूले आफूलाई नै हामीले खत्म पार्न सक्छौँ। होसियार हुनुपर्छ, सानो भनेर त्यसरी छोड्नु हुँदैन। त्यस्तै गरेर आफूले गर्ने काम कर्तव्यलाई पुरा मनले पुरा प्राणले पुरा शक्तिले गरिरहेका छौँ कि छैनौँ, यस्तो अब सानो काम त हो मेरो भनेर तपाईँले त्यसरी सम्झिराख्नु भएको छ भने त्यो कामलाई तपाईँले पुरा मन पुरा प्राणले गर्नुभएको छैन भने दुर्घटना हुन सक्छ। र आजको दिनलाई तपाईँ र मैले राम्रोसँगले प्रयोग गरिरहेका छौँ कि छैनौँ, आजको दिन त हो जा भोलि चाहिँ म यो गर्छु भनेर चाहिँ तपाईँ जानुभएको खण्डमा सानो कुरालाई व्यवस्था गरे जस्तो हुन्छ भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: म जय मसी सबैजनालाई। मेरो नाम चाहिँ पवित्र काफ्ले हो। मेरो घर चाहिँ पहिला सिन्धुपाल्चोक जिल्ला हो। अहिले हाल चाहिँ म कोटेश्वर नरेफाटमा बस्छु। अनि म चाहिँ गेतासमनी एयरपोर्ट चर्चको सदस्य हुँ। अनि यस मण्डलीमा चाहिँ म अहिले आउन थालेको 5 वर्ष भयो। मेरो गवाई चाहिँ यस्तो छ, मैले पाएको शान्ति र आनन्द चङ्गाईको गवाई चाहिँ म सबैजनालाई म बाँड्न चाहन्छु। र यो मेरो गवाई परमेश्वरले गर्नुभएको गवाई सुनेर तपाईँहरूले पनि आशिष पाउनुहोस् र चङ्गाई पनि हुनुहोस् भन्ने उद्देश्यमा चाहिँ म यो गवाई बाँड्न आइरहेको छु। गुड न्युज एफएमबाट यो गवाई तपाईँहरूले सुन्न सक्नुहुन्छ। अनि मेरो गवाई चाहिँ यस्तो छ कि हामी चाहिँ यो 67 सालमा काठमाडौँ आयौं सिन्धुपाल्चोकबाट। अनि 68 साल जेठ 24 गते चाहिँ हामी घरमा दिनभरि अब पसल व्यापार गरेर अनिखेरि बेलुका श्रीमान श्रीमती अब सँगै सुतेको। अनि राति उठेर टोयलेट जाने बेला मेरो श्रीमानले चाहिँ म टोयलेट जाउँ भने म जान सकिनँ, मलाई समातेर लैजाऊ न भन्नुभयो। अनि उहाँ चाहिँ ठट्टा गर्ने अब प्राय। अनि मैले भने होइन तपाईँ कस्तो ठट्टा गर्नुभएको जानु न के भन्नुभएको भनेर भने। अनि त्यसो भन्दाखेरि उहाँले होइन म जान सकिनँ मलाई समातेर लैजाऊ भन्नुभयो। अनि त्यसपछि म उठेर ओहो के भएको त भनेर मैले समातेर लै उहाँको त एकदम त्यतिखेर यो जिउ काम थियो हात गोडै काम थियो। अनि मैले यसरी समाएर थामेर लै अनि उहाँलाई टोयलेट सुरु गरेर लिएर आएँ। अनि त्यसपछि अब केही थाहा थिएन त्यतिखेर त्यस्तो हो सासमा मान्छे सुतेको। अनि मैले बिहान उठेर अनि मेरो भाइ मामाको छोरा चाहिँ डक्टर थियो त्यही नजिकै थियो। अनि उसलाई मैले फोन गरेर बोलाएँ, बाबु भिना त सासँगै सुत्नु भएको बिहान अहिले यस्तो हुनुभयो आऊ न एकचोटि भने। अनि मेरो मामाको छोरा डक्टर आयो, विनोद दङ्गाल हो उसको नाम पनि। अनि त्यसपछि ऊ आयो अनि उसले हेरो हो के भएको त भिनालाई, त्यसपछि माथि क्लिनिकमा ल्याउनु भन्यो। अनि क्लिनिकमा लगियो, उहाँ गएर हेर्दाखेरि केही पनि छैन त्यस्तो खासै हेर्दाखेरि। अनि किस्ट हस्पिटलमा लिएर आउनु दिदी, त्यहाँ मेरो मान्छे छ, म चाहिँ त्यो हस्पिटल नभए पनि त्यहाँ उहाँले हेरिदिनुहुन्छ, डक्टर हुनुहुन्छ मैले चिनेको भन्यो उसले। अनि त्यसपछि किस्ट हस्पिटलमा हामीले लिएर गयौँ। अनि त्यहाँ लिएर गएपछि अनि त्यहाँ एक हप्ता भर्ना भयो। अनि एक हप्ता भर्ना हुँदाखेरि उहाँको सबै ब्लडहरूबाट हेरियो, सबै चेक जाँच भिडियो एक्सरे सबै भयो, हेर्दाखेरि केही रोग छैन। तर उहाँलाई चाहिँ एकदम यो हात गोडा यो हातले यो डटमिन पनि उचाल्दैन्थ्यो, चम्चा पनि उचाल्दैन्थ्यो, टोयलेट जाँदाखेरि दुईपट्टि समाएर लानु पर्थ्यो। अनि एकदमै जिउ पोल्ने घोत्ने एकदमै गाह्रो कठिन थियो उहाँलाई। अनि केही रोग छैन भने त्यसपछि घर लिएर आइयो, घर लिएर आइसक्यो त्यतिखेर अब प्रभु पाएको थिएन हामीले। अनि जानी लाइयो, कति माताहरू लाइयो, अनि त्यो सबै गर्दाखेरि जब त्यो फुकफाक झारफुक गर्न लायो अनि त्यो दिन अलि हुन्छ भोलि भएपछि फेरि गाह्रो हुने। अनि त्यसपछि हाम्रो घरमा चाहिँ अब त्यसरी मन्दिर पनि बनाएको थियो। अनि उहाँले चाहिँ दिनमा आधा घण्टा जति गएर त्यो मन्दिरको अगाडि गएर उहाँले त्यहाँ गएर प्रार्थना पनि गर्नुहुन्थ्यो मलाई चङ्गाइदिनुहोस् भनेर। तर त्यो मन्दिरले त्यो हामीले पूजेका देवताले केही पनि गरेन। अनि त्यो एकदम निराशा भएर अनि त्यसपछि भने उहाँ बाँसबारी हस्पिटलमा नसा सम्बन्धीको हस्पिटलमा त उपेन्द्र देवकोटा डाक्टरबाट पनि हामीले लयौँ। उहाँ गएर हेर्दाखेरि पनि कुनै नसाहरू कहीँ केही पनि भएको छैन, ठिक छ भन्छ। तर उहाँलाई एकदमै गाह्रो कठिन छ, रातभरि सुत्न नसकेर उहाँ पुरै त्यो वरिपरि घुम्नुहुन्थ्यो, छटपटिनुहुन्थ्यो। अनिखेरि त्यतिखेर त्यो अवस्थामा अनि निराश भइसकेर अन्तिम भइसकेपछि अनि त्यसपछि मेरो दाई चाहिँ पास्टर हुनुहुन्छ अहिले एके प्रसाद दुलाल भक्तपुर अनन्त मण्डलीको उहाँ पास्टर हुनुहुन्छ। अनि दाई आइपुग्नु भएको थियो अनि तल पसलमा थियौँ। अनि मेरो बाबु रवि छोरो चाहिँ स्कुलबाट आयो 4 बजीतिर। अनिखेरि म चाहिँ पसलमा थिएँ, छोरो माथि गयो रुममा। अनि जाँदाखेरि बुवाको छटपट्टि देखेर उसलाई गाह्रो भएछ, झोला फ्याता फालेर तल पसलमा आयो। अनि उसले आएर भन्यो मम्मी भनेर हुँदै उसले भन्यो बुवालाई एकदम गाह्रो भएको छ भनेर भन्यो। अनि उसले त्यसो भनेपछि अनि मेरो दाई पनि सँगै हुनुहुन्थ्यो, उहाँ त बिरामी भएको 3 महिना भइसकेको थियो त्यतिखेर। जेठको कुरो यो हामीले विश्वास गरेको चाहिँ बिरामी हुनुभएको थियो चैतको 24 गते सासँगै सोधेको 25 गतेदेखि। अनि त्यसपछि छोरो रुँदै आएपछि अनि के भयो भनेर भने त बुवा कस्तो गाह्रो भएर छटपटिनु भएको छ भन्यो। अनि त्यसपछि मेरो दाई चाहिँ अब उहाँ बिरामी भएको त धेरै भइसक्यो, अब हामी विश्वास गर्ने होइन, जति सुनाउँदा नमान्ने त्यसमा विश्वास गरे होइन। अनि म जान्छु भनेर जान लाग्नु भएको थियो। अनि मैले भने अनि बाबु त्यसरी आएछ अनि उहाँले भन्नुभयो ल जाउँ त माथि एकछिन भनेर। अनि मेरो दाई र म सँगै माथि गयौँ। माथि जाँदाखेरि उहाँको एकदमै गाह्रो कष्ट एकदमै उहाँ अन्तिम अवस्थामा पुगिसक्नु भएको थियो। अनि त्यो भइसकेपछि अनि मेरो दाईलाई देख्ने बित्तिकै उहाँले भन्नुभयो अब मेरो चाहिँ रुपियाँ पैसाले नि शरीरलाई निको पार्न सकेन, जानी धामीले पनि केही गर्न सकेन, मेरो धन सम्पत्तिले पनि केही गर्न सकेन, अब तपाईँको बहिनीलाई र भान्जा भान्जीलाई हेरि नछाड्नुहोस्, म चाहिँ संसारमा रहिनँ भनेर उहाँले भन्नुभयो। अनि त्यो भनिसकेपछि अनि मेरो दाईले भन्नुभयो अनि पहिला मेरो नन्द पनि त्यस्तै बिरामी भएर भूमिमा लडाएको मान्छेलाई सबैले माया मारेको मान्छेलाई मेरो दाई र अङ्कल गएर प्रार्थना गरेर निको भएको थियो, मेरो श्रीमानलाई पनि थाहा थियो र पनि त्यतिखेर दुष्टले उहाँलाई त विश्वास गर्ने मन चाहिँ दिएको थिएन। अनि त्यसपछि यो दाईले भन्नु, उपाय त तपाईँलाई थाहा छ त जय साहब, तपाईँलाई केही पनि हुँदैन, निको हुनुहुन्छ, मात्रै तपाईँले यीशु ख्रीष्टमा विश्वास गर्नुहोस्, उहाँले तपाईँलाई जीवन दिनुहुन्छ, मुक्ति दिनुहुन्छ, शान्ति दिनुहुन्छ, तपाईँ विश्व हुनुहुन्छ, तपाईँलाई केही हुँदैन, तपाईँले यीशुलाई विश्वास गर्नुहोस् भनेर दाईले भन्नुभयो। अनि त्यो भनिसकेपछि त एकतिर छोरो रुने, एकतिर छोरी रुने, म रुने, त्यस्तो थियो। अनि दाईले त्यसो भनिसकेपछि अनि मैले भने, मसँग प्रभु बोल्नुभयो, म त्यतिखेर एकदमै कठोर थिएँ त्योभन्दा अगाडि, म यति धर्म कर्म गर्ने, अनि मसँग प्रभु बोल्नुभयो, अनि मैले के भने, मेरो शिर भनेको श्रीमान हो, उहाँ हुनुहुन्छ, सबैजना हुनुहुन्छ, उहाँ हुनुहुन्न, मेरो कोही पनि हुँदैन, हो हुनुहुन्छ, एक दिन आउनुहुन्छ, मलाई भेट्नुहुन्छ, अनि जानुहुन्छ, सधैँ बस्ने त मेरो श्रीमान हो, मसँग सँगै साथमा बस्ने त, उहाँलाई निको हुन्छ भने म मात्रै होइन मेरो परिवार सबैले विश्वास गर्छौ, दाई के गर्नुपर्छ तपाईँले गरिदिनुहोस् भनेर मैले तीनचोटिसम्म प्रभुलाई भने। अनि त्यसो भने अनि मेरो दाईले भन्नुभयो, मेरो बहिनीसँग प्रभु बोल्नुभयो, अब चाहिँ प्रभुले चङ्गाइदिनुहुन्छ, यो घरमा शान्ति आयो भनेर दाईले भन्नुभयो। अनि त्यसपछि अनि मैले यदि भनिसकेपछि अनि उहाँले भन्नुभयो, अझै पनि म विश्वास गर्छु भनेर तपाईँलाई चाहिँ भन्दिनँ, मेरो गुरुलाई, मेरो बालाई, मेरो बहिनी दिदी बहिनी छरछिमेक सबैलाई सोध्छु, अनि त्यसपछि मात्रै तपाईँलाई निधो दिन्छु भनेर उहाँले चाहिँ मेरो दाईलाई भनिसकेपछि अनि त्यसपछि हुन्छ ठिक छ तपाईँ सल्लाह गर्नुहोस् अनि तपाईँको सल्लाह मिलेपछि मलाई फोन गर्नुहोस् भन्नुभयो। मेरो दाईको काम अन्तर छ, मेरो दाई मेरो बुवा पनि अहिले जीवित हुनुहुन्छ, अनि फेरि उहाँहरू जानुभयो। अनि त्यति भइसकेपछि अनि हाम्रो परिवार अनि फेरि बस्यौं, अनि त्यसपछि उहाँले सबैलाई कल गर्नुभयो, फोन गर्नुभयो, मलाई केही गर्दा केही सिप लागेन, मलाई एकदम गाह्रो भयो, म संसारमा नरहने भएँ, अब यसमा विश्वास गर्दा चाहिँ निको हुन्छ भनेर भन्नुभयो। त्यसो भएपछि म अब के गरौँ त भन्दाखेरि, तिमीलाई निको हुन्छ भने जाऊ भनेर सबैले त्यही सल्लाह दिनुभयो। अनि त्यसपछि हामी केही जाने थिएन, मेरो श्रीमानले चाहिँ देखाएको थियो बहिनीलाई निको भएको, उहाँले अङ्कलहरू लिएर जानुभएको गाउँमा, अनि उहाँलाई निको भएको देखाएको, तर मैले त खासै त्यस्तो याद गरे पनि थिइनँ। अनि त्यति भनिसकेपछि हाम्रो परिवार बसेर अनि प्रभु हामीले के गर्नुपर्छ, हामी जान्दैनौ, हामीले गरेका भूल गल्तीमा हामीलाई क्षमा गर्नुहोस्, यो तपाईँको छोराको रोग यो के भएको छ हामी जान्दैनौ, तपाईँले चङ्गाइदिनुहोस्, हामी मरे पनि तपाईँकै संस्कार अनुसार हामी गाडिनुपर्छ, बाँचे पनि हामी तपाईँकै सेवा गर्छौ, प्रभु हामीलाई सहायता गर्नुहोस्, उहाँलाई चङ्गाइदिनुहोस् भनेर मैले त्यसरी प्रार्थना गरेँ। अनि उहाँले पनि त्यही भन्नुभयो, हामीले त्यसरी घुँडा टेकेर प्रार्थना गर्नुभन्दा अगाडि उहाँले के भन्नुभयो, म विश्वास गरेर पनि म संसारमा रहन भने पनि मेरो बाबु रहेन भने मेरो चाहिँ संसारमा नफर्क होइन, म रहँ भने पनि प्रभुकै सेवा गर्नुपर्छ, हुन्छ त मान्छौ त भनेर छोराछोरी सोद्धाखेरि तपाईँलाई निको हुन्छ भने हामी मान्छौँ। अनि त्यस्तो विश्वासले हामी प्रार्थना गऱ्यौँ। तीन महिनासम्म उहाँलाई हुइचेलमा लानु पर्थ्यो, खुवाइदिनु पर्थ्यो, उहाँलाई एकदमै कठिन थियो, त्यसरी प्रार्थना गरेको 20 मिनटमा उहाँको 80% रोग निको भयो, प्रभुले चङ्गाइदिनु भयो। अनि उहाँले भन्नुभयो, त्यति प्रार्थना गरेर म तल पसल थिएँ, पसलमा गएँ, अनि त्यसपछि उहाँले 15-20 मिनट पछि त्यो घरको छतबाट बोलाएर मलाई माइली माइली भनेर भन्नुभयो। मैले यसो हेर्दा मेरो श्रीमान त ओहो पहिला जस्तै चङ्गाई भएर छतबाट पो बोलाउनुहुन्छ, कसरी तपाईँ भनेर म एकदमै आँती माथि आऊ पसल थुन्यो भन्नुभयो। म माथि आएँ, म नुहाउँछु, मलाई टावल ल्याऊ, साबुन ल्याऊ, मलाई प्रभुले शक्ति दिइसक्नुभयो, मेरो रोग चाहिँ 80% रोग निको भइसक्यो, मलाई साबुन ल्याऊ टावल ल्याऊ भन्नुभयो। कसरी नुहाउन सक्नुहुन्छ तपाईँ, अहिले भर्खर यस्तो मान्छे सक्नुहुन्न, भोलि पर्सि नुहाउनु होला, किन अहिले नुहाउनु पर्यो भन्दाखेरि, होइन म नुहाउँछु, अहिले नुहाउँछु, मलाई प्रभुले शक्ति दिनुभयो भन्नुभयो। मैले साबुन दिएँ, टावल दिएँ, अनि फेरि मेरो श्रीमान बाथरूमभित्र गएर होइन म समाउँछु भन्दाखेरि पनि होइन मलाई प्रभुले शक्ति दिनुभयो, होइन म सकिनँ लडी यहीँ म गएँ भने पनि प्रभुको घरमा जान्छु, होइन भने पनि म प्रभुकै महिमा गर्छु, मलाई ल्याऊ भनेर भित्र गएर चुकु लाएर उहाँले नुहाउनु भयो। 20-25 मिनटकै बीचमा प्रभुले त्यस्तो शक्ति दिनुभयो। अनि यस्तो शक्तिशाली परमेश्वर, यस्तो चङ्गाइदिने परमेश्वर, यस्तो जिउँदो परमेश्वर चाहिँ आज मैले र मेरो परिवारले पाएको छु भने मेरो परिवार, मेरो आफन्त, मेरो छिमेकी सबैलाई आवश्यक छ, सबैले तपाईँ हेर्दै चाहिँ उहाँलाई विश्वास गर्नुहोस्, यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस्, उहाँमा मुक्ति छ, शान्ति छ, जीवन छ, आनन्द छ, खुसी छ, उहाँमा सबै कुरा छ, उहाँमा हुन नसकिने कुरो केही पनि छैन भनिकन म यो मेरो गवाई, यो उहाँको चङ्गाई, उहाँले दिनुभएको चङ्गाई, गवाई, शान्ति, सबै कुरो मेरा मित्रहरूलाई, मेरो आफन्तहरूलाई, मेरो साथीभाइहरूलाई चाहिँ म यो जुन गुड न्युज एफएममा मैले यो गवाई बाँडेको छु। यो गवाई झुट्टो होइन, सत्य गवाई हो। 2068 साल जेठ 3 गते हामीले यो चङ्गाई पाएको, यो प्रभुको शक्ति यो चङ्गाई पाएको हो भने यसरी तपाईँहरूले पनि विश्वास गर्नुहोस्। कोही साथीहरू आफन्तहरू हुनुहुन्छ होला, तपाईँहरू पनि यस्तै दुष्टको पन्जामा रहनु भएको होला, तपाईँहरूले पनि यीशु ख्रीष्टमा विश्वास गर्नुहोस्, आत्माबाट विश्वास गर्नुहोस्, अनि तपाईँलाई पनि प्रभुले चङ्गाई दिनुहुन्छ। सृष्टिकर्ता पिता चाहिँ उहाँ नै हुनुहुन्छ, हामी सबैको बुवा चाहिँ उहाँ नै हुनुहुन्छ, र हामी एउटै छोराछोरी हौं। उहाँलाई तपाईँहरूले सम्झिनुहोस्, घुँडा टेक्नुहोस् र प्रार्थना गर्नुहोस्, तपाईँहरूलाई चङ्गाई, छुटकारा, आनन्द, शान्ति दिनुहुन्छ भन्दै म बिदा माग्छु। धन्यवाद। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444
1: 40225444 40225 72 40225 72।
4: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र?
4: होइन होला त्यस्तो त।
5: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
11: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसित भाडामा उपलब्ध गराइन्छ।
12: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
13: अधिक जानकारीको लागि मोबाइल 98 41 87 68 02, 98 41 87 68 02
14: र 98 18 25 12 40, 98 18 25 12

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कोरस नम्बर 122।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: परमेश्वरका आत्माद्वारा डोर्याइन सिक्नुहोस्। जयमसी, आज मंगलबार अगस्त 4 तारीक साउन 19 गते। आजको बाइबल खण्ड रोमेको पुस्तक 8:14 रहेको छ र यसरी लेखेको छ, किनभने सबै जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन् तिनीहरू नै परमेश्वरका सन्तान हुन्। यदि तपाईँ परमेश्वरको उद्धार पाएको सन्तान हुनुहुन्छ भने पवित्र आत्मा तपाईँभित्र बस्नुहुन्छ अनि उहाँले तपाईँलाई आफ्नो जीवनको लागि परमेश्वरको आशिष र अरूलाई आशिष पुर्याउने अवसरहरूतर्फ डोर्याउनुहुनेछ। कतिपय अवस्थामा तर्कलाई उल्ट्याउने, अरूको असल लाग्ने सल्लाह नसुन्ने अनि परमेश्वरका आत्माद्वारा निर्देशित हुने तपाईँको क्षमता र इच्छा शक्तिले खाँचोमा परेका व्यक्तिको लागि ठूलो भिन्नता ल्याउन सक्छ। ब्रिटिश सेनाका एडमिरल सर टमस विलियम्स नियमित रूपमा एटलान्टिक पार गर्ने जहाजको कमानमा थिए। त्यस क्रममा एकपटक उनले एसेन्स आइल्याण्ड देखे, जुन अधिकांश समय निर्जन थियो। त्यो टापु पार गरेर जाने क्रममा क्षितिजमा मुस्किलले देखिन्थ्यो जब सर टमसले आफ्नो जहाजलाई त्यसतर्फ डोर्याउन तीव्र चाहना महसुस गरे। उनी त्यो टापुको जति नजिक आए उनले त्यति नै त्यो तीव्र रूपमा त्यता जाने चाहना महसुस गरे। जब उनले त्यो टापुतिर जान आदेश दिए उनका लेफ्टिनेन्ट अफिसरले आदरपूर्वक औल्याए कि त्यस्तो मार्ग परिवर्तनले उनीहरूलाई धेरै ढिलाइ गर्नेछ, तापनि ती एडमिरल दृढ रहे। परमेश्वरले उनलाई मार्गदर्शन गरिरहनु भएको थियो भने जुन भित्री प्रेरणा उनले पाएका थिए त्यो धेरै बलियो थियो। जहाज टापुको नजिक पुग्दा उनको टोलीले एउटा सेतो झण्डा देख्यो, यो संकेत हुनुपर्छ। विलियम्सले निष्कर्ष निकाले, निश्चय नै त्यो समुद्र तटमा 16 जना मानिस थिए जसको जहाज धेरै दिन अघिदेखि दुर्घटना भएको थियो। तिनीहरू भोकाएका थिए र करिब आशा त्यागिसकेका थिए। त्यस दिन 16 जनाको जीवन बचाइएको थियो किनभने एकजना मानिसले आफूभित्र रहनुभएका पवित्र आत्माको आवाज सुन्न र पालन गर्न सिकेको थियो। अनि तपाईँ पनि त्यसो गर्न सक्नुहुन्छ किनभने सबै जो परमेश्वरका आत्माले डोर्याएका हुन्छन् तिनीहरू नै परमेश्वरका सन्तान हुन्। यसकारण आज पवित्र आत्माको आवाज सुन्न र उहाँको प्रेरणा अनुभव गर्न सिक्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद, गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
1: यो समय हो धन्यवाद बिहानी।

0: नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु। म ज्ञानु तपाईँहरूको बीचमा उपस्थित भएको छु, धन्यवाद बिहानी लिएर। र यो बिहानीको समयमा म तपाईँहरूसँग केही कुराहरू बाँड्न चाहन्छु। किन भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ अनुग्रही परमेश्वर हुनुहुन्छ। परमेश्वरकै वचनबाट केही उत्साहका कुराहरू म तपाईँहरूलाई बताउन चाहन्छु आज भने। मैले तपाईँहरूको बीचमा चाहिँ यो बिहानी यसैयाको पुस्तक 41 म तपाईँहरूलाई केही कुराहरू बताउन चाहन्छु। त्यहाँनिर चाहिँ हामी हेर्छौँ भने चाहिँ 41:9 नै हामीले अध्ययन गर्यौँ भने पनि के भन्नुभएको छ परमेश्वरको वचनले भन्दाखेरि चाहिँ हामीलाई, तँलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याएँ र पृथ्वीको पल्लो छेउदेखि तँलाई बोलाएँ। मैले भने त मेरो दास होस्, मैले तँलाई छानेको छु र तँलाई इन्कार गरेको छैन, यसैले नडरा किनकि म तसित छु। निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हो। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु भनेर चाहिँ त्यहाँनिर भन्नुभएको छ। अनि म नै तँलाई सहायता गर्छु भनेर पनि परमेश्वरको वचनले यहाँनिर हामीलाई एकदमै धारस दिनुभएको छ। किन भन्दाखेरि चाहिँ परमेश्वर अनुग्रही हुनुहुन्छ, परमेश्वर चाहिँ एकदमै जीवित परमेश्वर हुनुहुन्छ। हुन त यो खण्ड हामीले धेरै पटक अध्ययन गरेको, कण्ठ बनाएको खण्ड पनि हुन सक्छ, सुनिरहेकै खण्ड हो। धेरैजना व्यक्तिहरूले यो खण्डलाई सेयर पनि गर्नुहुन्छ। तर धन्यवाद दिन चाहिँ हामीलाई के लाग्छ भन्दाखेरि, के कारणले गर्दा धन्यवाद दिने होला, के छ र मसँग, अथवा केही नै त छैन भन्ने कुराहरू लाग्छ। तर यो वचन पढ्दै गर्दा चाहिँ परमेश्वरले हामीलाई चाहिँ पृथ्वीको अन्तदेखि समातेर ल्याउनु भएको, होइन, चुन्नु भएको, बोलाउनु भएको, वास्ता गर्नु भएको, फिक्री गर्नु भएको, नडराउ है तिमीसँग म छु भन्नु भएको कुराहरू कस्तो मजाले यहाँनिर प्रस्तुत गरिएको छ, होइन। यो चाहिँ हामी सबैजनाको लागि हो नि त। आज हामी कतिवटा कुराहरूले डराइरहेका हुन्छौँ, आत्तिरहेका हुन्छौँ, विचलित भइरहेका हुन्छौँ, धेरै कुराहरू हुन्छ। गर्दा गर्दै पनि हामी कतिपटक चाहिँ असफल भइरहेका हुन्छौँ, अस्वस्थ भइरहेका हुन्छौँ, एकदम सोचेको जस्तो जीवन हामीले जिइरहेका हुँदैनौ र हामी हरेस खाइरहेका हुन्छौँ। हेर्नुहोस् त, परमेश्वरको वचनले हामीलाई चाहिँ मैले तँलाई समातेर ल्याएको छु, म चाहिँ तँलाई प्रेम गर्छु, अथवा यस्तो अवस्थामा पनि त नडरा किनकि म तसित छु भनिरहनु भएको छ नि त। आज हामीलाई कतिपटक लाग्छ मेरो आफ्नैले मलाई नडरा भनेन, पख भनेन, अथवा म छु भनेन, मेरो त कोही पनि रहेनछ भन्ने लाग्छ। मेरो आफ्नै शरीरले पनि मलाई साथ दिएन भन्ने लाग्छ हामीलाई कतिपटक। कति धेरै कुराहरू आउँछ कि हाम्रो जीवनमा, तर हामीसँग चाहिँ जस्तो सुकै परिस्थितिमा पनि नडराउनको निम्ति, एउटा उत्साहित हुनको निम्ति, अगाडि बढ्नको निम्ति एउटा आशा चाहिँ परमेश्वरमा हुँदो रहेछ। त्यही अवस्थामा हामी रहँदो रहेनछौँ, हाम्रो त्यो डरलाग्दो अवस्थामा मात्रै हामी रहेनछौँ, हामी चाहिँ राम्रो अवस्थामा पनि रहेछौँ, अथवा भनौँ हामी जस्तो सुकै अवस्थामा हुँदा पनि हामीसँग परमेश्वर हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ यो वचनहरूले चाहिँ हामीलाई उत्साह दिने गर्दछ। थुप्रै वचनहरू छ परमेश्वरको वचन, हरेक वचनले हामीलाई एकदमै उत्साह दिने गर्दछ। तपाईँले हृदयमा चाहिँ अन्य कुराहरूलाई भन्दा पनि वचनलाई खेलाउनुहोस् र तपाईँ धन्यवादी भन्नुहोस्। तपाईँ धन्यवादी हुनुभयो भने नि तपाईँहरू एकदमै स्वस्थ हुनुहुन्छ, अथवा भनौँ आनन्दित हुनुहुन्छ कि। एउटा मानिसको जीवन आनन्दित हुनु भनेको एकदमै असल कुरा हो। त्यो कारणले गर्दा तपाईँ चाहिँ यत्तिकै हुनुहुन्न यो संसारमा। कतिजनाले तपाईँलाई बेकारको व्यक्ति भन्नुभएको छ होला, तपाईँ आफैले पनि आफैलाई बेकारको छु भन्नुभएको छ होला, तर तपाईँ त बेकारको होइन नि त। पृथ्वीको पल्लो पल्लो छेउबाट होइन तपाईँलाई परमेश्वरले बोलाउनु भएको रहेछ, परमेश्वरले ल्याउनु भएको रहेछ, र चाहिँ परमेश्वरको तपाईँ चाहिँ आफ्नै सन्तान हुनुहुँदो रहेछ, र परमेश्वरले तपाईँलाई छान्नु भएको रहेछ, इन्कार गर्नु भएको रहेनछ नि त, होइन। यसैले तपाईँ म हामी चाहिँ कोही पनि डराउनु हुँदैन, तर हामी चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ धन्यवादी नै हुनुपर्छ। फिलिपीको पत्र हामी हेर्छौँ भने चाहिँ 4:6-7 पनि हामी यही कुराहरू पाउँछौँ। हरेक कुरामा चाहिँ धन्यवादी भएर आफ्नो बिन्ती चाहिँ परमेश्वरमा जाहेर गर्नुपर्छ भन्ने कुरा। हरेक कुरामा धन्यवादी हुनुहोस्। तपाईँ कुन अवस्थामा हुनुहुन्छ यो समय मलाई थाहा छैन, र पनि हाम्रो परमेश्वरलाई तपाईँको अवस्था थाहा छ, किनकि परमेश्वरले तपाईँलाई यो पृथ्वीमा ल्याउनु भएको हो। तपाईँ बिना योजना हुनुहुन्न, त्यस कारणले गर्दा तपाईँ धन्यवादी हुनुहोस् है भन्ने उत्साह दिन चाहन्छु। तपाईँको हरेक अवस्थामा धन्यवादी हुनुहोस्। तपाईँलाई परमेश्वरले साथ दिनुहुनेछ, सहायता गर्नुहुनेछ र प्रेम गर्नुहुनेछ। तपाईँको अवस्थाबाट तपाईँलाई बाहिर निकाल्नुहुनेछ र एउटा आनन्दित जीवन तपाईँलाई दिनुहुनेछ। यही उत्साह यो बिहानी दिँदै तपाईँहरूबाट म ज्ञानु बिदा हुन चाहन्छु। जय मसीह। नमस्कार। गुड न्युज एफएम सुन्दै गर्नुहोला।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुडनिज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ कार्यक्रम प्रस्तोता जोनाथन गिरीको तर्फबाट प्रस्तोता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामी प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा हामी तपाईँसँग बातचित गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईंलाई प्रार्थना गर्नुपर्छ भनेर उत्साह दिनु र हामी आफैले पनि उत्साह प्राप्त गर्नु रहेको छ र त्यही उद्देश्य अनुरूप आज पनि हामी कार्यक्रममा अबको करिब करिब आधी घण्टासम्मको लागि तपाईँको रेडियो सेट मार्फत तपाईँको यो बिहानलाई प्रार्थनामय बनाउनको लागि आइसकेका छौं। श्रोता, यसकारणले गर्दा आउनुहोस् अब हामी एकसाथ मिलेर आजको यो बिहानलाई हामी प्रार्थनामय बनाएर अगाडि बढौं। श्रोता, यदि तपाईँसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाको अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं। आदरणीय श्रोता, जुन रहेको छ 01-4470-754 हाम्रो स्टुडियोको ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 977-9903-44-646। हजुर, 9803-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। श्रोता, यदि तपाईँ हामीलाई फेसबुक अथवा वाट्सएप मार्फत आफ्नो प्रार्थनाको अनुरोधहरू हामीसँग टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर हामीलाई टिपाउन सक्नुहुनेछ भने हाम्रो ल्याण्डलाइन नम्बर मार्फत चाहिँ तपाईँ सिधै प्रत्यक्ष फोन मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुन्छ। आदरणीय श्रोता, अब यो तपाईँ आफ्नो मोबाइल फोन उठाउनुहोस् र हामीलाई फोन गर्दै रहनुहोस् र म भने केही समय फेरि पनि प्रार्थनासँग सम्बन्धित एउटा यस्तो गम्भीर विषयलाई तपाईँको बीचमा उठान गर्न गइरहेको छु। आदरणीय श्रोता, हाम्रो दैनिक विश्वासी जीवनमा सधैँभरि खुशियाली र सधैँभरि आफ्नो चाहना अनुरूपका प्रतिकूल अथवा अनुकूल अवस्थाहरू आइ नै रहन्छ भन्ने हुँदैन। हामी यस संसारमा केवल परमेश्वरको उपस्थितिभित्र मात्रै छैनौ, बरु परमेश्वरसँग सदाको लागि हारेको र प्रभु येशु ख्रीष्टसँग पनि हारेको एउटा यस्तो दुष्ट आत्माको राज्यभित्र पनि छौ, जसले सारा मानिसलाई अब जो परमेश्वरप्रति आज्ञाकारी हुन्छ परमेश्वरलाई पछ्याउँछ त्यसको विरूद्धमा युद्ध गरेर तिनीहरूलाई आफ्नो अधीनमा पार्न चाहन्छ। हजुर, त्यसको नाम हो डियाबोलस। हामी त्यससँग पनि संघर्ष गर्दै अगाडि बढ्नुपर्ने हाम्रो परिस्थिति रहेको छ। त्यही कारण जब जब हामी अलिकति आत्मिक रूपले परमेश्वरदेखि थोरै अलग हुन्छौं र अलिकति टाढा हुन्छौं त्यसपछि त्यसले तपाईँ हाम्रो आत्मिक यात्राको क्रममा विभिन्न प्रकारका तरिकाले परीक्षाहरू ल्याउँदै प्रहार गर्ने र हामीलाई निराशामा
पार्ने उसले कुचेष्टा गरिरहन्छ। यसकारणले गर्दा हामी हरेक समय सृष्टिकर्ता परमेश्वरको छत्र छाया मुनि बस्न सक्यौं भने त्यो नै हाम्रो लागि सबैभन्दा राम्रो सुरक्षा हुन सक्छ। श्रोता, हाम्रो मनमा जब जब सबै कुरा मिल्दै जान्छ, असल हुँदै जान्छ, तब एउटा विचार के आउँछ भने, वा अब त म सिद्ध भएछु, अब त म आफूले आफूलाई बचाउन सक्ने एउटा बलवान शक्तिशाली भएछु भन्ने एउटा अहम्ता हाम्रो मनमा आउँछ। प्रेस्रोता, जब यो अहम्ता हाम्रो मनमा आउँछ, त्यसले चाहिँ दुष्ट दियाबलसलाई हाम्रो जीवनमा काम गर्ने अनुमति प्रदान गर्छ श्रोता। अनि त्यसपछि यो घमण्डको बीजारोपण भएसँगै जस्तै जस्तै यो अहंकार हामी भित्र बढ्दै जान्छ बढ्दै जान्छ बढ्दै जान्छ, अनि त्यसपछि डियाबोलस र त्यसको सेनाहरूलाई हाम्रो जीवनमा प्रवेश गर्ने ढोका पनि खुल्दै जान्छ, झन् ठूलो ठूलो हुँदै जान्छ। र यसरी हाम्रो जीवन एउटा सानो घमण्डी विचारबाट शुरूआत भएर बढ्दै आएको कुराले तपाईँ हाम्रो आत्मिक र भौतिक जीवनलाई बर्बाद गर्नेसम्म अवस्थामा लिएर जान्छ। श्रोता, त्यसो भए तपाईँ हामीले के गर्नुपर्छ त? तपाईँ हामीले सदैव एउटा कुरा चाहिँ गर्न भुल्नुहुन्न, त्यो के भन्दा, चाहे हामीमा जतिसुकै खुसियाली र जतिसुकै आनन्द र शान्तिको वातावरण हाम्रो परिवारमा किन नबनेको होस्, हामीले हाम्रो अन्तस्करणमा एउटा कुरा चाहिँ सदैव मानिलिनुपर्छ, त्यो के हो भने, म कमजोर छु र म कमजोर पात्र हुँ र मलाई परमेश्वरको शक्ति र परमेश्वरको सहायता अटुट रूपमा आवश्यक छ भन्ने चाहिँ हामीले बिर्सनुहुन्न। हुन त तपाईँ हामीले यो कुरालाई ठ्याक्कै मैले तपाईँको बीचमा बताइराख्दाखेरि हाम्रो सांसारिक प्रणालीमा चाहिँ एउटा योभन्दा पृथक तरिकाको अवधारणा व्याप्त छ। त्यो के हो भने, संसारमा सबै प्रकारका मोटिभेसनल प्रिचरहरूले अथवा मोटिभेसनल जो प्रवचन दिने व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको भनाइ चाहिँ के रहन्छ भन्दा, तपाईँ एउटा शक्तिशाली व्यक्ति हो र तपाईँले आफूले आफूलाई कमजोर सम्झिनुहुन्न भन्ने उहाँहरूको शिक्षा हो। तर बाइबल धर्मशास्त्रले भन्दछ, मानिस कमजोर पात्र हो र उसलाई सधैँ सृष्टिकर्ता परमेश्वरको सहायता चाहिन्छ। जब कोही सृष्टिकर्ता परमेश्वरमा निहित हुन्छ, उहाँमा रहन्छ, अनि त्यसपछि त्यो एउटा व्यक्ति चाहिँ कसैले पनि तोड्न नसक्ने सामर्थ्यवान व्यक्ति बन्न सक्दछ। यो बाइबलको सिद्धान्त हो। त्यसकारणले आजको कार्यक्रममा म बाइबलीय कुरा अनुसार नै तपाईँको बीचमा कुराकानी गर्दैछु। श्रोता, तपाईँ आफूले आफूलाई शक्तिशाली बनाउन चाहनुहुन्छ, सामर्थ्यवान बनाउन चाहनुहुन्छ भने तपाईँ हामी अनिवार्य रूपमा सृष्टिकर्ता परमेश्वरमा रहनु आवश्यक छ। आदरणीय श्रोता, जति जति हामी सृष्टिकर्ता परमेश्वरमा निहित हुन्छौ, उहाँमा निर्भर पर्छौं, उति उति बाहिरी संसारको सामु हामी आफूले आफूलाई शक्तिशाली बनाउँदै गएका हुन्छौ। हामीलाई कुनै पनि निराशाले गलाउन सक्ने छैन, कुनै पनि असफलताले हामीलाई निराश तथा हताश बनाउन सक्ने छैन। त्यसकारणले गर्दाखेरि मैले तपाईँलाई भने, जहिले पनि हामीले हाम्रो मनमा स्वीकार्नुपर्ने एउटा कुरा के भन्दा, परमेश्वर बिना म कमजोर पात्र हुँ,
यदि सृष्टिकर्ता परमेश्वरको साथ म भित्र छैन भने म एउटा सुकेको पात पनि उठाउन नसक्ने कमजोर व्यक्ति हुँ भन्ने कुरा चाहिँ हामीले जहिले पनि आफ्नो मनमा गढाएर राख्नुपर्छ। जब हामी यसो गर्छौं यसले हामीलाई सृष्टिकर्ता परमेश्वरको सामु नम्र हुन सिकाउँछ। जब हामी नम्र भएर उहाँको सामु आफूलाई कमजोर प्रस्तुत गर्छौं तब उहाँले हामीलाई आफ्नो सामर्थ्य हातले दरिलो बनाइराख्नुहुन्छ। र यसको लागि हामीले के गर्नुपर्छ? यसको लागि हामीले निरन्तर हरेक परिस्थितिमा प्रार्थना गर्नुपर्छ र उहाँलाई धन्यवाद महिमा प्रशंसा चढाउनुपर्छ र उहाँलाई आराधना गरिराख्नुपर्छ। साथै उहाँको वचनमाथि पनि मनन गर्ने गर्नुपर्छ। साथै उहाँको वचनलाई विश्वास गरेर उहाँको वचन अनुसार हाम्रो भौतिक जीवनलाई पनि जिउनुपर्छ। हाम्रो भौतिक जीवनलाई पनि त्यही अनुसार तालिम दिनुपर्छ। आदरणीय श्रोता, हामी देख्छौ गन्ती 11 अध्यायको 10 देखि 35 पदमा मोसाको बारेमा। हुन त हामी केही समयदेखि मोसाको विषयमा नै बातचित गर्दैछौ किनभने सायद आजसम्म येशुख्रिष्टपछि परमेश्वरसँग कोही नजिकको सम्बन्ध बिताउन सक्ने कोही व्यक्ति थियो र भने त्यो चाहिँ मोसा मात्रै हो। किनभने जब मोसाले परमेश्वरसँग बातचित गर्दथे उनले परमेश्वरको स्वरूपलाई हेर्दथे र परमेश्वर प्रत्यक्ष रूपमा उनी कहाँ देखा पर्नुहुन्थ्यो। श्रोता, सपनामा होइन, दर्शनमा पनि होइन, फिजिकल्ली अर्थात भौतिक रूपमा। यो थियो मूसाको प्रार्थनाको जीवनको पराकाष्ठा। त्यसपछि ख्रिस्ट येशू, उहाँ त झन् सृष्टिको आरम्भदेखि नै परमेश्वरको साथमा हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनुहुनेछ। येशुख्रिष्टपछि दोस्रो दर्जामा मूसा आउँदछन् प्रार्थनाको पराकाष्ठामा। श्रोता, त्यसपछि मूसा जस्तो प्रार्थना गर्ने क्रममा प्रार्थनाको जीवनको एउटा पराकाष्ठामा पुग्ने, त्यो प्रकारको उचाइमा पुग्ने अर्को कुनै पनि सन्त देखिएनन्, न नयाँ नियममा न त पुरानो नियममा नै छन्। त्यही कारण यहाँ मैले तपाईँको बीचमा मूसाको बारेमै कुराकानी गर्दैछु। प्रेसरोता, मूसामाथि एउटा जिम्मेवारी परमेश्वरले दिनुभएको थियो। उनीहरूलाई अर्थात इसरायलीहरूलाई मिश्रदेखि निकालेर कनान देशसम्म लिएर जाने जिम्मेवारी मूसाको काँधमा थियो। आदरणीय श्रोता, जब जब सृष्टिकर्ता परमेश्वरले मूसाले प्रार्थना गरे अनुसार तुरुन्तातुरुन्ती काम गर्नुभयो, त्यतिखेर मूसाले उनीहरूलाई अगुवाई गर्दै गर्दा निकै आनन्दित र रोमाञ्चित महसुस पनि गरेका थिए होलान्। तर जब यात्राको क्रममा कठिन अवस्था आइलाग्यो तब सारा समुदाय मूसामाथि खनिन लागे। मूसालाई अब थाहा भएन कि अब कसरी के गर्ने वा फेरि परमेश्वरले कसरी काम गर्नुहोला, उनको समस्यालाई परमेश्वरले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने कुराको कुनै बाटो देखेनन्। तब उनी पनि एक प्रकारको नैराश्यताको बादलभित्र अल्मलिएको हामी देख्न सक्छौ। श्रोता हजुर, चारैतिर उनले समस्या मात्र देख्दैछन्। पहिलो कुरा, इसरायलीहरू हामी किन मिश्रबाट निस्किआयौं भनेर अफसोस गर्दै परमेश्वरको उपस्थितिमै विलाप गर्दैछन् र आफ्ना
असन्तुष्टिहरू व्यक्त गर्दैछन्। र यस क्रममा यसरी रोइरहेको जब मुसाले सुने, मुसाको कानद्वारा परमेश्वर कहाँ पनि त्यो आवाज पुग्यो, तब परमप्रभु परमेश्वर क्रोधित हुनुभयो र मुसा चाहिँ दुखित भए। सबैभन्दा ठूलो समस्या यहाँ हामी देख्छौं, मुसा आफैमा दुखित हुँदा इसरायलीहरूको अब कुनै पनि नोक्सानी हुनेवाला थिएन, इसरायलीहरू सुरक्षित नै रहने थिए। तर अब यहाँ सबभन्दा ठूलो समस्या भनेको चाहिँ परमेश्वरको क्रोध दन्किएको छ समुदायमाथि। प्रिय श्रोता, यो सबैभन्दा ठूलो विपत्ति हो। अनि अब फेरि अब मुसाले आफ्नो दुःखमा र कष्टमा उनले फेरि हेर्छन् इसरायलहरूको माग के हो। उनीहरूको माग चाहिँ यही हो कि अब चाहिँ उनीहरूलाई परमेश्वरद्वारा प्रदान गरिएको स्वर्गको रोटी होइन, उनीहरूलाई पशु पंक्षीको मासु चाहिएको छ, पिउनको लागि पानी चाहिएको छ, उनीहरूलाई लसुन, प्याज, खरबुजा, काँक्रा आदि इत्यादि पनि चाहिएको छ, उजाड स्थान छ, वर्षौं वर्षसम्म एक थोपा पानी पनि पर्दैन, परिहाल्यो भने पनि बालुवाले तुरन्तै सोसेर लिन्छ, र त्यहाँ खेती गरौं केही पनि उम्रदैन। त्यस्तो समस्या, त्यस्तो चारैतिरबाट एउटा समस्या आएको छ, मानिसहरू असन्तुष्टिपनमा कसैलाई कुनै आज्ञा दिँदा कसैले पनि अब सुन्दैन फेरि, अनि यति साह्रो यति धेरै समस्याहरू बीच मुसा एकदमै निराश हुन्छन् र परमेश्वरसँग सिधै प्रश्न गर्दछन्, तपाईँले किन आफ्नो दासलाई यो दुःख दिनुभएको छ, अनि किन मैले तपाईँको दृष्टिमा अनुग्रह पाएको छैन र तपाईँ मलाई यी सब मानिसहरूको भार बोकाउनुहुन्छ, के यी मानिसहरूलाई मैले कोखमा राखेर जन्माएको हुँ, के तिनीहरूका पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा दुधे बालकलाई धाईले बोके झैं यिनीहरूलाई बोकेर लैजान मलाई लगाउनुहुन्छ, यी सब मानिसहरूले खाने मासु म कहाँ पाऊ, हामीलाई मासु खान देऊ भने तिनीहरू म कहाँ भ्रुन्छन्, म एक्लै यी मानिसहरूको भार सहन सक्दिन किनभने यो भार मलाई चर्को छ, तपाईँ मसित यस्तै व्यवहार गर्नुहुन्छ र मैले तपाईँको निगाह पाएको छु भने बिन्ती छ बरु मलाई मारिदिनुहोस् र मैले आफ्नो विनाश आफैले हेर्नु नपरोस्। यो मुसाको पनि असन्तुष्टि हो श्रोता, यहाँ मुसाले आफ्नो खाँचो र आवश्यकताको लागि असन्तुष्टि व्यक्त गरेका छैन, बरु उनले आफ्नो नैराश्यता परमेश्वरको सामु व्यक्त गरिरहेका छन्। यति धेरै नैराश्यता कि उनी अब आफ्नो मृत्यु नै चाहने प्रकारको निराशपन उनले यहाँ व्यक्त गरिएका छन्। आदरणीय श्रोता, सायद उनको जस्तो नैराश्यपन तपाईँको जीवनमा आएको छैन होला। जति धेरै यो समय मुसा निराश थिए सायद तपाईँ त त्यति हुनुहुन्न होला। जति धेरै समस्याहरूको बादलले मुसालाई घेरेको थियो तपाईँलाई त त्यति धेरै घेरेको छैन होला। अब एकछिन आफैलाई मुसाको साथमा खडा गराएर एकछिन हेर्नुहोस्। तपाईँ यदि त्यहाँ हुनुहुन्थ्यो भने मुसालाई तपाईँले के सल्लाह दिनुहुन्थ्यो होला, वा तपाईँ आफै मुसाको ठाउँमा हुनुहुन्थ्यो भने तपाईँ के गर्नुहुन्थ्यो होला। आदरणीय श्रोता, यो प्रश्नको जवाब तपाईँ आफूले आफूलाई नै दिनुहोस्। तर यहाँ तपाईँलाई भन्न गइरहेको छु, मुसाले के गरे, मुसाले परमेश्वरसँग प्रार्थना गरे
यो निराशाको अवस्थामा पनि उनले परमेश्वरलाई नै यो आफ्नो बिन्तीहरू पोखाए। उनी भीड़तिर गएनन्, उनी समुदायको बीचमा गएर यो आफ्नो असन्तुष्टि पोखेनन्, बरु सिधै परमेश्वरको सामु खड़ा भए र उनले आफ्नो पीड़ा पोखे, आफ्नो नैराश्यता पोखे। यति धेरै नैराश्य हुँदै गर्दा तपाईँ आफूले आफूलाई नै दिनुहोस्। तर यहाँ तपाईँलाई भन्न गइरहेको छु, मोसाले के गरे? मोसाले परमेश्वरसँग प्रार्थना गरे। यो निराशाको अवस्था

अगाडि प्रस्तुत भइराखे। श्रोता, हामीले गर्नुपर्ने यही नै हो। हामीले हाम्रो जीवनमा मानिसहरूको सामु हामीलाई देखेर किन निराश हौं? हामीभित्रको निराशा, हामीभित्रका असन्तुष्टि जे छ पवित्र आत्माको उपस्थितिमा हामीले भन्ने गरौं, परमेश्वरसँग घुँडामा गएर हामी भन्ने गरौं। अनि मोसालाई जब उहाँलाई अथवा भनौँ मोसालाई उहाँले भन्नुभयो जवाफमा, अब म तेरो निम्ति सहायकहरू नियुक्त गर्नेछु र म तँ कहाँ तल आएर तँसँग कुरा गर्नेछु र तँमा भएको केही आत्मा लिएर तिनीहरूमा राखिदिनेछु र तिनीहरूले तँ सँगसँगै मानिसहरूको भार बोक्नेछन् र तैँले एक्लै बोक्नु पर्ने छैन। यो परमेश्वरको समाधान। श्रोता, जब तपाईँ आफ्नो कुरा भीड़को अगाडि भन्नुहुन्छ, भीड़ले त ताली मार्छ र तपाईँलाई खुच्चिङ मार्छन्। जब तपाईँको समस्या परमेश्वरको अगाडि भन्नुहुन्छ, तब परमेश्वरको आत्मा आफै तपाईँको अगाडि उपस्थित हुनुहुन्छ र तपाईँको निम्ति उहाँले सहायकहरूलाई नियुक्त गर्नुहुन्छ अथवा उहाँ आफैले तपाईँलाई सहायता गर्नुहुन्छ। आदरणीय श्रोता, सायद आज म तपाईँसँग के कुरा गर्दैछु तपाईँले बुझिसक्नुभयो होला। हामी जतिसुकै निराशाको अवस्थामा किन नरहौं, हाम्रो आशा र हाम्रो भरोसा परमेश्वरमै हुनुपर्छ र हामीले यो भरोसा र यो आशा देखाउने एकमात्रै माध्यम भनेको सृष्टिकर्ता परमेश्वरको सामु घुँडा टेकेर प्रार्थना गर्नु नै हो भन्दै अब नि कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तुत जोनाथन घिमिरे प्रविधिमा हुनुहुन्छ सुजन घिमिरेज्यू र भने कार्यक्रमको अर्को भागमा तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाको अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध आएको छ र म उहाँहरूको नाम र उहाँहरूको प्रार्थनाको अनुरोध तपाईँको बीचमा प्रस्तुत गर्नेछु र हामी सँगै मिलेर उहाँहरूको निम्ति प्रार्थना गरौं। सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ पम्फा रोक्का ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मलाई कान दुख्ने, औंला पोल्ने र शरीर दुख्ने भइरहेको छ, चंगाई भएको होस् भनेर प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ रंजिता घिमिरे ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो छोरालाई हिजोदेखि ज्वरो आउने भइरहेको छ, चंगाईको लागि प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नु भएको छ। तदनि श्रोता मेरो आउनुहोस् हामी उहाँहरू दुईजनाको निम्ति हामी प्रार्थना गरौं र भर्खरै मात्रै अर्को प्रार्थनाको अनुरोध आएको छ पुना थापाज्यूको र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो छोरीलाई चर्च जाने मन भएको होस् र उहाँ मण्डली जान सक्नुहुन्न, प्रार्थना गरिदिनुहोला भन्नुभएको छ। त आउनुहोस् हामी तीनजना श्रोताहरूको निम्ति हामी एकसाथ मिलेर प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौं र तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। सर्वशक्तिमान पवित्र परमेश्वर, तपाईँलाई हामी धन्यवाद दिन्छौं जसले हाम्रो हरेक प्रार्थनालाई सुनेर तपाईँले जवाफ दिइराख्नु भएको छ र आज पनि हामी विश्वास र आशा गर्दछौ तपाईँले तीनजना श्रोताहरूको प्रार्थनाको अनुरोधलाई सुनेर अवश्य पनि जवाफ दिनुहुन्छ। पिता हामी प्रार्थना गर्छौं पम्फा रोगका जीवको लागि, जसलाई प्रभु उहाँको कान दुख्ने, औंलाहरू पोल्ने र शरीर दुख्ने भइरहेको छ। प्रभु तपाईँ परमेश्वरले आफ्नो वचन पठाएर उहाँलाई चंगाई छुटकारा दिनुभएको छ। हामी जान्दैनौ कुन कारणले यी सब भइरहेको छ, तर हामी यति मात्र जान्दछौं जति पनि रोग बिमारहरू आउँछ ती सबै दुष्ट दियाबोलसको कारणले नै आउँदछ। यसकारण पिता ती दुष्ट आत्माबाट आएका बिमारीहरूलाई उहाँले पूर्ण रूपले तपाईँले चंगाई पाउनु भएको होस्, तपाईँ परमेश्वरले सहायता गर्नुभएको छ हामी प्रार्थना गर्छौं। त्यसै गरी हामी प्रार्थना गर्छौं रंजिता घिमिरेज्यूको छोरालाई हिजोदेखि ज्वरो आइरहेको छ, प्रभु येशूको नाममा त्यो ज्वरो नाम गरेको दुष्ट आत्मा त्यो छोराबाट निस्किजाने म आज्ञा गर्दछौं र तपाईँ परमेश्वरको शक्तिशाली हातले यसै 53:5 अनुसार त्यो छोरा पूर्ण रूपले चंगाई छुटकारा भइसकेको छ भने हामी विश्वास गर्दछौं। प्रभु तपाईँले सहायता गर्नुभएको होस् र त्यसै गरी पुना थापाज्यूको छोरीलाई जो मण्डली जान मन भएको छैन र दियाबोलसले उनको मनलाई भाँडेर अनि तपाईँबाट टाढा गराउन खोजिरहेको छ, पिता परमेश्वर पवित्र आत्मा तपाईँले सहायता गर्नुहोस् र उनलाई मण्डली जाने मन दिनुभएको छ। तपाईँमा अगाडि बढ्ने, तपाईँको राज्यमा केही गर्छु भन्ने एउटा मन तपाईँले दिनुभएको छ। पिता हामी प्रार्थना गर्छौं पवित्र परमेश्वर तपाईँ पवित्र आत्मा परमेश्वरले उहाँलाई अभिषेक गर्नुभएको होस् र तपाईँको महिमा गर्नलाई इच्छा जगाउनु सहायता गर्नुभएको छ। धन्यवाद पिता परमेश्वर, हामी प्रार्थना गर्दछौं र तपाईँले परमेश्वरले हामीले चढाएका सबै प्रार्थना र विन्तीहरूलाई सुनेर तपाईँले जवाफ दिनुभएको छ भने हामी विश्वास पनि गर्दछौं। धन्यवाद पिता परमेश्वर, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन। अवस्था श्रोता यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म हामीसँग जोडिएर प्रार्थना गर्नुभयो हामी यहाँलाई धन्यवाद दिन्छौं र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् भन्दै अब नि प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर गुड न्यूज एफएम सुन्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय बनोस्। अवस्थ जय मसीह।
1: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ हामी।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जयमसी। गएको दिनहरूमा तपाईँहरूको बीचमा मैले सुसमाचारको पुस्तक युहन्नाबाट बताउँदै थिए, जहाँ हामीले चार अध्यायको एकदेखि लिएर 26 पदसम्म हामीले हेरेका थियौं। आज म तपाईँहरूको बीचमा त्यो दोस्रो पाठ अथवा 27 पददेखि हेर्नुभन्दा अघि त्योभन्दा अगाडिको खण्डहरूमा के भएको थियो भन्ने विषयमा म तपाईँहरूको बीचमा बताउन गइरहेको छु। प्रभु येशु र आफ्ना चेलाहरू उहाँहरू सामरिया भएर जाँदै हुनुहुन्थ्यो भन्ने कुरा गएको दिनमा हामीले हेरेको थियौँ। अनि त्यो सामरिया भन्ने ठाउँ चाहिँ यस्तो प्रकारको ठाउँ थियो जो तपाईँले बुझ्न सक्नुहुन्छ, यो चाहिँ एउटा अन्य जाति भनेर, अर्ध यहुदी भनेर त्यो प्रकारले चिनिने गर्थ्यो। अनि यहुदीहरू थियो सामरियाको कुनै पनि भूमिमा टेक्न चाहँदैनथे, उनीहरूले आफैलाई अशुद्ध हुन्थ्यौ भनेर ठान्दथे। तर प्रभु येशु हामी हेर्न सक्छौ, उहाँ गालिलीमा जानुपर्दा सामरियाकै बाटो भएर जान चाहनुभयो। उहाँलाई छोटो बाटो मन परेको कारणले गर्दा त होइन, तर त्यहाँ भएको एउटा स्त्रीसँग उहाँको जम्का भेट हुनुपर्ने थियो भन्ने विषयमा हामी हेर्न सक्छौ। प्रभु येशु कचेलाहरू खाना दिन गए, अनि प्रभु येशु चाहिँ त्यो सामरी स्त्रीसँग बात गर्दछन् अनि भन्नुहुन्छ, यदि तिमीले चिनेको भए मसँग त्यो जिउँदो पानी माग गर्दथ्यौ, र त्यो पानी पिउने चाहिँ फेरि कहिले तिर्खाउने छैन। प्रभु येशुले यो कुराहरू भनिसक्नु भए पश्चात, अनि त्यसपछि गएर हामी हेर्न सक्छौ, यहाँ त्यो सामर स्त्रीलाई चाहिँ भन्दछ, परमेश्वरलाई चाहिँ आत्मा र सत्यतामा आराधना गर्न आवश्यक छ भन्ने विषयमा बताउँदछ। त्यो कुरा भनिसके पश्चात प्रभु येशुले त्यो स्त्रीको जीवनको सबै कुरा, उसले जीवनमा गरेका कुराहरू बताउँदछ। उसले विवाह गरिसकेको 5 पति र अहिले वर्तमानसँग उसँग सम्बन्ध भएको पति पनि उसको पति होइनन् भन्ने विषयमा बताउँदा त्यो स्त्रीले चिन्दछन्, अनि प्रभु येशु उहाँ चाहिँ मसीहा, उहाँ नै हुनुहुन्छ भनेर बताएको कुरा हामी हेर्न सक्छौ। त्यस पश्चात 27 पदमा हामी हेर्न सक्छौ, यहाँ भन्दछ, त्यति नै बेला उहाँका चेलाहरू आए र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनु भएको देखेर छक्क परे। तर तपाईँ के चाहनुहुन्छ अथवा तपाईँ त्यस स्त्रीसँग किन बातचित गर्दै हुनुहुन्छ भनेर कसैले सोधेनन् भनेर भन्दछ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ, यो त्यो समय थियो जहाँ येशु उहाँ एक्लै हुनुहुन्थ्यो, यो सामरी स्त्रीसँग उहाँ बोल्दै हुनुहुन्थ्यो, अनि प्रभु येशुले त्यो स्त्रीलाई सबैभन्दा ठूलो आवश्यकताको विषयमा चर्चा गरेको तपाईँले देख्न सक्नुहुन्छ। अनि यहाँ हामी हेर्न सक्छौँ, अब चेलाहरू चाहिँ त्यो खानेकुरा लिएर आउँदछन्, भोजन लिएर आउँदछन्, अनि हामीले हेर्ने भने त्यहाँ कुनै पनि एउटा नियम छैन है, तपाईँले बुझ्न सक्नुहुन्छ। दुईजना मान्छे भएर मात्रै सुसमाचार सुनाउनु पर्छ भन्ने विषयमा नियम तपाईँले देख्न सक्नुहुन्न। अनि जसरी परमेश्वरले हामीलाई अगुवाई गर्नुहुन्छ, त्यही अनुसार आज हामीले सुसमाचार सुनाउन आवश्यक छ। अनि कतिचोटि मानिसले भन्ने गर्छन्, दुईजना भएर मात्रै सुसमाचार सुनाउनुहोस्। जसरी यहाँ प्रभु येशु एक्लैले स्त्रीसँग बात गर्दै परमेश्वरको विषयमा बताउँदैछन् है, अनि जसरी परमेश्वरले अगुवाई गर्नुहुन्छ त्यो अनुसार हामीले गर्न सक्छौँ। अनि यहाँ जब प्रभु येशुको चेला आएका छन्, उनीहरू अचम्भित भएका छन्, अनि उनीहरूले प्रभु येशुलाई एउटा स्त्रीसँग बोलेको देखेको कुरा हामी हेर्न सक्छौँ। किनभने त्यति बेलाको समय त्यो यहुदीहरू चाहिँ स्त्रीसँग बोल्नु चाहिँ, अथवा विशेष गरी सामरी स्त्रीसँग बोल्नु नै यो एउटा उपयुक्त कुरा थिएनन् भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि एउटा शिक्षक भएर स्त्रीसँग बोल्नु हुँदैन थियो। अनि यहाँ चेलाहरू तपाईँले देख्न सक्नुहुन्छ, उनीहरू अचम्भित भएको छ। अनि हामीले हेर्ने हो भने के परमेश्वरले नै नियम बनाउनु भयो हो त होइन, कोही पुरुष स्त्रीसँग बोल्नु हुँदैन अथवा विपरीत लिङ्गसँग बोल्नु हुँदैन भनेर होइन, हामी वचनमा कहीँ पनि देख्दैनौँ। तर कतिचोटि हामीले हेर्ने हो भने मानिस यो कुरा गर्दाखेरि मानिसहरू कतिचोटि ठेस खाने गर्दछ, अनि कतिचोटि समस्या हुने गएको छन्, कतिचोटि गलत तरिकाले बुझ्ने पनि गरेको छन्, जसको कारणले गर्दा हामी होसियार चाहिँ हुन आवश्यक छ। यहाँ हेर्नेछौँ, यदि तर परमेश्वरले अगुवाई गर्नुहुन्छ भने कोही स्त्रीसँग हामीले प्रभुको वचन सेयर गर्नुपर्छ अथवा बताउनुपर्छ भनेर भन्छन् भने हामीले कुनै आफ्नो पत्नी अथवा कुनै दिदी बहिनी लिएर त्यस व्यक्तिसँग, त्यस स्त्रीसँग परमेश्वरको वचन सुनाउन सक्छौ होइन। अनि हामीले हेर्ने हो भने तर यो सम्पूर्ण कुराहरू हुँदाखेरि प्रभु येशु त्यो स्त्रीसँग बोल्दाखेरि कसैले पनि
तपाईँले के खोज्दै हुनुहुन्छ भन्ने कुरा प्रश्न गरेको हामी देख्दैनौँ प्रिय. अनि प्रभु येशूको चेलाहरूले बुझ्दथे येशु उहाँ जो हुनुहुन्छ उहाँ हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, त्यही भएको कारणले उनीहरूले केही पनि बनेनन् भन्ने कुरा हामी बुझ्न सक्छौँ. अनि जब तपाईँले पनि परमेश्वरले कतिवटा कुराहरू गर्नुहुन्छ जुन कुरा हामीले सोचेको पनि हुँदैनौँ होइन, अनि यस्तो अवस्थामा प्रिय हामीले यो कुरा बुझ्न आवश्यक छ परमेश्वर चाहिँ सबै कुराको नियन्त्रणकर्ता हुनुहुन्छ. कतिचोटि हामी बुझ्दैनौँ परमेश्वरले के गर्नुभएको, यही चेलाहरूले पनि त्यही प्रकारले बुझे भन्ने कुरा हामी बुझ्न सक्छौँ. यसै गरी 28 पदमा तपाईँहरूको लागि म पढिदिन चाहन्छु. यहाँ भन्दछ, तब त्यो स्त्री आफ्नो गाग्रो छोडेर नगरतिर गई र मानिसहरूलाई भनी भनेर भन्दछ. यहाँ हामी के हेर्न सक्छौँ भन्दाखेरि प्रिय होइन, यो स्त्रीले चाहिँ सबैभन्दा महान आवश्यकता प्राप्त गरेको छ. अनि उसको महान आवश्यकता चाहिँ पानी थिएन तर परमेश्वर आफै हुनुहुन्थ्यो भन्ने कुरा बुझ्न सक्छौँ. अनि आज प्रश्न तपाईँलाई, तपाईँको महान आवश्यकता चाहिँ के हो होइन? त्यो स्त्री त्यो सहरमा कुदेर गई जुन सहरबाट ऊ आएको थिए, जुन सहरमा चाहिँ है उसले आफ्नो तृष्णा आफ्नो प्यास चाहिँ बुझाउन सकेको थिएन होइन, जुन सहरमा अनि ऊ कुदेर गएको हामी हेर्न सक्छौँ. अनि हामी हेर्ने हो भने त्यो स्त्रीले चाहिँ अरू थुप्रो मानिसहरूलाई त्यो कुरा बताउँदछन् जो चाहिँ त्यस्तै अवस्थामा उनीहरू थिए भन्ने कुरा बुझ्न सक्छौँ. जसको आत्माहरू तृषित थिए, जस्तै त्यो स्त्रीको जस्तै, जसलाई कुनै कुराहरू पनि तृप्त पार्न सक्दैन थिए. अनि आज प्रयोग यहाँ हामीले हेर्ने हो भने तपाईँ र मेरो जीवनमा पनि सायद त्यस्तो थुप्रो मानिस देखेका छौँ. हामी पनि त्यस्तै प्रकारको तृष्णामा थियौँ, परमेश्वरले हामीलाई तृप्त पार्नु भएको छ. अनि उसको अवस्था हेर्दा, उसको कार्यलाई हेर्दाखेरि हामी के कुरा बुझ्न सक्छौँ भने स्त्रीको विषयमा, अनि उसको जीवन चाहिँ परिवर्तन भएको थियो प्रिय है. जब उसले प्रभु येशूसँग जम्का भेट भयो अनि त्यसले जीवन परिवर्तन गराएको थियो. आज प्रभु येशूसँग तपाईँ र मेरो पनि जम्का भेट हुन आवश्यक छ प्रिय. अनि हामी पनि कति चाहिँ यो कुराले गर्दाखेरि आज हाम्रो जीवनलाई चाहिँ बिना स्वार्थको बनाउँदछ, हामी अरूको वास्ता गर्ने काम गर्दछौँ. अनि हामीले आफ्नो विषयमा आफ्नो शारीरिक प्यासलाई हेर्दैनौँ तर आत्मिक प्यासलाई हामी हेर्दछौँ, जसरी यो स्त्रीले हेरेको थिए. तपाईँ र म त्यस्तो हुन आवश्यक छ. अनि हामीले हेर्ने भने यो कुराहरू हुँदाखेरि अनि उसले अरू मानिसहरूको विषयमा नै विचार गर्छ. अनि हामीले हेर्ने हो भने आज प्रश्न तपाईँलाई छ, के तपाईँहरू पनि यही प्रकारले विचार गर्नुहुन्छ भन्ने कुरा प्रश्न छ. के तपाईँहरू पनि त्यही प्रकारले सहरमा जानुहुन्छ? के तपाईँहरू पनि तत्कालै मानिसहरूलाई भेट गरेर यसको विषयमा बताउनुहुन्छ? अथवा तपाईँ शंका गर्नुहुन्छ, हो म त्यो स्त्री हुँ अथवा पुरुष हुँ जसको चाहिँ राम्रो प्रतिष्ठा छैन, हाम्रो नामहरू राम्रो छैनन्, हाम्रो आचरणहरूको विषयमा मानिसलाई थाहा छ, अथवा कि तपाईँले आफ्नो पहिचानको विषयमा फिक्री गर्नुहुन्छ? अनि हामी हेर्न सक्छ स्त्रीले कुनै कुरा फिक्री नगरिकन येशूको विषयमा बुझेका थिए, त्यही भएको कारणले गर्दा ऊ कुदेर गएको हामी हेर्न सक्छौँ. अनि उसले के भन्छ नि हेर्नुहोस् न, 29 पदमा पढिदिन चाहन्छु. भन्छ, आऊ एकजना मानिसलाई हेर जसले मैले गरेका सबै काम मलाई बताइदिनु भयो, कतै उहाँ नै ख्रिस्त हुनुहुन्न भनेर बताएका हामी हेर्न सक्छौँ. फेरि कति महान यहाँ सुसमाचार बाँड्ने स्त्री भनेर उसलाई हामी चिन्न सक्छौँ होइन, जसले येशूको विषयमा व्यक्त गर्दछन्, ऊ बदलिएका छिन्. अनि हामीले उसले आफ्नो पहिचान चाहिँ लुकाएको छैनन्, उसले आफ्नो कुराहरू जे कुरा येशूले भन्नुभएको थियो त्यसको विषयमा कुरा लुकाएको छैनन्. अनि हामीले हेर्ने हो भने उसले के भन्दछन् भन्दाखेरि उसको पहिचान चाहिँ बदलिएका छन् जब येशूलाई उसले भेटेको छ होइन. उसले के सोच्दछन् भने, ओ म त एउटा आशीर्वादी स्त्री हुँ जसले चाहिँ येशूलाई भेटेको छ, मसीहालाई भेटेको छ, पहिलोपल्ट भेटेको छ. अनि उसले आफ्नो विगतका कुराहरू बिर्सेको छैनन् अनि जे कुरा उसले गरेको थियो पनि बिर्सेको छैनन्. तर हामी हेर्ने हो भने उसको पहिचान चाहिँ प्रभु येशूले बदलिदिनु भयो जस्तै उसको जीवन हामी देख्न सक्छौँ. अनि उसले एउटा प्रश्न बनाएको छ कि उहाँ नै ख्रिस्ट हुनुहुन्छ कि भनेर अरूलाई यसको विषयमा बताउँदछ. भन्नुपर्दा उसले येशूलाई ख्रिस्ट भनेर भनिएको छ. हामी हेर्न सक्छौँ येशू ख्रिस्ट उहाँ हुनुहुन्छ, त्यहाँ परमेश्वर हुनुहुन्छ, त्यहाँ कुवामा त्यो इनारमा होइन, याकुबको इनारमा भनेर भन्दछ. अनि त्यो प्रकारले मानिसहरूलाई है डोरियाउने काम गरेको हामी हेर्न सक्छौँ. जब येशू ख्रिस्टसँगको जम्का भेट भयो होइन, अनि उसले अरूलाई यो कुराहरू बताउँछ, अनि हामी हेर्न सक्छौँ आज यो कुराले हाम्रो जीवनलाई पनि बदली गराउँछ. अनि के आज तपाईँ र मैले
यही प्रकारले मानिसहरूलाई डोर्याउँछौ त भन्ने प्रश्न आउँछ प्रिय। त्यस मत म तपाईँहरूको लागि पढिदिन चाहन्छु। यसरी भन्दछ, तब तिनीहरू नगरबाट निस्केर उहाँ कहाँ आए भनेर भन्दछ है। जो मानिसहरूलाई त्यो सामरी स्त्रीले सुनाएको थिए अनि त्यहाँबाट निस्केर आए भनेर भन्दछ है। यो एउटा एकदम अचम्म लाग्दो कुरा के भन्दाखेरि, यो सामरी स्त्रीले ख्रिस्टको विषयमा बताए अनि मानिसहरूले विश्वास गरे अनि यीशुलाई हेर्न आए। प्रिय, आज हाम्रो प्रार्थना पनि यस्तै हुन सकेको होस्। ए परमेश्वर, मलाई प्रयोग गर्नुहोस् त्यही तरिकाले जसरी तपाईँले सामरी स्त्रीलाई प्रयोग गर्नुभयो, जसले चाहिँ सम्पूर्ण रूपले यीशुलाई जान्दैनथे अनि उसको हृदयमा पनि मसीहाको विषयमा त्यति धेरै जान्दैनथे, अनि उसले सुनेको थियो केही कुराहरू मसीहाको विषयमा, उहाँ आउनुहुन्छ भन्ने कुराको बुझेको थिए, तर पनि हामीले हेर्ने हो भने परमेश्वरले यो सामरी स्त्रीलाई प्रयोग गर्नुभएको छ। जो जति हामी तयार छौँ आज यीशु ख्रीष्टको विषयमा अरूलाई बताउन, परमेश्वरले त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ प्रिय। अनि हामी हेर्ने भने त्यो स्त्री त्यो कुनै तालिमहरू पनि प्राप्त गरेको थिएन, तर यो कथाबाट के कुरा बुझ्न सक्छ भने, अनि उसले अलिकता यो कुरा मात्रै भन्छन्, आऊ मानिसहरूलाई भनेर भन्छ, हेर त्यो मानिस जसले चाहिँ मेरो विषयमा सबै कुरा बताउँदछ, जुन कुरा मैले अघि गरेको थिएँ, उहाँ के ख्रिस्त हुनुहुन्छ कि भनेर भन्दछ। यति कुरा मात्रै बताएको तपाईँले देख्न सक्नुहुन्छ। हामीले जान्दैनौँ प्रिय होइन, यी मानिसहरूले पनि येशूलाई पर्खिरहेको थियो कि भन्ने कुरा हामी जान्दैनौँ। अनि हामीले हेर्ने हो भने जो चाहिँ प्रभु येशू कुनै दिन आउनुहुन्छ भन्ने विषयमा पर्खिरहेको थियो, हामी विश्वास गर्छौँ यो चाहिँ सबै कुरा पवित्र आत्माको शक्तिको कारणले गर्दा, अगुवाईको कारणले गर्दा, यो सामरी स्त्रीले गरेका यी सबै कुराहरू यो घटनाहरू भएको हुन् भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि हामीले पनि त्यस्तै प्रकारले है त्यही प्रकारले पवित्र आत्मामाथि भरोसा गर्न जरुरी छ, जसले हामीलाई अगुवाई गर्नुहुन्छ अनि मानिसहरूलाई डोर्याउनुहुन्छ अनि उनीहरूले येशूको विषयमा जान्न सक्दछ। अनि हामी हेर्ने हो भने धेरै मानिसहरू सहरबाट आए भनेर भन्दछ, येशू ख्रीष्ट कहाँ आए भनेर भन्दछ, धेरैले आफ्नो गरिरहेको कामहरू छोडेर आए, आफ्नो घरधन्दाको कामहरू गरिरहेको कुराहरू छोडेर आए। अनि हामी विश्वास गर्छौँ यो एकदम शक्तिशाली कुरा हो प्रियो, जबसम्म परमेश्वरले डोर्याउनुहुन्न तबसम्म कोही आउँदैनन् प्रियो। हाम्रो प्रार्थना यस्तै भएको होस्, हे परमेश्वर भनेर सबै नेपालीहरूलाई आज तपाईँतिर खिच्नुहोस्, तपाईँको राज्यमा खिच्नुहोस्, ताकि तिनीहरूले तपाईँलाई जान्न सकौँ, तपाईँलाई बुझ्न सकौँ भनेर हाम्रो प्रार्थना हुन सकेको होस्। यसै गरी 31 पदलाई हेरौँ न, यहाँ भन्दछ, यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, रब्बी भोजन गर्नुहोस् भनेर भन्दछ है। यहाँ तपाईँ देख्न सक्नुहुन्छ येशु ख्रीष्टको चेलाहरूले साँच्चै येशूलाई प्रेम गर्दथे, येशू आफैले है त्यो भोजन मागेको छैन, तर चेलाहरूले होइन खानालाई बिन्ती गर्दछ होइन। येशू ख्रीष्टले खानुभएको थिएन यहाँनिर, उनीहरूले त भोजन लिनु गएको थियो, उहाँको इच्छा भोजनप्रति थिएन। अनि हामीले हेर्ने हो भने उहाँ चाहिँ साँच्चै नै धेरै भोकाउनु भएको जस्तो पनि देख्दैन यहाँनिर। प्रभु येशू एकदम खुसी हुनुहुन्थ्यो त्यो स्त्रीसँग बात गर्नको लागि। त्यही तरिकाले हामी हेर्ने हो भने होइन, जब कोही व्यक्ति धेरै खुसी हुन्छन् होइन, उसलाई भोक पनि लाग्दैन भने जस्तै, प्रभु येशूले भोजनको कुरा गर्नुहुन्न यहाँ। अनि यो चाहिँ एउटा रमाइलो क्षण थियो, एउटा आनन्दमय क्षण थियो, एउटा जसको कारणले गर्दा प्रभु येशूलाई भोजन खानको निम्ति चाहिँ चेलाहरूले आग्रह गरेको कुरा तपाईँ देख्न सक्नुहुन्छ। अनि यसै गरी 32 पदमा हामी हेरौँ, यहाँ 32 पदले यसरी भन्दछ, तर उहाँले तिनीहरूलाई भन्नुभयो, मसित खानालाई भोजन छ जो तिमीहरूलाई थाहा छैन भनेर भन्दछ होइन। यहाँ हामी हेर्न सक्छौँ यो खण्डमा येशू ख्रीष्टले चाहिँ के भन्दछन् भन्दाखेरि, त्यो आत्मिक भोजनको कुरा गर्दछ, यहाँ चेलाहरूले चाहिँ शारीरिक भोजनको कुरा गर्दछ। अनि युन्नाको सुसमाचारमा बारम्बार यस्ता प्रकारका कुराहरू भइरहेको तपाईँले देख्न सक्नुहुन्छ। प्रभु येशूले जहिले पनि आत्मिक कुरा गर्नुहुन्छ र मानिसहरूले चाहिँ है जहिले पनि शारीरिक कुराको विषयमा फिक्री गर्छन् अनि यसको विषयमा बात गर्छन् भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि योभन्दा अगाडिको खण्डमा हामीले देख्दैथ्यौँ, सामरी स्त्रीलाई प्रभु येशूले भन्नुहुन्छ है, उहाँले त्यो जिउँदो पानीको कुरा गर्नुहुन्छ अनि प्रभु येशूले चाहिँ आत्मिक पानीको कुरा गर्नुहुन्छ। त्योभन्दा अगाडि निकोदमोससँग प्रभु येशू कुरा गर्नुहुँदाखेरि
त्यो नयाँ जन्मको कुरा गर्नुहुन्छ, तर निकोदमसले चाहिँ शारीरिक जन्मको विषयमा कुरा गर्छ। अनि यो खण्डमा तपाईँले देख्न सक्नुहुन्छ प्रभु येशूले चाहिँ आत्मिक भोजनको कुरा गर्नुहुन्छ, अनि यहाँ चेलाहरूले चाहिँ शारीरिक भोजनको विषयमा कुरा गरिएको हामी बुझ्न सक्छौँ। अनि येशूले भन्छ मसँग त्यो भोजन छ जो तिमीहरू जान्दैनौ भनेर भन्दछ। धेरैपल्ट हामी चाहिँ प्रभु येशूको विषयमा सबै कुरा जान्दछौँ जस्तो लाग्छ, तर भन्नु पर्दाखेरि चाहिँ हामीलाई धेरै कुरा थाहा हुँदैन, प्रिय धेरै कुरा थाहा छैन, होइन? प्रभु येशूसँग के छ, प्रभु येशू के सोचिरहनु भएको छ, हाम्रो परमेश्वर कतातिर जाँदै हुनुहुन्छ, कुन प्रकारले काम गर्दै हुनुहुन्छ, आज त्यो कुरा जान्नको लागि चाहिँ हामी उहाँसँग सङ्गत गर्नुपर्छ। अनि हामी हेर्न सक्छौँ प्रभु येशूले त्यसको विषयमा पछि गएर प्रकट गर्नुभयो त्यो आत्मिक भोजन चाहिँ के हो भन्ने विषयमा। अनि यहाँ हामी हेर्न सक्छौँ यो खण्डमा पनि प्रभु येशूले भन्नुहुन्छ है, मसँग भोजन छ तिमीलाई थाहा छैन। एक प्रकारको सोचाइमा परमेश्वर परमेश्वर नै हो, जसलाई हाम्रो आवश्यकता चाहिँदैन, हाम्रो सहायता चाहिँदैन, अनि हामीले पूरा रूपमा परमेश्वरलाई बुझ्न सक्दैनौँ। अनि अर्को खण्डमा के देख्न सक्छ भने प्रभु येशूले भन्नुहुन्छ माथिबाट आएको भोजन है, उजाड स्थानमा मानिसहरूले खाए, उनले भोकाए, तर उनले पछि गएर मरे, तर मसँग त्यो भोजन छ जसले खान्छ अनि फेरि भोकाउँदैन, उनले अनन्त जीवन प्राप्त गर्छ। अनि प्रभु येशूले पछि गएर हामी हेर्न हो भने उहाँको भोजन चाहिँ के हो भन्ने विषयमा यो खण्डमा बताएको हामी हेर्न सक्छौँ, होइन? अनि के कुरा चाहिँ उहाँको लागि चाहिँ भोजन हो भन्ने विषयमा यहाँ उल्लेख गरेको हामी प्राप्त गर्न सक्छौँ। आज प्रिय त्यही भएको कारणले गर्दा यहाँ चेलाहरूले के भन्छन् भन्दाखेरि 33 पदमा तपाईँले देख्न सक्नुहुन्छ, 33 पद म पढिदिन चाहन्छु। यहाँ भन्दछ यसै कारण चेलाहरूले आपसमा भने कि कसैले उहाँलाई भोजन ल्याइदियो कि कसो भनेर भन्दछ। अनि अझै पनि यहाँ चेलाहरूलाई हामी हेर्न सक्छौँ है, अझै पनि शारीरिक भोजनको विषयमा बात गर्छन्, बुझेका छन्, र प्रभु येशू चाहिँ आत्मिक भोजनको विषयमा कुरा गरेको हामी हेर्न सक्छौँ। प्रभु येशूले पछि गएर व्यक्त गर्नुहुन्छ परमेश्वरको काम गर्नु नै त्यो चाहिँ एउटा भोजन खानु जस्तै हो, त्यो चाहिँ मेरो लागि भोजन हो भनेर प्रभु येशूले भन्नुभएको छ। अनि आज तपाईँ र मेरो निम्ति पनि हाम्रो लागि भोजन के हुन सकेको हुन्छ। अनि अर्को कुरा आज तपाईँ र म हामी बात गर्न सक्छौँ, सामरी स्त्रीको लागि धेरै ठुलो तालिम थिएन प्रिय, सामरी स्त्रीको लागि चाहिँ प्रभु येशूलाई कहाँ मानिसहरू डोरियाउनु एकदम महत्त्वपूर्ण कुरा थियो। आज प्रभु येशूसँगको जम्का भेटले आज हाम्रो जीवन परिवर्तन गराउँछ प्रिय। अनि प्रभु येशू चाहिँ हरेक त्यस्ता त्रिष्ठित भएका मानिसहरू कहाँ उहाँ आउन चाहनुहुन्छ। अनि आज तपाईँ पनि त्रिष्ठित हुनुहुन्छ भने आज भन्नुहोस् हे परमेश्वर म कहाँ आउनुहोस्, मेरो तृष्णा मेटाइदिनुहोस्। अनि यो ठाउँमा प्रभु येशू त्यो सामरी स्त्री कहाँ भेट गर्न आउनुभएको छ। आज आज जतिजना संसारमा त्रिषित भएको मानिसहरू छन् परमेश्वर अझै पनि भेट्न चाहनुहुन्छ। अनि आज तपाईँ र मैले होइन तपाईँ कतिजना कुनै ठाउँमा यहाँ रेडियो सुनेर बस्दै हुनुहुन्छ भने अनि तपाईँले यो वचन सुन्नुभएको छ, तपाईँ आत्मामा त्रिषित हुनुहुन्छ भने परमेश्वरले भन्दै हुनुहुन्छ म तिम्रो आत्मालाई तृप्त बनाउन चाहन्छु, जसरी उहाँले सामरी स्त्रीको जीवनमा है उहाँले आफैलाई प्रकट गर्नुभयो। ऊ भोकाएका ऊ तिर्खाएका थिए, उसले प्रेम प्राप्त गरेको थिएन, परमेश्वरलाई भेट्नु नै सबैभन्दा ठूलो प्रेम प्राप्त गर्नु, सारा सृष्टिको मालिकसँग जम्का भेट गर्नु नै त्यो सबैभन्दा ठूलो आशीर्वादको कुरा हो। अनि त्यसले नै हाम्रो जीवनको तृष्णा मेटाउँदछ प्रिय। हरेक मानिसहरूमा त्यो प्रकारको एउटा खोक्रोपना छ है, त्यो प्रेमको अभावको कुराहरू छ, प्रेमको कुराहरू खोजी गरिरहेको छ, मलाई कसले प्रेम गर्ला त्यो प्रकारको, ताकि मेरो हृदय मेरो भरिएर आएको होस्। आज परमेश्वर बाहेक कसैले पनि हाम्रो त्यो निस्वार्थ प्रेम गर्न सक्दैनन्, परमेश्वरले मात्र हाम्रो हृदयलाई आफ्नो प्रेमले भर्न सक्नुहुन्छ, अनि उहाँले हामीलाई तृप्त बनाउन सक्नुहुन्छ, अनि हामी सन्तुष्ट हुन सक्छौँ प्रिय। अनि परमेश्वरले यो सामरी स्त्रीलाई सन्तुष्ट बनाए, अनि उसले भन्छन् उसले पनि यो खण्डमा तपाईँले देख्नुभयो अघि भर्खर हामीले पढ्यौँ, उसले गएर सम्पूर्ण त्यो सहरका मानिसहरूलाई बताउँदछ, भन्छन् हेर मेरो जीवनमा भएको हरेक कुराहरू त्यो एउटा व्यक्तिले बताए कि उहाँ नै ख्रिस्ट हुनुहुन्छ कि। अनि आज प्रिय हाम्रो जीवनको विषयमा पनि सबै कुरा हाम्रो परमेश्वरलाई थाहा छ, अनि उहाँ नै ख्रिस्ट हुनुहुन्छ, अनि प्रिय उहाँले नै हाम्रो
जीवनको कुरा थाहा गर्छन्, हाम्रो अभावहरू घटिएको विषयमा उहाँलाई थाहा छ, हामी केही कुरामा तीव्रताको कुरा खोजिरहेको छ भन्ने कुरा पनि थाहा छ, र उहाँले हाम्रो तृष्णाको कुराहरू मेटाउन सक्दछ। जसरी सामरी स्त्रीको जीवनमा तृष्णा मेटाउनु भयो, उहाँले हाम्रो जीवनको तृष्णा पनि मेटाउन सक्नुहुन्छ। आज यो सन्देश है हरेक मानिसहरूले सुनेर परमेश्वरलाई आफ्नो जीवन अर्पण गर्न सकेको होस्। जसरी यो कुरा म कहाँ आए, सारा धेरै संसारका मानिसहरू कहाँ गएका छन्, अनि त्यो कुराले आज परमेश्वरको वचनले आज मानिसहरूको तृष्णालाई मेटाउने काम गरेका हामी हेर्न सक्छौँ। हो प्रिय, आज संसारका धेरै कुराहरूले आज हाम्रो तृष्णा मेटाउला कि भनेर होइन थुप्रो मानिसहरूले त्यो खोजी गर्छन्। सायद उनीहरूको प्रतिष्ठाका कुरालाई लिएर, सायद उनीहरूले धन सम्पत्तिका कुराहरू लिएर, मान इज्जतको कुरालाई लिएर, मोज मजाको कुराहरू लिएर, विभिन्न प्रकारको लागु औषधका कुराहरू लिएर, मदपानको कुरालाई लिएर उनीहरूले सोच्ने गर्छन्, सायद मेरो तृष्णा यी कुराले मेटाउने सक्छन् भनेर। अनि हामी हेर्ने हो भने संसारमा प्रभु येशु बाहेक अरू कुनै कुरा पनि छैन जसले हाम्रो तृष्णालाई मेटाउन सक्छन्। प्रिय, अनि जसरी सामरी स्त्रीले त्यो तृष्णा उसको मेटियो, अरूलाई बताउँछन्, आज हामी तपाईँलाई बताउँदछौँ। आज येशु कहाँ आउनुहोस् र आफ्नो तृष्णा मेटाउनुहोस्, उहाँको वचन पढ्नुहोस्, उहाँसँग संगत गर्नुहोस्, उहाँले तपाईँको तृष्णा मेटाउन सक्नुहुन्छ। उहाँको वचनमा त्यो प्रकारको शक्ति छ जुन वचनले आज हाम्रो हृदय भरिदिन्छ। प्रिय, म के भन्न चाहन्छु, हाम्रो परमेश्वर टाढो हुनुहुन्न है, उहाँ हाम्रो नजिक हुनुहुन्छ, हामी सँगसँगै हुनुहुन्छ। अनि उहाँ चाहनुहुन्छ भने है, तपाईँले यदि आफ्नो हृदय खोल्नुहुन्छ, आफ्नो जीवनलाई खोल्नुहुन्छ, म भन्छु प्रभु ममा आउनुहोस् भनेर भन्नुहुन्छ भने उहाँ हाम्रो भित्र पनि आउन सक्नुहुन्छ। हे प्रिय, प्रार्थना गरौँ। हे परमेश्वर पिता, आजको यो खण्डबाट तपाईँ बोल्नु भएको छ, हामीलाई छुनु भएको छ, तपाईँ वचनको शक्ति हामी माथि खन्याउनु भएको छ। हाम्रो तृष्णाहरू तपाईँ मेटाइदिनुहोस्, तपाईँमा सन्तुष्ट हुनलाई हामीलाई सहायता गर्नुहोस् भन्ने बात हाम्रो बिन्ती सुन्नुभयो, माग्छौँ येशूको नाउँमा, आमेन। र हामीसँग सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छन्, 98-421-34-370। फेरि पनि भन्न चाहन्छु, 98-421-34-370। तपाईँले संगति पाइरहनु भएको छैन भने तपाईँले हाम्रो संगति गर्न सक्नुहुनेछ। हस्त, धेरै धेरै धन्यवाद। आउँदो दिनहरूमा फेरि भेटौँला।

आदरणीय श्रोता जय मसीह, नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा म डाक्टर तेज रोका यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदाझै आज पनि कार्यक्रम तपाईँको रेडियो सेटमा आइसकेको छ। तपाईँ जहाँ हुनुहुन्छ कुशलै हुनुहुन्छ भन्ने आशा गर्दै अब हामी आजको कार्यक्रमलाई शुरू गर्ने अनुमति चाहन्छौ। श्रोता म प्रार्थना गर्नेछु र हामी कार्यक्रम शुरू गर्नेछौ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद छ आजको यो सुन्दर समयको लागि, तपाईँ प्रभुले दिनुभएको यो आशिषको लागि। कार्यक्रम सफल यात्रा सबैको लागि एउटा आशिषको कारण बन्न सकोस् प्रभु म प्रार्थना गर्छु। धन्यवाद छ प्रभु। अब यस कार्यक्रमको समय अवधिमा हुने भजन प्रवचन र प्रार्थनामा तपाईँको प्रशस्त आशिष रहोस्। शुरूदेखि अन्तसम्म तपाईँ प्रभुले आशिष दिनुहोस्। बिन्ती प्रार्थना चढाउँछु येशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, अब हाम्रो पालो भएको छ यति बेला एउटा मिठो सुमधुर ख्रिस्टीय भजन पस्कने, र त्यस भजन सँगसँगै तपाईँ जहाँ हुनुहुन्छ परमेश्वरलाई महिमा दिनुहोस्। यो ख्रिस्टीय भजन श्रोताको लागि

0: प्रिय श्रोता, यो मिठो ख्रिस्टे भजन पछि कार्यक्रम सफल यात्रामा यहाँलाई पुनः हार्दिक स्वागत गर्दछु। र अब पालो भएको छ जीवित परमेश्वरको जीवित वचनबाट सन्देश सुन्ने, र आजको यस श्रृंखलामा परमेश्वरको वचनको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मिशनरी चर्च काठमाडौँका पास्टर कर्ण रोका। र यो समय अब कर्ण रोकालाई।
1: सम्पूर्ण आदरणीय श्रोताहरूमा ख्रिस्टीय अभिवादन, जयमसी, साथै नमस्कार। म आशा गर्छु यहाँहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। परम प्रभु परमेश्वरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी मानव जाति परमेश्वरका सृष्टि हौ। हामीलाई परमेश्वरले आफ्नो सुन्दर उद्देश्य राखेर बनाउनु भएको छ र हामी त्यसै आएका होइनौ र हामी अकस्मात आएका पनि होइनौ। हामीलाई आमाको गर्भमा, हामीलाई एउटा हाम्रो प्यारेन्ट्सको जीवनमा जन्मनको लागि उद्देश्य राखेर, योजना राखेर परमेश्वरले हामीलाई बनाउनु भएको हो। धर्मशास्त्र बाइबलमा उल्लेख गरे अनुसार हाम्रो जन्म एकासी र नसोचेको प्रकारले भएको छैन। हामी उद्देश्य सहित बनाइएका मानिसहरू हौ। यसकारण आदरणीय श्रोता, यहाँलाई थाहा छ कि छैन, तपाईँ र मेरो जीवन एउटा उद्देश्य सहित बनिएको छ, एउटा सुन्दर भविष्य निर्माणको लागि बनाइएको छ, र त्यो चाहिँ धर्मशास्त्र बाइबलमा स्पष्ट बताइएको कुरा आज हामी हेर्न गइराखेका छौं र सुन्न गइराखेका छौं। तपाईसँग पवित्र शास्त्र बाइबल छ भने मसँग खोल्न सक्नुहुनेछ यसायाको पुस्तक 43 अध्याय, र म 43 अध्यायको 7 पदलाई पढ्न चाहन्छु। यहाँ यसरी बताइएको छ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसको आकार मैले नै रचे र बनाए, आमेन। तपाईँको जीवन परमेश्वरको सुन्दर उद्देश्य र योजनाले भरिएको छ। तपाईँ परमेश्वरको सुन्दर सृष्टि हुनुहुन्छ। यसकारण तपाईँ र मैले कहिले पनि म कहाँबाट आए, किन आए भनेर तपाईँ र मैले सोच्छौ होला, तर तपाईँ र मलाई जीवित परमेश्वर जसले संसारमा उत्तम प्राणीको रूपमा सृष्टि गर्नुभयो र आज हामी सबै कुराभन्दा श्रेष्ठ छौ, बुद्धिमान छौ र सबै कुराभन्दा विवेकशील पनि छौ। परमेश्वरको वचन धर्मशास्त्र यसाया 43 अध्यायको 7 पदले भन्दछ कि मैले मेरो महिमाको निम्ति तिमीहरूलाई सृष्टि गरेको छु र जसको आकार पनि मैले नै बनाएको हुँ र मैले नै रचना गरेको हुँ भनेर परमेश्वर भन्नुहुन्छ। आदरणीय श्रोता, तपाई परमेश्वरकै महिमाको निम्ति बनाइनु भएको र सृजनु भएको एक व्यक्तित्व हुनुहुन्छ। चाहे तपाईँ पुरुष हुनुहोस्, चाहे तपाईँ स्त्री हुनुहोस्, चाहे तपाईँ कालो हुनुहोस्, चाहे तपाईँ गोरो हुनुहोस्, चाहे तपाईँ अग्लो हुनुहोस्, चाहे तपाईँ होचो हुनुहोस्, चाहे तपाईँले धेरै पढेको हुनुहोस्, चाहे तपाईँ नपढेको हुनुहोस्, चाहे तपाईँसँग प्रशस्त धन सम्पत्ति होस्, चाहे तपाईँसँग कमी होस् अथवा तपाईँसँग केही नहोस्, सबै परिस्थिति र सबै क्याटेगोरीमा भएका हरेक मानव जातिलाई परमेश्वरले एउटा सुन्दर उद्देश्य राखेर उहाँकै निम्ति सृजनु भएको हो भन्ने कुरा धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको छ। हुन त वैज्ञानिकहरूले मानिस चाहिँ जीवबाट विकास भएर बनेको भन्ने गर्छन्, बाँदरबाट पनि मानिस विकास हुँदै मानव भयो भन्ने कुरा गर्छन्, तर यो असम्भव छ। किनभने म आफैलाई हेर्छु, कहिले काहीँ म जन्मेको अहिले म 50 वर्षको हारहारी हुन लागे, तर मैले कुनै बाँदरलाई आजभन्दा 30 वर्ष अगाडि, 20 वर्ष अगाडि देखेको बाँदरहरू मान्छे भएको देखेको छैन। र त्यो बाँदर जनावर हो, त्यसमा शरीर छ, प्राण छ, तर आत्मा छैन। तर तपाईँ र म मानिसभित्र चाहिँ प्राण, आत्मा र शरीर छ। यसकारण हामी छुट्टै प्रकारले बनाइएका छौँ कि हामी जनावरबाट बनेका होइनौ। प्रिय, हामीलाई त परमेश्वरले आफ्नै स्वरूपमा, आफ्नै हातद्वारा, आफ्नै मेहनतद्वारा, आफ्नै कला र शिपद्वारा परमेश्वरले हामीलाई बनाउनु भएको भनेर उत्पत्तिको पुस्तक 1 अध्यायले बताउँदछ। तसर्थ तपाईँ र म एक यस्तो व्यक्ति हौं जो चाहिँ परमेश्वरको स्वरूपमा उहाँकै महिमा र उहाँको इच्छा पूरा गर्न यस धरतीमा जन्म लिएका मानिसहरू हौं। तसर्थ तपाईँ जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जस्तो परिस्थिति भएर गइराख्नु भएको छ, तपाईँलाई परमेश्वरले चिन्नुहुन्छ। गड नोज यू, तपाईँलाई राम्रोसँग परमेश्वरले देख्नुहुन्छ। गड सीज यू, परमेश्वर तपाईँ र मलाई देख्न सक्नुहुन्छ। त्यसकारण तपाईँ र मैले आफू डराउनु पर्दैन, तपाईँ र म यो संसारमा किन छौ भनेर अनमोल पनि हुनु पर्दैन, किनभने चाहे तपाईँले प्रशस्तै धन सम्पत्ति कमाउनुहोस्, ठुलो ठुलो नाम कमाउनुहोस्, तर आखिरीमा तपाईँले ती सबै कुराहरू यस धरतीमा छोडेर जानुपर्छ। किन थाहा छ? यो संसार तपाईँ र मेरो थाई घर होइन। यसकारण आज बुझ्नु के जरुरी छ भने परमेश्वरले मानिसलाई चाहिँ उहाँकै महिमा गर्न र उहाँको स्वरूपमा भएर यो संसारमा शान्ति आनन्द र खुसीमा जिएर उहाँको प्रशंसा गर्न सिर्जनु भएको हो। त्यसकारण परिस्थितिहरू तपाईँको जीवनमा ठिक नहोला, तपाईँ चिन्तित हुनुहुन्छ होला, तर तपाईँले चिन्तित हुनु पर्दैन, किनकि तपाईँ परमेश्वरको स्वरूपमा बनिएको मानिस हो र तपाईँलाई परमेश्वरले देखिराख्नु भएको छ, तपाईँलाई मलाई परमेश्वरले चिन्नुहुन्छ। तसर्थ नडराउनुहोस्, भयभीत पनि नहुनुहोस्, किनकि तपाईँ एक्लो हुनुहुन्न, तपाईँसँग अति नै मिल्ने अति नै नजिकको मित्र हुनुहुन्छ, अनि उहाँ तपाईँको सृष्टिकर्ता पनि हुनुहुन्छ। सृष्टिकर्ता तपाईँलाई थाहा छ, सृष्टि भनेको जसले नभएको कुराबाट नयाँ सिर्जना गर्दछ, अनि परमेश्वरले मानिसै नभएको ठाउँमा, कुनै पनि पशु प्राणी केही नभएको ठाउँमा परमेश्वरले नयाँ सृष्टि गरेर मानिसलाई बनाउनु भएको हो। र हाम्रा मानिस जातिको पहिलो पूर्वज हामीले हेर्यौं भने धर्मशास्त्र बाइबलले भन्छ आदम र हब्बा। आदम नै पहिलो मानव हुन् जो परमेश्वरको हातद्वारा बनिएको थियो। उनी आमाको गर्भबाट जन्मेका होइनन्, उनलाई परमेश्वरले आफ्नो इच्छा जब भयो र परमेश्वरले आफ्ना हातद्वारा आफ्नो जीवनको सास नाकबाट फुकिदिएर उहाँलाई जीवित पार्नु भएको थियो। उत्पत्तिको हामीले एक अध्याय दुई अध्यायमा हामीले पढ्यौं भने त्यहाँनिर हामी त्यसलाई पाउन सक्छौ। तसर्थ तपाईँ र म डराउनु पर्दैन, किनभने धर्मशास्त्र बाइबलले यसरी भन्छ कि तपाईँ र म एक्लो छैन, प्रिय हामीसँग सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। यसायाको 43 अध्यायको 1-2-3 पदले यसरी बताउँछ, तिमीलाई सृष्टि गर्नु हुने परमप्रभु भन्नुहुन्छ, नडरा किनकि मैले तलाई मोल तिरेर छुटाएको छु, मैले तलाई तेरो नाउँ काढेर बोलाएको छु, त मेरै होस्, त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, त नदीहरूबाट भएर जाँदा तिनले तलाई डुबाउने छैनन्, त आगोबाट हिँडेर जाँदा डर्ने छैनस्, त्यसको ज्वालाले तलाई भस्म पार्ने छैन, किनभने म परम प्रभु तेरा परमेश्वर हुँ, इजरायलका परम पवित्र, तेरा उद्धारक, तलाई छुटाउनुको निम्ति मिश्र देश र तेरो सट्टामा कुश र सेवामा दिन सक्छु। आमेन। आदरणीय श्रोता, तपाईँलाई परमेश्वरले एउटा सुन्दर उद्देश्य, ठूलो महान उद्देश्य र एउटा महान र ठूलो काम गर्नको लागि र तपाईँलाई एउटा सेवा गर्नको लागि र एउटा जिम्मेवारी पूर्ण व्यक्ति बनाउनको लागि परमेश्वरले तपाईँलाई सबै कुराहरू दिएर यस धरतीमा पठाउनु भएको छ। म पनि त्यही नै हो कि हामी दुःखमा होस् सुखमा होस् हामी परमेश्वरलाई सम्झने गर्छौँ, होइन भन्नुहोस् त? सम्झन्छौँ हामी परमेश्वरलाई। तपाईँलाई जब शान्ति आनन्द खुसी प्रशस्त हुन्छ, कता कता हामी बिर्सन्छौँ भने ईश्वरको हामी ध्यान पनि गर्दैनौँ, मतलब पनि गर्दैनौँ, र कति त हामी अरू व्यक्तिलाई पनि बिर्सन्छौँ। परमेश्वर त परकै कुरा जाओस्, धेरै पर हुनुहुन्छ उहाँ, तर जब हामीलाई दुःख पर्छ अनि हाम्रो मनमा आउँछ हे परमेश्वर तपाईँले मलाई सहायता गर्न सक्नुहोस्, मलाई तपाईँले हेर्नुहोस्, मेरो दुःखलाई बुझ्नुहोस्, मेरो गाह्रोपनलाई बुझ्नुहोस् हामी भन्छौँ। त्यो हामी किन हाम्रो मनमा त्यो आउँछ भन्दा हामी उहाँको स्वरूपमा बनाइएका मानिस छौँ र हामीलाई उहाँको खोजी तुरुन्तै भइहाल्छ। त्यसैले गर्दा परमेश्वरले जुन सुन्दर योजना र सृष्टि हामी माथि राखेर गर्नुभएको छ त्यो चाहिँ सुन्दर छ, पर्फेक्ट छ भन्छ बाइबलले। यो चाहिँ अति नै पूर्ण छ, अनि यो चाहिँ अति नै सुन्दर छ, अनि यो 100% राइट छ, ठिक छ। त्यसकारण त्यस्तो सुन्दर योजनामा तपाईँमा भएको कारण परमेश्वरले घरिघरि हामीलाई भन्नुहुन्छ कि नडर। उहाँको वचनले यसाई 41:10 हामीले हेर्यो भने पनि यहाँ भनिएको छ, यसैले नडर किनकि म तसित छु। प्रिय, हामी धेरै कुरादेखि डराउँछौ। हामीलाई के को डर छैन? हामीलाई पैसाको डर छ, हामीलाई आफन्तको डर छ, हामीलाई शत्रुको डर छ, हामीलाई परिस्थितिको डर छ, हामीलाई रोग लागेर मरिन्छ कि भन्ने डर छ, खाना पाइँदैन कि भन्ने डर छ, मैले भोलि भविष्य के हुने होला भन्ने डर छ। तपाईँ यो संसारमा डरै डरले बाँचिराख्नु परेको छ, यो यथार्थ हो। तर परमेश्वर तपाईँलाई भन्दै हुनुहुन्छ नडर। यो तपाईँलाई कुनै मानिसले भनेको छैन, धर्मशास्त्र पवित्र बाइबलमा परमेश्वरको जीवित वचनद्वारा परमेश्वर भन्दै हुनुहुन्छ नडर किनकि म तसित छु। हालेलुया। आदरणीय श्रोता, यदि तपाईँले परमेश्वरको आवाजलाई सुन्नु भएको छैन र मनमा राख्नु भएको छ भने आज यो बिहानी यो समय तपाईँसँग परमेश्वर बोल्दै हुनुहुन्छ, उहाँ भन्दै हुनुहुन्छ, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। हालेलुया, प्रभुलाई महिमा होस्, धन्यवाद होस्। आदरणीय श्रोता, तपाईँ निराश हुनु पर्दैन, तपाईँलाई सुन्दर योजना राखेर परमेश्वरले सृष्टि गर्नुभएको छ, त्यो उद्देश्यमा तपाईँ अडिग रहनुहोस्, चिन्नुहोस्, जान्नुहोस्। यो प्रतिज्ञालाई तपाईँ र मैले आफ्नो हृदयमा राखौं। तपाईँ कुनै काम गर्दै हुनुहुन्छ, डर लागिरहेछ, नडराउनुहोस्। तपाईँ यात्रा गर्दै हुनुहुन्छ, तपाईँलाई डर लागिरहेछ, नडराउनुहोस्। तपाईँको वरिपरि कोही साथी छिमेकी आफन्त मित्रहरू रिसाइरहेका होला, नडराउनुहोस्। तपाईँको घर वरिपरि पहिरो गइरहेको नडराउनुहोस्। पानी परेर तपाईँलाई डर लाग्यो, नडराउनुहोस्। महँगी बढिरहेछ, तपाईँ नडराउनुहोस्। भोलिको चिन्ता तपाईँ नगर्नुहोस्। तपाईँ परमेश्वरमा ती कुरा राख्नुहोस्। परमेश्वर भन्नुहुन्छ, म तेरो परमेश्वर, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु। त्यसैले परमेश्वरले तपाईँ र मेरो लागि सुन्दर योजनाहरू राख्नु भएको छ। अनि यो मैले भनेको होइन प्रिय, यो परम प्रभु परमेश्वर जसले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो, उहाँ भन्दै हुनुहुन्छ, मैले बनाएको योजना तिम्रो लागि सुन्दर छ, तिम्रो लागि असल छ। अनि त्यो असल योजना आज तपाईँ र मैले जान्नु र आफ्नो आत्मसात गरेर विश्वास साथ त्यसलाई अँगाल्नु महत्वपूर्ण छ। म एउटा पद पढ्न चाहन्छु अर्को पनि, यिर्मिया 29:11 पदमा प्रभुको वचनले यसरी भन्छ, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु तिमी जान्दछु, परम प्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। तब तिमीहरू मका आउनेछौ र मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। योजनाले बाटो देखाउँछ। तपाईँसँग योजना छ भने तपाईँलाई हिँड्न सजिलो हुन्छ, योजना छैन भने तपाईँ अल्मलिनुहुन्छ। मैले धेरै पटक मेरो जीवनमा त्यो अनुभव गरेको छु, तपाईँले पनि अनुभव गर्नुभएको होला। तपाईँले जुर्क उठ्नुभयो, बिहान प्रार्थना गर्नुभयो, वचन पढ्नुभयो, त्यसपछि तपाईँले आजको दिनको तपाईँले सेड्युल बनाउनु भयो, तालिका बनाउनु भयो, म चाहिँ आज यो काम गर्छु, यति बजे यो गर्छु, यति बजे त्यहाँ पुग्छु, त्यो बजेर यहाँ आउँछु, अनि फेरि घर फर्किन्छु। तपाईँले जब प्लान गर्नुहुन्छ नि, योजनाले तपाईँलाई बाटो देखाउँछ। कोही मान्छेसँग योजना हुँदैन, उठ्छन् अनि के गर्ने गर्ने, उठ्यो प्रार्थना गर्छन् होला, वचन पढ्छन्, त्यसपछि सिद्धि के गर्ने गर्ने, अल्मन पर्छन्, अनि कसरी फोन गर्यो भने मेरो त आज केही छैन हो, बसिरहेको छु, कामै छैन। आदरणीय श्रोता, तपाईँ र मसँग अनगिन्ती कामहरू छन्, तपाईँ र मसँग प्रशस्तै कामहरू छन्। हामी जब उठ्छौ, हामी हाम्रो आँखाले देख्ने बित्तिकै हाम्रो अगाडि थुप्रै कामहरू हामी लडिरहेको देख्छौ, किनकि हामीसँग योजना नभएर मात्रै हामीले केही देखिरहेका छैनौ। परमेश्वर भन्नुहुन्छ, मसँग तिम्रो लागि सुन्दर योजना छ, त्यो योजना चाहिँ तिम्रो उन्नतिको निम्ति हो। त योजनाले बाटो देखाउँछ, परमेश्वरको सुन्दर योजनाले हामीलाई मार्गदर्शन गर्छ प्रियो, अनि बाटोले तपाईँ र मलाई लक्ष्य देखाउँछ। जब हामी हिँड्छौ अनि हामी लक्ष्यतिर जान्छौँ, किनकि अब मलाई त्यहाँ पुग्नु छ नि त, अब मलाई त्यो काम गर्नु छ नि त, आज मलाई त्यति सकाउनु छ नि त, आज मैले फलानलाई भेट्नु छ नि त, आज मैले यति काम सकेर घर फर्किनु छ नि त प्रियो, त्यसले तपाईँलाई लक्ष्यतिर डोर्याउँछ, अनि लक्ष्यले भिसकेपछि तपाईँलाई गन्तव्यमा पुर्याउँछ, अनि गन्तव्यले तपाईँलाई सफलता दिन्छ र त्यहाँबाट प्रभुको महिमा हुन्छ र तपाईँ पनि खुसी र आनन्दित बन्नुहुन्छ। हालेलुया। यसकारण परमेश्वरले तपाईँ र मेरो लागि सुन्दर योजना राख्नु भएको छ, त्यो सुन्दर योजनालाई तपाईँले मैले विश्वास गर्नुपर्छ, भरोसा गर्नुपर्छ। मलाई त केही पनि छैन, मेरो कामै छैन, थुप्रै कुराहरू हामी भन्छौँ, हामीसँग थुप्रै कुराहरू परमेश्वरले राख्नु भएको छ, तपाईँले त्यसलाई बुझ्न सक्नु भएको छ कि छैन। परमेश्वरमा भरोसा राख्नुहोस् अनि परमेश्वरले त्यो पूरा गर्नुहुन्छ। म एउटा उदाहरण भन्न चाहन्छु, मेरो छोरीले मलाई पूरा भरोसा गर्छिन्, किनभने म उनको बाबा हुँ, म उनको पिता हुँ, म उनको ड्याडी हुँ, म उनको बाबा हुँ, बुवा हुँ। किन उनले मलाई पूर्ण भरोसा गर्छ थाहा छ तपाईँहरूलाई? किनभने मेरो जीवनबाट उनी जन्मिएकी हुन् र उनलाई यतिसम्म विश्वास लाग्दछ कि मेरो बुबाले चाहिँ मलाई माया गर्नुहुन्छ, मेरो खाँचो पूरा गर्नुहुन्छ, मलाई उहाँले खराबी गर्नुहुन्न, मेरो भलाइ चाहनुहुन्छ। जतिसुकै तपाईँ र मैले गाली गरे तापनि, हकारे पनि, तर उनले एकछिनपछि मलाई उनले मायाका साथ फेरि भरोसा गर्छिन्, किनकि म उनको पिता हुँ, उनको जन्म मेरोद्वारा भएको हो। यसकारण परमेश्वर पनि हाम्रो पिता हुनुहुन्छ, परमेश्वर पनि हाम्रो अब्बा हुनुहुन्छ, परमेश्वर पनि हाम्रो बाबा हुनुहुन्छ। गड फादर हुनुहुन्छ, सर्वशक्तिमान पिता हुनुहुन्छ। यसकारण हामीले पनि उहाँमाथि भरोसा राख्नुपर्छ, किनभने उहाँले हामीलाई बनाउनु भएको अनि कसले हामीलाई नाश गर्न सक्छ? उहाँले उद्देश्य राखेर हामीलाई सृष्टि गर्नुभएको हामीलाई कसले मार्न सक्छ? परमेश्वर कहिले हाम्रो कुबलो सोच्नुहुन्न। यसकारण परमेश्वरको चरित्रलाई यदि हामी पछ्याउँछौ भनेदेखि उहाँ हाम्रो पिता हुनुहुन्छ अनि पिताको जस्तै स्वभावहरू हामीमा सर्दै जान्छ। त्यसकारण हाम्रो भरोसा परमेश्वरमाथि नै राख्नुपर्छ, किनकि हामी सुन्दर उद्देश्यको लागि र एउटा महान उद्देश्य पूरा गर्नको लागि परमेश्वरले तपाईँ र मलाई सृष्टि गर्नुभएको छ। म अर्को पनि पद पढ्न चाहन्छु, बताइएको छ यसाया 43 अध्यायमा, हामी चान्चुने मान्छे होइनौ किनकि हामी चाहिँ परमेश्वरका छोराछोरी हौ, हामी परमेश्वरका सन्तान हौ, हामी परमेश्वरका आफ्नै हौ। यहाँ बताइएको छ 4 पददेखि, त मेरो दृष्टिमा बहुमूल्य र आदरणीय भएकाले र मैले तलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र जाति जातिहरूलाई तेरो जीवनको सट्टामा दिनेछु। न डरा, किनकि म तसित छु, म तेरा छोराछोरीहरूलाई पूर्वदेखि ल्याउनेछु र पश्चिमदेखि तिमीलाई भेला गर्नेछु, म उत्तर दिशालाई भन्नेछु तिनीहरूलाई दिहाल र दक्षिण दिशालाई भन्नेछु तिनीहरूलाई नथुन। मेरा छोराहरूलाई टाढादेखि र मेरा छोरीहरूलाई पृथ्वीको पल्लो छेउदेखि ल्याऊ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, परमप्रभु भन्नुहुन्छ। आदरणीय श्रोता, तपाईँ र म परमेश्वरको दृष्टिमा बहुमूल्यका छौ, परमेश्वरको दृष्टिमा तपाईँ र म बहुमूल्य। बहुमूल्य भनेको कस्तो? मूल्यवान, जसको मूल्यको गणनै गर्न सकिन्न। मूल्यवान सुनलाई सम्झिनुहोस्, हिरालाई सम्झिनुहोस्, मोतीलाई सम्झिनुहोस्, बहुमूल्य धातुलाई सम्झिनुहोस्, कति मूल्यवान हुन्छ। यहाँ त भन्नुहुन्छ परमेश्वर कि सुन चाँदी भन्दा पनि त मेरो दृष्टिमा बहुमूल्यको छ। तसर्थ उहाँको आफ्नै हामी भएको कारण हामी बहुमूल्य छौँ उहाँको दृष्टिमा। त्यसकारण आदरणीय श्रोता, तपाईँ र मैले परमेश्वरलाई आफ्नो जीवन सुम्पनु पर्छ र परमेश्वरको सुन्दर योजनालाई हामीले बुझ्ने कोसिस गर्नुपर्छ। परमेश्वर तपाईँलाई सबै कुरा दिन चाहनुहुन्छ, सानोदेखि लिएर ठूलो कुरासम्म। हामीलाई कहिले कहीँ लाग्छ परमेश्वरले त मलाई दिनुहुन्न होला, तर आदरणीय श्रोता, जीवनमा सबैभन्दा ठूलो कुरो तपाईँ र म बाँचेर सुन्दर संसारमा परमेश्वरका मानिसहरूसँग संगति गर्न पाउनु र संसारलाई देख्न पाउनु र संसारमा मानिसहरूलाई ख्रिस्टको साक्षी बाँड्न पाउनु, त्यो सबैभन्दा ठूलो कुरा छ। यसकारण सानो सानो कुरादेखि, भनेको छ सिन्कादेखि लङ्कासम्म भनिन्छ नि, होइन, सिन्कादेखि लङ्कासम्म भनेको साना साना कुरादेखि लिएर ठुला ठुला सबै थोक परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ र दिन चाहनुहुन्छ, र तपाईँ र मैले चाहिँ विश्वास गरेर यो सुन्दर योजनालाई बुझ्ने कोसिस गर्नुपर्छ र सुन्दर संसारमा परमेश्वरका मानिसहरूसँग संगति गर्न पाउनु र संसारलाई देख्न पाउनु र संसारमा मानिसहरूलाई ख्रिस्टको साक्षी बाँड्न पाउनु, त्यो सबैभन्दा ठूलो कुरा छ।

के तिम्रो ममाथि विश्वास गर्छौ? अनि मार्थालाई पनि प्रभु येशू ख्रीष्ट यौहन्नाको 11 अध्यायमा सोध्नुहुन्छ, के तिमी यो कुरामा विश्वास गर्छौ, अर्थात् के ममाथि विश्वास गर्छौ? अनि मार्थाले भन्थे, हो प्रभु, तपाईँ त जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुँदो रहेछ, म विश्वास गर्छु। हालेलुया। आदरणीय श्रोता, तपाईँ र मलाई परमेश्वरले वास्ता गर्नुहुन्छ, हामी बहुमूल्यका छौँ, हामी उहाँको दृष्टिमा, उहाँको चरणमा, उहाँको आँखामा हामी यतिसम्म भएको छ आफ्नो नानी सरह छौँ। अनि तपाईँको जीवनमा, मेरो जीवनमा उद्देश्य राखेको छ, त्यो चाहिँ परमेश्वरद्वारा, बाई गड, परमेश्वरद्वारा तपाईँ र मलाई योजना राखिएको छ। नत्र भने हाम्रो जीवन सकिन्थ्यो होला, हाम्रो जीवन आमाको गर्भमा नआउँदै तुएर जान्थ्यो होला, तर त्यो हुन सकेन, किनभने परमेश्वरले तपाईँ र मेरो जीवनबाट असल काम र उहाँको महिमा उहाँले लिन चाहनुभयो। तपाईँ र मैले यो कुरा जान्नु अति आवश्यक छ, के गर्ने, के थाहा छ, कता जाने, यी सम्पूर्ण कुराहरू तपाईँले मैले जान्नु खाँचो छ। बाइबलमा यसरी बताइएको छ, आँखा भएर पनि अन्धा, कान भएर पनि बहिरा, उनीहरूलाई बाहिर डोर्याउ, सबै जाति जातिहरू एकसाथ जम्मा हुन् र मानिसहरू भेला हुन्, तिनीहरू मध्ये कसले हामीलाई यी कुरा बतायो र पहिलेका कुराहरू घोषणा गर्यो, तिनीहरू सच्चा ठहरिनलाई आ आफ्ना साक्षी ल्याउन् र अरूहरूले सुनेर भनुन् यो सत्य हो। परमप्रभु भन्नुहुन्छ, तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ र तिमीहरूले मलाई चिन्न र विश्वास गर्न सक अनि म उही हुँ भनी बुझ्न सक। म भन्दा अघि कोही ईश्वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ, म हुँ, म नै परमेश्वर हुँ। आमेन। आदरणीय श्रोता, तपाईँ र मैले परमेश्वरलाई जान्नु आवश्यक छ, चिन्नु आवश्यक छ। यहाँ यतिसम्म बताइएको छ, उहाँको वचनले के भन्छ भने, तिमीहरू चुनेका दास हौ, चुनेका मेरा साक्षी हौ, त्यसकारण तिमीहरूले मलाई चिन। आज धेरै मान्छेहरूले कहिले काहीँ हजुरले फलानलाई चिन्नुहुन्छ अथवा तपाईँले मलाई चिन्नु भएको छ भनेर सोद्धा, अँ मैले चिनेको छु भन्नुहुन्छ, तर म भित्री रूपमा कस्तो छु भन्ने कुरो उनीहरूलाई त्यति राम्रो थाहा हुँदैन, तर उनले बाहिरको रूपमा नाम सुनेको भएर भन्छन्, तर मसँग उड्दै बस्दै सङ्गत गर्दै गएपछि उनीहरूले मलाई राम्रोसँग मलाई चिन्छन्। प्रिय हो, तपाईँ र मैले पनि एकले अर्कालाई चिन्नेको जस्तै परमेश्वरलाई पनि गहिरो रूपमा चिन्नुपर्छ। र चिन्नु मात्र जब हामी परमेश्वरलाई चिन्छौ, त्यसपछि प्रभुको वचनले फेरि भन्छ विश्वास पनि गर्न सक। चिनेपछि जब हामी घनिष्ठ सम्बन्धमा प्रभुसँग हुन्छौ, जब हामी प्रभुको नजिक हुन्छौ, जब हामी परमेश्वरसँग समय बिताउँछौ, जब हामी परमेश्वरको वचन सुन्छौ, जब हामी परमेश्वरको आवाज सुन्छौ, जब हामी प्रभुसँग प्रार्थनामा रहन्छौ, जब हामी परमेश्वरका मानिसहरूसँग रहन्छौ, परमेश्वरलाई साँच्चै हामी चिन्छौ र विश्वास गर्न सक्छौ। त्यसकारण उहाँले भन्नु, म उही हुँ भनेर तिमीहरूले बुझ्न सक। को हुनुहुन्छ उहाँ? उहाँ अब्राहमका परमेश्वर हुनुहुन्छ, उहाँ इसहाकका परमेश्वर हुनुहुन्छ, उहाँ याकुबका परमेश्वर हुनुहुन्छ, उहाँ दाउद राजाका परमेश्वर हुनुहुन्छ, उहाँ मोसाका परमेश्वर हुनुहुन्छ, उहाँ यहोशुका परमेश्वर हुनुहुन्छ, उहाँ कालेबका परमेश्वर हुनुहुन्छ, अनि उहाँ पत्रुसका परमेश्वर हुनुहुन्छ, अनि उहाँ आज तपाईँ अनि मेरो परमेश्वर हुनुहुन्छ। हालेलुया। प्रभुलाई महिमा होस्। परमेश्वर जसले तपाईँ र मलाई असल कुरा जानेको चाहनुहुन्छ, परमेश्वरको कामलाई कसैले पनि यो संसारमा उल्टाउन सक्दैन। मानिसले कोसिस त गर्छन्, ईश्वर छैन, परमेश्वर हुनुहुन्न, यो त्यस्तो हो, यो उस्तो हो, यसले गल्ती गरेको छ, यसले यस्तो बिगार, थुप्रै कुराहरू मानिसहरूले गर्ने गर्छन्, तर परमेश्वरले आफ्नो काम गरि नै रहनुहुन्छ यो पृथ्वीमा। कसैले परमेश्वरको कामलाई रोक्न सक्दैन, त्यो काम परमेश्वरले मानिसद्वारा भएर गर्नुहुन्छ। अनि आज तपाईँ र म उहाँको दृष्टिमा बहुमूल्य भएको कारण त्यो उद्देश्य र योजनालाई हामीले जान्नु आवश्यक छ, चिन्नु आवश्यक छ र त्यो अनुसारले परमेश्वरको महिमा गर्नु आवश्यक छ। परमेश्वरको वचन 43:13 पदले के भन्छ भने, प्राचीन समयदेखि नै म उही हुँ, मेरो हातबाट कसैले छुटाउन सक्दैन, जब म काम गर्छु त्यसलाई कसैले उल्टाउन सक्छ र कसैले पनि सक्दैन, कसैले पनि परमेश्वरको योजनालाई उल्टाउन सक्दैन। तसर्थ आज यो समय तपाईँलाई परमेश्वरको वचनले भन्दैछ, तपाईँ परमेश्वरको सुन्दर योजनामा बनिएको व्यक्तित्व हुनुहुन्छ, यसकारण तपाईँले आफ्नो जीवनमा परमेश्वरको महिमा गर्नुहोस्। परमेश्वरको वचनले अर्को ठाउँमा यसरी पनि बताउँछ, तपाईँले यसायाको पुस्तक 55:8-12 पदलाई पढ्नुभयो भने त्यहाँ पाउनुहुन्छ, म यसलाई पढेर सुनाउन चाहन्छु। 55:8 यहाँ लेखिएको छ, किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, तिमीहरूका चाल मेरा चाल होइनन्, परमप्रभु भन्नुहुन्छ, जसरी आकाश पृथ्वी भन्दा

0: अल्गो छ, त्यसरी मेरा चाल तिमीहरूका चाल भन्दा र मेरा विचार तिमीहरूका विचार भन्दा अल्गा छन्। जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ त्यतातिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ र छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो म काम व्यर्थ फर्कने छैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ। तिमीहरू आनन्दसँग जाऊ र शान्तिमा डोराइनेछौ। आमेन। आदरणीय श्रोता, तपाईँ र म परमेश्वरको योजना बनाइएको कारण हाम्रैमा राखेको सुन्दर योजना र उद्देश्य कसैले पनि भत्काउन सक्दैन, उल्टाउन सक्दैन, हाम्रो सोच विचारले पनि उल्टाउन सक्दैन। हामी त परमेश्वरको अगाडि जब आफ्नो नम्र पार्दछौ र भरोसा राख्दछौ, अनि परमेश्वरले आफ्नो सुन्दर योजना उद्देश्य हाम्रो जीवनमा पूरा गर्नुहुन्छ। अनि हामीले यसाया 43 को साथमा पढे झै परमेश्वरको महिमा हाम्रो जीवनबाट उहाँले लिनुहुनेछ, अनि परमेश्वरले हामीलाई बनाउनु भएको पनि उद्देश्य त्यही नै हो। हामी चाहिँ परमेश्वरको महिमा गर्न, प्रशंसा गर्न, उहाँको सेवा गर्न, उहाँको साँचो आराधना गर्न र उहाँको बाटोमा हिँड्नलाई परमेश्वरले तपाईँ र मलाई सृष्टि गर्नुभएको छ, र त्यो कुरा हामी पूरा गरौं। र परमेश्वरले यहाँहरूलाई आफ्नो जीवनमा साँच्चै एउटा सुन्दर उद्देश्य छ भन्ने कुरा जानेर उहाँको महिमा गर्न र उहाँको सेवा गर्न परमेश्वरले शक्ति, सामर्थ्य, ज्ञान, बुद्धि प्रशस्त गरिदिनु भएको होस् भनिकन प्रार्थना यही गर्दै आजको यो वचनलाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले यहाँ सबैलाई प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, हाम्रो निर्धारित समय कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको संकेत मलाई मिलेको छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि धेरै धेरै धन्यवाद छ। म विश्वास गर्छु, आशा गर्छु यो कार्यक्रम तपाईँको लागि लाभदायक भएको छ। श्रोता, भजन सुन्दा, प्रवचन सुन्दा यहाँको मनमा पक्कै पनि जिज्ञासाहरू हुन सक्छन्। यदि तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना छ कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ, बागमती, नेपाल। हाम्रो टेलिफोन नम्बर छ 9840271979, 9840271979। श्रोता, परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस्। यहाँलाई कार्यक्रम कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। र यस्तै आशिषमय भजन र प्रवचन लिएर आउने वाचा गर्दै म कार्यक्रम प्रस्तोता यहाँहरूबाट बिदा हुन्छु, र यहाँहरू सबैजनालाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। धन्यवाद। जय मसीह। प्रभुको आशिष रहोस्।

नेपाल फ्री प्रेसबिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न दिउमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: मानिसले जुन कुरामा विश्वास गर्दछ त्यसले तिनीहरूका व्यवहारलाई प्रभावित गर्दैन। हाम्रो शैक्षिक संस्थानहरूमा विकासवादको सिद्धान्तले प्रभाव जमाएकोले गर्दा र सरकारी स्कूलहरू, विश्वविद्यालयहरू र संचार साधन अर्थात् समाचार पत्रहरू, पत्र पत्रिकाहरू र टेलिभिजनहरूले निरन्तर यो सिद्धान्त सत्य छ भनी सिकाएकाले के हाम्रो समाज नैतिक रूपले नष्ट हुँदै गइरहेको कुरा स्पष्ट छैन र म केही उदाहरण दिन चाहन्छु। अहिले हाम्रो समयमा गर्भपात अर्थात् जन्म नै नभएका शिशुहरूको हत्या गर्नु कानूनी मान्यता दिएको छ। विकासवादीहरूले नजन्मेका शिशुहरूलाई कुनै आन्तरिक मूल्य नभएको भ्रूण जीवको सानो गोला मात्र ठान्दछन्। एक ख्रिस्टियनका निम्ति जन्मेको वा नजन्मेको छोरा होस् वा छोरी त्यो परमेश्वरको स्वरूपमा सृष्टि गरिएको एक व्यक्ति हो र त्यसको मूल्य विचार गर्न सकिँदैन। धार्मिक शिक्षाका विरोधीहरू सुख मृत्युलाई समर्थन गर्दछन्। सुख मृत्यु भनेको वृद्ध र कमजोरहरूको हत्या गर्ने कुरा हो। पवित्र बाइबलले हामीलाई वृद्ध वृद्धहरूलाई आदर गर्नु भनी सिकाउँछ, तिनीहरूको हत्या गर्न सिकाउँदैन। दोस्रो कुरा, संसारको दृष्टिकोणले स्वतन्त्र यौन सम्बन्ध, समलैङ्गिकता र अश्लील साहित्यलाई समर्थन गर्दछ। यौन आन्दोलनको परिणाम स्वरूप सारा संसारमा एड्सको र अरू किसिमका यौन रोगहरूको महामारी फैलिएको छ। अर्कोतिर पवित्र बाइबलले विवाह गर्नु अघि यौन सम्पर्क नगर्ने र विवाह पछि एकैजना व्यक्तिसित मात्र यौन सम्पर्क गर्ने शिक्षा दिएको छ। यदि मानिसहरूले पवित्र बाइबलको शिक्षा पालन गरेका भए आज संसारमा लाखौं मानिसहरूको ज्यान लिने एड्सको महामारी फैलने थिएन। धार्मिक शिक्षाका विरोधीहरू पुरुष र स्त्री बीच हुनुपर्ने विवाहलाई परिवर्तन गरी पुरुष पुरुष बीच र स्त्री स्त्री बीच विवाह गराउँछन्। निश्चय यस्तो कुराले परिवारलाई टुक्र्याउँछ, परिवारलाई तोड्दछ, जुन परिवारद्वारा वास्तवमा समाज निर्माण हुनुपर्ने हो। सरकारका स्कूलहरूमा बाल बालिकाहरूलाई पशुहरू जस्तै वा अझ त्यो भन्दा खराब प्रकारले जिउन सक्छन् भनी सिकाइन्छ। नास्तिकहरू आत्महत्या, गर्भपात र सुख मृत्युलाई प्रोत्साहन दिन्छन्। अहिलेसम्म जिएका सबैभन्दा बुद्धिमान मानिस सोलोमनले भनेका कुरा सुन्नुहोस्, हितोपदेश 8 अध्यायको 36 पदमा, मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्दछन्। बाइबलीय क्रिस्चियन विश्वासले जीवनलाई समर्थन गर्छ, चाहे त्यो बालकको जीवन होस् वा वृद्धको। आदरणीय श्रोता मित्र, म तपाईँसँग विकासवादको सिद्धान्त र पवित्र शास्त्र बाइबलले के भन्छ त्यो कुरा प्रचार गरिरहेको छु। प्राणी जगत ब्रह्माण्ड र संसार आफै उत्पन्न भएको भन्ने सिद्धान्त किन झुट हो? विकासवादको सिद्धान्त मान्नेहरू आफै उत्पन्न भएको भन्ने कुराको आधारमा आफ्नो तर्क राख्दछन् जसमाथि तिनीहरू आफै विश्वास गर्दैनन्। तर एक जिज्ञासु विद्यार्थीका निम्ति यो सिद्धान्त किन झुटो हो सो जान्नु आवश्यक छ। तापक्रम नाप्ने दुईवटा नियमले ब्रह्माण्ड अनन्त हुने कुरा असम्भव छ भनेर प्रमाणित गर्दछ। सरल रूपमा भन्नु पर्दा पहिलो नियमले भन्दछ कि ब्रह्माण्डमा रहेको कुल ऊर्जा स्थिर छ, अर्थात् कुनै नयाँ ऊर्जा सृष्टि गरिएको छैन। दोस्रो नियमले भन्छ ब्रह्माण्डमा भएको काममा प्रयोग गर्न सकिने ऊर्जा सकिँदै जाँदैछ, जन घट्दै जाँदैछ। यसको अर्थ के हो? ब्रह्माण्ड सधैँभरि अस्तित्वमा रहन सकेको छैन। श्रोता मित्र, ब्रह्माण्डलाई प्रयोग गर्न सकिने ऊर्जा सहित एक सीमित समयका निम्ति सृष्टि गरिएको थियो, जुन बिस्तारै प्रयोगद्वारा नष्ट भइरहेको छ। यो ब्रह्माण्ड आफै अस्तित्वमा आउन सक्दैन, कुनै थोकले पनि आफैलाई सृष्टि गर्न सक्दैन, किनकि अस्तित्वमा आउनुभन्दा अघि त्यो अस्तित्वमा हुनुपर्दछ। यो तर्कहीन अनि अमिल्दो कुरा हो। कुनै एउटा कारण बिना कुनै थोक अस्तित्वमा आउन सक्छ भनी विश्वास गर्नु विवेकहीन कुरा हो। यसैले ब्रह्माण्डलाई एउटा कारण चाहिन्छ। उत्पत्ति 1:1 भन्छ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। यसले हामीलाई पहिलो कारण को थियो भन्ने कुरा बताउँछ। रोमी 1:20 उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका कुकहरूमा छर्लङ्गै देखिएको छ, यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। यस बनाइले ब्रह्माण्डले परमेश्वरको शक्ति र ईश्वरत्वको साक्षी दिदछ भन्ने शिक्षा दिएको छ। यसकारण प्रमाणलाई इन्कार गर्नेहरूका निम्ति कुनै बहाना छैन। समयका सृष्टिकर्ताको रूपमा परमेश्वर समयदेखि बाहिर हुनुहुन्छ, यसकारण समयमा उहाँको शुरूआत थिएन, उहाँ सधैँ अस्तित्वमा हुनुहुन्थ्यो। यसैले उहाँलाई कुनै कारणको आवश्यकता पर्दैन, किनभने परमेश्वर ईश्वर आदिदेखि अनन्तसम्म हुनुहुन्छ। ब्रह्माण्ड हुनुभन्दा अगाडि उहाँको अस्तित्व थियो र उहाँले नै समय सँगसँगै ब्रह्माण्ड र यावत्को सृष्टि गर्नुभयो। आदरणीय श्रोता मित्र, यो बडो गजबको कुरा छ। आज विकासवाद मान्नेहरूले परमेश्वरको यति महान कार्यलाई बिर्सिरहेका छन्। परमेश्वरबाट टाढा भएर बनाइएका थोकहरूलाई वास्ता नगरेर आफ्नै इच्छामा उनीहरू रमाइलो गरिरहेका छन्। वास्तवमा जहाँले एक अनन्त सर्वज्ञानी वा सबैभन्दा बुद्धिमान सर्वशक्तिमान सृष्टिकर्तालाई औल्याउँछ, जो परमेश्वर बाहेक अरू कोही होइन। जब मोसाले परमेश्वरलाई उहाँको नाउँ सोधे, उहाँले भन्नुभयो, म हुँ जो म हुँ। उहाँ फेरि उहाँले भन्नुभयो, इजरायलीहरूलाई तैले यसो भन्नु, म हुँ भन्नेले मलाई तिमीहरूका पठाउनु भएको हो। परमेश्वरले मोसालाई यो पनि भन्नुभयो, श्रोता मित्र, इजरायलीहरूलाई भन, परमप्रभु तिमीहरूका पिता पुर्खाका परमेश्वर अर्थात अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वरले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। मेरो नाउँ सदा यही रहनेछ र सबै पुस्तासम्म मेरो नाउँको सम्झना यही हुनेछ। प्रस्थानको पुस्तक 3:14-16 लेखिएको छ। परमेश्वर आफै अस्तित्वमा आउने परमेश्वर हुनुहुन्छ। ब्रह्माण्ड कसरी उत्पन्न भयो, यो विषय अति आवश्यक छ। श्रोता मित्र, सत्यताको ज्ञानले तपाईँलाई झुटो विज्ञान र सत्यतालाई दबाउन खोज्ने अधर्मी मानिसहरू दुवैको दासत्वबाट स्वतन्त्र गराउनेछ। मानवीय धारणा र अनुमानहरूमा भरोसा राखी नजिउनुहोस्। परमेश्वर येशू ख्रिस्टको रूपमा प्रकट हुनुभएको छ, त्यसकारण उहाँलाई विश्वास गर्नुहोस् र उहाँमा जिउनुहोस्, किनभने पवित्र शास्त्र बाइबलले भन्छ, परमेश्वर नै सब थोक हुनुहुन्छ, उहाँ बिना कुनै पनि थोक भनिएन न त बन्न सम्भव नै थियो। यो ब्रह्माण्ड उहाँले रच्नु भएको हो र तपाईँ र तपाईँमा भएका सब थोक उहाँले बनाउनु भएको हो। एउटा उद्देश्य राखेर तपाईँलाई उहाँले बनाउनु भएको छ। येशू ख्रिस्ट जो संसारमा आउनुभयो तपाईँलाई खोज्नको निम्ति, तपाईँले आफ्नो सृष्टिकर्तालाई चिन्नुहोस् भन्नको निम्ति येशू ख्रिस्ट यो संसारमा आउनुभयो। त्यसकारण म तपाईँलाई यस कार्यक्रम मार्फत आग्रह गर्न चाहन्छु, श्रोता मित्र, आज नै येशूमा विश्वास गर्नुहोस् र उहाँलाई नै तपाईँको सृष्टिकर्ताको रूपमा मानिलिनुहोस्। परमेश्वरले तपाईँलाई सहायता गरून्। येशू नै सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। प्रभु येशूले नै तपाईँलाई विश्वास गर्ने हृदय दिउन्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: बालकहरूलाई मकाउन देऊ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टटा, अहिले तपाईँ

नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईंलाई यस रेडियो कार्यक्रम मार्फत स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। कहिलेकाहीँ खुल्ला नीलो आकाश देखिन्छ, शीतल र शान्त वातावरण देखिन्छ, आकाशमा कतै बादलको सानो टुक्रा समेत देखिँदैन। तर अचानक बतासले कतैबाट ठूलो कालो बादलको समूहलाई उडाएर ल्याउँछ। चारैतिर एकैछिनमा अन्धकार छाउँछ, होरी बतास चल्न थाल्छ, नसोचेको कुरा हुन्छ। हाम्रो जीवनमा पनि यस्तै हुन्छ, सबै कुरा ठिकै चलिरहेको हुन्छ तर अचानक दुःख र विपत्तिले छोप्छ। यस्तो बेला हामी के गर्न सक्छौ? यही महत्वपूर्ण विषयलाई लिएर आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईँलाई यो बताउन चाहन्छु कि यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीतहरू हामीसित थुप्रै क्यासेट र सीडी मार्फत उपलब्ध छन्। यदि तपाईँ यी गीत संगीत आफ्नो समयमा सुनेर आशिषित बन्न चाहनुहुन्छ भने सम्पूर्ण सूची र मूल्य सूचीको निम्ति आज नै एउटा पत्र लेख्नुहोस्। हामी तपाईँलाई मूल्य सूची तथा अरू विभिन्न जानकारी पठाइदिनेछौं। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय

यस्तो मानिस कोही नहोला जसले कहिल्यै जीवनमा दुःख कष्ट र विपत्तिको सामना गरेको छैन। जीवनमा दुःख कष्ट आउनु प्रकृतिमा दिन र रात आउनु जस्तै होइन त? हामीले यो संसारमा जिउँदा सुखै सुखको आशा राख्नु हुँदैन, दुःखै दुःख पनि सधैँ भइरहने होइन। मानिसको जीवनमा दुःख कष्ट समस्या हानि रोग बिमारी आउँछन्, हामीलाई अरू कठिनाईहरू पनि आउँदछन्। यी कुराहरूको सामना हामीले जीवनमा गर्नु नै पर्छ। यस्ता कुराहरू किन र कसबाट आउँछन् यो कुरा पनि जान्नु आवश्यक छ। यस्ता कुराहरूको विषयमा जीवित परमेश्वरले उहाँको वचनमा केही भन्नुभएको छ कि छैन? मानिसले भोग्नुपर्ने दुःख कष्टको विषयमा परमेश्वरको विचार कस्तो छ? के परमेश्वर प्रभु येशूमा विश्वास गरेपछि दुःख कष्टबाट मुक्ति पाइन्छ त? कति व्यक्तिहरू यसो भन्ने गर्छन्, म त परमेश्वरको छोरो हुँ वा म त परमेश्वरकी छोरी हुँ, यसकारण मेरो जीवनमा कुनै दुःख कष्ट आउनु हुँदैन, समस्या र संकष्ट आउनु हुँदैन। उनीहरूको मनमा यस्तै विचार हुन्छन्। तर मित्र, म तपाईँलाई बताउन चाहन्छु कि परमेश्वरको वचन बाइबलमा यस्तो लेखिएको छैन। जबसम्म हामी यो संसारमा जिउँछौ तबसम्म अरू मानिसहरूले जस्तै परमेश्वरमा विश्वास राख्ने मानिसहरूले पनि विभिन्न कठिनाईहरूको सामना गर्नुपर्छ, किनभने यो एउटा अध्याय हो, पाठ हो, जसबाट हाम्रो जीवनको निम्ति हामीले परिपक्वतालाई बुझ्दछौ, सिक्दछौ। एउटा अवसरमा प्रभु येशूले उहाँका चेलाहरूलाई यसो भन्नुभयो, संसारमा तिमीहरूलाई कष्ट त हुन्छ तर ढाडस गर, मैले संसारलाई जितेको छु। प्रभु येशूले किन यसो भन्नुभयो? यसको पनि केही कारणहरू छन्। पहिलो कारण त यो हो कि यो संसारमा पापको उपस्थिति छ, अस्तित्व छ, मानिस पापको जन्जालमा परेको छ। अर्को कुरा, यो संसार दुष्ट शैतानको अधीनमा परेको छ। दुष्ट शैतानले सदैव मानिसको विरूद्धमा काम गर्ने गर्छ। त्यसले गर्ने काम फाइदाजनक जस्तो देखिए तापनि त्यो थोरै दिनको निम्ति मात्र हुन्छ। मानिसले कहिलेकाहीँ अचानक निर्णय गर्ने गर्दछन्, आवेगमा आएर वा रिसको झोंकमा निर्णय गर्दछन्। त्यसद्वारा ठूलो हानि पनि हुन पुग्दछ। यसरी आवेग वा रिसमा निर्णय गर्ने प्रोत्साहन कहाँबाट आउँछ? दुष्ट शैतानले नै मानिसलाई त्यसो गर्न उक्साउँछ। रिस र आवेगले तपाईँ र मेरो समझको ढोकालाई बन्द गरिदिन्छ। हामी केही नबुझ्ने पगला बौलाह जस्तो बन्छौं। रिस पापको फल हो भनी बाइबलले बताएको छ, अनि पापले मानिसको जीवनमा आपत र विपत्तिहरू ल्याउने गर्दछ। यसमा कसैको पनि दुई मत हुन सक्दैन। प्रभु येशूमा विश्वास गर्ने मानिसहरूको जीवनमा विपत्तिहरू किन आउँछन्? के उनीहरूले त्यसबाट छुटकारा पाउनुपर्ने होइन र? सुन्नुहोस्, यसको कारण म बताउँदैछु। येशूमा विश्वास गरेपछि एक व्यक्ति परमेश्वरको राज्यको सदस्य बन्छ। कुनै व्यक्ति परमेश्वरको राज्य वा परिवारको सदस्य भएपछि दुष्ट शैतान उसको पछि लाग्छ, त्यसले उसको विरूद्धमा लडाईँको घोषणा नै गर्छ। प्रभु येशूले त भन्नुभएको छ, शैतान चाहिँ चोर्न, मार्न र नाश पार्न आउँछ। येशूले भन्नुभयो, उहाँ चाहिँ मानिसलाई जीवन दिन यो संसारमा आउनुभयो। मानिसलाई परमेश्वरदेखि टाढा बनाउन, मानिसको हृदयमा परमेश्वरप्रति अविश्वास उत्पन्न गराउन शैतानले विश्वासीको जीवनमा समस्या र कठिनाईहरू ल्याउँदछ। यसरी त्यसले मानिसलाई निराश पार्न खोज्दछ। परमेश्वरले उहाँमा विश्वास गर्नेहरूलाई आनन्दित र खुशीको जीवन दिन चाहनुहुन्छ। उहाँले कहिल्यै पनि उहाँका छोराछोरीको जीवनमा दुःख कष्ट पठाउनुहुन्न। हामीले परमेश्वरप्रति कुनै भ्रम आफ्नो मनमा राख्नु हुँदैन। परमेश्वर हामीलाई नाश पार्न चाहनुहुन्न तर हामीलाई बचाउन चाहनुहुन्छ। यही उद्देश्यले येशू यस संसारमा आउनुभयो। शत प्रतिशत उद्देश्य आशिष हो, श्राप होइन। तपाईँ र मेरो जीवनमा दुःख र कष्टहरू आए हामीले के गर्नुपर्छ? हामी परमेश्वरमा अडेस लाग्नुपर्छ। प्राचीन कालमा एक व्यक्ति थिए जसले जीवनमा अचानक ठूलो विपत्ति र दुःखको सामना गर्नु पर्यो। बाइबलमा तिनको वर्णन गरिएको छ। तिनको नाम अय्युब थियो। तिनी मध्य एसियामा बस्ने धेरै धनी व्यक्तिहरूमध्ये एक थिए। तिनको विषयमा यसरी लेखिएको छ, उज देशमा अय्युब नाम भएका एक व्यक्ति बस्दथे।
तिनी निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे। तिनका 7 छोरा र 3 छोरी थिए। तिनका 7,000 भेडा, 3,000 ऊँट, 500 हलगोरू र 500 गदा बाहेक धेरै कमारा कमारीहरू थिए। पूर्वका सबै मानिसहरू मध्ये अय्युब सबैभन्दा महान र धनी थिए। तर दुष्ट शैतानले तिनीमाथि आँखा गाडेको थियो। शैतानले तिनलाई ठूलो परीक्षामा पार्यो। केही दिनमा नै शैतानले अय्युबको ठूलो विनाश गर्यो। तिनका सबै पशुहरू मरे, छोरा छोरीहरू पनि मरे, सम्पत्ति सबै नाश भयो, अय्युबको सिरीखुरी भयो, तिनी कंगाल भए। त्यति मात्र होइन, तिनको शरीरभरि खटिरा निस्क्यो। शरीरमा कुनै ठाउँ पनि खाली रहेन, माखाहरू झुम्मिरहेका हुन्थे। शैतानले गर्नुसम्म विनाश गर्यो। यी सबै घटनाहरू अय्युबको जीवनमा अचानक घटेका थिए, कुनै तयारी थिएन। हामी विश्वासीको जीवनमा पनि यस्तै हुन सक्छ वा हुन्छ। शैतान दुष्ट सधैँ हाम्रो विरूद्धमा काम गर्न तयारी भएर बसिरहेको छ। हामी होसियार हुनुपर्छ। बाइबलले यो पनि भन्छ कि हाम्रो जीवनमा दुःख कष्टहरू आउँदा विश्वासको परीक्षा पनि हुन्छ। जीवनमा दुःख कष्ट समस्या आयो भनेर हामीले परमेश्वरमा अविश्वास गर्ने, उहाँलाई त्याग्ने, उहाँमाथि शंका गर्ने जस्ता कार्यहरू गर्नुहुँदैन। बरु उहाँमा झन बढी भरोसा राखेर हामी जिउनुपर्छ, उहाँमा अडेस लाग्नुपर्छ। हाम्रो कठिनाईको घड़ीमा परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ, यो कुरामा हामीले विश्वास राख्नुपर्छ। परमेश्वरमा भरोसा राख्ने अय्युबले तिनको जीवनमा आएको चरम दुःखको घड़ीमा पनि परमेश्वरमा विश्वास राखे, परमेश्वरलाई हेरे। तिनको कथाको अन्त्य सुखद छ। तिनको दुःखका दिनहरू बितेर गए, परमेश्वरले तिनलाई आशीर्वाद दिनुभयो, पहिलेको भन्दा अझ बढी धन सम्पत्ति दिनुभयो, अझ योग्य र सुन्दर छोराछोरीहरू दिनुभयो। परमेश्वरमा साँचो हृदयले विश्वास गर्ने मानिसहरू कहिले पनि निराश हुनु पर्दैन, यो प्रमाण अय्युबको जीवनबाट हामी पाउँछौं। तपाईँ र मेरो जीवनमा पनि अचानक विपत्ति र समस्या आउन सक्छ, तर परमेश्वरमा पूरा भरोसा राख्यौं भने उहाँले हामीलाई सम्हाल्नुहुनेछ। बाइबलमा भजन लेख्ने व्यक्तिले परमेश्वरमाथिको आफ्नो भरोसा र विश्वास यसरी व्यक्त गरेका छन् भजन संग्रह 46 अध्यायको 1-3 र 7 खण्डमा। परमेश्वर हाम्रा शरणस्थल हुनुहुन्छ, संकष्टमा सधैँ हाजिर रहने सहायता। यसकारण हामी डराउनै छैनौं, चाहे पृथ्वी उथलपुथल होस् वा पर्वतहरू समुद्रको गर्भमा खसुन्, चाहे समुद्र गर्जोस् र फिंज काटोस् र चाहे त्यो उर्लेर आउँदा पर्वतहरू थर्कुन्। सर्वशक्तिमान परमप्रभु हाम्रा शरण स्थान हुनुहुन्छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, तपाईँको जीवनको अवस्था चाहे जस्तो सुकै भए पनि परमेश्वरको प्रेम र दयामा भरोसा राख्नुहोस्। परमेश्वरले तपाईँ र मेरो जीवनका निम्ति, हाम्रो भलाइको निम्ति धेरैवटा प्रतिज्ञाहरू दिनुभएको छ। परमेश्वरले हाम्रो हृदयको विश्वास हेर्नुहुन्छ। यीशु आफैले भन्नुभएको छ, जसले विश्वास गर्छ त्यसका निम्ति कुनै कुरा असम्भव छैन। ममाथि विश्वास गर्ने व्यक्तिलाई म कहिले छोड्ने छैन, कहिले त्याग्ने छैन। यो प्रतिज्ञा हो यीशुको। के तपाईँ उहाँमाथि विश्वास गर्न चाहनुहुन्छ? विचार गर्नुहोस्। समस्या र अप्ठ्यारो परिस्थितिले हामीलाई परमेश्वरदेखि धेरै टाढा होइन, तर उहाँको नजिकमा लिएर आएको होस्, किनभने उहाँ हाम्रो रक्षक हुनुहुन्छ। उहाँले हाम्रो जीवनको निम्ति भलाई गर्नुहुन्छ। विश्वास गर्नुहोस्, किनभने विश्वास गर्नेहरूको निम्ति सदैव असल नै हुन्छ। यो जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, हक र कर्तव्य पनि तपाईँकै त हो। समयले बिस्तारै मलाई बिदाई दिइसकेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँसित कुनै सल्लाह, प्रश्न, जिज्ञासा छन् भने निसंकोच मलाई लेख्न सक्नुहुनेछ, म अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई
प्रशस्त आशीर्वाद दिनुहोस्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईमा ठूलो योग्यता छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अङ्क चारमा यहाँहरूलाई स्वागत छ। तपाईँको आफैले आफ्नो बारेमा कस्तो धारणा राख्नुहुन्छ? के तपाईँ परमेश्वरले तपाईँको बारेमा भन्नुभएको कुरामा विश्वास गर्नुहुन्छ, वा तपाईँको परिवार, साथीभाइ र अरू मानिसहरूले तपाईँको बारेमा के भन्छन् भन्ने कुरामा ध्यान दिनुहुन्छ? धेरै जस्तो मानिसहरूले अरूले आफ्नो बारेमा के भन्छन् भन्ने आधारमा आफ्नो बारेमा आफ्नो विचार बनाउने छनौट गर्छन्। यो एउटा ठूलो समस्या हो, किनभने मानिसहरूको विचार परमेश्वरले हाम्रो बारेमा के सोच्नुहुन्छ भन्ने भन्दा धेरै फरक हुन्छ। वास्तवमा धेरै पटक मानिसहरूले हामी प्राय बेकार र महत्वहीन छौ भन्ने सोच्छन्। हामीले उनीहरूलाई हामी आफ्नो बारेमा के विश्वास गर्छौ भन्ने कुरामा प्रभाव पार्न दिनुहुँदैन। बरु हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर सुन्न रोज्नुपर्छ। परमेश्वरले तपाईँलाई अद्भुत भन्नुहुन्छ, उहाँले तपाईँलाई महान भएको घोषणा गर्नुहुन्छ, र उहाँको इच्छा यो छ कि तपाईँले क्रिस्ट येशूमा भएको तपाईँको पहिचानलाई जान्नुहोस् र बुझ्नुहोस्। दोस्रो कोरिन्थीको पुस्तक 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। प्रिय श्रोता, यीशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नेहरूका लागि बाइबलले भन्छ कि तिमीहरू परमेश्वरको नजरमा धर्मी छन्। तिनीहरूका विगतका पापहरू यीशु ख्रीष्टले तिनीहरूको पापको लागि क्रुसमा बगाउनु भएको रगतले धोइएका छन्। यद्यपि तपाईँलाई क्रिस्मा वास्तवमा को हुनुहुन्छ र तपाईँले आफ्नो बारेमा के विश्वास गर्न रोज्नुहुन्छ, ती दुई पूर्ण रूपमा फरक कुरा हुन सक्छन्। केही क्रिस्चियनहरूले यीशु ख्रीष्टले आफ्नो लागि के हासिल गर्नुभयो भनेर स्वीकार गरेका छैनन्। तिनीहरू विगतमा गरेका केही पापहरूको आधारमा आफूलाई हेर्न जारी राख्छन्। यो मानसिकताले तपाईँलाई आत्मिक रूपमा पछाडि राख्छ। यसले तपाईलाई परमेश्वरले तपाईँको लागि भण्डार गर्नुभएको सबै अद्भुत चीजहरू प्राप्त गर्नबाट रोक्नेछ। हामीले परमेश्वरको अनुग्रह र दयालाई चिन्नु अत्यन्तै महत्वपूर्ण छ। अनुग्रह त्यो हो जहाँ परमेश्वरले तपाईँलाई त्यो चीज दिनुहुन्छ जुन तपाईँ प्राप्त गर्न योग्य हुनुहुन्नथ्यो। दया त्यो हो जहाँ परमेश्वरले तपाईँले गलत गर्नुभएको कुराको लागि तपाईँलाई दोषी ठहराउनु भएन। जब यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो, उहाँले तपाईँको सबै विगतका पापहरूको मूल्य तिर्नुभयो। प्रिय श्रोता, आफूलाई परमेश्वरले तपाईँलाई जसरी हेर्नुहुन्छ त्यसरी नै हेर्ने छनौट गर्नुहोस्। आफूलाई त्यस्तो व्यक्तिको रूपमा हेर्नुहोस् जसको विगतका पापहरू यीशुले तपाईँको लागि क्रुसमा बगाउनु भएको रगतले पूर्ण रूपमा पखालिएका छन्। जब तपाईँ यीशु ख्रीष्टले सम्पन्न गर्नुभएको कामको कारणले तपाईसँग भएको विशाल मूल्यलाई चिन्न रोज्नुहुन्छ, तपाईँ आफ्नो शिर माथि उठाएर आफू बसेको समुदायमा हिँड्न सक्नुहुन्छ। तपाईँ आफैमा विश्वास गर्नुहुन्छ किनकि तपाईँलाई थाहा छ कि परमेश्वरले तपाईँलाई क्रिस्मा के हुनको लागि सृष्टि गर्नुभएको थियो। दोस्रो कोरिन्थीको पुस्तक 5:17, यसकारण कोही क्रिस्मा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बित्ति गएको छ, हेर नयाँ आएको छ। यस क्षणमा तपाईँ भित्र परमेश्वरको धार्मिकता छ, यसले तपाईँलाई धेरै मूल्यवान व्यक्ति बनाउँछ। तपाईँले गर्नुभएको कामको कारणले होइन, तर यीशुले तपाईँको लागि गर्नुभएको कामको कारणले। त्यसैले जब तपाईँ अरूसँग अन्तर्क्रिया गर्नुहुन्छ, आफ्नो बारेमा यो विश्वास गर्ने छनौट गर्नुहोस्। जब तपाईँ त्यसो गर्नुहुन्छ, तपाईँले अरूप्रति परमेश्वरको निस्वार्थ प्रेम प्रदर्शन गर्नुहुनेछ र परमेश्वरले तपाईँको बाटोमा अद्भुत मानिसहरू ल्याउनुहुनेछ, ताकि तपाईँसँग तिनीहरूको मिठो र शक्तिशाली सम्बन्ध हुन सकोस्, एउटा सम्बन्ध जुन परमेश्वरको प्रेममा आधारित छ। प्रिय श्रोता, तपाईँ पूर्ण रूपमा सम्मान र माया पाउन योग्य हुनुहुन्छ। अरूले तपाईँको बारेमा के भन्छन् भन्ने कारणले होइन र तपाईँले गर्ने सबै कुरामा तपाईँ सिद्ध हुनुहुन्छ भनेर पनि होइन। हामी सधैँ गल्ती र पाप गर्नेछौ किनभने हामी हाम्रो शरीरमा कमजोर छौ। हामीलाई परमेश्वरको सामु योग्य बनाउने कुरा भनेको हाम्रो तर्फबाट येशु ख्रीष्टले सम्पन्न गर्नुभएको काम हो। सधैँ यो कुरालाई दावी गर्नुहोस्, ख्रीष्टमा तपाईँ को हुनुहुन्छ भनेर सम्झनुहोस् र परिवारका सदस्यहरू, छिमेकीहरू वा अरू कसैलाई तपाईँलाई अन्यथा भन्न नदिनुहोस्। परमेश्वरले तपाईँलाई सृष्टि गर्दा उहाँ के गर्दै हुनुहुन्थ्यो भनेर उहाँ जान्नुहुन्थ्यो र उहाँसँग तपाईँको जीवनको लागि एक महान उद्देश्य र योजना छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: Good News FM 105.1 MHz. अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स.
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू.
2: मुक्तिको सन्देश. नमस्ते तथा जय मसीह. म जोनी एरिक्सन टाडा. यदि तपाईँ येशु ख्रिष्टको विषयमा जान्न उत्सुक हुनुहुन्छ भने आज म तपाईँको लागि केही कुरा लिएर आएकी छु. के तपाईँले कहिले अस्ताउँदो सूर्यको सुन्दर रूप हेरेर वा छङ छङ बगिरहेको झरनाको नजिक उभिएर यस्तो सोच्नु भएको छ, अहो केवल परमेश्वरले मात्र यति सुन्दर कुरा सृष्टि गर्न सक्नुहुन्छ? धेरै जसो मानिसहरूका मनमा यस्ता विचारहरू आउँछन् र कतिपयले त हो साँच्चै नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा स्वीकार पनि गर्छन्. तर तपाईँ उहाँलाई वास्तवमै कसरी चिन्न सक्नुहुन्छ त? युगौंदेखि विश्वासिलो ठहरिएको, संसारभरिका लाखौं मानिसहरूले मन पराएको र पढेको बाइबलले केही मुख्य सत्यहरू प्रस्तुत गर्छ जसले हामी कसरी परमेश्वरलाई चिन्न सक्छौं भनेर स्पष्ट पार्छ. पहिलो सत्य धेरै नै व्यक्तिगत छ. रोमी 3 अध्यायले हामी प्रत्येकको अवस्थालाई वर्णन गर्दै भन्छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन. कतिपय मानिसहरूलाई यो कुरा पत्याउन अलिक गाह्रो लाग्छ. त्यसैले आउनुहोस् यसलाई अझ एक कदम अगाडि बढेर बुझ्ने प्रयास गरौं. म यसको व्याख्या गर्छु. हेर्नुहोस्, लगभग हरेक मानिसलाई लाग्छ कि उनीहरू मूलत असल छन्। यदि तपाईँ पनि त्यस्तै सोच्नुहुन्छ भने यसको सत्यता जाँच्ने एउटा उपाय छ. आफैलाई सोध्नुहोस् कि के तपाईँले मानिसलाई थाहा भएको सबैभन्दा आधारभूत नियम अर्थात 10 आज्ञा पालन गर्नुभएको छ? तपाईँ बाइबलको प्रस्थान 20 अध्याय खोलेर ती 10 आज्ञाहरू पढ्न सक्नुहुन्छ. धेरै जसो मानिसहरू भन्छन् कि उनीहरूले 10 आज्ञा मध्ये सायद एक वा दुईवटा मात्र तोडेका छन्, त्यो पनि कुनै गम्भीर कुरा त होइन. तर अलि नजिकबाट हेरौं. प्रस्थान 20 अध्यायको 3 पदमा रहेको पहिलो आज्ञा अनुसार तपाईँ आफूलाई कसरी जाँच्नुहुन्छ, जहाँ भनिएको छ, मेरो सामुन्ने तिमीहरूले अरू कुनै देवी देवताहरू नमानिकन मेरो मात्र पूजा आराधना गर्नु. त्यसैले के म सोध्न सक्छु, के तपाईँले आफ्नो जीवनमा परमेश्वरलाई सधैँ पहिलो स्थान दिनुभएको छ? छैन. दिनुभएको छैन? अचम्म नमान्नुहोस्। यीशुले मत्तीको सुसमाचारमा भन्नुभएको छ कि हामीले परमेश्वरलाई आफ्नो सारा हृदयले, सारा मनले, सारा आत्माले र सारा शक्तिले प्रेम गर्नुपर्छ. यसमा को खडा उत्रन सक्छ र? अर्को आज्ञाले भन्छ, हत्या नगर्नु. तर यीशु स्पष्ट पार्नुहुन्छ कि जसले आफ्नो भाइमाथि रिस गर्छ त्यो महासभाको दण्डको योग्य हुनेछ. मेरो मित्र, मूल कुरा के हो भने परमेश्वरले कसैलाई छुट वा सहुलियत दिएर अंक बाँड्नुहुन्न. 10 आज्ञाले हामी सही जीवन जिउने परमेश्वरको मापदण्ड भन्दा कति धेरै टाढा छौं भन्ने कुरा छर्लङ्ग पारिदिन्छ. यो त साँच्चै नै नराम्रो खबर हो. तर यहाँ एउटा असल खबर पनि छ. हामी परमेश्वरको मापदण्डमा पूरा उत्रन नसके पनि उहाँको दया र अनुग्रह प्रष्टै देखिन्छ. विशेष गरी यहुन्ना 3 अध्यायको 16 पदमा जहाँ भनिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। मेरो मित्र, हेर्नुहोस्, उहाँलाई थाहा छ कि तपाईँ पापी हुनुहुन्छ, तर उहाँ चाहनुहुन्छ कि तपाईँले उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा चिन्नुहोस्। बाइबल भन्छ, उहाँ तिमीहरूका निम्ति धैर्य गर्नुहुन्छ र कसैको नाश नहोस् तर सबैजना पश्चातापमा आउन् भन्ने चाहनुहुन्छ. उहाँको अपार प्रेमले हामीलाई बचाउने एउटा उपाय प्रदान गरेको छ र ती बचाउने उद्धारकर्ताको नाम येशु हो. येशु नै उहाँ हुनुहुन्छ जसले परमेश्वरको नियमको आदर गर्नुभयो. उहाँले 10 आज्ञाहरू पूर्ण रूपमा पालन गर्नुभयो र यसको अर्थ उहाँले पापको मृत्युदण्ड आफैमा लिनुभयो ताकि तपाईँ आफ्नो यो गम्भीर संकटबाट जोगिन सक्नुभएको होस्। त्यसैले मेरो मित्र, अब उत्सुक मात्र भइरहनु वा परमेश्वरबाट टाढा बसिरहनु आवश्यक छैन। क्रुसमा तपाईँको सट्टामा बलिदान हुनुहुने येशूलाई भेट्नुहोस्। के तपाईँ उहाँले दिन चाहनुभएको यो उपहार, मुक्तिको सित्तेमा पाइने उपहार स्वीकार गर्नुहुन्छ? म आशा गर्छु तपाईँले पक्कै गर्नुहुनेछ। यदि स्वीकार गर्नुहुन्छ भने अहिल्यै आफ्नो हृदयलाई नयाँ तरिकाले आफ्ना उद्धारकर्ता येशूका लागि खोल्नुहोस्। आफ्नो आत्माको शान्त अवस्थामा उहाँसँग कुरा गर्नुहोस्। तपाईँ के सोच्दै हुनुहुन्छ भन्ने कुरा उहाँलाई थाहा छ। आफ्ना पुराना बानीहरू र पुराना जिउने शैलीहरूबाट फर्कनुहोस् अनि ख्रिस्टलाई पछ्याउने संकल्प गर्नुहोस्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
3: कोरस नम्बर 144।

रात गर्दै जाउँ। सबैलाई जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
4: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
5: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 मेगाहर्जबाट।
6: सामान नभेटेर बेपत्ता
7: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
6: कहाँ छ यो?
7: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै।
8: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
9: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
8: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510 74236, 98510 74236
9: र फोन नम्बर 01513010 6, 01513010 6।
8: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
6: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ह्याक्कै पारेर।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसी।

0: भन्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जय मसीमा। आदरणीय श्रोता, कार्यक्रम जय मसी लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र विशेष गरिकन टाढा नजिक हुनुभएका हाम्रा अति नै प्रियजनहरू जसलाई हामी सम्झिरहेको छौं उहाँहरूलाई न्यानो सम्झना सहित एकमुष्टमा हामी जय मसी अभिवादन भन्न चाहिरहेको छौं भने कार्यक्रममा तपाईँले फोन गर्न सक्नुहुनेछ र आफ्नो प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ। र त्यति मात्र होइन, हामी क्षमा लिन्छौं, क्षमा दिन्छौं, हामी मानिसहरू हौं, संसारमा छौं। कचोटि हामीले क्षमा लिएर दिएर पनि हाम्रो सम्बन्धहरूलाई एकदमै सुधार्न र परमेश्वरको महिमा गर्न एकदमै आवश्यक पनि हुने गर्दछ र यही कार्यहरूलाई चाहिँ हामी कार्यक्रम मार्फत गर्दै आइरहेको छौं। आज तपाईँसँग कुराकानी गर्न एकदमै उत्साहित छौं। फोन गर्नुहोला 01-4470-754, 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ अहिले?
1: म ठिकै छु हजुरलाई।
0: हजुर, हामी पनि एकदमै आरामै छौं र आज तपाईँको जय मसी अभिवादन एक मुष्टमा यो समय राख्न सक्नुहुनेछ।
1: हजुर, पहिला सुरुमा हजुरलाई जय मसी भन्न चाहन्छु अनि हाम्रो टेक्निसियन सुजन राईलाई जय मसी भन्न चाहन्छु, हाम्रो गुड न्युज फ्यामिली सबैजनालाई जय मसी भन्न चाहन्छु अनि जतिजना फोन गर्नुहुन्छ, जतिजनाले गुड न्युज एफएमहरू सुन्दै हुनुहुन्छ उहाँहरूलाई जय मसी भन्न चाहन्छु, मन्दादी परिवारहरूलाई जय मसी भन्न चाहन्छु, अर्जुन प्रधान दाजुलाई जय मसी भन्न चाहन्छु, हरिबोल दाजुलाई जय मसी भन्न चाहन्छु, सारा दिदीलाई जय मसी भन्न चाहन्छु, पम्पा रोका दिदीलाई जय मसी भन्न चाहन्छु, हाम्रो सुमन राई दाजुलाई जय मसी भन्न चाहन्छु, हाम्रो पम्पा गोपाली दिदी चितलाङको दिदी हुनुहुन्छ उहाँलाई पनि जय मसी भन्न चाहन्छु, हाम्रो माया मगर दिदीलाई पनि जय मसी भन्न चाहन्छु, संगीता दिदीलाई पनि जय मसी भन्न चाहन्छु, चन्द्र माया दिदीलाई पनि जय मसी भन्न चाहन्छु, हाम्रो रुबेन राई जय मसी दाईलाई जय मसी भन्न चाहन्छु, हाम्रो यशु भक्त दाईलाई जय मसी भन्न चाहन्छु, हाम्रो सबैजनालाई विशेष नामहरू त म सबैको सम्झिन सक्दिनँ, इन्डियाको हाम्रो कुमार दाई हुनुहुन्छ उहाँलाई पनि जय मसी भन्न चाहन्छु, आज हाम्रो फेसबुकमा मैले हाम्रो अर्जुन प्रधान दाईसँग बोल्ने मौकाहरू पाएँ अनि उहाँले फ्रेन्ड रिक्वेस्ट पठाउनु भएको रहेछ उहाँसँग, उहाँलाई पनि जय मसी, उहाँलाई धेरै माया धेरै सम्झना छ भन्न पनि चाहन्छु, अनि हाम्रो के अरे उता सुमन राई दाजु होइन सबैलाई जय मसी भन्न चाहन्छु, हाम्रो ज्ञानु दिदीलाई, हाम्रो सबैजनालाई विशेष नाम त म सबैको याद छैन, जतिजनाको याद भयो मैले उहाँ सबैको नाम दिएँ अनि म कसैलाई नछुटाइकन सबैलाई मेरो हृदयदेखि नै जय मसी भन्न चाहन्छु अनि
0: रक्षमा दिनुपर्ने दिनुपर्ने केही छ होला नैनाजी
1: दिनु पर्दा भन्दा पनि लिनुपर्छ क्षमा चाहिँ सर्वप्रथम परमेश्वरलाई म क्षमा माग्छु, किन भन्दाखेरि हामी संसारमा छौँ शरीरमा छौँ हामी चुकी पठाउँछौँ है चुकिरहेको पनि छौँ आफ्नो इच्छा खोज्छौँ आफ्नो भावनामा आफ्नो उसमा हामी कोसिस गरिरहेका हुन्छौँ तर हामीले कहिले पनि प्रभुको इच्छा चाहिँ खोजेको हुँदैन संसारमा भएको भएर शरीरमा भएको भएर अनि उहाँको हृदयहरू कति टुटाएको छौँ दुखाउँछौँ अनि विशेष परमेश्वरलाई नै म क्षमा माग्छु अनि अरू अरूलाई भन्नु पर्दाखेरि चाहिँ हजुरलाई क्षमा माग्छु अनि हाम्रो गुड न्युज फ्यामिली सबैजनालाई मेरो तर्फबाट सरी भन्न चाहन्छु, मेरो शब्दले मेरो व्यवहारले अहिलेसम्म कतिवटा ठ्याकठुक हानि पठाएको छु भने मलाई एकदमै हृदयदेखि नै म क्षमा माग्छु हजुरहरूसँग अनि म पनि हजुरहरूलाई एकदमै क्षमा दिने हृदय है अनि क्षमा दिने लिने हृदयहरू चाहिँ हामी हुनुपर्छ अनि म दिन चाहन्छु अनि म पनि सरी भन्न चाहन्छु। धन्यवाद।
0: हुन्छ, धेरै धेरै धन्यवाद नैनाजी, खुसी लाग्यो अहिले छुट्टा हामी जय मसी।
1: हजुर खुसी लाग्यो।
0: हजुर नैना थापाजी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले हामीलाई फोन गरेर आफ्नो जयमसे अभिवादन व्यक्त गर्नुभएको छ। आफ्ना प्रियजनहरूलाई एक मुष्टमा उहाँले सम्झिनु भएको छ र क्षमा लिएर दिएर जानुभएको छ। तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ, फोनलाई एकदमै खुला रहेको छ र एउटा गीतको साथ हामी दिन चाहन्छौँ यो समयमा। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: सँगसँगै तपाईँको निम्ति राखेर फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसी म्याम।
0: जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु म्याम, हजुरले कस्तो छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ र आज तपाईँको जय मसी अभिवादन यो समय व्यक्त गर्न सक्नुहुनेछ।
1: हजुर, जय मसी अभिवादन सर्वप्रथम संगीता रिमाल, पम्फा गोपाली अनि हजुर टेक्निसियन मित्र, त्यसै गरी पम्फा गोपाली, कुमार राई, अर्जुन प्रधान, हरियो खर्क चर्चका डिकन राजकुमार लामा, डिकन गाजलु लामा, कुमार भित्तिकोटी, उत्तम शिवाकोटी, गोविन्द आचार्य, सावित्री खड्का, राजकुमार सुब्बा अनि दोस्रो खड्का मेरो ज्वाइँ छोरी सचिता बुढाथोकी खड्का अनि पम्फा रोकका यशुभक्त गौतम, लक्ष्मी बोहरा, टेकबहादुर गजाल, दिल कुमार, रेखा शर्मा अनि ज्ञानु म्याम, प्राविधिक मित्र भनिहाले पावल थापा, पावल दुमी राई, माधव लगायत, अब राधिकाजी, उत्तम शिवाकोटी, सङ्गीताज्यू, हन्नाज्यू अनि पम्फा रोकका भनिहाले लगायत सबैजनालाई म जय मसी अभिवादन भन्न चाहन्छु।
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही सल्लाह बोलजी?
1: बोल्दाखेरि हामी मानव छौँ, संसारमा छौँ, असर पर्न सक्छ हाम्रो, हामीले थाहा नभई नभइकन पनि ज्ञान अज्ञात रूपमा मैले जसै चित्त दुखाएको छु उहाँहरूसित म क्षमा लिन चाहन्छु र मलाई पनि कसैले अभद्र व्यवहार गर्छन् भने उनीहरूलाई अज्ञानी छन् अथवा यिनीहरू केही जान्दैनन्, यिनीहरूले क्षमा दिनुहोस् भन्नुभएको छ प्रभु येशूले पनि, म उहाँहरूलाई पनि क्षमा दिन चाहन्छु म्याम।
0: धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। अहिलेलाई छुटौँ हामी। जय मसी।
1: जय मसी।
0: हजुर, हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो र उहाँले जय मसी अभिवादन व्यक्त गरेर जानु भएको छ र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो हेलो, हजुर जय मसी। हजुर हजुर, हाम्रो कुमार राईजी बोल्दै हुनुहुन्छ होइन त?
2: हजुर हजुर
0: हजुर, आरामै हुनुहुन्छ कुमारजी तपाईँ?
2: आरामै छु, सन्तो सुविस्तै छु परमेश्वरको अनुग्रहले। हजुरहरू श्रोताहरूको सबैको प्रार्थनाले गर्दा अहिलेसम्म एकदमै आनन्द र शान्ति छु। परमेश्वरलाई धन्यवाद, यो सुन्दर दिनहरू देख्नु दिनुभयो, जीवन दिनुभयो, धन्यवाद परमेश्वरलाई। राजेश्वरी कुटीसँग पनि जोडेर बातचित गर्नु पायौँ, धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ है हजुर।
0: आमेन, प्रभुलाई धन्यवाद भएको होस्। र आज तपाईँको कसलाई जय मसी अभिवादन भनेर व्यक्त गर्न र सम्झन चाहनुहुन्छ?
2: हजुर, एकदमै पहिलो चोटि त अब है यसरी अब सुन्दर दिन बिहानको समयमा यसरी कुटीसँग जोडिएर बातचित गर्नु पाएकोमा अनि एकदमै म आफ्नो हृदयदेखि नै परमेश्वरलाई धन्यवाद र हजुरहरूलाई पनि म धन्यवाद जय मसी भन्न चाहन्छु। जतिजना श्रोता साथीहरू सबै सबैले अनलाइनबाट सुनिरहनु भएको छ होला, सबैलाई म एकमुष्टमै पहिलो स्थान चाहिँ धन्यवाद र जय मसी भन्न चाहन्छु है हजुर। र हजुर मेडमलाई पनि जय मसी छ है हजुर
0: भन्न चाहन्छु।
2: अनि जय मसी अनि चाजन सर, अब्राम सर, हरिओका उहाँहरूलाई पनि म जय मसी भन्न चाहन्छु। ज्ञानु म्याडमलाई जय मसी भन्न चाहन्छु अनि यीशु भक्तजी साथीलाई पनि जय मसी भन्न चाहन्छु। सुमन साथीलाई जय मसी भन्न चाहन्छु। रुबेन साथीलाई पनि जय मसी भन्न चाहन्छु अनि पम्फा गोपाली बहिनी कहाँ हुनुहुन्छ उहाँको परिवारलाई पनि सबैलाई म जय मसी र धन्यवाद भन्न चाहन्छु। अनि एलिसिबा उहाँलाई पनि बहिनीलाई पनि म जय मसी भन्न चाहन्छु अनि पम्फा नानालाई पनि जय मसी भन्न चाहन्छु अनि सङ्गीता बहिनीलाई जय मसी भन्न चाहन्छु अनि हाम्रो सिक्किमबाट अर्जुन प्रधानले पनि सुनिरहनु भएको छ होला, उहाँलाई पनि म जय मसी भन्न चाहन्छु र दिल कुमार साथीलाई पनि जय मसी भन्न चाहन्छु, टेकबहादुर गदाल साथीलाई पनि जय मसी भन्न चाहन्छु अनि कतिजनाको नाम छुटेको छ, कतिजनाको नाम मैले लिन सकेन, मन नदुखाइदिनुहोस् भनेर भन्न चाहन्छु, सबैलाई सम्झिएको छु भन्न चाहन्छु है हजुर। र अनि क्षमा लिनु पर्दामा चाहिँ अब हामी शरीर संसारमा छौँ, अब एका हामी संसारमा हुँदाखेरि है शरीर संसारमा छौँ, हामीले एक अर्कासँग बातचित गर्दा, बोलीचाली गर्दा, हरेक कति सोच विचारमा हामीले कति चुकाउँछौँ, हामी कति हामीले संसारको हरेक कुराहरूलाई नै हामीले चाहिँ विशेष त अब मन इच्छा चाहिँ त्यतै लागि पठाइदो रहेछ, कोही बेला झुक्किएर बुलेर हो। र एकदमै म क्षमा माग्न चाहन्छु है, हामी शरीरमा अब हामी भुलिरहेको छ, शरीरमै अब हामीले संसारमा हरेक कुरालाई हामीले सम्झिन्छौँ, हरेक कुराको लोभ लालच गरिन्छ, कति कुरोमा बोल्दामा है, कति अब हामीले आवेशमा अब हामी कोही बेला आइजान्छ, वेलिन्छ हो। त्यस कारणले गर्दाखेरि एकदमै परमेश्वरसँग पहिलो स्थान चाहिँ म क्षमा माग्न चाहन्छु, अनि एकाअर्कालाई पनि मैले कति चित्त दुखायो, कति मन दुखायो, उहाँलाई पनि म एकदमै म क्षमा माग्न चाहन्छु र उहाँले पनि क्षमा दिनुहुन्छ भन्ने आशा गरेको छु। र भन्दै अनि एकदमै यसरी कुटेश एफएममा जतिजना जोडिएको साथीहरू अनलाइनमा हुनुहुन्छ सबैलाई सम्झिएको छु भन्दै सबैलाई म जय मसी भन्न चाहन्छु, सबैलाई पुष्टमा भन्न चाहन्छु। हजुर म्याडम,
0: हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। कुमारजी, अहिलेलाई छुटौँ हामी, जय मसी।
2: जय मसी। अनि हजुर म्याडम,
0: हजुर,
2: हाम्रो परिवारको निम्ति पनि एकदमै प्रार्थनामा राखी माग्नु पर्यो हजुरहरूलाई भन्न चाहन्छु हजुर।
0: एकदमै एकदमै हामी प्रार्थनामा सम्झिनेछौ कुमारजी, र धेरै धेरै धन्यवाद।
2: अनलाइनमा जति हाम्रो कुटी एफएममा पनि सबैको निम्ति नै म प्रार्थनामा म डेली नै म गेस्ट गर्दैछु म एकदमै हजुरहरूलाई पनि।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद, धन्यवाद कुमारजी, अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी। हजुर, कुमार राईजी हुनुहुन्थ्यो इन्डियाबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र सम्पूर्णमा उहाँले आफ्नो न्यानो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ। र पालो तपाईँको, तपाईँले पनि फोन गर्न सक्नुहुनेछ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: हेलो,
0: जय मसी पम्पाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौ। तपाईँ कस्तो हुनुहुन्छ?
3: मलाई त अस्ति आइतबारदेखि नै त्यो ज्वरो आएर जिउ दुखेर है,
0: हजुर हजुर,
3: कान पनि दुखिरहेको थियो अनि हातको अमलाहरू पनि दुखिरहेको थियो, झमझम गरिरहेको थियो। अनि आइतबार 1 बजे अफिसबाट छुट्टी लिएर हिँडे, अनि हिजो पनि घरमै बसेँ, आज पनि जानै सक्दिनँ, अलिक कम भइरहेछ। परिवारको प्रार्थना कारण, सबैजना साथीहरू, सुन्ने साथीहरूको प्रार्थना कारण म एकदमै अलिक कम भइरहेछ, भोलि म अफिस जान्छु। मिस, धन्यवाद हजुर, सबैजनालाई धन्यवाद प्रार्थनाको लागि।
0: हुन्छ, र अझै पनि हामी प्रार्थनामा सम्झिनेछौँ, स्वास्थ्यको ख्याल राख्नु होला पम्पाजी, र तपाईँले आफ्नो अभिवादन व्यक्त गर्न सक्नुहुनेछ।
3: सरफन हजुरलाई दुवै हात जोडेर सम्मानको साथ, आदरको साथ सम्झना गर्दै, कस्तो होइसिन्छ भने सोधिने गर्दै, वास्ता फिक्री गर्दै म जन्मिसी चढाउँछु दुवै हात जोडेर। सर सुदन घिमिरे सरलाई दुवै हात जोडेर सम्मानको साथ, आदरको साथ सम्झना गर्दै म दुवै हात जोडेर जन्मिसी टक्राउँछु। अनि कुनै चाहिँ परिवार सबै कुमार अब्राम सरलाई, ज्ञान मिसलाई, ताजन गुरुङ सरलाई, सुनिल सरलाई एकदमै सम्मान गर्दै सम्झना गर्दै जमिसी टक्राउँछु आदरको साथ, म जमिसी टक्राउँछु। अनि साथीहरूको नाम लिन पर्दा हरिबोल बुढा थोकेलाई, हरि रोका, सावित्री रोका, यीशु भक्त पुना थापा, माया मगर, चन्द्रमाया मगर, स्वागत तामाङ, संगीता रिमाल, सबै साथीहरूलाई एकदमै दुवै हात जोडेर सम्मानको साथ, प्रेमको साथ, वाचा फिक्री गर्दै कस्तो होइसिन्छ भनेर सबैलाई सोधनी गर्दै जमिसी टक्राउँछु। माया मगर, चन्द्रमाया मगर, सारा तामाङ, संगीता रिमाल, अमिता महर्जन, निष्मा महर्जन, छोरी महर्जन, लक्ष्मी महर्जन, शिला महर्जन, माधव विश्वकर्मा, अर्जुन प्रधान, लक्ष्मी मगर, सुमन राई ज्यू, उत्तम शिवकोटी ज्यू, एसैया मगैया ज्यू, सुशील मगैया ज्यू, रुबेन राई, सावित्री खड्का, पम्फा गोपाली, सुन्तरी तामाङ, सुभद्रा लामा, हरि रामहरि पटेल, रामहरि सिपाई, समुएल लोने, रेखा थापा कुवर, धर्म विनोद बराल, राम थुलुङ राई, दुर्गा बस्ने, दुर्गा गिरी, विद्या श्रेष्ठ ज्यू, शोभा मिश्र, काली राई, कुमार राई, जमुना राणा, चित्र मगरज्यू, लक्ष्मी सुन्दासज्यू, राजु काब्रा, मिनबहादुर बिक, जमुना बिक, शर्मिला गौतम, दिलकुमार राई, कुशल राई, धर्मेन्द्र महेन्द्र, रूपन्देही बडा फोन गर्नुहुन्छ, उहाँहरू पनि स्वर सुन्न पाइन्छ, उहाँहरूलाई पनि एकदमै सम्मानको साथ सम्झना गर्दै प्रेमको साथ म जमिसी टक्रा छु, नैना नैना थापाज्यूलाई जमिसी टक्रा छु, रश्मिला बोहरा, जाली राई, कुमार राई, जमुना राणा, चित्र मगरज्यू, लक्ष्मी सुन्दासज्यू, राजु काब्रा, मिनबहादुर बिक, जमुना बिक, शर्मिला गौतम, दिलकुमार राई।

0: फोन गर्नुहुन्छ कार्यक्रममा एकजना मिसले नाम चाहिँ म याद भएन, उहाँलाई पनि दुवै हात जोडेर सम्झनाको साथ म जमिसी टक्राउँछु र पोखराबाट गर्ने सबै अर्जुन प्रधानज्यू पोखराबाट गर्ने, अर्जुन प्रधानज्यू सिक्किमबाट गर्नुहुन्छ, पोखराबाट गर्ने अमेरिकाबाट गर्नुहुन्छ, देशमा विदेश स्वदेशमा भएका विदेशमा भएका परमेश्वरको जन छोरीहरू जहाँ जति बस्नु भएको छ समय सुन्ने नसुन्ने सबैलाई आदरको साथ सम्मानको साथ म जमिसी टक्राउँछु हजुर। मेरो भक्तपुर मण्डल परिवार पाँच साल मण्डली परिवारलाई सबैलाई जमिसी टक्राउँछु। अहिले मैले जसको नाम लिएँ उहाँहरूको मण्डली परिवारलाई उहाँहरूको परिवारलाई पनि म एकदम सम्मानको साथ आदरको साथ म जमिसी टक्राउँछु हजुर।
1: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्पाजी?
0: क्षमा माग्नु पर्छ, परमेश्वरको क्षमा माग्छु। मैले बोल बोलेर गरेका, सुनेर गरेका, सोचेर गरेका, खाएर गरेका कुराहरू परमेश्वरको दृष्टिमा गल्ती भुलहरू हुन पुगेको छ। हामी गल्ती भुलहरू गरी पठाउँछौँ, परमेश्वरको कुरालाई सुन्दैनौँ, याद गर्दैनौँ, परमेश्वरको वचनलाई कचोटि बिर्सी पठाउँछौँ। हामी सबैको कुराको लागि म परमेश्वरसँग क्षमा माग्छु, अनि मेरो घर परिवारसँग क्षमा माग्छु, मेरो मण्डल परिवारसँग क्षमा माग्छु, अनि विशेष त गुणीजन्य परिवारसँग यो कार्यक्रममा फोन गर्दा बोल्दा ओर्दा मैले गल्ती भुलहरू बोल्छु होला, हजुरको चित्त दुख्न पुगेको छ भए सुनिरहने साथीहरूसँग गुणीजन्य परिवारसँग सबैजनासँग क्षमा माग्छु हजुर।
1: र धेरै धेरै धन्यवाद छ पम्पाजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला, अहिलेलाई चाहिँ छिटो हामी जय मसी। र पम्पा रोकाजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। सम्पूर्णमा उहाँले एकदमै आफ्नो सम्झना चैमसी अभिवादन व्यक्त गरेर जानुभएको छ। र तपाईँले पनि यसरी नै हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। कोही श्रोता आइसक्नु भएको छ वाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी पुनम।
1: जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म एकदम आरामै छु, हजुरलाई कस्तो छ नि?
1: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज तपाईँ कुकुसलाई सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
2: हुन्छ, सर्वप्रथम त हजुरलाई जय मसी, हजुरको घर परिवार जय मसी भन्न चाहन्छु।
1: जय मसी।
2: जय मसी छ र हाम्रो सुजनजीलाई पनि जय मसी, सन्ध्या मिसलाई जय मसी भन्न चाहन्छु है। हाम्रो सरोज सरलाई, विजय सरलाई पनि जय मसी भन्न चाहन्छु, सन्दीप घले सर, अनि हाम्रो जोनाथन गिरी, पास्टर टेकडाल सरलाई पनि जय मसी भन्न चाहन्छु, निलुमा जिखराई, ताजन गुरुङ सर, एनपी खतिवरा, कुमार अब्राम सर, ज्ञानु मिस, सुजन सर, उहाँलाई जय मसी भन्न चाहन्छु, साजन निपानी सरलाई है, अनि कल गर्नुहुने हाम्रो भारतबाट कुमार राईज्यू, उहाँलाई जय मसी भन्न चाहन्छु, पम्पा रुखाज्यू, सुमन राई, हाम्रो उत्तम सिंहकोटी, पम्पा गोपाली, चन्द्रमाया मगर, ईश्वर भक्त गौतम हराउनु भएको छ, उहाँलाई पनि जय मसी भन्न चाहन्छु, हरिभुद्ध थोकी, पुना दिजू, विद्या श्रेष्ठ, सारा तामाङ, सुन्दरी तामाङ, लक्ष्मी बोरा, हाम्रो रश्मिला बोरा कविताको जोसमा आउनुहुन्छ है, उहाँको कविता एकदमै मिठो लाग्छ, उहाँलाई पनि जय मसी भन्न चाहन्छु, अनि हाम्रो उमेश छेत्री, राजु काब्रा, मुकेश काब्रा, धर्मवीर बनार, के पो भन्नुहुन्थ्यो उहाँको नामै बिर्सेँ मैले, ए शोभा मिश्र, शोभा आचार्य, अनि हाम्रो शर्मिला तामाङज्यू है, उहाँलाई सम्झन चाहन्छु, शर्मिला गौतमज्यू, अनि हाम्रो कलङ्कीबाट फोन गर्नुहुने हाम्रो अर्जुन थापाज्यू है, उहाँलाई सम्झन चाहन्छु, मेरो नै हुनुहुन्छ उहाँ पनि होइन, उहाँलाई जय मसी भन्न चाहन्छु, अनि हाम्रो के पो भन्नुहुन्थ्यो मोती कुमारज्यू, रेखा कुमारज्यूलाई पनि जय मसी भन्न चाहन्छु, न्यानो भाइभन साथ, अनि नैना थापाज्यू, उहाँसित पनि बात गऱ्यौँ, एकदमै खुसी लाग्यो है, बहिनीको भएछ भने उहाँलाई पनि जय मसी भन्न चाहन्छु, उहाँको घर परिवारमा, अनि सिक्किमबाटै कल गर्नुहुने हाम्रो टेकबहादुर गदाल, बिर्खबहादुर राई, बिर्खबहादुर सोताङ, भक्तबहादुर सोताङ, पम्पा माया गुरुङ, पुण्यकुमारी दीक्षित, तीर्थयात्रा राई, जुनल तामाङ, अनि रुबेन राई, दिलकुमार राई सिक्किमबाटै, कविता राई सिक्किमबाटै हुनुहुन्छ उहाँलाई, अनि सुमन राई विश्वास, अन्त रूपा लेप्चा, ग्याबु लेप्चा, कविता राई, शरण राई, रङ्कप मुलमित, जोन युद्धवीर, रूपदेन, सायल देवन भाइलाई पनि सम्झाउन चाहन्छु, डाकमान

0: भुटानबाट पहिले गर्नुहुन्थ्यो, उहाँले गर्नु सोध्नुभयो, उहाँलाई पनि सम्झाउन चाहन्छु। सन्दीप मगर देवकुमारी बस्नेत हुनुहुन्छ, अनि एसएम बस्नेतज्यू, देवकुमार बराइली हुनुहुन्छ, सोनु बराइली हुनुहुन्छ, लीला छेत्री हुनुहुन्छ, उहाँलाई सम्झाउन चाहन्छु। विजय राई, ललित राईलाई, आरबी प्रधान, मोहन गुरुङ, विकास गुरुङ, अनि हाम्रो बेरेखा मण्डली परिवार, एसकल मण्डली परिवार, अनि टाढाबाट हामीलाई नसुन्ने पनि सम्झना वास्ता गर्नुहुन्छ शशी मुक्तानज्यू बेङ्गलबाट हुनुहुन्छ है, उहाँको परिवारलाई मासी भन्न चाहन्छु है, उहाँले पनि सुन्दै हुनुहुन्छ होला। अनि हाम्रो गणेश बरदेवाज्यू, अनि सुबित बरदेवा, बिना बरदेवालाई पनि जय मसी भन्न चाहन्छु है, अनि मण्डली परिवार, कोदक मण्डली, जतिजना हुनुहुन्छ बेरेखा मण्डली, एसकल मण्डली परिवारमा पनि जय मसी अभिवादन भन्न चाहन्छु। अनि कोदकको हाम्रो उहाँको नाम थाहा भएन, उहाँ दाजुलाई पनि एकदमै सम्झिरहेको छु भन्न चाहन्छु, सायद उहाँको नाम मेरो बिर्से है, उहाँलाई पनि एकदमै जय मसी अभिवादन भन्न चाहन्छु। अनि जतिजना सुन्नुहुन्छ देश विदेशबाट, उहाँहरू सबैजनालाई धेरै धेरै न्यानो जयमसी पठाउन चाहन्छु। हजुर
1: हजुर, र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला अर्जुनजी?
0: क्षमा लिनु पर्दाखेरि त हामी शरीरमा छौँ, मानिस हो, गल्ती भुलहरू छन्छनमा भइ नै रहेको हुन्छ है, हाम्रोबाट गल्ती भुल आज भएन भन्ने त छैन कोही पनि है, हामी चिनेसीमा गल्ती भुलहरू दोहोऱ्याइरहेका हुन्छौँ, परमेश्वरको आँखा छलेर पनि हामी नराम्रो कामहरू गरिरहेका छौँ होला, उहाँको चित्त दुखाइरहेका छौँ होला, एकदम परमेश्वरसँगै क्षमा माग्न चाहन्छु। परमेश्वरले आशिष क्षमा दिनुभएको होस् है, हामीले गरेको सोच विषय उठाइ बसाई हरेक कामप्रति उहाँले क्षमा दिनुभएको होस् भन्न चाहन्छु। अनि हजुरसित बोल्दा ओर्दा यदि लामो समय लिएको छ भने पनि सम्पूर्ण श्रोताहरूले क्षमा दिनुभएको होस् भन्न चाहन्छु। हजुर
1: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो अर्जुनजी फोन गरेर साथ दिनुभएको लागि, र यसलाई चाहिँ हामी छुटाउँ जय मसी।
0: हुन्छ हजुर, जय मसी।
1: हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट, र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो, जय मसी हजुर।
1: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म रेखा थापा कुँवर बोल्दैछु।
1: रेखा थापा कुँवरजी, लामो समयपछि कुराकानी हुँदैछ, कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर, अहिले त म ठिक छु। पहिला चाहिँ देवी पनि सन्चो नभएर म पनि सन्चो नभएर धेरै लामो समय हराए म त।
1: अनि अहिले ठिक हुनुहुन्छ हजुरहरू दुवैजना?
2: हजुर, हामी दुवैजना ठिक छौँ अहिले, परमेश्वरलाई धन्यवाद, हजुरहरूलाई धन्यवाद प्रार्थनाको लागि।
1: हजुर, प्रभुलाई धन्यवाद भएको होस्, र खुसी लाग्यो आज तपाईँसँग यसरी कुराकानी गर्ने यो अवसर प्रभुले दिनुभएको छ, प्रभुलाई धन्यवाद। तपाईँलाई पनि धन्यवाद रेखाजी, र तपाईँले आफ्नो जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ।
2: हजुर, सबैभन्दा पहिला हजुरलाई नै जयमसी,
1: जयमसी
2: टेक्निसियन सर म्यामहरू उहाँहरूलाई पनि धेरै धेरै जयमसी, सबैजना नाम काटेर त म भन्न जान्दिनँ होला है, जतिजना पनि गुड न्युज एफएम सुन्नुहुन्छ, जतिजना पनि फोन गरेर अनि धेरै माया गर्नुहुन्छ गुड न्युज एफएमलाई, उहाँहरू सबैजना जयमसी भन्न चाहन्छु। अनि अघि पनि पम्फा दिदीले मेरो नाम लिनुभएको थियो, अनि मेरो हजुरले ओहो तिमी धेरै लामो समय हराउनु भए पनि कसैले कसैले त याद गर्नु हुँदो रहेछ, नाम लिनु हुँदो रहेछ, अब फोन पनि गर है भनेर भन्नुभएको थियो कि अहिले भर्खरै। अनि गुड न्युज एफएम चिनाउने पनि मेरो हस्बेन्ड नै हुनुहुन्छ नि त, मलाई थाहा थिएन अहिलेसम्म, ओहो क्रिस्चियन एफएम छ कि छैन होला भनेर भनेको थियो मैले। अनि उहाँले एउटा सानो फोन लिएर आउनु भएको थियो, त्यहीँ एफएम बजाइदिनु भयो, अनि म त दङ्ग परेँ कि, ओहो क्रिस्चियन एफएम पनि रहेछ, गुड न्युज एफएम रहेछ भनेर। अनि त्यहाँदेखि चाहिँ मैले धेरै नै फोन गर्ने गर्थेँ, अनि अहिले अहिले चाहिँ अब सानो बच्चा भएपछि कस्तो गाह्रो हुँदो रहेछ क्या बिरामी हुने, यता उता अब बिरामी भएपछि त एकदम इरिटेट हुन्छ नि त, अनि त्यही बच्चापट्टि नै लाग, यता गएर फोन गर्छु भने अनि नपाउने, आफू पनि बिरामी भएर, अनि अब चाहिँ फोन गर्छु, अब चाहिँ सुन्ने गर्छु भनेर के अरे भनेर चाहिँ आफैले। अनि सबैजना धेरै धन्यवाद प्रार्थनाको लागि,
1: एकदमै
2: हेमा माग्ने कुरा चाहिँ त्यही हो, अब यताउता रुमको वरिपरि मान्छेहरूसँग नि अब ठाकठुक भइरहेको छ, मनमुटाव भइरहेको छ, यत्तिकै क्या हुन्छ नि, हामी प्रभुको छोराछोरी भएर होला क्या, हो खै खालि परीक्षा मात्रै आएन नि क्या, आफूले नगरे गल्ती पनि गरे भन्ने दोषहरू लगाउने त्यस्तो भइरहेको छ, हामीले कोठाहरू पनि खोजिरहेको छौँ कि, असल कोठा पाउन सकेको छ भने प्रार्थना गरिदिनु होला
1: हजुर,
2: परिवारले नै, अनि उनीहरूलाई क्षमा दिन सकौँ, अनि कसरी मैले पनि अब बोल्दाखेरि नराम्रो बोले उनीहरूको चित्त दुखायो होला, अनि मलाई क्षमा दिनुभएको सबले भन्न चाहन्छु. अनि धेरै लामो समय हराएकोमा हजुरसँग अनि गुडनेस एफएम फ्यामिलीसँग नि म क्षमा माग्न चाहन्छु.
1: हुन्छ र एकदमै धन्यवाद, खुसी लाग्यो तपाईँसँग फेरि पनि कुराकानी गर्ने अवसर मिल्यो. रेखाजी आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भन्न चाहन्छौ र अहिलेलाई चाहिँ हामी छुटौं है. जय मसी. र रेखा थापा कुमारजी हुनुहुन्थ्यो र सम्पूर्णलाई उहाँले एक मुष्टमा सम्झिनु भएको छ र आफ्नो जयमसी अभिवादन व्यक्त गरेर जानुभएको छ. कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं. हेलो
3: हेलो, जय मसी मिस, म पसलमा बसी हजुर
1: एकदमै जय मसी. स्वागत छ हाम्रो पम्फा गोपालीजीलाई. कस्तो हुनुहुन्छ तपाईँ?
3: म ठिकै छु. रातभरि चाहिँ यो हात गोडा दुख्ने ऊ हुन्छ, अनि फेरि बिहान उठ्यो प्रार्थना गरेर अनि यताउति हिँड्न थालेपछि अनि फेरि स्वस्थ हुन्छु. परमेश्वरलाई पनि धन्यवाद, अनि सबैजनालाई धन्यवाद. वास्ता फिक्री गर्नुहुन्छ, मेरो प्रार्थना सम्झिरहनुहुन्छ, गरिरहनुहुन्छ, अनि फेरि म ताजा हुन्छु बिहानमा चाहिँ. परमेश्वरलाई धेरै धन्यवाद. हजुर कस्तो हुनुहुन्छ मिस?
1: हजुर हामी पनि एकदमै आरामै छौ. यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद पम्पाजी. र आज तपाईँ कार्यक्रम मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
3: विशेष गरी हृदयदेखि हजुरलाई म जय मसी भन्न चाहन्छु.
1: जय मसी हजुर.
3: यो कार्यक्रम सम्पूर्ण ठाउँमा पुर्याउनु भएको लागि अनि त्यहाँ सर मिस फोन उठाउने सर हुनुहुन्छ, मिस हुनुहुन्छ, उहाँलाई धेरै धेरै हृदयदेखि जय मसी भन्न चाहन्छु. उहाँले फोन उठाएर हजुरलाई दिनुभयो र यो सबै कार्यक्रम सुन्ने मौका होइन, एक अर्का के कस्तो भइरहेछ भनेर सुन्ने मौका दिनुभएको उहाँ सर मिस सबै गुडनेस एफएम परिवार सर मिसलाई नछुटाइकन म हृदयदेखि धन्यवाद जय मसी भन्न चाहन्छु. अनि अहिले भर्खरै फोन गरेर जाने रेखा थापाज्यू, मैले नि प्रार्थना गरिरहेको थिएँ प्रभु कहाँ हराउनु भयो होला, के भइरहेछ होला, फोन नम्बर भयो नि गर्थे भनेर मैले भइरहेको थिएँ, प्रार्थना नि गरिरहेको थिएँ. उहाँ धेरै समयमा आउनु भयो, म एकदमै एकदमै उहाँलाई हृदयदेखि जय मसी भन्न चाहन्छु रेखा थापाज्यूलाई होइन. आज यसरी आइरहने मान्छे नआउँदाखेरि चाहिँ अनि बिरामी भयो होला कि कहाँ कोठा सरेर कता जानुभएको होला कि फोन नलाइने ठाउँमा जानुभयो होला कि के होला कि मलाई चाहिँ त्यस्तो खुल्तुली हुन्छ. उहाँले गर्नुभयो अनि उहाँलाई धेरै धन्यवाद. साथसाथै जय मसी अनि पम्फा दिदीलाई पनि म हृदयदेखि जय मसी भन्न चाहन्छु अनि सम्पूर्णलाई अनि विद्या दिदी, पुना दिदी, सारा तामाङ बहिनी अनि सम्पूर्णलाई म जय मसी भन्न चाहन्छु अनि चन्द्रमाया बहिनीलाई पनि एकदमै हृदयदेखि म जय मसी भन्न चाहन्छु. मिसमा मर्जन बहिनीलाई उहाँ धेरै सम्झिरहनुहुन्छ, मेरो लागि आमाको लागि प्रार्थना गरिरहनुहुन्छ, उहाँलाई पनि जय मसी भन्न चाहन्छु. लक्ष्मी मगर बहिनीलाई पनि म जय मसी भन्न चाहन्छु अनि जमुना बिक बहिनीलाई पनि अनि माया मगर बहिनीलाई लक्ष्मी मगर बहिनीलाई जय मसी, माया दिदीलाई पनि म जय मसी भन्न चाहन्छु. अनि हामी अघि पनि अमिता बहिनीसँग कुरा भयो अनि डाँडाको प्रार्थना 9 गते राख्यो भन्ने कुराहरू भयो, अब त्यति बेला पनि सकेसम्म भेट हुने मौका परमेश्वरले दिनुहुन्छ होला भन्दै उहाँ सबैलाई हृदयदेखि म जय मसी भन्न चाहन्छु. रसिला बोरा बहिनीलाई नि म जय मसी अनि सुमन दाईलाई, उत्तम शिवाकोटी पास्टर बालाई जय मसी भन्न चाहन्छु अनि दीपक लामी छाने अनि हरि रोका दाईलाई, सावित्री रोका दिदीलाई अनि सम्पूर्णलाई अनि दुर्गा बस्ने दिदीलाई पनि म जय मसी भन्न चाहन्छु अनि रामहरि कटेल दाईलाई पनि म जय मसी भन्न चाहन्छु, अर्जुन प्रधानज्यूलाई पनि म जय मसी भन्न चाहन्छु, कुमार राईज्यूलाई पनि म जय मसी अनि मलाई जहिले सम्झिनुहुन्छ परमेश्वरलाई धन्यवाद, उहाँलाई जय मसी भन्न चाहन्छु अनि हरिबोल बुढा थोकी दाईलाई पनि म जय मसी भन्न चाहन्छु अनि सम्पूर्णलाई नछुटाइकन हृदयदेखि रुबेनज्यू अनि याकुबज्यू, महेन्द्रज्यू हरेक हुनुहुन्छ अनि कतिको नामहरू मैले छुटाएको छु अनि उहाँहरूलाई नछुटाइकन अनि रेखा बहिनीलाई पनि म जय मसी भन्न चाहन्छु, उहाँको परिवार सम्पूर्णलाई, रसिला बोराज्यू बहिनीलाई पनि जय मसी भन्न चाहन्छु. आज हाम्रो मण्डलीको पास्टर बा पास्टर आमा उहाँको विश्वासीजन सबैलाई म जय मसी भन्न चाहन्छु अनि मार्फू मण्डलको पास्टर बा पास्टर आमा बिरामी हुनुहुन्छ अनि उहाँहरूलाई पनि म जय मसीह भन्न चाहन्छु। सीता पाइलाको पास्टर बा पास्टर आमा रूपनी आमा सुशीला ठकुरी अनि देवी दिदी सम्पूर्णलाई म नछुटाइकन जय मसीह भन्न चाहन्छु। मेरो टोखाको बहिनी ज्वाई उहाँको देवर देउरानी सबै विश्वासी जनहरूलाई पनि म जय मसीह भन्न चाहन्छु। अनि बहिनीको छोरी साइली बहिनी छोरी उता अस्ट्रेलिया हुनुहुन्छ उहाँलाई पनि म जय मसीह भन्न चाहन्छु। अनि काइली बहिनीको छोरा क्यानाडामा हुनुहुन्छ उहाँलाई पनि म जय मसीह भन्न चाहन्छु। मेरो छोरी ज्वाई हुनुहुन्छ विदेशमा उहाँलाई नि म जय मसीह, मेरो सम्धी सम्धिनी उहाँको परिवार सम्पूर्णलाई नि म जय मसीह भन्न चाहन्छु। आज 14 अञ्चल 77 जिल्ला सुदेश विदेश जति पनि हुनुहुन्छ सम्पूर्णलाई म नछुटाइकन जय मसीह भन्न चाहन्छु। मेरो छोरो पनि काठमाडौँमा छ जय मसीह भन्न चाहन्छु। मेरो सासू आमैलाई पनि म जय मसीह भन्न चाहन्छु। अनि सम्पूर्णलाई म नाम त अहिले धेरै लिन सकेन अनि उहाँहरूसँग नि म क्षमा माग्दै गुड्डे सिफम सर मिसहरूसँग नि म क्षमा माग्छु। उहाँहरूले क्षमा दिनुभएको होस् अनि मैले बोल्दा कति धेरै बोल्छु होला होइन नराम्रो शब्दहरू बोल्छु होला अनि क्षमा दिनुभएको होस्। सुन्ने व्यक्तिहरू मेरो सासू आमै सम्पूर्णसँग म क्षमा माग्छु अनि मैले बोलेर कतिलाई चित्तहरू मनहरू दुखेर क्षमा माग्नुहुन्छ भने म क्षमा पनि दिन तयार छु मि।
1: हुन्छ, धेरै धेरै धन्यवाद। एकदमै खुसी लाग्यो पम्फाजी फोन गरेर साथ दिनुभएको लागि र अहिलेलाई छिटो हामी हाम्रो पम्पा गोपालीजी हुनुहुन्थ्यो चितलाङबाट, उहाँले फोन गरेर साथ दिनुभएको थियो र आफ्नो सम्पूर्ण एकदमै सम्झना न्यानो अभिवादन व्यक्त गरेर जानुभएको छ र कोही श्रोता आइसक्नु भएको छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो
4: हेलो
1: हजुर, जय मसी सावित्रीजी। तपाईँ भइसक्यो खानपिन भइसक्यो सावित्रीजी, तपाईँ कस्तो हुनुहुन्छ, खानपिन भयो तपाईँको?
4: मेरो बाँकी छ, अब कार्यक्रम सकिन्छ अनि खाने
1: सुन्दैछु।
4: प्रभुलाई धन्यवाद भएको होस्।
1: हजुर, र तपाईँले पनि आफ्नो जयमसी अभिवादनीय समय राख्न सक्नुहुनेछ सावित्रीजी।
4: जयमसी कृष्ण अभिवादन।
1: हजुर,
4: फोन गरेर जानुभयो सबैलाई कृष्ण अभिवादन जयमसी भन्न चाहन्छु। सबैको नाम लिनलाई मलाई फेरि अल्म लिन्छु है, फोन चाहिँ गरम गरम मन लाग्छ सुन्दै गर्दा अनि नलाग्दाखेरिमा पनि लगाइरहन्छु है अनि लाग्छ पनि प्रभुलाई धन्यवाद भएको होस्। अनि अब गर्नुहुनेलाई पनि जयमसी भन्छु। हाम्रो काठमाडौँ भक्तपुर यहाँ जति नेपालबाट पोखराबाट सुन्नुहुन्छ सम्पूर्णलाई कृष्ण अभिवादन जयमसी भन्न चाहन्छु। विदेश इन्डियादेखि लिएर सम्पूर्ण काका कुना कुनासम्म सुन्नुहुन्छ उहाँहरू सबैलाई नछुट्टाइकन है, मैले नाम नलिए पनि सम्पूर्णलाई कृष्ण अभिवादन जयमसी भन्न चाहन्छु। अनि क्षमा लिनु दिनु परेमा चाहिँ मलाई भनौ न अब कसैले हिंसा गरिरहेका छन् भने पनि प्रभु उहाँलाई पनि क्षमा गर्नुभएको होस् है, अनि मैले भूल गल्ती गरेको छु भने पनि क्षमा दिनुभएको होस्। अनि मेरै घर परिवारहरूसँग पनि क्षमा माग्छु, झन् घर परिवारहरूसँग परिरहन्छ बेला बेलामा होइन, अनि उहाँहरूसँग पनि क्षमा माग्न चाहन्छु मेरो भूल गल्तीहरू। अनि एउटा भजन छ नि, नहेरु भन्छु ती कुराहरू पहिले हेरी पठाउँछ, नसोचु भन्छु यो मनहरूले पहिले सोची पठाउँछ है, नसुनौ भन्छु ती कुराहरू पहिले कानले सुनि पठाउँछ, यस्तै गीत छ क्या त्यो होइन। अनि त्यो भजन मलाई कस्तो मन पनि पर्छ। अनि प्रभुलाई धन्यवाद भएको होस्, हामीले नसोचे पनि सोच्न बाध्य हुन्छ, सोची पठाउँछौ, यी सबै कुरा चाहिँ परमेश्वरलाई क्षमा माग्न चाहन्छु। नहेरौं भनेको चिजहरू हेरेछ या आँखाले पहिले, सबैभन्दा पहिला त आँखा पुग्छ अनि कानले सुन्छ है, यो मनले सोचिहाल्छ। अनि परमेश्वरलाई धन्यवाद, क्षमा माग्न चाहन्छु, क्षमा दिनुभएको होस् हामीलाई। पल पलमा हामी के गरिराखेका हुन्छौँ, कसको सङ्गत गरिराखेका हुन्छौँ, कहाँ पुगिराखेका हुन्छौँ, अनि यी सबै कुराहरूमा चाहिँ परमेश्वरले नै क्षमा दिनुभएको होस् भनेर क्षमा माग्न चाहन्छु अनि हजुरहरूसँग पनि क्षमा माग्न चाहन्छु। अनि मैले बोल्न जानी नजानी बोलिरहेको हुन्छु होला, क्षमा दिनुभएको होस्।
1: हुन्छ, एकदमै धन्यवाद सावित्रीजी, धेरै धेरै धन्यवाद, प्रभुले धेरै आशिष दिनुभएको होस् र यसलाई छिटो हामी हजुर सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णमा एक मुष्टमा उहाँले जयमसी अभिवादन व्यक्त गरेर जानु भएको छ र कोही श्रोता आइसक्नु भएको छ वाट्सएप कलमा नै उहाँसँग कुराकानी गरौं। हेलो
5: हेलो जयमसी म्याम, म सिक्किमबाट सुनिरहनु भएको म्यामी श्रोता, मेरो स्वरबाट चिन्नुहुन्छ नि म्यामहरूले?
1: हजुर एकदम हामीले चिनिसक्यो, तपाईँ टेक बहादुर गदालजी बोल्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ तपाईँ, सन्चै हुनुहुन्छ?
5: हजुर सन्चै, अहिलेसम्म त हामी अहिले अहिले त्यो सौ दिने लाग्दैछ कि, अनि कति वर्षको बादमा आउँदैछु खर्च पानी पनि हुन्छ भनेर घरमा मात्रै बसेर कति यो गर्नु भनेर चाहिँ यसो काम नगरेको त भएन है।
1: हो नि हो नि, एकदमै टेक बहादुरजी र टेकजी आज कार्यक्रमबाट तपाईँ को कसलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
5: म सबै ए सर्वप्रथम त परम प्रभु परमेश्वरलाई जयमसी धन्यवाद दिन चाहन्छु, अन्त जति पनि एफएम सुनेर बस्ने सम्पूर्ण अनि जति पनि त्यो के अरे कुमार राई अरे रङ्क पनि के थुप्रै अब नाम लिन त कता कता ए अर्जुनलाई उहाँले पनि मेरो नाम लिनुहुँदछ अर्जुन प्रधानले, अनि अनि धन्यवाद जयमाथि भन्न चाहन्छु, अनि सम्पूर्ण मलाई दिने जति जति अब सबैलाई धन्यवाद जयमाथि भन्न चाहन्छु नि।
1: हजुर क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला टेक्सी?
5: ए हजुर क्षमा लिने दिने त अब यो संसारमा हुन्छ त यतिकै अब क्षमा अब क्षमा अस्ति मैले भनिहालेँ क्षमा लिन दिन त अब अनकन्ती छ अब कोही अब हुन त अब संसारमा अब बसेर यो गल्ती नगर्ने कोही छैन र पनि अब क्षमा लिन दिन त भइ नै रहेको हुन्छ, कतिले अब क्षमा दिन्छ कतिले दिन सकेको हुँदैन, त्यतिकै अब आफूले त अब समाजमा दिन त गरिसकेको हुन्छ, अब अरूले अब के कसो गर्छ हो अब अनि समाजमा दिन त अब उहाँले नै गर्नुहुन्छ नि त, मानिसले अब समाजमा दिन नगरे पनि अब
1: हुन्छ। टेकजी एकदम धेरै धन्यवाद, खुसी लाग्यो तपाईँसँग कुराकानी गर्न पाउँदा आज र अहिलेलाई चाहिँ हामी छुटौँ है, जयमसी। हजुर टेक बहादुर गदालजी सिक्किमबाट हुनुहुन्थ्यो र एकदमै खुसी लाग्यो उहाँसँग कुराकानी गर्न पाएको छौ। फोन लाइन कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
6: हेलो जयमसी।
1: जयमसी हाम्रो दुर्गा बस्नेतजी कस्तो हुनुहुन्छ?
6: अहिले ठिक हुँदैछु है, यसपालि बिरामी भएको कारणले नि फोन गर्न पाएको छु, धन्यवाद।
1: एकदमै स्वास्थ्यको ख्याल राख्नु होला दुर्गाजी, र तपाईँले आफ्नो जयमसी अभिवादन यो समय राख्न सक्नुहुनेछ।
6: जयमसी भन्दा अघि फोन गरेर जानुहुने सम्पूर्ण दिदी बहिनी दाजुभाइहरू विश्वासी जनहरूले एकअर्काको नाम लिएर जयमसी अभिवादन गरेर गइसक्नुभयो जति पनि, उहाँहरू सम्पूर्णलाई सम्झिन चाहन्छु, सिक्किमबाट, दार्जिलिङबाट, सुतलाङबाट, काठमाडौँबाट, जतिले आफ्नो साथीहरूको चिन्जान भएको विश्वासी जनहरूको नाम लिएर गइसक्नुभयो, उहाँहरू सम्पूर्णलाई सम्झिन चाहन्छु, जयमसी भन्न चाहन्छु। अनि बिरामी नभएको भए त पम्फा रोकाला र मलाई एउटै रोग लागेर छ, हात खुट्टा दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने भइरहेछ, अनि त्यसको लागि प्रार्थनामा याद गरिदिनु होला सुन्नुहुनेहरूले.
1: एकदमै एकदमै
6: बसेर फोन गर्न पाएको छु है. धेरै धेरै धन्यवाद
1: धन्यवाद.
6: मेरो निम्ति प्रार्थना गर्ने सम्झना गर्ने मेरो नाम लिने सम्पूर्ण विश्वासी जनहरूलाई हृदयदेखिको जय मसी भन्न चाहन्छु, अभिवादन भन्न चाहन्छु.
1: सेवा
6: लिनु दिनु पर्दा चाहिँ हामी संसारिकमा छौँ, शारीरिकमा छौँ, जे गर्छु भन्दा गर्न जाँदिनँ, जे गर्दिनँ भन्छु गर्न पुग्छु भने जस्तो है सावित्री बहिनीले भने जस्तै हामी पुग्छौँ. त्यसको लागि हामी क्षमा मागौँ परमेश्वरसित, अनि हामीलाई चित्त दुखाउने हामीलाई रिस गर्ने उहाँहरूलाई पनि क्षमा दिन सकौँ.
1: हजुर एकदमै हुन्छ. धेरै धेरै धन्यवाद दुर्गाजी. र अहिलेलाई चाहिँ छुट्टो हामी जय मसी. हजुर दुर्गा बस्नेजी हुनुहुन्थ्यो. र अहिले मौसमले गर्दा पनि हुनसक्छ धेरैजनामा अस्वस्थताहरू छ, कृपया आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला र एकअर्कालाई हामी प्रार्थनामा निरन्तर उचालौं भनेर अनुरोध पनि गर्न चाहन्छौ. कार्यक्रम जय मसीह तपाईँ सुन्दै हुनुहुन्छ. हामी हाम्रा प्रियजनहरूलाई सम्झिरहेको छौ. कोही श्रोता हुनुहुन्छ फोनमा, उहाँलाई स्वागत गरौं. हेलो जय मसीह पुनाजी. जय मसीह, कस्तो हुनुहुन्छ तपाईँ?
7: हजुर आरामै छु बहिनी, म सन्चो छु अहिले. यति बेर धेरै नै राम्रो भएको छु. धन्यवाद.
1: हजुर प्रभुलाई धन्यवाद भएको छ. पुनाजी आज तपाईँको कसलाई जयमसी अभिवादन भन्न चाहनुहुन्छ कार्यक्रमबाट?
7: हजुर हजुर बहिनी, विशेष गरी मलाई आनन्द र शान्ति दिने मेरो प्रभुलाई धन्यवाद दिन्छु है. मैले सोचेको भन्दा नि मैले कति डबल डबल मलाई आज किन एकछिन कलङ्कीमाथि पुगेर आएँ, अनि यहाँनिर म भित्र कस्तो रमाइलो आनन्द भएको गुड न्युज सुनेर ढोका लाउँछु अब भन्दा पनि के है. मलाई कति आनन्द भएको, मेरो प्रभुलाई धन्यवाद दिएर नसक्नु छ. अनि मैले जो जति मेरोमा हजुरहरूलाई जयमसी है बहिनी, परिवारलाई सबैलाई लिएर म सबैलाई जयमसी, ज्ञानु बहिनी, पुनम बहिनी, हजुरलाई सबैलाई जयमसी अभिवादन बोल्छु. अनि मेरो मण्डलीबाट जो जति सुन्दै हुनुहुन्छ जयमसी अभिवादन बोल्दछु. छोरी महारजान मनिका जो जतिहरूले सुन्दै हुनुहुन्छ, अनि सबैलाई नछोडिकन नाम त म लिँदै सक्दैन, जयमसी अभिवादन गरम. अनि सम्झिएको पनि डर बोल्दा बोल्दै कति धेरै एक डालै भएर हुन्छ कुरा है. एक सोली नै हुन्छ के, त्यही भएर सबैलाई म जयमसी अभिवादन. गाउँमा सोली थियो पहिला बोकेर हिँड्थ्यौँ रोटी. अनि म चाहिँ छोडिकन अनि विश्वव्यापी एक्लो दिदी बहिनीहरू सुन्दै हुनुहुन्छ, अनि यहाँनिर धेरै वास्ता गर्ने मेरो विश्वव्यापीबाट इन्दु गुरुआ बहिनी हुनुहुन्छ, अनि म धेरै उहाँलाई जयमसी अभिवादन गर्दछु. मेरो लागि धेरै नजिकबाट अति धेरै हेर्ने बहिनी हुनुहुन्छ, उहाँ चाहिँ पास्टरनी बहिनी. म बहिनी भन्छु, बाछारी आमा नभन्नुहोस् मलाई बहिनी भन्नुहोस् न भन्नुहुन्छ. मलाई बहिनी नै भन्नु पनि लाग्छ, हामी सानो छुलै हो उमेरमा नि है. अनि तपाईँ धन्यवाद अनि धेरै धेरै. अनि अस्ति आइतबार उहाँको मण्डलीमा रहेछ सङ्गति, म जान सकिनँ गइनँ है, अबदेखि हिँड्छु म. अनि विशेष गरी जो जति सबै फोन गरेर जानुभयो सबैलाई जयमसी अभिवादन. धेरै छ नाम लिनु पर्ने, म सक्दिनँ अब. बोल्न पनि गाह्रै हुन्छ, बोल्दा बोल्दै नै म लडबरिएर बिर्सिन्छु.
1: हुन्छ पुनाजी, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला?
7: हुन्छ नानी, म क्षमा लिनु भन्नाले म परमेश्वरमा क्षमा माग्छु है. अहि पनि बहिनीहरूले भन्नुभयो दुईजनाले, त्यही गर्छु त्यही बोल्छु म, त्यस्तै हो के है. अनि म त्यही पारेको छु, मेरो लागि प्रार्थना गरिदिनु पर्छ. फोनमा विरोध गरेर बोल्नुभन्दा बरु प्रार्थना गरिदिनु होला हजुरहरूले, म अलिक असल पनि हुन्छु नि है. म असलै हुन्छु के, असलै बोल्छु. अनि विशेष गरी सबै कुरामा अनि म क्षमा दिन सकम, क्षमा लिन सकम. अहिले बहिनीहरूले भनेर जानुभयो, म धेरै खुसी भएँ ल
1: बहिनी. हजुर हाम्रो पुनाजी हुनुहुन्थ्यो. र श्रोता कार्यक्रम जयमसी मार्फत हामीले हाम्रा प्रियजनहरूलाई सम्झिएको छौँ. साँच्चै नै एकदमै न्यानोपन हामीले महसुस गरिरहेको छौँ. एकअर्कालाई सम्झिनु, वास्ता गर्नु, एकअर्कालाई प्रार्थनामा उचाल्नु जस्तो सुन्दर कुराहरू केही पनि छैन. र त्यही कार्य चाहिँ हामीले आज कार्यक्रम जयमसी मार्फत पनि गरेको छौँ. कतिजनालाई हामीले हामीले होइन कुन अवस्थामा हुनुहुन्छ भन्ने कुराहरू बुझ्ने अवसर पाएको छौं। कतिजना के गर्दै हुनुहुन्छ र कसरी तपाईँहरू अगाडि बढ़िरहनु भएको छ भन्ने कुराहरूलाई पनि हामीले जान्ने अवसर आज पाएको छौं। तपाईँको लागि अझ थप प्रार्थना गर्ने अवसर पाएको छौं। त्यति मात्रै होइन, कार्यक्रम सुनिरहनुहुने श्रोताहरूले एकअर्काको लागि अझै प्रार्थना गर्ने हामीले अवसर पाएको छौं। आज साँच्चै नै एकदमै हामीले न्यानोपनालाई महसुस गरेको छौं। एकदमै धन्यवाद दिन चाहन्छु हाम्रो श्रोताहरूलाई जसले फोन गर्नुभएको छ, कार्यक्रम सुनेर साथ दिनुभएको छ। कार्यक्रमको अन्तिमतिर आइसकेको छ, म विदा माग्नुपर्ने बेला भइसकेको छ र श्रोता धेरै धेरै धन्यवाद छ तपाईँको साथ र सहभागिताको लागि र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अवश्य भने कार्यक्रम जय मसीहबाट यो समय म कार्यक्रम प्रस्तुता पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सम्पर्क राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा आदरणीय श्रोता कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन र म प्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। विशेष गरिकन कार्यक्रम वरदानमा विभिन्न कलाकारहरूसँग अथवा सेवकामा आबद्ध प्रभुका छनहरूसँग कुराकानी गर्दै आइरहेका छौं र आज भने मैले कुनै पनि कलाकारलाई अथवा पाहुनालाई निम्ति दिन सकिनँ, त्यसको लागि क्षमा माग्न चाहन्छु र एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि मलाई भने कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

कार्यक्रम वरदानमा तपाईँ हुनुहुन्छ र विशेष गरिकन केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ र परमेश्वरको निम्ति हामी एकदमै बहुमूल्य छौं। यो कुरालाई चाहिँ हामी कहिले पनि बिर्सनु हुँदैन। मानिसहरूले तपाईँ र मलाई कतिचोटि तिरस्कार गर्छन् अथवा जब हामी प्रभुलाई पाउँछौ अथवा परिवारमा तपाईँ एक्लै विश्वासी हुनुहुन्छ भने बढी मात्रामा सतावट र तिरस्कारलाई हामीले सहनु पर्ने हुन्छ र त्यतिखेर यो कुरा हामीले के महसुस गर्नुपर्छ भने परमेश्वरले हाम्रो निम्ति यति धेरै सतावट त्यति धेरै तिरस्कारको सामना गर्नुभयो। उहाँको निम्ति मैले जुन कुरा सहेको छु जसले पाए त्यसले कहाँ सहन पाउँछ र भनेर परमेश्वरप्रति हामी धन्यवादी पनि हुनुपर्छ। यो सतावट भन्ने कुरा तिरस्कार भन्ने कुरा जसले पाए त्यसले पाउँदैन क्या? त्यो विशेष मान्छे हो जसले प्रभुको खातिर थुकाई कुटाई तिरस्कारको सामना गरेको छ र यी कुरा हाम्रो जीवनमा एउटा महसुस पनि हो। प्रभुले हाम्रो निम्ति कति धेरै त्यो दुःख सहनु भयो नि त होइन? जस्तो कोही व्यक्तिहरू यति धेरै रुन्छन् जो प्रभुलाई सम्झिँदाखेरि, किन भन्दाखेरि तपाईँ र मैले देख्न सक्छौँ नि हामीलाई एउटा सानो काँडा पिच्यो भने कति धेरै हामी दुःखी हुन्छौँ, कति धेरै तडपिन्छौँ, कति धेरै दुःखी हो भन्दै हामी आँखाबाट आँसु झार्छौँ एउटा सानो भन्दा सानो काँडा पिच्दा। तर तपाईँ र मेरो निम्ति नै प्रभुले काँडा होइन किल्ला सहनु भयो क्या? हात र पाउमा होइन किल्ला काँटी यति धेरै तडपाइयो नि उहाँलाई, तर उहाँ चुपचाप चुपचाप सहिरहनु भयो। योबाट हामीले के थाहा गर्छौँ भने तपाईँ र म जब तिरस्कार जब अपमान सतावट तपाईँ र मेरो जीवनमा आउँछ नि प्रभुलाई धन्यवाद दिनुपर्छ। प्रभु यो त तपाईँको अगाडि अथवा तपाईँले सहनुभएको पीडाको नजरमा त यो त निकै सानो पीडा हो, तर मैले महसुस गर्न त पाएँ नि त भनेर परमेश्वरप्रति धन्यवादी हुनुपर्छ। कयौँ त्यस्ता मानिसहरू छन् प्रभुको खातिर मर्नको लागि तयार, उनीहरू जस्तो सुकै सतावटको पनि सामना गर्न तयार छन् तर सम्झौता गर्न तयार छैनन्। धेरै मानिसहरू सम्झौता गर्छन् होइन, प्रभुलाई त्यागेका छन्, तिमीलाई यस्तो गरिदिन्छु त्यस्तो गरिदिन्छु यो कुरा त्यागेर यता हो होइन धेरै थिए, तर कति मानिसहरू बरु म भोकै मर्छु मेरो प्रभुलाई म कहिले पनि त्याग्दिनँ हो, एउटा समर्पित जीवन चाहिन्छ क्या प्रभुमा। त्यो भएर अहिले परिस्थितिहरू हामी देख्न सक्छौँ चारैतिर यति धेरै अप्ठ्यारो परिस्थितिहरू छ होइन, देश देशमा लडाइँ भइरहेको छ, भूकम्पहरू आइरहेको छ, विभिन्न प्रकारका युद्धहरूको कुराहरू घोषणाहरू भइरहेका छन्, प्राकृतिक प्रकोपले मान्छेलाई यति धेरै दुःख दिइरहेको छ। यी सबै कुरा हेरेर आउँदाखेरि हामीलाई निराश लाग्छ क्या? तर एउटा कुरा याद गर्नुहोस् कि अन्त्यको दिनमा यी कुराहरू हुनेछन् भनेर बाइबलमा लेखेको छ।

देश देश बीच युद्ध, जाति जाति बीच युद्ध, होइन धार्मिक युद्ध, गृह युद्ध, धेरै युद्धहरूको बारेमा प्रभुको वचनमा लेखिएको छ। र यी कुराहरू छिनछिनमा पूरा पनि भइरहेको अवस्थाहरू छ। त्यही भएर तपाईँ र म आत्तिनुपर्ने, निराश हुनुपर्ने कुरै छैन, किनभने यी सबै कुरा बाइबल पढ्ने मान्छेलाई त सबै थाहा छ नि त। त्यही भएर ऊ निराश हुँदैन, किनकि लेखेको छ, परमेश्वरको वचनमा लेखेका एक एक शब्दहरू पूरा हुनै पर्नेछन्। त्यो भएर तपाईँ र म चाहिँ निरन्तर प्रार्थना गर्नुपर्दछ, प्रभु तपाईँकै इच्छा पूरा होस्। हामीले चाहेर पनि कुनै पनि कुरालाई पर सार्न सक्दैनौँ कि त वर सार्न सक्छौँ। त्यो भएर परमेश्वरको इच्छा पूरा होस् यो धरतीमा भनिकन हामी प्रार्थना गर्नुपर्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र मैले कुरा गर्दै थिएँ एउटा समर्पित जीवन होइन, मान्छेले तपाईँ र मलाई कतिचोटि अलग राख्छन्, छुट्याउँछन्, त यस्तो त यस्तो, हामी हिँड्ने बाटोमा हिँडिनस्, तैँले यस्तो गरिस् होइन, तैँले नाक काटिस्, तैँले कान काटिस्, यस्ता प्रकारका कयौं कुराहरू हामी सुन्न सक्छौं। तर तपाईँ र मैले एउटा कुरा चाहिँ मानिसलाई के बताउनु पर्छ भने, म जुन बाटोमा हिँडेको छु नि, यो बाटो एकदमै अर्थपूर्ण बाटो छ। यो बाटोमा न चिन्ता छ, न फिक्री छ, न ढाक्नु, न छल्नु, एउटा सबैको लागि एउटा आशिषमय बाटोमा म हिँडेको छु। र आफैलाई पनि आनन्दका कुराहरू, सन्तुष्टिका कुराहरू हुँदछन्। कतिचोटि हामी देख्न सक्छौ मानिसहरू यस्तो बाटोमा हिँडिरहेका हुन्छन्, उनीहरू लड्दै पढ्दै त्यो बाटो हिँडिरहेका हुन्छन्, कराउँदै चिच्याउँदै रातभरि हो हल्ला झगडा गरिरहेका हुन्छन्। कुनै पनि प्रभुको जनहरूले उसलाई सुसमाचार सुनाउँछ, प्रभुको बाटोमा हिँडाउँछ, खराब कुरालाई सबै त्याग्न लगाउँछ, अनि त्यसपछि समाजले यति धेरै कुरा काट्न थाल्छन्, यो त बिग्रेछ होइन, यो त यस्तो भएछ त्यस्तो भएछ भनेर यो समाजले हाम्रो गिल्ला गर्न थाल्छ। हिजो तपाईँ मातेर हिँड्दा केही भएन, तर आज तपाईँ सुत्रेर हिँड्दा मान्छेले तपाईँलाई धेरै बदनाम गर्न खोज्छन्, गिल्ला गर्न खोज्छन्, बिल्ला गर्न खोज्छन्। तर तपाईँ र म स्वतन्त्र भएर परमेश्वरलाई धन्यवाद दिँदै अगाडि बढ्नुपर्छ, किनकि प्रभु येशु ख्रीष्ट पनि निर्दोष हुनुहुन्थ्यो, उहाँमा कुनै खोट थिएन। हामी देख्न सक्छौँ पिलातसको श्रीमतीले त झन् दर्शनै देखेकी थिइन् येशु निर्दोष हुनुहुन्छ, उहाँलाई छोडिदिनुहोस् भनेर। तर उहाँलाई किल्ला ठोके, भाला रोपे, कोरा लगाए, क्रुसमा राखेरै छोडे। भन्न खोजेको कुरा के हो भने, निर्दोष मानिसहरू नै धेरै समस्यामा पर्छन्, सोझा मानिसहरू नै समस्यामा पर्छन्, तर तपाईँ र म परमेश्वरप्रतिको भरोसाबाट कहिले पनि टाढा हुनुहुँदैन, किनभने हामी जहाँ जाँदछौँ जे गर्दछौँ प्रभुसँग प्रार्थना गर्ने, अनि प्रभु आजको मेरो काम यी सबै कुरालाई तपाईँ परमेश्वरको हातमा राख्दछु, प्रभु तपाईँले नै सम्हाल्नुहोस् भनेर हामी हिँड्नु आवश्यक छ। किनभने शैतान यति चलाक छ, गर्दनी सिंह चाहिँ कतिखेर खाऊँ कतिखेर मिलौँ भनेर बसिरहेको छ। त्यही भएर तपाईँ र म शैतान जति चलाक छ त्योभन्दा पनि धेरै चलाक हुनुपर्दछ। यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz, सुन्दै रहनुहोला।
1: गाउन भाडामा,
2: गाउन भाडामा,
1: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9840-8768-02, 9840-8768-02
5: र 9818-25-12-40, 9818-25-12-40।

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सुन्नु न बजे, कोता
6: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रेस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ LRI स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01513010 छ। 01513010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ, LRI स्कुलको नजिकै।
6: ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोप्राइटर सानु सापकोटा, 01-5208-5454, 01-5258-5454 र 98511 25638 98511 25638
12: जय मसीह तथा नमस्कार भाई बहिनीहरू, म तपाईहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस् हरेक बुधबार बिहान 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।
13: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
14: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
13: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
14: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
13: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
14: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
13: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख ज्यू।
15: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
13: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
15: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
14: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
15: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
14: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
13: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
16: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

यो छोटो व्यापारिक विश्रामपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम वरदान र कार्यक्रम वरदानमा केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति नै मैले राखिरहेको छु। जब हामी देख्न सक्छौं प्रभुका जनहरूलाई विभिन्न प्रकारका दुःख कष्ट सतावट हुँदै उनीहरूले आफ्नो सेवकाईको शुरूआत गरेका छन्, तर जब प्रभुको निम्ति हामी दुखाई थुकाई कुटाईका कुराहरू सहन्छौ नि ती कुराले चाहिँ परमेश्वरको महिमा हुँदछ। यदि हामी तर्क गर्न थाल्यौं बदला लिन थाल्यौं भने चाहिँ त्यहाँबाट चाहिँ परमेश्वरको महिमा हुँदैन, तर जति सहन्छौ त्यति नै परमेश्वरको काम तपाईँ र मैले देख्न सक्छौं। र कति कुराहरू हामी देख्न सक्छौँ प्रभुका जनहरू जब उनीहरू आफ्नो सेवकाईमा निस्किँदथे त्यहाँनिर मानिसहरू धेरै चकित पर्दथे, किन भन्दा उनीहरूले परमेश्वरको सामर्थ्य र शक्तिमा अचम्महरू दिएका कामहरू गरिरहेका हुन्थे, रोगीलाई निको पारिरहेको हुन्थे, मरेका लासहरूलाई निको पारिरहेको बिउताइरहेका हुन्थे। कयौं त्यस्ता घटनाहरू हामी देख्न सक्छौं। जब यस्ता कामहरू हाम्रो जीवनबाट हुन थाल्छ नि अनि मानिसहरू चुप्प लाग्न थाल्छन्, किनभने उनीहरूले देखिरहेका मानिसहरू त हिजोसम्म यस्तो थिए तर आज यस्तो भए, होइन कयौं उनीहरूले खर्च गरे कयौं ठाउँ गए तर केही विकल्प नलागेपछि मानिसहरू अन्तिममा प्रभु यीशुमा आउँछन् र परमेश्वरले उहाँलाई निको पार्नुहुन्छ, चंगाई गर्नुहुन्छ, छुटकारा दिनुहुन्छ। यो तपाईँ र मैले देखिरहेका घटनाहरू हो, हाम्रो समाजमा भइरहेका घटनाहरू हो। तपाईँ र म चाहिँ अचम्म र उद्धेकका काम गर्नको लागि र परमेश्वर जीवित हुनुहुन्छ भन्ने कुराको प्रमाण दिनको लागि नै बोलाइएका हौं। के तपाईँ र मैले मानिसहरूलाई प्रभुको बारेमा बताइरहेका छौं, प्रभु सत्य हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गरिरहेका छौं? यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ, किनभने परमेश्वरले तपाईँ र मलाई दिनुभएको जिम्मेवारीलाई त तपाईँ र मैले पूरा गर्नुपर्छ नि, पक्कै पनि पर्छ। जब हामी देख्छौ शुरूको दिनमा परमेश्वरले धेरै अचम्महरू दिएका कामहरू गर्नुभयो, अचम्महरू दिएको काम त यो गर्नुभयो कि उहाँले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, अचम्मको कुरा यो थियो। र त्यसपछि हामी देख्न सक्छौ प्रभुका दासहरूले अचम्महरू दिएका कामहरू गरे, होइन मोसा, एलिया, एलिसा, दानियल अनि सत्रक मेसक अभिनेको पाउल, सिलास, उहाँहरूको जीवनमा हेर्यौं भने नि उनीहरूले धेरै अचम्महरू दिएका कामहरू गर्नुभयो। र त्यसपछि स्वयं प्रभु यीशु ख्रीष्ट यस धरतीमा आउनुभयो र उहाँले आफ्नो बाह्रजना चेलालाई तिमीहरू यो गर भनेर त्यो अधिकार सुम्पर्नुभयो। त्यही अनुसार उनीहरूले संसारका विभिन्न ठाउँमा गएर प्रभुको प्रेमलाई उहाँहरूले बाँड्न थाल्नुभयो। आज त्यही प्रेमको प्रतिफल हौ तपाईँ र म, होइन? अनि त्यसपछि चेला, प्रभुको चेलाहरू संसारका कुना कुनामा पुगेर प्रभुलाई प्रचार गर्न थाले। अब त्यसपछिको काम चाहिँ, चेलापछिको काम चाहिँ परमेश्वरले आज तपाईँ र मेरा हातमा दिनुभएको छ, तपाईँ र म मिलेर परमेश्वरको काम गर्ने बेला भएको छ र गर्नु पनि पर्छ, किनभने उहाँले तपाईँ र मलाई बोलाएका कुराहरू जबसम्म तपाईँ र मैले थाहा गर्दैनौ तबसम्म हामी अन्यलमा हुन्छौं। र अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र अन्त्यमा एउटै कुरा भन्न चाहन्छु। जीवनमा हामी निराश हुनु हुँदैन, आत्तिनु हुँदैन। धेरै प्रकारका घटनाहरू घटिरहेका छन् अहिले, सुसाइडका घटनाहरू, आत्मदाहका घटनाहरू अनि विभिन्न घटनाहरू जब न्यूज हेर्छौं, जब हामी सामाजिक सञ्जालमा हेर्छौं, जताततै घटना, मृत्यु, विभिन्न प्रकारका समाचारहरूले तपाईँ र मलाई एकदमै त्रसित बनाउँछ। तर आत्तिनु हुँदैन र कति समाचारहरू यस्ता हुन्छन् त्यो नहुन पनि सक्छ। मान्छेले एउटा आफू हिट हुनको लागि अथवा आफू भाइरल हुनको लागि विभिन्न प्रकारका समाचारहरू बाङ्गो टिङ्गो गरेर हालिदिने गर्छन् क्या। यो कुराले चाहिँ तपाईँ र म दुखित पनि भइरहेका हुन्छौँ, ओहो यस्तो भएछ भनेर, होइन। तर होइन, कति कुरा सत्य छन्, कति असत्य छन् एकदमै छानेर आधिकारिक मिडियाहरू हेर्दा हामीलाई फाइदा हुन्छ। यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ र अहिलेलाई जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: किन आँखा मिचेकुमिचै गरेको?
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
0: धेरै समय मोबाइल चलाइसिक्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: घरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।

0: मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: ल हो भाइ बहिनीहरू, संगति सुरु भइसक्यो, अब चर्च जानु पर्छ।
7: खोइ त बाइबल।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता, उद्धारकर्ता, शान्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट प्रवचन सुन्न आउनुहुने सम्पूर्ण श्रोताहरूलाई म बाइबल धर्मशास्त्र को फिलिपीको पुस्तक 2:12 तल 18 यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। यसरी लेखिएको छ, ज्योति झैं चम्कनु, यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेका छौ, मेरो उपस्थितिमा मात्रै गरे जस्तो होइन, तर अब झन बढी मेरो अनुपस्थितिमा डर र कम्प साथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। गनगन अथवा वाद विवाद नगरी सबै काम गर्दै जाओ, कि तिमीहरू चाहिँ निर्दोष र शुद्ध भएर टेढा र बरालिएका पुस्ताको बीचमा परमेश्वरको निष्कोर सन्तान हौ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरू झैं चम्कन्छौ। जीवनको वचन धरिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दकुरिन र मैले व्यर्थमा परिश्रम गरिन भनी ख्रिस्टको दिनमा म गर्व गर्न सकु। यदि तिमीहरूको विश्वासको बलिदानमाथि अर्घ बलिको रूपमा अर्पित हुनु परे तापनि म आनन्दित छु र तिमीहरू सबैसँग म रमाउँछु, त्यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनु पर्छ। आदरणीय श्रोता, यो खण्डमा हामी विशेष गरेर मुक्तिको काम पूरा गर्नलाई परिश्रम चाहिन्छ भन्ने विषयमा यहाँहरूको बीचमा म केही कुराहरू भन्न चाहन्छु। र बाइबल धर्मशास्त्र अनुसार मुक्तिको काम पूरा गर्नलाई परिश्रम चाहिन्छ भनिएको छ। र यो खण्डमा हामीले मुक्तिको काम पूरा गर्नलाई परिश्रम चाहिन्छ भनिएको छ। किन परिश्रम चाहिन्छ? विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले उद्धार र मुक्ति प्राप्त गर्न सक्छ। यो भनेको धर्मीकरण हो। एउटा व्यक्ति परमेश्वर र मानिसको बीचमा सम्बन्ध ठिक राख्नको निम्ति एउटा व्यक्तिले येशूलाई प्रभु भनेर मुखले स्वीकार गर्नु पर्दछ र परमेश्वरले अनुग्रह गरेर दुवैको मिलनबाट, सहमतिबाट एउटा व्यक्तिले उद्धार र मुक्ति प्राप्त गर्न सक्छन् र त्यो धर्मीकरणसँग सम्बन्धित छ, परमेश्वर मुक्तिसँग सम्बन्धित छ। मुक्ति पाउनका निम्ति मानिसले विश्वास गर्नुपर्छ, परमेश्वरले अनुग्रह गर्नुहुन्छ, मुक्ति एउटा व्यक्तिले पाउँछ र त्यो मुक्तिलाई पूर्णतातर्फ अगाडि बढाउनलाई, त्यो मुक्तिलाई पक्रिराख्नका निम्ति, त्यो मुक्तिलाई जोगाइराख्नका निम्ति प्रत्येक व्यक्तिले शुद्धिकरणको सिद्धान्तलाई पालन गर्नुपर्छ। दिनदिनै एउटा आफ्नो आफूले गरेको गल्तीहरू स्वीकार गर्नुपर्छ, आफूले जानी नजानी गरेको भूलहरूलाई स्वीकार गरिराख्नुपर्छ। यसको लागि मेहनत चाहिन्छ, यसको लागि परिश्रम चाहिन्छ। शुद्धिकरण चाहिँ जीवनभरिकै प्रक्रिया हो। येशूलाई विश्वास गर्ने प्रत्येकले मुक्ति पाएको हुन्छ र त्यो मुक्तिलाई जोगाइराख्नका निम्ति, मुक्तिलाई पक्रिराख्नका निम्ति एउटा व्यक्तिले शुद्धिकरणमा ध्यान दिनुपर्छ, पवित्रीकरणमा ध्यान दिनुपर्छ। हरेकले आफू बाँचुन्जेलसम्म खराब चालबाट उनीहरू जोगिनुपर्छ र परमेश्वरको वचनको विरुद्धमा जानबाट जोगिनु पर्दछ। त्यसै कारण यही कुरालाई यहाँ पौलले फिलिपीका मण्डलीहरूलाई यसरी सम्बोधन गरिरहेको देखिन्छ। फिलिपीको विश्वासीहरूले पौलको कुराहरू मानेको र अहिले पनि मान्ने अथवा मान्न आवश्यक छ भनेका छन्। उनीहरूले येशु ख्रिस्टलाई विश्वास गर्ने कुरामा पौलको भनाईमा उनीहरू सहमति भएका थिए। यीशुलाई विश्वास गरेर सुसमाचार अनुसार जिएको व्यक्ति र सुसमाचारलाई सुरक्षा दिने व्यक्तिहरू र समर्थन गर्ने व्यक्तिहरू फिलिपीका मण्डलीका विश्वासीहरू थिए। र पौलले के पनि भनिरहेका छन् भन्दाखेरि उनीहरूले यो कुरा गरेर मुक्ति र उद्धार पाएको अवस्था छन्, तर त्यो मुक्तिलाई गुम्न नदिनका निम्ति, त्यो मुक्तिलाई खोज्न नदिनका निम्ति, हराउन नदिनका निम्ति परमेश्वरले भनौँ प्रेमका साथ दिनुभएको अथवा गर्नुभएको अनुग्रहलाई व्यर्थमा नफाल्नका निम्ति, व्यर्थ नतुल्याउनका निम्ति प्रत्येक व्यक्तिले यसको निम्ति परिश्रम गर्नुपर्छ। यसमा उनीहरू निदाउनु हुँदैन, अल्छे गर्नु हुँदैन। परमेश्वरको वचनको विरुद्धमा थुप्रै कार्यहरू गर्नका निम्ति पाप स्वभावले अझै पनि आक्रमण गरिरहेको हुन्छ, त्यस्तो बेलामा हरेक व्यक्तिले आफूलाई परमेश्वरको वचन अनुसार जिउनु पर्दछ। जिउँदाखेरि शक्ति चाहिन्छ, बल चाहिन्छ, परिश्रम चाहिन्छ र मुक्तिलाई पक्रिराख्नुपर्ने हुन्छ। त्यसैको लागि निरन्तरता दिनका निम्ति पावलले यहाँ बताएका छन्। आफ्नो मुक्तिको काममा अझ जोडका तोड साथ लागिरहनलाई पनि जोड दिएका छन्। परमेश्वरले विश्वासीहरूको लागि काम गरिराख्नु भएको छ र हरेक क्रिश्चियनलाई परमेश्वरले आफूले पाएको मुक्तिमा बलियो भएर जिउनका निम्ति, एउटा साक्षी भएर जिउनका निम्ति परमेश्वरले दिन रात ती व्यक्तिहरूको लागि काम गरिराख्नु भएको छ। यो कुरा परमेश्वरको तर्फबाट अन्याय भएको छैन, परमेश्वरको तर्फबाट गल्ती भएको छैन। मानिसहरूलाई गर्नुपर्ने अनुग्रह र कृपा परमेश्वरले गर्नुभएको छ। अब मानव जातिले यसलाई सम्हाल्नुपर्छ, परमेश्वरले दिनुभएको यो वरदानहरूलाई सम्हालिराख्नुपर्छ। त्यसको लागि मानिसको जिम्मेवारी रहेको कुरा पनि यहाँ हामी देख्छौं। त्यसैले परमेश्वरले पनि काम गरिराख्नु भएको छ अझै पनि हरेकको जीवनमा। उहाँले नै विश्वासीहरूलाई उहाँको उद्देश्य पूरा गर्ने मन र सामर्थ्य दिनुहुन्छ। अनि आज मुक्तिमा जिउनका निम्ति परमेश्वर आफैले तागत अथवा बल दिइराख्नु भएको छ, यसमा कुनै पनि एउटा घटिकमी गर्नुभएको छैन। परमेश्वरमा विश्वास गर्ने प्रत्येकलाई परमेश्वरले सहायता गरिराख्नु भएको छ। त्यसकारण यो परमेश्वरसँग मिलेर काम गर्नु अति आवश्यक छ। कुनै काम गर्दा छलको मान्न नहुने कुरा पनि उल्लेख गरिएको छ। प्रत्येक विश्वासीहरू परमेश्वरलाई विश्वास गर्ने प्रत्येक परमेश्वरका जनहरूले एउटा काम गरिराख्नु पर्दछ र परमेश्वरले जसरी विश्वासीहरूको लागि काम गरिरहनु भएको छ, उहाँले नै विश्वासीहरूलाई उहाँको उद्देश्य पूरा गर्न मन र सामर्थ्य दिनुहुन्छ। कुनै काम गर्दा झर्को मान्न नहुने कुरा पनि यहाँ उल्लेख गरेका छन्। पापी र खराब मानिसको बीचमा परमेश्वरको निष्कलङ्ग बालक झैं निर्दोष शुद्ध हुनुपर्ने कुरामा जोड़ दिएका छन्। परमेश्वरको निष्कलङ्क बालक झैं निर्दोष र शुद्ध हुनुपर्छ। ताराले आकाश उज्यालो बनाए झैं मानिसको बीचमा चम्कनुपर्छ। जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख्नलाई पनि जोड़ दिएका छन्। त्यसो गर्यो भने पावरको लागि गौरवको घड़ी आउनेछ भनेका छन्। पावलको खुसियालीमा सम्पूर्ण विश्वासीहरू पनि सहभागी हुनलाई आह्वान गरेका छन्। पावल पनि तिनीहरूको खुशीमा सहभागी बन्नका लागि चाहना गरेका छन्। यसरी लेखकले यो खण्डमा टेढा र बरालिएका पुस्ताको अघि मुक्तिको काम पूरा गर्नलाई परिश्रम चाहिन्छ भनेका छन्। यसले टेढा र बरालिएका पुस्ताको लागि दरिलो भई तारा झैं अथवा ज्योति झैं चम्किँदै चम्किलो भएर बस्न सकिन्छ भनेका छन्। आफूले पाएको मुक्तिमा शुद्धिकरणको मार्गबाट परिश्रम गर्न सकिन्छ। मुक्तिलाई जोगाइराख्नुपर्छ, मुक्तिलाई पक्रिराख्नुपर्छ, परमेश्वरले दिनुभएको सित्तैको वरदानलाई जोगाइराख्नुपर्छ, पवित्रतामा राखिराख्नुपर्छ। परमेश्वरले पनि आफ्नो काम जसरी गरिराख्नु भएको छ, हरेक समय परमेश्वरले मानव जातिलाई काम मानवको लागि काम गरिराख्नु भएको छ। यो काम गर्ने कुरामा हरेकको लागि यो काम गरेको अवस्थामा परमेश्वरले पनि सहायता गर्नुभएको छ। खुसियालीमा खुशी मनाउन सकिन्छ, जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख्न सकिन्छ। त्यसकारण हरेकले यो टेढा र बरालिएको पुस्ताको अघि मुक्तिको काम पूरा गर्नलाई परिश्रम गर्नुपर्छ, तारा चाहिँ चम्किराख्नुपर्छ। जीवनको सुसमाचारलाई शुद्धिकरणको मार्गमा बलियोसँग पक्रिराख्नुपर्छ। के हजुरहरू तयार हुनुहुन्छ? आउनुहोस्, यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गरौं र आफ्नो विश्वासमा दरिलो भई ज्योति झैं चम्किलो भएर जिउँ। आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
7: गल्कुपाका 29 थमेल काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225444
7: र 40225744

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुत जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छु। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रेसता यो कार्यक्रम हरेक हप्ता मंगलबार दिनको 3:30 to 4 मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलको सान्दर्भिकताको बारेमा कुराकानी गर्ने गर्दछौ र यो त्यस्तो कुरा हो जुन चाहिँ हरेक मानिसको जीवनमा परमेश्वरको वचन बाइबल कतिको सान्दर्भिक छ भन्ने विषयमा हामी कुराकानी गर्ने गर्दछौ। यो कार्यक्रमको मुख्य

उद्देश्य भनेको पवित्र धर्मशास्त्र बाइबल हरेकको जीवनमा चाहिँ प्रत्यक्ष वा अप्रत्यक्ष रूपले असर पार्न सक्दछ भन्ने कुराहरू हामी यहाँ यस कार्यक्रममा कुराकानी गर्ने गर्दछौ। आदरणीय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई उचित सल्लाह सुझाव र प्रतिक्रिया दिने जिम्मेवारी पनि तपाईँको आफ्नै रहेको छ, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ र अहिलेलाई भने शुरूआत गरौं हाम्रो यो कार्यक्रमलाई। श्रोता, हामीले हाम्रा वरपर आफ्नो आँखा उठाएर हेर्छौ भने हामी के देख्छौ? हामी विभिन्न जात जाति मानिसहरू परम्परा संस्कृतिहरू हामी देख्ने गर्छौ र आफ्ना वरपर भएका मानिसहरूको कला र संस्कृतिलाई सम्मान गर्दै हामी एक सहिष्णु भावनाले ओतप्रोत भएर जिइरहेका मानिस हौ। साथै साथ हामीले सधैँभरि बुझ्नुपर्ने कुरा, हरेक मानिसहरूको आफ्नो आफ्नो धर्मशास्त्र, आफ्नो आफ्नो रीतिरिवाज रहेको छ, तर यी सबै कुराहरूमा एउटा कुरा चाहिँ साझा छ। त्यो के हो भन्दा, हरेक समाजलाई हरेक व्यक्तिलाई चाहिँ असल गर्नुपर्छ भनेर असल ठाउँतिर नेतृत्व गर्ने काम चाहिँ, असल जीवनशैलीतिर अभिमुख गराउने कार्य चाहिँ ती धर्मशास्त्रहरूले गर्ने गरेको हामी पाउँदछौ। प्रिय श्रोता, अनि समय यस्तो आयो, अब चाहिँ मानिसहरूले धर्मशास्त्रलाई विश्वास गर्न छोडे, तिर्न छोडे। कतिजनाले धर्मशास्त्र पढ्नु र धर्मशास्त्रका कुराहरू एक दुईटा कुराहरूलाई व्यवहारमा लिएर आउनु भनेको चाहिँ एउटा धार्मिक परम्परा र रीतिरिवाजलाई मान्नु जस्तै हो भन्ने ठानेर अहिलेका यी दिनहरूमा मानिसहरूले आफ्नो धर्मशास्त्रलाई लत्याएर स्वेच्छाचारी जीवन बिताइरहेको हामी पाउन सक्छौ। प्रेसता, यस्तै प्रकारका स्वेच्छाचारी जीवन बिताउन खोज्ने मानिसहरूलाई फेरि पनि छडी लगाएर सही बाटोमा डोर्याउनको लागि विभिन्न देशहरूसँग आफ्नो आफ्नो संविधान, नियम, कानूनहरू बनिरहेका हुन्छन् र ती सबै नियम, कानून र विधि विधानहरूको भित्री रहस्यलाई हेर्ने हो भने तिनै 10 आज्ञालाई कडाईका साथ पालन गराइरहेको हामी देख्न सक्छौ। श्रोता, त्यसो भए यो 10 आज्ञा चाहिँ के हो त र किन मानिसले यसलाई पालन गर्नु जरुरी छ त? हामी यसलाई प्रत्येक एपिसोडहरू अर्थात् प्रत्येक श्रृङ्खलाहरूमा कुराकानी गर्दै आइरहेका छौं र दोहोर्याउँदै आइरहेका छौं, ताकि तपाईँ नियमित सुन्ने श्रोता हुनुहुन्छ भने तपाईँलाई 10 आज्ञा पूर्ण रूपले कण्ठस्थै होस्। प्रेश्रोता, अब यो 10 आज्ञामा के लेखिएको छ त? यस विषयमा म तपाईँलाई सरस्वती यो 10 आज्ञामा लेखिएका कुराहरू पढेर सुनाउन गइरहेको छु। जुन बाइबल धर्मशास्त्रमा प्रस्थानको पुस्तक 20 अध्यायको 3 पददेखि 17 पदसम्म उल्लेख गरिएको छ, जहाँ लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकृति प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निर अपराध ठहराउनु हुने छैन। सबातको दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै कामहरू गर्नु, तर 7 चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति विश्राम दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न त गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले नै केही काम गरोस्, किनकि 6 दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो, तर 7 दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले
विश्राम दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यही तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। आदरणीय श्रोता, यो थियो 10 आज्ञा र हामीले हाम्रा वरपर भएका नीति नियम र तरिकाहरूलाई हेर्ने हो भने कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यिनै 10 आज्ञाहरूलाई पालन गराउनको निम्ति बनिएको हो भनेर हामी निष्कर्ष निकाल्न सक्छौ। त आदरणीय श्रोता, यो थियो 10 आज्ञा र अब भने कार्यक्रमको अर्को भागमा हामी हितोपदेशको पुस्तकबाट हेर्न गइरहेका छौ र हितोपदेशको पुस्तक ज्ञान र बुद्धिको पुस्तक हो, नैतिकता र आदर्शको पुस्तक हो, जसलाई पालन गर्नाले समाजमा प्रतिष्ठा स्थापित हुन्छ र असल तरिकाले तपाईँले समाजमा प्रभाव पार्न सक्नुहुन्छ। आदरणीय श्रोता, यदि तपाईँ हामीले हितोपदेशको पुस्तकलाई कुनै एउटा खण्ड मात्रै पनि कहीँ आफ्नो घरभित्र राखिएको छ र त्यसलाई मनन गरिएको छ भने पनि त्यो एउटा खण्ड सिँगैले पनि तपाईँलाई चाहिँ परमेश्वरको वचन प्रति आज्ञाकारी बनाउन सक्दछ। यो हितोपदेशको पुस्तकभित्र लुकेको रहस्य हो। हितोपदेशको पुस्तकका प्रत्येक श्लोकहरू आफैमा अलग अलग शीर्षक सहितको एउटा बुद्धिको भण्डार हो भनेर भन्दा गलत हुँदैन। श्रोता, र यो हितोपदेशको पुस्तक चाहिँ दुईवटा व्यक्तिको बीचमा गरिएको तुलनात्मक अध्ययन हो। जसले असल गर्छ उसले सही फल पाउँछ, जसले खराब गर्छ त्यसले खराब नै प्रतिफल पाउँछ भन्ने यसको मुख्य सन्देश हो। अर्थात मानिसले जस्तो बीजारोपण गर्छ त्यही अनुसारको कटन गर्नेछ भन्ने चाहिँ यस हितोपदेशको पुस्तकको मुख्य विषय रहेको छ। आदरणीय श्रोता, यो हितोपदेशको पुस्तकको मुख्य शब्द भनेको परमप्रभुको भय र उहाँको डर मान्नु हो भन्ने आउँदछ। पक्कै पनि यदि तपाईँ हामी सृष्टिकर्ता परमेश्वरको डर मान्छौं र उहाँको भयलाई मानेर त्यसलाई हामी पालन गर्छौं भने पक्कै पनि तपाईँ र मेरो जीवन चाहिँ एउटा असल जीवन हुन सक्दछ। आदरणीय श्रोता, र हितोपदेशको पुस्तक अध्ययन गर्दै जाने क्रममा हामी हितोपदेश 13 अध्यायमा छौं र 13 अध्यायको आज चाहिँ 23 पददेखि तलका खण्डहरूलाई हेर्न गइरहेका छौं। र योभन्दा अगाडि हामीले के हेरेका थियौं त्यस विषयमा हामी फेरि पनि हितोपदेशको पुस्तक 13 अध्यायबाट हामी सरसर्ति हेर्नेछौ र अनि हामी एकैचोटि 23 पदमा आइसकेपछि अनि हामी त्यसको व्याख्यान गर्नतिर लाग्नेछौ। आदरणीय श्रोता, हितोपदेशको पुस्तक 13 अध्यायको 1-22 पदसम्म यसरी लेखिएको छ। एक पद, बुद्धिमान छोराले आफ्ना बाबुको अर्थीमा ध्यान दिन्छ तर खिल्ली उडाउनेले हप्की सुन्दैन। 2, मानिस आफ्ना ओठको फलद्वारा नै असल ठोकरको भोग गर्छ तर बेइमानले हिंसाको लालसा गर्दछ। 3 पद, आफ्नो ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ तर असावधान बोलीले सर्वनाश ल्याउनेछ। 4 पद, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छन्। 5, धर्मीले झुटलाई घृणा गर्छ तर दुष्टले लाज र बेइज्जत ल्याउँछ। 6, इमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ तर दुष्टताले पापीको संहार गर्छ। कोही मानिस धनी भैटोपल्छ तापनि त्यससँग केही हुँदैन, कोही चाहिँ कङ्गारी भैटोपल्छ तापनि त्यससँग प्रशस्त सम्पत्ति हुन्छ। सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला तर गरिब मानिसले धम्की सुन्नु पर्दैन। धर्मी मानिसको बत्ती चकिलो भएर बल्छ तर दुष्टको बत्ती निभाइन्छ। घमण्डले केवल पोस्दछ तर सल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। 11 पद, बेइमानसँग कमाएको धन घट्दै जान्छ तर अलिअलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ। 12, आशा विलम्ब हुँदा मन मर्छ तर इच्छा पूरा हुनु चाहिँ जीवनको रुख हो। 13,
अर्कीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्छ, तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। बुद्धिमानको शिक्षा जीवनको फुहरा हो, जसद्वारा मानिस मृत्युको पासोबाट उम्कन्छ। 15 असल समझदारीले निगाह प्राप्त गर्छ, तर बेइमानको मार्ग चाहिँ कठिन हुन्छ। 16 प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमासा देखाउँछ। 17 पद दुष्ट सन्देश बाहक दुःखमा पर्छ, तर विश्वसनीय दूत चाँडै ठूलो चङ्गाई लिएर आउँदैछ। 18 अनुशासनलाई अवहेलना गर्ने माथि दरिद्रता र लाज आइपर्छ, तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। 16 आफ्नो चाहना पूरा हुँदा प्रमाणलाई तृप्त मिल्दछ, तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्। 20 पद बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ, तर मूर्खसँग संगत गर्नेले नोक्सानी भोग्छ। 21 पापीहरूलाई दुर्भाग्यले लखर्छ, तर धर्मीहरूको इनाम नै समुन्नति हो। त्यसै गरी 22 असल मानिसले आफ्नो नाति नातिनाको निम्ति पैतृक सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूको लागि हुन्छ भन्ने विषयसम्म हामीले गत हप्ताको श्रृङ्खलाहरूमा चर्चा गरिसक्यौं। र आज भने फेरि पनि हाम्रो हातमा दुईवटा बाइबल खण्ड परिसकेको छ, र जुन चाहिँ रहेको छ 23 पदमा गरीब मानिसको खेती बारीले प्रशस्त अन्न उब्जाउला, तर अन्यायले त्यो खोसेर लैजान्छ भनिएको छ। त्यसै गरी 24 पदले छडी नचलाउने बुवाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुवाले होसियार साथ त्यसलाई अनुशासन दिन्छ भनेर यसरी लेखिएको छ। आदरणीय श्रोता, अब भने हाम्रो आजको बसाइमा यी कुराहरू 23 र 24 पदलाई हामी हेर्न गइरहेका छौ। आदरणीय श्रोता, हामी यहाँ देख्ने गर्दछौ, साँच्चै नै यसले यो 23 पदले आजको मानिसहरूको यथार्थतालाई यसले चित्रण गरेको छ। आज साँच्चै नै हामी देख्ने गर्छौ कसरी गरीब व्यक्तिहरूले खेतीपाती गर्छन्, र बीचमा बस्ने बिचौलियाहरूले उनीहरूलाई थोरै पैसा दिएर ग्राहकहरूलाई धेरै पैसामा बेचेर यसरी ठगिरहेका छन् भन्ने कुरा हामी देख्न सक्छौ। यो साँच्चै भनौँ 23 पद हाम्रो नेपालको चित्र हो, जहाँ खेतीपाती गर्ने किसानलाई कुनै पनि सम्मान हुँदैन, उनीहरूलाई कुनै पनि प्रोत्साहन हुँदैन। उनीहरूले थुप्रै खर्च गरेर मल जल बिउ बिजन गरेर धेरै मेहनत र कडा परिश्रमको साथ उब्जनी गरेका हुन्छन्। उब्जनी प्रशस्त हुन्छ, तर उनीहरूले उचित आफ्नो उब्जनी अनुसारको मूल्य प्राप्त गर्न सक्दैन। आदरणीय श्रोता, त्यही कारणले गर्दा आज भोलि मानिसहरू आफ्नो पाखो बारीलाई खुल्ला खाली छोडिदिइराखेर मानिस वैदेशिक रोजगारतिर जाँदैछन्, र कति चाहिँ राजधानीतिर सदरमुकामतिर सर्ने गरेको हामी पाउँछौ। प्रिय श्रोता, त्यति मात्रै नभएर एउटा मजदुरले काम गर्छ, र काम गरे अनुसार उसको मजदुरी उसको इच्छा अनुसार अझै भन उचित मजदुरी उसले प्राप्त गर्न सक्दैन। ठुला ठाला भनिएका धनी मानिएका प्रबुद्ध वर्ग मानिएकाहरूले त्यो मजदुरको मजदुरीलाई सबै प्रकारका सौदाबाजी गरेर खाइदिने गरेको हामी पाउँदछौ, र विशेष गरी यो चाहिँ कृषि क्षेत्रमा एकदमै यो लागू भइरहेको हामी देख्छौ श्रोता। अनि यहाँ हामी देख्ने गर्छौ जो किसान खेतीपाती गर्छ ऊ वास्तवमा सम्पन्न हुँदैन, ऊ गरीब हुन्छ। उसले नै धेरै मेहनत गर्छ, उसले नै धेरै पसिना बगाउँछ, अन्तमा उसले उचित त्यो उब्जनीको उचित भाव नपाएपछि त्यो व्यक्ति चाहिँ निराश बन्न पुग्दछ। वास्तवमा अन्याय साथ खोसेर खानु खोसेर लैजानु भनेको यही हो। मान्छेलाई सस्तो भन्दा सस्तो चाहिएको छ, यो उब्जाउनलाई कति धेरै मेहनत परेको छ भन्ने कुरा उनीहरूले सोच्दैनन्। त्यही कारणले गर्दा आज समाजमा आपराधिक गतिविधिहरू पनि बढेको छ। जब एउटा गरीब मानिसले उसको परिश्रम अनुसारको मेहनतको फल पाउँदैन, त्यसपछि उसले के ठान्छ, मलाई यो समाजले लुट्यो, यसकारण म पनि यो समाजलाई लुट्छु भनेर ऊ आपराधिक मानसिकता लिएर त्यतातिर लाग्दछ। त्यति मात्र नभएर आज भोलि चाहिँ
अर्को एउटा डरलाग्दो कुरा के भइरहेको छ भने किसानहरूले मेहनतका साथ काम गर्दा विभिन्न जंगली जनावरहरूले आएर नोक्सानी गरिदिने, किरा फटेङ्ग्राहरू आएर नोक्सानी गरिदिने र यस्ता तरिकाका कामहरू भइरहेको छ। त्यही कारणले गर्दा हाम्रो देशमा खेतीपाती गर्ने किसानहरू धेरै मर्कामा परेको हामी देख्छौ र अब चाहिँ खेतीपाती गर्न कोही पनि नचाहने भएको छ। प्रेसोता अब यो किन त भन्दा खेतीपाती गर्ने किसानहरूमाथि न्यायोचित तरिकाले त्यो जुट्न सकेन। आदरणीय श्रोता, त्यो उनीहरूले आफ्नो पारिश्रमिक पाउन सकेन र आफ्नो उब्जनी अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको कारणले गर्दा यो परिस्थिति आएको हो। त्यसकारणले गर्दाखेरि अब के गर्न सकिन्छ त? यो विषयमा हामीले समाजमा धनी र गरीबको असमानतालाई हटाउने हो भने हरेकको काम अनुसारको प्रतिफल दिने एउटा त्यो परिपाटीको विकास गर्नुपर्ने हुन्छ। श्रोता, त्यसै गरी 24 पदले भन्छ, छडी नचलाउने बुवाले आफ्नो छोराछोरीलाई घृणा गर्छ। पक्कै पनि जब सानो उमेरदेखि नै उसलाई सही बाटोमा हिँडाइँदैन त्यतिखेर ठूलो भइसकेपछि ऊ त्यो बाटो हिँड्न नसक्ने हुन्छ। उसको सबै बानी बेहोराहरू बिग्रिसकेको हुन्छ। तर त्यसलाई प्रेम गर्ने बुवाले होसियारी साथ त्यसलाई अनुशासन दिन्छ। त्यसकारणले गर्दा हामी यदि साँचो रूपले बच्चा बच्चीहरूलाई प्रेम गर्छौ भने सानै उमेरदेखि उनीहरूलाई सही बाटो हिँडाउनु पर्दछ। र यहाँ दोस्रो सामेल 7:14 भनेको छ, म त्यसको पिता हुनेछ र त्यो मेरो छोरा हुनेछ, त्यसले अधर्म गर्यो भने मानिसको लट्ठीले म त्यसलाई सजाय दिनेछु र मानिसहरूद्वारा त्यसलाई कोर्राबाजीको प्रहार गर्नेछु भनेर यसरी चाहिँ परमेश्वर आफैले सोलोमनको खातिर भन्नुभएको कुरा हामी देख्छौ। यसमा हामी सोलोमन प्रति कठोरतालाई देख्दैनौ तर परमेश्वरको प्रेमलाई हामी देख्दछौ। हितोपदेश 3:12 भन्छ, किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ उसैलाई उहाँले अनुशासन दिनुहुन्छ र जसरी बुवाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छ। त्यसै गरी हितोपदेश 19:18 भन्छ, आफ्नो छोरालाई ताडना दे किनकि त्यसको अम्मा आशा हुन्छ, त्यसको मृत्युमा राजी खुसीले सहभागी नहौ। जसले आफ्नो छोरा छोरी बिग्रदा पनि ऊ चाहिँ छोरालाई वास्ता गर्दैन त्यो चाहिँ आफ्नो सन्तानको नोक्सानीमा सहभागी भइरहेको हुन्छ भन्ने कुरा बताउन खोजेको। त्यसै गरी हितोपदेश 22:15 भन्छ, बालकको हृदय मूर्खताको बन्धनले जेलिएको हुन्छ तर ताडनाको बेतले उसलाई त्योबाट टाढा भाग्नेछ भनेर भनिएको छ। त्यसै गरी 23:13 भन्छ, बालकलाई ताडना दिन नरोक, तैले त्यसलाई बेत लगाएर सजाय दिस भने त्यो मरिजाने छैन भनेर भनिएको छ। र यहाँ हितोपदेश 29:15 भन्छ, सुधारको छडीले बुद्धि प्रदान गर्छ तर छाडा छोडेको छोराले आफ्नो आमाको बेइज्जत गर्दछ भनेर भनिएको छ। अनि 29:17 पनि भन्छ, आफ्नो छोरालाई ताडना दे र त्यसले तलाई शान्ति दिनेछ र त्यसले तेरो प्राणमा अति आनन्द ल्याउनेछ। एपिसी 6:4 भन्छ, बुवा हो आफ्नो छोरा छोरीले रिस नउठाऊ तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काऊ। हिब्रू 12:7 भन्छ, ताडनाको निम्ति नै तिमीहरूले कष्ट सहन्छौ, परमेश्वरले तिमीहरूसँग छोराहरूलाई व्यवहार गर्नुहुन्छ किनकि बाबुले ताडना नदिएको कुन चाहिँ छोरा हुन्छ र भनेर उल्लेख गरिएको छ। यी सबैको समग्र सन्देश यही हो कि यदि तपाईँ हाम्रो बच्चा बच्चीहरूको भविष्य उन्नत देख्न चाहन्छौ भने उनीहरूले बाटो बिराउँदा उनीहरूलाई ताडना दिन पनि सक्नु पर्दछ। र ताडना चाहिँ एउटा सुधारको निम्ति गरिएको एउटा प्रेम हो पनि भनेर हामी भन्न सक्दछौ। र त्यसै गरी अब हामी 25 पदमा जानेछौ। 25 पदले भन्छ, धर्मीले पेटभरि मस्तिष्क खान्छ तर दुष्टको पेट भने भोक भोकै हुन्छ भनेर भनिएको छ। धर्मी व्यक्ति अगाउँछ तर दुष्टको पेट भोकै रहन्छ भन्नुको तात्पर्य, धर्मी चाहिँ सबै कुरासँग तृप्त हुन्छ, सबै कुराबाट उसले आफ्नो जीवनलाई उसलाई तृप्त राख्न सक्छ। तर जब एउटा व्यक्ति जो दुष्टतामा काम गर्छ उसले हरेक प्रकारको दण्ड सजाय जस्ता कुराहरू पाउँछ र उस सधैँभरि अभाव र घटी कमी रहन्छ। यद्यपि दुष्टताले उसले कमाउला फेरि पनि त्यो चाहिँ अरूकैले खाइदिन्छ। श्रोता, हितोपदेश 10:3 भन्छ, परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्न तर उहाँले दुष्टको लालसालाई विफल तुल्याउनुहुन्छ भनेर भनिएको छ। यस कारणले गर्दा तपाईँ र म हामी सदैव धार्मिकताको बाटोमा हिँड्नु पर्छ, असल बाटोमा हिँड्नु पर्छ। र तपाईँलाई एउटा रहस्य बताऊ, तपाईँले
विश्वास गर्नुभएको होस् या नगर्नुभएको, फेरि पनि तपाईँ उहाँको स्वरूपमा सृजना गर्नुभएको परमेश्वरको सृष्टि हुनुहुन्छ। यसकारणले गर्दा यो नियम कोही एउटा समूह, समुदाय र व्यक्तिको लागि मात्र नभएर सिङ्गो मानव समुदायको लागि यो नियम लागू हुँदछ। अत श्रोता, त्यसकारणले गर्दा तपाईँ हामीले सदैव सही बाटो चुनौ, सही काम गरौं र अरूको कुरामा हामीले अनावश्यक लालसा नगरौं। साथै हामीले कुनै गरीब मानिसले केही मेहनत गरेर उब्जाउँदैछ र त्यो तपाईँलाई आवश्यकता कुरा भने त्यसको उचित मूल्य दिने गरौं। बिचौलिया नबन्नुहोस्, यदि बन्नुहुन्छ भने पनि त्यो पाप होइन, तर तपाईँले त्यो गरीबलाई, त्यो व्यक्तिलाई उसको काम अनुसारको प्रतिफल मेहनत दिनुहोस्। आदरणीय श्रोता, यदि तपाईँ हामीले यसरी जिउँछौ भने पक्कै पनि हाम्रो समाजमा धनी गरीबको एउटा पर्खाल जो छ त्यो भत्किनेछ, समानता आउनेछ, मेलमेलाप आउनेछ, प्रेम आउनेछ र साथै हामीले हाम्रो आउने पिढीहरूलाई सही मार्गदर्शन दिन सक्यौं भने हाम्रा आउने पिढीहरू देश, जनता र समाजको निम्ति एउटा काम लाग्ने महत्वपूर्ण व्यक्ति बन्न सक्छन् जसले तपाईँ र तपाईँको वंशको नाउँलाई उच्च पार्न सक्छन्। यसर्थ पवित्र धर्मशास्त्र बाइबलले कसैलाई पनि गलत कुरा सिकाउँदैन र पवित्र धर्मशास्त्र बाइबल आफैमा इमानदार छ। खराबीलाई खराबी नै भनेको छ र नराम्रोलाई नराम्रै भनेको छ र राम्रोलाई राम्रै भनेको छ। अनि हामी देख्छौ बाइबलमा जसले खराबी गरेको छ उसले खराब परिणाम नै पाएको छ र जसले असल गरेको छ उसले अझै असल परिणाम पाएको छ। र यो दुईटै घटना बाइबल धर्मशास्त्रभित्र उल्लेख गर्नुको मुख्य उद्देश्य चाहिँ यही कुरामा कि हामी असल गरौं र असल परिणाम पाऊ, राम्रो गरौं, राम्रोसँग आफ्नो जीवन बिताऊ र असल व्यक्ति बनाऊ भन्ने एउटा सन्देश दिनको लागि बाइबल धर्मशास्त्रले हामीलाई यी कुराहरू दिदछ। र यति भन्दा भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्यूज एफएम प्रणाली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्त श्रोता, भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रका साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवस्त, जय मसीह।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेन्सेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
6: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
8: गाउन भाडामा,
9: गाउन भाडामा,
8: हे गाउन भाडामा।
10: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
11: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
12: अधिक जानकारीको लागि मोबाइल 98 47 68 02, 98 47 68 02
13: र 98 18 25 12 40, 98 18 25 12

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन मनै हुँ।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम गुड न्युज प्रवासी सन्देश।
1: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र विजय जी र म अब्राम उपस्थित भइसकेका छौं र अब भने घण्टाभरि म तपाईलाई कार्यक्रममा साथ दिनेछु र तपाईले पनि हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ। विशेष गरिकन प्रवासमा रहेका प्रियजनलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, गुड न्यूज प्रवासी सन्देशलाई हामीलाई के जस यो कार्यक्रमलाई चाहिँ स्पोन्सर गरेको छ आराधना नेपाली मण्डली हङकङले र यतिखेर फोन गरेर साथ दिन सक्नुहुन्छ र तपाईँले प्रवासमा रहेका प्रियजनलाई सम्झन सक्नुहुन्छ। त्यति मात्र होइन, तपाईँ पनि प्रवासमा हुनुहुन्छ, आफ्नो जन्मभूमि नेपालमा रहेका आफन्त प्रियजनलाई सम्झेर कुनै पनि गीत र केही सन्देश तपाईँले राख्न सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893444646 9893444646। हजुर, अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश, प्रवासमा रहेका प्रियजनलाई सम्झने कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र प्रवासमा रहेका प्रियजनलाई सम्झन सक्नुहुन्छ। र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 98023446। यो समय तपाईँको निम्ति हो र तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। र विशेष गरिकन विभिन्न कारणले कोही विदेश हिँड्नु भनेको रहर होइन, बाध्यता हो। र ठूलो सपना बोकेर तपाईँ विदेश जानुहुन्छ र त्यहाँ रहँदाखेरि सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो देश, आफ्नो परिवार र आफ्नो साथी सङ्गी, यी कुराहरूलाई हामीले कहिले पनि भुल्नु हुँदैन। धेरैजना धेरै कुरा भुलेर आज प्रवासमै रमाइरहेका कैयौं त्यस्ता घटनाहरू छन् र कैयौंले बाटो कोरिरहेको अवस्था पनि छ। त्यो आशालाई निराशामा कहिले पनि नबदल्नुहोला भन्न चाहन्छु। र फोन गर्नुहोस्, फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। र प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँले कुनै पनि गीत संगीत पनि पोस्ट गर्न सक्नुहुन्छ। त्यति मात्र होइन, मिठो सन्देश पनि तपाईँले दिन सक्नुहुनेछ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: तीर्थ लाग्दा पानी थियो, भोक लाग्दा रोटी, त्यो क्रुसको बलिदान मै पापीको लागि निकै नै अर्थपूर्ण संगीतको साथ थियो। र जसरी गीत संगीतलाई हामीले साथ दिइरहेको छौं, त्यसरी नै तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ। तपाईँ प्रवासमा हुनुहुन्छ भने पनि आफ्नो जन्मभूमि, सुन्दर जन्मभूमि, नेपाली भूमिमा रहनुभएका जति पनि आफन्त प्रियजनहरू हुनुहुन्छ उहाँहरूलाई पनि तपाईँले सम्झन सक्नुहुनेछ। र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893444। र सबैभन्दा महत्वपूर्ण कुरा, हामी जहाँ भए तापनि परमेश्वरसँगको सम्बन्ध चाहिँ गाढा हुनुपर्छ। देश जति नै टाढा होस् तर परमेश्वरसँगको सम्बन्ध चाहिँ गाढा होस्, किनकि परमेश्वर चाहिँ सर्वव्यापी हुनुहुन्छ। जहाँ पनि हुनुहुन्छ, हामीले जहाँ पनि वेदी बनाउन सक्छौं, प्रभुसँग समय बिताउनको लागि कुनै ठाउँ, कुनै महल, कुनै केही कुरा चाहिँदैन। हामी जहाँ पनि उहाँसँग समय, उहाँसँग कुराकानी गर्न पक्कै पनि सक्छौं। र आफ्ना पीर कतिचोटि प्रवासमा हुँदाखेरि धेरै गाह्रो अवस्थाहरू हुन्छ। मैले केही साथीभाइको अनुभवहरू सुनेको छु, उहाँहरू प्रवासमा हुँदाखेरि कतिको सम्बन्धहरू टुटेको बेला, उनीहरू तोडिएको बेला उनीहरूलाई प्रभुको जनहरू आएर सुसमाचार सुनाएर मण्डलीसम्म ल्याएको कयौं घटनाहरू। र मैले एउटा घटना तपाईँलाई जोड्न चाहिहाले, जस म कुनै पनि देश घुम्न गएको थिएँ कार्यक्रमको सिलसिलामा, त्यहाँ एकजना भाइ भेटेँ मैले, उहाँले गवाई बाँड्दै हुनुहुन्थ्यो। मैले दुःख गरेर धेरै सम्पत्तिहरू जोडे अनि म धेरै वर्ष भइसकेँ यहाँ बसेको, किनभने राम्रो काम छ, राम्रो तलब छ। मैले घर पठाउँथेँ तर अचानक मेरो श्रीमती मलाई छोडेर अर्कैसँग गइन् अनि उहाँ एउटा पागल जस्तो भएर घर पनि आउन नचाहने, आफूलाई सुसाइड गर्न खोज्ने अन्तिम अवस्था भेटेँ मैले, उहाँले गवाई बाँड्दै हुनुहुन्थ्यो। मैले दुःख गरेर धेरै सम्पत्तिहरू जोडे अनि म धेरै वर्ष भइसकेँ।

गर्नुभयो अनि परमेश्वरमा ल्याउनुभयो। उहाँले भन्दै हुनुहुन्थ्यो, मैले नयाँ जीवन पाएँ। परमेश्वरको वचन पढ्दै जाँदा त गल्ती त मेरै रहेछ नि, किनभने मैले मानिसमाथि भरोसा गरेको थिएँ, त्यो भएर मानिसले मलाई यति धेरै धोका दिए। तर परमेश्वरले कहिले पनि धोका दिनुहुन्न रहेछ। आज जुन बाटोमा आएको छु, आनन्दित छु, खुसी छु भनेर भन्दै हुनुहुन्थ्यो। र यो घटना कसैलाई मैले केन्द्रित गरेको होइन। धोका भन्ने कुरा श्रीमतीले पनि दिन सक्छ र श्रीमानले पनि दिन सक्छ। र यतिखेर कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा तपाईँ हुनुहुन्छ र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र प्रवासमा रहेका प्रियजनलाई सम्झन सक्नुहुनेछ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: हेलो हेलो,
1: जय
0: जय मसी हजुर। रुथ जी,
1: मसी कुवेतबाट।
0: कुवेतबाट रुथ मगराती जी, अनि कस्तो हुनुहुन्छ?
1: एकदमै ठिकै छु, तपाईँ कस्तो हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर, एकदमै ठिकठाक छु। अनि हजुरको खाजा खाना के भयो?
1: खाना चाहिँ हुन लाग्यो, खाजा चाहिँ बिहानै भयो। यहाँ चाहिँ कुवेत त अहिले 2 बज्न लाग्यो।
0: हजुर, ल भन्नुहोस्। त्यतिखेर प्रवासमा भन्दा पनि आफ्नो जन्मभूमि नेपालमा रहेको ककसलाई हजुर यतिखेर मनैदेखि सम्झन चाहनुहुन्छ र कुन गीत पस्कन चाहनुहुन्छ?
1: आज म कुन गीत पस्कन भनेदेखि यो जीवनको नदी बगेर आयो भन्ने भजन निकाल्न सकिन्छ।
0: हजुर,
1: यो भजन म मेरो आफन्तहरूलाई सुनाउन चाहन्छु, विशेष गरी चाहिँ त्रिवेणी स्वतन्त्र मण्डली आचार्य हाम्रो पाश्चात्य भण्डारी, राहेल भण्डारी, नानी
0: हजुर,
1: लगायत सम्पूर्ण मण्डली मार्फत हुने ओसिपीदेखि लिएर एउटा चिकन बिजनेसहरू सबैजना मेरो आमा बुबा हुनुहुन्छ, सुसान नानीहरू हुन्छ सम्पूर्णलाई, अनि विशेष अनि मेरो छोरी अनिसा, छोरा अरुण, बुहारी मनिषा, सानो सानो नानीहरू हुनुहुन्छ, हाम्रो नाम साथी हुनुहुन्छ उहाँहरूलाई, अनि प्रवासमा हुनुहुने हाम्रो साइप्रसदेखि लिएर म सधैँ सम्झिने गर्छु उहाँहरूलाई, किनभने म उहाँहरूलाई नसम्झि पनि सक्दिनँ होइन। अनि सुनि श्रेष्ठ लगायत सम्पूर्ण अनलाइन फिजिकल दुवै सेवामा आबद्ध हुनुहुने प्रत्येकलाई सम्झिन चाहन्छु, लिडर टिमहरूलाई अनि सम्पूर्ण मण्डली परिवारलाई सम्झिन चाहन्छु। अनि विशेष गरी हामी सबै बिहान प्रार्थनामा आबद्ध हुन्छौँ, बेलुका हामी दिदी बहिनी प्रार्थनामा, बहिनी सविता बहिनी, विमला चन्द्रसिंह बहिनी उहाँलाई सम्झिन चाहन्छु, अनि मेरो निम्ति गुप्तमा प्रार्थना गरिदिनु हुने सम्पूर्णलाई सम्झिन चाहन्छु, जसले मलाई चिन्नुहुन्न है, उहाँहरूले पनि मेरो निम्ति प्रार्थना गरिदिनु भएको छ। अनि अहिलेसम्म जतिजना गुड न्युज एफएममा जोडिनु भयो, मैले साह्रै न्युजहरू सुनिराखेको छैन, अनि मैले आज चाहिँ साँच्चीकै प्रवासी कार्यक्रम सुरु भएको छ भन्ने पनि डाइरेक्ट फोन कल गरेँ, लागि पनि आज अगाडि जतिजना जोइन भएर भजन गीतहरू रोज्नु भयो उहाँहरू सम्पूर्णलाई यो गीत फरमाइस गर्न चाहन्छु। अनि विशेष जतिखेर फोन लाउँदै गर्दा टक्क लाग्छ है, हजुरहरू उठाइदिनुहुन्छ, अनि विशेष तपाईँलाई अनि होल टिम एफएम फ्यामिली परिवारलाई, अनि यस एफएममा जोडिएर जतिजनाले सुन्दै हुनुहुन्छ विश्वमा गुड न्युज एफएम आज आउँछ है भनेर कान थापिरहनु भएको छ, उहाँहरूको लागि गीत फरमाइस गर्न चाहन्छु। अनि बस यति नै, अनि मसँग हुने साथी हुनुहुन्छ
0: कुन गीत पो भन्दै हुनुहुन्थ्यो?
1: यो जीवनको नदी बगेर आयो, जीवनको नदी,
0: जीवनको नदी बगेर आयो। हजुर, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ, जय मसी। रुथ मगरातीजी हुनुहुन्थ्यो, हामीलाई कुवेतबाट जोडिनु भएको थियो। र तपाईँ पनि कार्यक्रम गुड न्यूज प्रवासी सन्देश सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। विशेष गरिकन यो कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। तपाईँ पनि हङकङतिर हुनुहुन्छ, सेवा संगति पाउनु भएको छैन भने तपाईँ आराधना नेपाली मण्डलीसँग जोडिन सक्नुहुनेछ। अहिले नै भने रुचिको रोजाइम रहेको अर्थपूर्ण संगीतको साथ

0: यो अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने अथवा तपाईँ प्रवासमा हुनुहुन्छ आफ्नो देशमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश र यो कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले र तपाईँ हङकङमा हुनुहुन्छ अथवा संगति पाउनु भएको छैन भने तपाईँ आराधना संगतिसँग जोडिन सक्नुहुन्छ नेपाली आराधना नेपाली मण्डली हङकङसँग जोडिन सक्नुहुनेछ र कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा उहाँलाई म स्वागत गर्न चाहन्छु कार्यक्रममा र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हेलो हेलो
1: हेलो जय मसी हजुर।
0: जय मसी, कस्तो हुनुहुन्छ?
1: ठिकै छु सर, अलिअलि सुगा खोकी लागिरहेछ।
0: चन्द्र भाइजी मलाई पनि सेम हो, म पनि रुगा खोकी नै हो।
1: त्यही त कति हजुरको कार्यक्रम नै आउँदैन त अहिले, हजुर सन्चै हुनुहुन्छ नि?
0: सन्चै सन्चै पनि असन्चै असन्चै पनि छु, दुइटै छ। हजुर पक्कै पनि म आउने नै छु। अनि चन्द्रमायाजी खाजा भयो हजुरको? हजुर ल भन्नुहोस्, प्रवासमा रहेको ककसलाई हजुर यतिखेर सम्झन चाहनुहुन्छ मलाईदेखि?
1: सबैजनालाई सम्झिन चाहन्छु, सन्देश दिउँ भने के पनि आउँदैन सर, सम्झिने भजन सुनाउने भजन सबैजनालाई। एउटा भजन रोजेको छु मैले, त्यो भजन सुनाउन चाहन्छु। के सन्देश दिनु छ भने मेरो बाबुहरूसँग सधैँ बोलिराखेको हुन्छ है, त्यही भन्नु छ भने नि अहिले त त्यसरी बोल्नु हेर्नु देख्नु पाउँछ कति सजिलो। धेरै वर्ष अगाडि कोहीले मेरो भाइ मेरो आफन्त कोही पनि विदेश गएको छैन, फर्स्टमा मेरो भाइ जाँदाखेरि हामी कति रोएर बसिरहेको थियौँ। जब बाटो छुटेर गएपछि जब कति वर्षपछि आउँदा मात्रै देख्नु पाउँथ्यो, अनि फोन गर्दा कति धेरै पैसा लाग्ने, 5-10 मिनट बोल्दाखेरि नै हाम्रो 200-300 पैसा जान्थ्यो है।
0: अनि
1: कति सजिलो, भर्खरै पठायो भर्खरै एकछिनपछि नै देख्नु पाउने बोल्नु पाउने, अब बाबुहरू के गरिरहेछ के खाइरहेछ के लाइरहेछ सबै देख्नु पाउने के अहिले चाहिँ खुसी लाग्छ। अनि मेरो बाबुहरू के खाइराखेको देखाएर खाइरह हुन्छ के, अनि खुसी लाग्छ, अनि सँगै भएको जस्तै लाग्छ। अहिले चाहिँ कोहीले कोहीले त्यस्तो थियो, मेरो भाइ विदेश जाँदा हामी कति रोएर बस्थ्यौँ, कति दिनमा फोन गर्दा कति धेरै पैसा लाग्थ्यो, देख्नु पाउँदैन थियो है। अहिले त अहिले एकछिनपछि नै बाटोमै बाटै बोलाएर कसै देख्नु पाउने, कति अहिले यस्तो सजिलो भएको छ है विदेश हुँदा पनि। अनि जतिजना विदेशमा हुनुहुन्छ बाबा मम्मी सबै त्यसरी नै सम्पर्कमा रहनु होला भन्न चाहन्छु। जो जति पनि छ अनि मेरो बाबुहरू चाहिँ यो जहिले नि दिनमा एकचोटि फुर्सद नभए नि त्यो खाजा खाने टाइम हुन्छ कि खाना खाने टाइम त्यतिखेर भए नि एकछिन भए पनि आइरहेको हुन्छ क्या, हामी खुसी लाग्छ। अनि मेरो बाबुले मेरो विदेश त्यही देशबाट एउटा बाबु आएको थियो मण्डलीको, अनि म के पठाइदिउँ बाबु तँलाई भनेको, केही पनि पर्दैन मम्मी सबै थो यही पाउँदो रहेछ, बाबा र मम्मी चाहिँ नपाउँदो
0: रहेछ।
1: खुसी पनि लाग्यो, कस्तो आँसु पनि आयो है। अनि त्यसो हुँदा खुसी पनि लाग्यो, अनि भजन गीत गाइरहन्छ। अनि हिजो पनि मलाई एउटा लौसिना साथी सतेको बारी भन्ने गीतहरू गाएर गिटार बजाएर सुनाएर आयो, अनि खुसी लाग्छ। आफ्नो सन्तानहरू है छोडेर गए पनि अनि आइरहन्छ मेरो बाबुहरू चाहिँ, म चाहिँ एक दिन आएन भने यति धेरै आत्तिन्छ। अनि मेरो सानोलाई झन् थाहा छ नि, दाई चाहिँ कोहीले गएको है, एक दिनमा आउँदा म कति आत्तिन्थ्यो, अनि उसले ब्याज चेज गरेर हुन्छ कसरी बोलाउँथ्यो दाईलाई। अनि थाहा छ मेरो बाबु कतै जाँदा म आज भ्याउँदिनँ है मम्मी भनेर भोइस म्यासेज पठाउँछ। अनि सबैजनाको बाबा मम्मी लाई त्यस्तै मन हुन्छ होइन, जतिजना विदेशमा हुन्छ कसरी हुन्छ, बाबा मम्मीसँग चाहिँ बोलिरहनु होला भन्न चाहन्छु। हाम्रो मण्डलको एकजना गाईको छोरा कति वर्ष भइसक्यो कहिले काहीँ बोल्छ, नानी मेरो छोरा त तपाईँको बाबुहरू बोलिरहन्छ भन्नुहुन्छ, कस्तो दुःख लाग्छ भने त्यस्तो चाहिँ गर्नु हुँदैन। हाम्रो छोराछोरी मुटु चुटेर गएको जस्तो है, मुटु नै छैन जस्तो हो जानु छोराछोरी, त्यसरी बोल्दाखेरि पनि कस्तो खुसी लाग्छ, टाढो भए पनि सबैसँगै भएको जस्तो। अनि सबैजनाले आफ्नो बाबा मम्मीसँग त्यसरी बोलिरहनु होला, समर्थमा रहनु होला, अब विदेशमा दुःख हुन्छ अनि समय त मिल्दैन होला, तर पनि थोरै समय, मेरो बाबाहरू त कहिले खाजा खाने बेला कहिले खाना खाने बेलामा एकछिन भए पनि आउँछ अनि मलाई खुसी लाग्छ। अनि म पनि त्यसै भन्न चाहन्छु सबैजनाको छोराछोरीहरूले पनि त्यस्तै बाबा मम्मीलाई एकचोटि भए पनि बोल्ने गर्नु होला भन्न चाहन्छु। कति खुसी लाग्छ टाढा भए पनि दिनमा एकचोटि त्यसरी बोल्नु पाउँदा पनि सँगै भएको जस्तो लाग्छ। बाबा मम्मीको मन चाहिँ धेरै छोराछोरी माथि नै हुँदो रहेछ है। मेरो बाबुले पनि त्यसो भन्दा म कस्तो खुसी पनि लाग्यो अनि आँसु पनि झऱ्यो है। अनि सबैजनालाई सम्झिन चाहन्छु जति पनि परदेशमा हुनुहुन्छ, कतिजनाको छोराछोरी घरमा बाबा मम्मी विदेशमा छ भने, कतिजनाको छोराछोरी विदेश बाबा मम्मी गाउँमा घरमा हुन्छ नेपालमा होइन, सबैजनालाई म त्यही भन्न चाहन्छु। अनि जो जति विदेशमा हुनुहुन्छ सबैजनालाई सम्झिन चाहन्छु। अनि मैले यता भजन रोजेको छु, सरले बजाइदिनुहुन्छ होला, अनि यो भजन चाहिँ हजुरलाई नि सुनाउन चाहन्छु, रुत मगलाजीलाई नि सुनाउन चाहन्छु। कति मिठो भजन, मेरो बाबुले खालि त्यस्तो त्यस्तो गीतहरू गाइरहन्थ्यो मण्डलीमा नि, अनि मेरो बाबुलाई मनपर्ने गीत रोज्नु भयो, कस्तो मिठो गीत है। अनि उहाँलाई नि सुनाउन चाहन्छु, उहाँको साथीहरू जतिजना हुनुहुन्छ उहाँ सम्पूर्णलाई सुनाउन चाहन्छु। विदेशमा भए पनि कति सङ्गतिको कुराहरू गर्नुहुन्छ, सङ्गति गर्ने कस्तो खुसी लाग्छ है। अनि उहाँहरू जतिजना सुनिरहनु भएको छ सबैजनालाई सुनाउन चाहन्छु, सम्झिन चाहन्छु। अनि मैले रोजेको भजन पनि सुनाउन चाहन्छु, किनभने म चाहिँ मेरो बाबुलाई प्रार्थना गर्नु, वचनहरू पढ्नु, वचन पढ्यो त प्रार्थना गर्यो त भनिरहन्छु जहिले पनि।
0: अनि
1: हामी चाहिँ जहाँ गए पनि प्रार्थना गरिरहनु पर्छ, एक्लै होस् या धेरैजना। अनि मैले भजन पनि त्यही रोजेको छु। अनि हामी चाहिँ प्रार्थना अनि वचनहरू चाहिँ एकछिन भए पनि हेर्ने पढ्ने गर है भनेर बाबुहरूलाई त्यही भनिरहन्छु सर। म सम्पूर्णलाई यही भजन सुनाउन चाहन्छु, सम्पूर्ण जो जति मेरो मण्डली परिवारको कति धेरैजना हुन्छ, मेरो आफन्तजनहरू कति धेरैजना हुन्छ, यही टोल छ चिने यहाँ चिनेकोहरू पनि कति धेरैजना हुन्छ, अनि सम्पूर्णलाई सम्झिन चाहन्छु अनि यो भजन सुनाउन चाहन्छु।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। चन्द्रमायाजी अहिलेलाई छुटौँ है त। जय मसी। चन्द्रमाया मगर्जी हुनुहुन्थ्यो, अहिलेलाई पनि उहाँको रोजाइमा रहेकै अर्थपूर्ण संगीतको साथ।

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: चन्द्रमायाजीले भन्दै हुनुहुन्थ्यो उहाँको छोराहरूले के पठाइदिउँ तिमीहरूलाई, छोराहरूले भने नेपालमा जे जे छ सबै कुरा छ आमा बुवा बाहेक, कति राम्रो कुरा होइन। र मैले एउटा घटना सुनेको थिएँ विदेशबाट आउने बेलामा अनि जाने बेलामा मान्छेले के भन्छन्, अरे बहिनीले त्यो ल्याइदे, भाइले यो ल्याइदे, होइन विभिन्न व्यक्तिहरूले विभिन्न कुरा ल्याइदे भनेर भन्छन् अरे क्या, कसैले आइफोन कसैले मोबाइल के होला होइन। तर आमाले चाहिँ यसो भन्छन् अरे, आमा तिमीलाई के ल्याइदिउन् पर्दैन छोरा, त आए भयो भने होइन, आमा भन्ने चिज कति ठूलो कुरा छ, महान कुरा छ। यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र प्राविधिक मित्र विजयजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। फोन गरेर साथ दिनुहुने, फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने, अनि साथसाथै आराधना नेपाली मण्डली हङकङलाई पनि धेरै धेरै धन्यवाद दिँदै अहिलेलाई भने म प्रस्तुता कुमार अब्राम बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन।
2: जय मसी अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताज्यूहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता एस्तर राईको तर्फबाट एक हप्तापछि पुनः यहाँहरूको माझमा कार्यक्रम पुस्तक र जीवन मार्फत जोडिन पाउँदा म असाध्यै खुसी छु। तपाईहरूको गत हप्ता कस्तो बित्यो? आशा गर्दछु यहाँहरूको गत हप्ता एकदमै असल बित्यो होला भनेर। कारण परमेश्वर जसले हामीलाई अदृश्यमा रहेर हाम्रो वास्ता गर्नुहुन्छ, हामीलाई सधैँ सुरक्षा दिनुहुन्छ, उहाँले नै हप्ताभरि यहाँहरूलाई अनि मलाई सुरक्षा दिइरहनु भयो भन्ने कुरामा विश्वास गर्दछु। तर हामी मानिसौ, संसारमा छौं, शरीरमा छौं, कहिलेकाहीँ हामीलाई विभिन्न कुराहरू आइलाग्छ, कहिलेकाहीँ हामीलाई निराशाको हृदय आउँछ, चिन्तित हृदयहरू आउँदछ। अनि हामी वर्तमानलाई हेर्दाखेरि, कहिलेकाहीँ भविष्यलाई हेर्दा, कहिले विगतलाई हेर्दाखेरि यी सबै कुराले हामीलाई निराशाको हृदयहरू ल्याउँदछ। अनि कहिलेकाहीँ हामी दुःखमा पर्छौं, शोकमा पर्छौं, तर ती सबै कुरामा आनन्दित हुनुपर्ने कुरा बाइबलले बताउँदछ। हामीलाई कतिचोटि लाग्न सक्छ वरपरको अरू व्यक्तिहरू हेर्दाखेरि उहाँहरूको जीवन त कति राम्रो छ, मेरो मात्रै किन जीवन यस्तो होला, उहाँहरू त कति खुसी, कति असल दिनहरू मात्र उहाँहरूको छ, तर मेरो चाहिँ किन यस्तो दुखी जीवन मात्रै होला जस्तो कतिचोटि हामीलाई लाग्न सक्छ। तर त्यस्तो होइन। संसारमा भएका जति पनि मानिसहरू हुनुहुन्छ, जति नै शक्तिशाली व्यक्ति भए तापनि, जति नै धनी धनाढ्य व्यक्ति भए तापनि, अनि जति नै पावरफुल व्यक्ति, एकदम शक्तिशाली व्यक्ति भए तापनि, जति नै ठूलो व्यक्ति भए तापनि, सबैको जीवनमा कहिलेकाहीँ घटी कमी, कमजोरी, अभावहरू भइ नै रहेको हुँदछ। त्यसैले कहिलेकाहीँ हामीलाई दुःख आइपर्दा, कहिलेकाहीँ हामीलाई गाह्रो पर्दाखेरि हामीले मलाई मात्र किन यस्तो भएको होला भनेर सोच्नु हुँदैन। प्रिय श्रोताज्यूहरू, आज म तपाईँहरूको लागि फिलिपीको पुस्तक 3:13-14 पदलाई पढ्न चाहन्छु। पावलले आफू कैदी भएको बेलामा फिलिपीलाई लेखेको यस पत्रमा, जहाँ लक्ष्यतिर अघि बढ्नु भनेर शीर्षक रहेको छ, र 13-14 पदले यस्तो भन्दछ। भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दैन, तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोरसँग लम्कदै ख्रिस्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोरसँग अघि बढ्नेछु। यस बाइबल खण्डबाट हामीले बुझ्नुपर्ने कुरा चाहिँ, हामी विगतमा जति पनि जे कुराहरू पनि भए, ती सबै कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूमा जोरसँग लम्कदै परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारहरूको निम्ति चाहिँ अगाडि बढ्नुपर्ने कुराहरू हामीले पाएका छौँ। यति भन्दै आउनुहोस् कार्यक्रम पुस्तक र जीवनको श्रृङ्खलातिर लागौ। कार्यक्रम पुस्तक र जीवन यहाँहरूले यदि विगतमा सुन्दै आउनु भएको छ भने यहाँहरूलाई थाहा छ कार्यक्रम के को बारेमा हो भनेर। तर यदि तपाईँहरूले कार्यक्रम पुस्तक र जीवन पहिलोचोटि सुन्दै हुनुहुन्छ भने, कार्यक्रम पुस्तक र जीवनमा हामी विभिन्न पुस्तकहरूको बारेमा चर्चा गर्छौं र पुस्तक पाठ हाम्रो जीवनमा किन आवश्यकता छ, पुस्तक पाठले हाम्रो जीवनहरू कसरी बदल्दछ भन्ने कुराहरूको पनि हामी छलफल गर्दछौ। र आटेन पुस्तकालयमा भएका धेरै पुस्तकहरू छ, तर ती सबै पुस्तकहरू पढेर सक्न सम्भव छैन। तर त्यहाँ भएका केही विशेष पुस्तक जसले हाम्रो जीवनलाई बदल्दछ, हाम्रो सोचाइलाई, हाम्रो दैनिकी जीवनलाई बदल्दछ, त्यस्ता पुस्तकहरू मैले यहाँहरूको माझमा लिएर कहिलेकाहीँ पुस्तक पाठ, पुस्तकको विश्लेषण, पुस्तकको सारांश यहाँहरूको माझमा बताउँदै आइरहेकी छु। र आउनुहोस् आज पनि मैले यहाँहरूको माझमा नयाँ पुस्तक लिएर आएकी छु, जुन पुस्तक एउटा जीवनी हो, बायोग्राफी। र त्यो बायोग्राफी कसको हो भन्दाखेरि, एकजना व्यक्ति जसले नेपालको पूर्वी भागमा सुसमाचार पुर्याउनु भयो र मण्डलीको स्थापना गर्नुभयो, रेभरेन्ड डीआर थुलुङज्यू, उहाँको जीवन गवाही आज यहाँहरूको माझमा जीवनी बताउन गइरहेको छु। र आउनुहोस् उहाँले कसरी प्रभुलाई चिन्नुभयो, उहाँले कसरी सेवाकाई गर्नुभयो, र सेवाकाई गर्दाखेरि उहाँलाई कति कठिनाइहरू, चुनौतीहरू आयो भन्ने कुराको बारेमा सुनौ। स्वर्गीय रेभरेन्ड डीआर थुलुङको जन्म 1985 सालमा पुसको 14 गते खाल्पा गाउँमा भएको थियो। धेरै दिन भएको कारणले गर्दा उहाँको पिता इन्डियातर्फ जानुहुन्छ, तर फर्केर आउनुहुन्न। र त्यो समयमा ब्रिटिस आर्मीको लागि नेपालबाट मलायातिर धेरै व्यक्तिहरूलाई लाने भएको कारणले गर्दा उहाँ पनि त्यहाँ जानुहुन्छ। तर उहाँ मलायामा काम गर्दै गर्नु हुँदाखेरि उहाँलाई परमेश्वरले बोलाउनुहुन्छ र उहाँले त्यही परमेश्वरलाई चिन्नुहुन्छ। यो मैले तपाईँहरूलाई छुटकरीमा भने कारण उहाँको थोरै पृष्ठभूमि मैले अघिल्लो केही श्रृङ्खलामा भनेको थिएँ। र आजको यस श्रृङ्खलामा चाहिँ डिआर थुलुङ सामाजिक सेवा र राजनीतिमा कसरी प्रवेश गर्नुभयो भन्ने कुरालाई हेरौँ है त। विक्रम सम्बत 2016 सालसम्म ओखलढुङ्गाको जिल्लामा बाहेक जिल्लाको कुनै गाउँमा पनि स्कूल खोलिएको थिएन। उनका साथीहरूसँग भएको सल्लाह मुताबिक देवपुजे र खाल्पा गाउँबीचको धाराफार भन्ने ठाउँमा डीआरके पहलमा स्कूल स्थापना गरे। त्यो स्कूल निर्माण कार्यमा गाउँका मान्यजन्य पुस्तालाल राई, हर्क बहादुर, बाल कुमार, नौधन, जब हर्क आदिले ठूलो मदत गरे। 2016 पुस 1 गतेका दिनमा विद्यालयको उद्घाटन गरी भवन निर्माण विक्रम सम्बत 2017 सालमा पूरा भयो। गाउँका जवान बाल बालिकाहरू स्कूल नभएकाले गाईबस्तु बाख्रा गोचाला गर्नु र खेल्नुमा नै समय बिताउँदथे। आफ्ना नानीहरू स्कूलमा पठाएर गाईबस्तुहरू चाहिँ कसले हेरिदिन्छ भनेर कोही गाउँलेहरूबाट विरोध पनि आयो। उनले अभिभावकहरूलाई सम्झाए, यसैले 5 वर्षदेखि 18 वर्ष उमेरसम्मका केटाकेटीहरू र जवानहरू स्कूल आएर कख पढ्न सिके। त्यस बेला शिक्षक नभएको हुनाले टीआर आफै शिक्षक बन्नु पर्यो। पुस्तक पुस्तिका पनि नभएका हुनाले दार्जीलिङ र आर्मी स्कूलको केही पुस्तकहरूबाट आफ्नो ज्ञानबाट पढाउने कार्य शुरू भयो। यसरी त्यस स्कूलमा मास्टरको काम गरेको हुनाले उनी गाउँमा मास्टर डन्डीरामको नामले चिनिन थाल्यो। अर्कोतिर उनले स्कूल खोल्यो भनेर गाउँका सामन्तीहरूले विरोध गर्दै अनेक षड्यन्त्र गरे। तर मुलुकमा राणा शासनको अन्त्य भएको र राजनीतिक परिवर्तनको कारण तिनीहरूले कुनै हानि नोक्सानी गर्न भने सकेनन्। 2015 सालमा सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएर विश्वेश्वर प्रसाद कोइराला देशको प्रधानमन्त्री बने। त्यति बेला नेपाली कांग्रेसको भूपू सैनिकलाई खुबै महत्व दिएर आफ्नो पार्टीमा सामेल गराउँदथ्यो। विदेशका अनुभव पटुलेको भूपू सैनिकहरूलाई उस बेला समाज र राजनीति क्षेत्रमा महत्वपूर्ण स्थान दिइन्थ्यो। त्यस बेला जिल्ला जिल्लामा बडो हाकिमहरू हुन्थे। डीआरले पल्टनबाट पेन्सनमा घर आई गाउँमा स्कूल खोलेको खबर बडा हाकिमले पनि सुने। नेपाली कांग्रेसले जिल्लामा विकास गराउन भूपू सैनिकहरूको खोजी गरिरहेको थियो। यसैले डीआरलाई लिन निमन्त्रणा पत्रको साथ दुईजना प्रहरी घरमा आए। राजनीतिमा कहिले नलागेको डीआर डर, त्रास र अन्योलमा परे। तापनि उनी प्रहरीको साथमा गए। दुई दिनपछि ओखलढुङ्गा पुगेका डीआरलाई बडा हाकिमले स्वागत गरे। जिल्ला र त्यसभन्दा माथि स्तरमा राजनीति गर्ने नेताहरूको भेला रहेछ। सबैसँग डीआरको परिचय भयो। त्यस डीआरलाई जिल्ला सदस्य मनोनित गरी अन्धेरी सिस्नेरी खोलातिरदेखि पूर्वमा रावा खोलासम्मको क्षेत्र रेखदेख गर्नु भनेर जिम्मा दियो। दुई दिनसम्म चलेको बैठक पश्चात डीआर जिल्ला सदस्य भएर घर फर्किए। मन्त्री परिषदबाट खटिएर बलबहादुर राई गाउँ गाउँमा स्कूल बनाउने भ्रमण गर्दै त्यहाँ आइपुगे। त्यस प्राथमिक विद्यालयको नाम मलाया सर्विस सम्यान अप्पर प्राइमरी स्कूल राखिएको टिप्पणी प्राप्त भयो। हाल यस स्कूलको नाम सरस्वती प्राथमिक विद्यालयमा परिणत छ। बलबहादुर राई र अन्य नेताहरू डीआरको घरमा 3 दिनको पाहुनाको रूपमा बसे। एक दिन ओखलढुङ्गामा हाई स्कूलमा सबै शिक्षकहरूलाई अन्तर्वार्ता दिन बोलाइयो। काठमाडौँबाट एकजना हाकिम आएको रहेछ। अन्तर्वार्तामा कसैले म त्रिचन्द्र कलेज पढेको, कोही म पद्मोदय हाई स्कूल पढेको भन्दै आफ्नो परिचय र अनुभव बताए। डीआरले त पढ्नलाई स्कूलको आँगन नै नटेकेको उनको पनि पालो आयो। आफ्नो योग्यता स्वरूप उनले 2 बोर्ड जोडेर चकले पूरा एसियाको नक्सा बनाएर नेपाल, भारत, पाकिस्तान, चीन, बर्मा, मलाया देशको नाम अंग्रेजीमा लेखेर देखाए। सबैजना दङ्ग परे अनि सबैभन्दा बढी अङ्क उनले नै पाए। स्कूलको शिक्षक तथा ओखलढुङ्गाको जिल्ला सदस्य दुवैको कार्य गरे तापनि डीआर मास्टरको नामबाट प्रख्यात भए। विक्रम सम्बत 2017 साल माघ महिनाको 21 गते डीआर शिक्षक तालिमको लागि भोजपुर जाने तयारी हुँदै थियो। काठमाडौँमा राजा महेन्द्रबाट राजनैतिक पार्टीहरू प्रतिबन्ध गरी पञ्चायती व्यवस्था लागू गरिएको घोषणा भयो। कांग्रेसका नेता र मन्त्रीहरूलाई जेल चलान गरियो। त्यसै क्रममा त्यस भेटका प्रभावशाली नेता बलबहादुर राईलाई ओखलढुङ्गामा जेलमा थुनिए। डीआरलाई पनि नेता बलबहादुर राईसँग 3 दिनसम्म जेलमा थुने। तर उनले म पार्टीको मान्छे होइन, म त भूपू सैनिक हुँ भनेको हुनाले कागज गराई डीआरलाई छाडिदिए। विक्रम सम्बत 2017 सालमा बहुदलीयमाथि प्रतिबन्ध लगाई पञ्चायती व्यवस्था लागू गरिएकोले त्यस बेला ओखलढुङ्गालाई तीन भाग गरी उत्तरी भागलाई सोलुखुम्बु र पूर्वी भागलाई खोटाङ भनी विभाजन गरियो। जीआरको नाम मास्टर भनेर पहिला नै प्रख्यात थियो। जिल्ला विभाजन पछि ओखलढुङ्गाबाट सोलुखुम्बुमा सबै नयाँ पदाधिकारीहरू गए। ती नयाँ पदाधिकारीहरूको सबै समूह डीआरके घरमा थुप्रिए। घर वरिपरि 30-40 जना प्रहरीले डेरा जमाए। उनीहरू चढ़ी आएको 22 जति घोडाहरू घरको पूर्वपट्टि बाँधियो। वर्ष दिन जति गोरूले खाने पराल 15-20 जना गुन्टा बोक्ने भरियाहरूको निम्ति ओछ्याइयो। अरू पराल घोडालाई खुवाए। विवाहमा चाहिँ खटकुलोमा खाना पकाइयो। उनीहरूको यो सेवा सत्कार गर्न घरको गृहिणीलाई धेरै मुस्किल पर्यो। पहिला नै पाहुना पाल्दा पाल्दा हैरान भइसकेको यसपटक राजनैतिक पाहुनाले घरको आर्थिक अवस्था झन बिग्रियो। नयाँ जिल्ला सोलुखुम्बुको जिल्ला पञ्चायतीको चुनाव आयो। डीआर पनि जिल्ला सभापतिका उम्मेद्वार प्रश्नवीर राईलाई भोट दिने भए, तर अरूहरूले उनलाई जिल्ला सदस्य विजय गराए। फूलमाया माला र अबिर लगाई एक फूल कार्यकर्ताहरू घरसम्म पुर्याउन आए। घरमा पाहुना पाल्दा पाल्दा पल्टनबाट कमाइ ल्याएका सम्पत्ति सकिँदै गयो। रातमा पनि धान कुटेर खाना खुवाउनु पर्ने भएकोले परिवारमा धेरै पल्ट झगडा उत्पन्न भयो। राजनीति र समाजसेवाले परिवारमा अशान्ति र उनी आफै पनि पीड़ित भए। यसैले उनले बिस्तारै आफूलाई राजनीतिको क्रियाकलापबाट अलग्याउँदै लगे। यसैबीच 2017 सालमा जन्मिएको छोरी विश्वकुमारीको विक्रम सम्वत 2018 साल 17 असारमा निमोनियाका कारण मृत्यु भयो। राजनीति र छोरीको मृत्युले विरक्तिका डीआर मन शान्तिका लागि कान फुकुवा साधु पथमा सब परिवारसँग लाग्यो। विक्रम सम्वत 2019 सालमा पुष 5 गते परिवारको सहमति साधु बालकुमार राईकी कान्छी छोरी सरस्वतीसँग उनको साधु रीति धुमधाम विवाह भयो। विवाह पश्चात नवपत्नीसँग डीआर पेन्सन थाप्न धरान झरे। धरानको सौदा किनी नवपत्नीलाई पहाड़गढ पठाई। उनी चाहिँ धरान क्याम्पमा नै काम गर्न लागे। 2019 साल पुष 10 गते धरानमा पेन्सन थाप्न झरेका डीआरले पल्टनका थुप्रै साथीहरूलाई भेटे। पुराना साथीहरूसँग भेट्दा उनी साह्रै खुसी भए। कति साथीहरू त अफिसर भइसकेका रहेछन्। उनीहरूले पहाड़ नजानु, यही नै काम गरेर बस्नु भन्ने सल्लाह दिए। यसरी सल्लाह दिने साथी क्याप्टेन रत्न बहादुर राईले उनलाई ब्रिटिस क्याम्पको इन्जिनियरको पेन्टिङ विभागमा लगे र त्यही नै साइन बोर्ड लेख्ने काम दिलाइदिए। पल्टनले जीवनमा गरेको यो काम डीआरलाई सजिलै थियो। यस काममा उनी सन्तुष्ट भए र धरानबाटै सोलु जिल्लाको सदस्य पदबाट राजीनामा पत्र लेखी पठाए। डीआरले आफूलाई राजनीतिक क्षेत्रबाट अलग्याएर धरानलाई कर्मभूमि बनाउने निश्चय गरी क्याम्पको नोकरीलाई निरन्तरता दिँदै गए। शुरूमा मासिक ₹120 पाए। यो तलबले उनलाई परिवार पाल्न धौधौ पर्यो। त्यस समयमा धरानमा अरू हस्तकलाहरू थिएन, त्यसैले उनले आफ्नो डेरामा पनि फाटा फुट्टा साइन बोर्ड लेख्न शुरू गरे। ग्राहकहरू आउन थाले। बिस्तारै उनको यो पेसा फस्टाउन थाल्यो। त्यसबाट राम्रै आमदानी भयो र परिवार पाल्ने ठूलो राहत मिल्यो। यसै क्रममा पत्नी हरिश सुबाबाट ज्याक्सन र सरस्वतीबाट भरत कुमार दौल धन र पछि मेरी मायाको जन्म भयो। विक्रम सम्वत 2024 सालमा झापाको वार्ड नम्बर 18 र 19 सानो 12 घरे छोरा खुल्दा डीआरले पनि केही जमिन रोके। त्यस जमिनमा पत्नी हरिसुवा र सरस्वतीले झोडा फोडेर खेती शुरू गरे। त्यस बेला जति धेरै मान्छे त्यति नै धेरै जमिन ओगट्न सकिन्थ्यो। यस क्रममा पत्नी हरिसुवा र सरस्वतीको सहमति र सहयोगमा डीआरले रूपलाल राईको जेठी छोरी र धनलक्ष्मीलाई तेस्रो पत्नीको रूपमा विवाह गरे। आपसी सम्झौता अनुसार जेठी पत्नी हरिसुवा र माइली पत्नी सरस्वती दमक 19 सानो 12 घरेमा र कान्छी पत्नी धनलक्ष्मी चाहिँ धरानमा बस्ने भए। पछि कान्छी पत्नीबाट विजय ज्योति र महिमा उत्तम छोराहरू र शान्ता एस्तर दुई छोरीहरू धरानमा नै जन्मे। विक्रम सम्वत 2024 सालमा डीआर पेसेवार रूपमै पेन्टर भइसकेका थिए। उनले दिङलाली नेवारको घरमुनि कोठा भाडामा लिएर नेपाल आर्ट भन्ने साइन बोर्ड राखे। उनले दोकान खोलेर फुर्सदको समयमा हस्तकलाको काम गर्न शुरू गरे। त्यस बेला पूर्व पश्चिम राजमार्ग बनाउने काम धमाधम शुरू भइरहेकोले पनि साइनबोर्ड देखाउने अर्डर चारैतिरबाट आइसकेको थियो। बिहान 6 बजेदेखि दिउँसो 3 बजेसम्म उनले ब्रिटिस क्याम्पको ड्यूटी सकेर दोकानमा आर्ट्सको काम रातिसम्म गर्दथे। तर त्यस समयमा धरान शहरमा अलकत्रै बाटो बिजुली बत्ती केही थिएन। उज्यालोको निम्ति उनी टुकी बत्ती बालेर काम गर्दथे। ब्रिटिस क्याम्पबाट आउने तलब भन्दा दोकानको आर्टबाट आउने आमदानी धेरै हुने हुनाले उनी रातभरि नै खट्दथे। कामको व्यस्तताले उनलाई खाने र सुत्नेको मौका नै थिएन। एक दिन बेलुकी पसलमा टुकी बाली उभिएर साइन बोर्ड लेख्दै थिए। रात निकै बितिसकेको हुनाले वातावरण सुनसान थियो। अकस्मात पहिला मलाईमा देखे चाहिँ आकाशमा फैला भैला भयो र प्रभुले फेरि भन्नुभयो, नोकरी नगर, मेरो काम गर। उनले आफू र आफू बसेको घरलाई देखेनन्। सबै थोकहरू उज्यालो ज्योतिले ढाकेको थियो। दाहिने हातको चोर औलाले पूर्वी नेपालको पहाड, तराई, मधेस र कोचहरू देखाउँदै फेरि परमेश्वरले भन्नुभयो, यहाँ मेरो काम गर। डियरले जीव प्रभु म गर्नेछु भन्दै प्रभुको पाउमा ढोक्नलाई निहुरियो। अनि प्रभुले उनलाई आशीर्वाद दिनुभएपछि त्यो ज्योति र वचनको आवाज स्वर्गतिर गएको उनले देखे। दर्शन देखेपछि तीन दिनसम्म उनी लट्टिन पुगे। उनी कसैसँग बोलेनन्, केही कुरा खाएनन् पनि। अचेत जस्तै उनी ड्युटीमा पनि जान सकेनन् र गयल हुन पुगे। तीन दिनपछि उनको केही चेत फिरियो र उनलाई भोक पनि लाग्यो। ईश्वरको दर्शनको बारेमा अरूसँग कुरा गर्नु आफै हाँसोको पात्र बन्नु सरह थियो। जब उनले मानिसहरूलाई आफूले देखेका दर्शन बताए, उनलाई सबैले ठट्टामा उडाए। उनी मूर्ख बने। अरूले, साथीहरूले नभए पनि पुजारीहरूले त दर्शन केही अर्थ बुझ्छन् होला नि। यही सोचेर उनी पिण्डेश्वरीमा गए। अनि उनले त्यहाँको पुजारीहरूसँग सोधे, तर जवाब पाउन सकेन। अनि उनी बुढा सुब्बा मन्दिरका पुजारी पुलामी बुढा कहाँ पुगे। पुलामी बुढाले, लौ यो के कसो हो, म त जान्दिन भनेर भन्यो। कतै दन्तकालीको पुजारीले पो भन्छ कि सोचेर उनी त्यतातिर लागे। तर दन्तकालीको पुजारीले पनि उसलाई मलाई थाहा छैन भन्ने जवाब दिए। सन्त महन्त भनिएका त्यागी पुजारीहरूले पनि दर्शनबारे बताउन नसकेको देखेर डियरलाई झन अशान्त भयो। यसैले उनी सिंहदेवी स्थानको लट्ठे दारीवाला साधु कहाँ पुगे। त्यस दारीवाला साधुले चाहिँ, तिमी बसेको घरमा मान्छे झुन्डिएर मरेको जस्तो छ र तिमीलाई त्यसको भूतले तर्साएको हो भनेर बतायो। यो जवाफले डियरलाई डर लाग्यो। उनी तुरन्त घर फर्किए र त्यस घरलाई छाडे। अनि भानुचोकको पश्चिमपट्टि एउटा घरमा डेरा सरे र त्यही आर्टको साइन बोर्ड झुण्डाए। तर समस्याको निदान भएन। त्यहाँ पनि उनले उही दर्शन फेरि देखे। फेरि प्रहरी थाना सेउ डेरा सारेर बसे, तर पनि दर्शन देख्ने क्रम रोकिएन। साइन बोर्ड लेख्ने थुप्रै अर्डर आइरहेको थियो। एक्लो डियरलाई भ्याउनु हम्मी हम्मी परिरहेको थियो। क्याम्पको ड्युटी सकेर आउने बित्तिकै उनी साइन बोर्ड लेख्न बसिहाल्थे र रातभरि पनि उनी लेखि नै रहेका हुन्थे। कामको व्यस्तताले उनलाई साह्रै थकाइरहेको थियो। उनी साइन बोर्ड लेखेर थकित शरीरमा एक रात निदाइरहेको बेलामा उनले अनौठो सपना दर्शन देखे। यो डियरको जीवनमा पाँचौं दर्शन सपना थियो। मध्यरात बितिसकेको थियो, त्यस्तै एक बजेको थियो होला। अचानक स्वर्गबाट थुप्रै तुरैको आवाज, आकाशदेखि नै पृथ्वी जम्मै आगोले ढाकेको आगो भइहाले। यो दृश्य देख्न साथ उनको शरीर अचेत बनिहाल्यो, तर आत्मा भने जीवितै रह्यो। सपना दर्शनमा डियर चौबाटोमा मरितुल्य अवस्थामा लडिरहेको थियो। स्वर्गका दूतहरूले उनको वरिपरि आएर चर्को दुरही बजाए। उनको आत्मा र त्यस मृत शरीरमा गएर मिल्यो र दुरहीको आवाजले मरितुल्य डियर बिउजिएर उनी उभिएर खडा भए। ती दुरही बजाउने स्वर्गदूतहरू भने अल्पिए, तर तिनीहरू मध्येबाट आगो जस्तै झलमलाउँदो एकजना व्यक्ति स्वर्गदूतको झुण्डबाट अलगिएर दक्षिण दिशातर्फ लाग्यो। डियरले त्यस व्यक्तिलाई पछ्याउन थाले। पछ्याएको केही बेर नै चौबाटो देखा पर्यो। चौबाटोको पश्चिमपट्टि हेर्दा त एउटा लम्बो ढुङ्गा कसरी कसरी आकाशमा अडिएको रहेछ। त्यस ढुङ्गामाथि पृथ्वी भन्दा विशाल शिवलो गोलो ढुङ्गा खस्ला खस्लाजै गरी अडिएको थियो। त्यसलाई हेर्दै गर्दा एउटा आवाज भयो, जुन दिन यो ढुङ्गा यहाँबाट पल्टिएर खस्छ त्यस दिन पृथ्वी नाश हुनेछ। त्यसपछि डियरलाई पूर्वपट्टि हेर्नलाई आदेश दियो। त्यहाँ आकाशमा झुन्डिएको एउटा विशाल सेतो महल रहेछ। त्यस विशाल सेतो महलमा पृथ्वीबाट गएको थोरै मात्र मानिसहरू बसिरहेका थिए। डियरले उत्तरपट्टि फर्किएर हेरे, त्यहाँ आगो नै आगो थियो। आकाशको पल्लो किनारसम्मै असीमित त्यो आगो फैलिएको थियो। त्यस आगोको सागरभित्र सुरुङ जस्तो बाटो देखिन्थ्यो। हेर्दा हेर्दै आगोको पल्लो छेउबाट आगो रूपी दृश्य परमेश्वर आउनुभयो। उहाँलाई दण्डवत गरौं भनेर उनले सेत निउराएको त एउटा ढुङ्गा बीचमा बाधाको रूपमा देखा पर्यो। नागेर जाउँ भने परमेश्वरले भन्नुभएपछि डियरले त्यस बाधा रूपी ढुङ्गालाई नागे अनि परमेश्वरको पाउमा दण्डवत गरे। त्यसपछि परमेश्वरले डियरलाई छोएर आशीर्वाद दिनुभयो र त्यो अनौठो सपना दर्शन कागजमा कोरेको चित्र चाहिँ स्वर्गतिर लगियो। जब डियर बिर्सिए उनी दर्शनले लठिएका थिए। त्यस बेला भानुचोक धरानको मुटु नै मानिन्थ्यो। पहाड़बाट नुन तेल किनमेल सौदापातको लागि मुगलान आउने जाने, मधेसतिरबाट देशी मालमत्ता बेच्ने आउने र चारैतिरका मानिसहरूले भानुचोक दिनहु खचाखच हुन्थ्यो। डियरको पसल पनि त्यही छेउमा थियो। तस्वीर चित्र शब्द चित्र साइनबोर्ड लेखाउन दिनहु थरी थरीका मानिसहरू उनको नेपाल आर्ट दोकानमा आउँदथे। त्यही भिडहरूसँग जिलकुक जेम्स नाउ गरेकी एकजना स्त्री साइनबोर्ड लेखाउन भनेर आइन्। उनले डियरलाई एउटा सानो किताबको वाक्य लेख्नु अर्डर दिइन्। सानो किताबको बाहिर नयाँ नियमको बाइबल भनेर लेखिएको थियो। त्यही किताबमा डियरले लेख्नुपर्ने शब्दहरू रातोले चिन्ह लगाएको थियो। त्यस वाक्यलाई उनले साइनबोर्डमा लेख्दा थुप्रै पल्ट पढे। जब लेखी सिद्धाए तब उनले आखिरी पल्ट आफूले लेखेका साइनबोर्डको वाक्यलाई पढे, जहाँ यसरी लेखिएको थियो, यसुले फेरि तिनीहरूलाई यसो भन्नुभयो, म संसारको ज्योति हुँ, म पछि लाग्ने कोही अध्ययारोमा हिडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। युहन्ना 8:12। अनि अर्को बोर्डमा लेखिएको थियो, जीवन ज्योति। केही दिनपछि सिलकुक जेम्स साइनबोर्ड लिन आइन् र साइनबोर्डको मूल्य चुक्ता गरेर गइन्। तर सानो किताब भनेर लान बिर्सिन्। त्यो किताब त्यतिकै डियरको पसलमा नै रह्यो। साइनबोर्ड लेख्दा डियरलाई त्यो वाक्य कता कता मन परेको थियो। एक दिन उनले धुलो लागिसकेको त्यो किताब टकटकाएर पढ्न थाले। पढ्दै जाँदा उनको आँखा याकुब भन्ने शब्दमा पर्यो। त्यो कुनै मान्छेको नाउँ हुनुपर्छ उनले अनुमान लगाए। उनलाई सम्झना आयो, मलेसियामा हुँदा उनले एउटा फिल्म हेरेका थिए। त्यसमा याकुब नाउँ भएको एउटा ज्यादै डरलाग्दो कुख्यात पात्र थियो। त्यो पात्र चोर, ढाट, लोभी, ठग र नराम्रो काम गर्ने मान्छे थियो। त्यो सम्झना आउने बित्तिकै डियरले त्यो किताब पढ्नबाट आफैलाई रोक्यो। यस्तो बदमासी गर्ने मान्छेको बारेमा लेखिएको किताब पनि पढ्ने हो? उनलाई त्योदेखि घृणा जाग्यो र त्यस किताबलाई एकातिर निल्काइदिए। उता जेलकुक जेम्सले त्यो नक्सा सहितको जीवन ज्योति लेखिएको साइनबोर्ड धरान भानुचोक छेउ पुतली लाइन आफू बसेको घरको माथिल्लो तलाको बरन्डामा झुन्डाएर राखिन्। तर मानिसहरूले यो कुरालाई मन पराएन। ती विरोधीहरूले राति राति तिनका घरमा दिनहुँ ढुङ्गा वर्षाउने गर्दथे। तर जिलकुक अझ निडर बनेर सड़कमै पेटीमा बाइबल सम्बन्धी पुस्तकहरूको पसल पो थापेर बस्न थाले। तिनका व्यवहार र तिनले बोक्ने पढ्ने गरेको किताबहरू डियरलाई पटक्कै मन परेको थिएन। उनले जिलकुक जेम्सको हरेक क्रियाकलापहरूको सेवा गरिरहेको थियो। प्रिय श्रोताजीहरू, कार्यक्रमबाट छुटिने मन नहुँदा नहुँदै पनि निर्धारित समय सकिएको कारणले गर्दा कार्यक्रमबाट विदा हुन परेको छ। कार्यक्रम अहिलेसम्म सुनिदिनु भएको लागि यहाँ सबैजनालाई हृदयबाट धन्यवाद दिन चाहन्छु र अर्को हप्ता पुनः रेभरेन्ड डियर थुलुङको जीवनीलाई यहाँहरूको माझमा लिएर आउने बाचा गर्दै प्राविधिक मित्र सन्ध्याज्यूलाई धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तोता एस्तर राई अर्को हप्ता भेट्ने आशा गर्दै बिदा हुन चाहन्छु। जय मसीह, नमस्ते।
3: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849386184 9849386184 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org अटेन पुस्तकालय लाइब्रेरी पुस्तक दान गरौं ज्ञान बाँडौं शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: जय मसीह म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको कार्यक्रममा हामी सत्य परमेश्वरमाथि गरिएको भरोसाले हाम्रो जीवनमा आइपर्ने हरेक परिस्थितिहरू र जस्तो सुकै संकटहरूमा पनि हामी विजयी हुन्छौ भन्ने विषयमा आजको वचन केन्द्रित रहनेछ। श्रोता, विशेषत आजको कार्यक्रमको विषय वस्तुसँग सम्बन्धित बाइबलमा उल्लेख दानियलको पुस्तकको 3 अध्यायमा रहेको एउटा ऐतिहासिक र सत्य घटनाको विषयमा तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: श्रोता, त्रिपनी यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रममा म प्रभुजन उपस्थित भएको छु यहाँहरूका बीचमा। आज हामी यो सुसमाचार सबैका लागि कार्यक्रममा जुन पवित्र शास्त्र बाइबलबाट बताउनेछौ, हामी सिक्नेछौ, यो कुरा अति नै हाम्रो जीवनमा अर्थपूर्ण हुनेछ र यो कुराले हाम्रो जीवन नै परिवर्तन गर्न सक्नेछ। यदि तपाई हामीले यो सत्य पवित्र शास्त्र बाइबलको वाणीबाट दिएको सन्देशलाई विश्वास गरेर यसमा अगाडि लम्कने निर्णय गर्नुभयो भने तपाई हामीले जुन आज विश्वका विकसित मानिसहरू, विश्वका धनी मानिसहरू, विश्वका सबैभन्दा शान्तिमा रहेका मानिसहरू र अति आधुनिकतामा रहेका मानिसहरूको जुन जीवन शैली छ, त्यो जीवन शैली तपाई हाम्रो जीवनमा पनि आउन सक्छ। किनभने स्वर्गमा विराजमान हुनुहुने ईश्वरले सधैँ हामीलाई शिर बनाउन चाहनुहुन्छ, पुच्छर होइन। त्यसैले यदि हामी शिर बन्न चाहन्छौ भने, यदि हामी माथिल्लो स्टेपमा जान चाहन्छौ भने, सर्वशक्तिमान सृष्टिका मालिक, सबै अधिकार हातमा लिनुहुने परम धन्यका परमेश्वरमा विश्वास गर्नु पर्दछ, जो यस धरतीमा मसीह बनेर आएर सामान्य साधारण जीवन जिएर सबैभन्दा अचम्मको र उच्चको काम गरेर जानुभयो। श्रोता, आज हामी राजा नबुकदनेस्वर र उहाँले देखेको सपना र सपनाको अर्थ खोल्न सक्ने एकजना व्यक्तिको बारेमा हामीले कुरा गरेका थियौं। उहाँको नाम थियो दानियल। दानियल र ती राजा नबुकदनेस्वरको जीवनमा एउटा अर्को अचम्मको तर सत्य घटना

ना पनि घटेको छ त्यो कुरा हामी आज हेर्नेछौ। त्यो कुरा यो पवित्र शास्त्र बाइबलको दानियल भन्ने पुस्तकको 3 अध्यायमा छ। यो अध्यायको शीर्षक लेखिएको छ सुनको मूर्ति र आगोको भट्टी। श्रोता, यहाँनिर हामी सुन्दा नै अचम्म लाग्छ र यसले मेल खाँदैन सुनको मूर्ति र आगोको भट्टी भन्दा। राजा नबुकदनेस्सरले 30 मिटर अग्लो र 3 मिटर चौडा भएको एउटा सुनको मूर्ति बनाएको र त्यो मूर्तिलाई सारा देशवासीहरूले ढोग्नु पर्ने, कसैले ढोगेन भने ती व्यक्तिहरूलाई दन्किरहेको आगोमा फालिने व्यवस्था त्यतिखेर रहेको हामी इतिहासबाट भेट्टाउँदछौ। जुन कुरा पवित्र शास्त्र बाइबलमा पनि लेखिएको छ यही 3 अध्यायमा। यहाँका लागि म सरसर्ती यो पाठ गर्नेछु। पवित्र शास्त्र बाइबलमा बताइएको कुरा त्यो इतिहासमा पनि मेल खान्छ। जुन कुरा यहाँ यो 3 अध्यायमा यसरी लेखिएको छ म पाठ गर्न गइरहेको छु। राजा नबुकदनेस्सरले 30 मिटर अग्लो र 3 मिटर चौडा भएको सुनको एक मूर्ति बनाए र त्यसलाई बेबिलोनको प्रदेशमा स्थित दुरा नाम गरेको मैदानमा स्थापना गरे। त्यसपछि उनले त्यस मूर्ति अर्पण गर्नलाई प्रान्तका बडा हाकिम, इलाकाका अधिकारी, राज्यपाल, सल्लाहकार, कोषाध्यक्ष, उच्च न्यायाधीशहरू, तल्लो अदालतका न्यायाधीशहरू तथा सम्पूर्ण प्रान्तीय अधिकृतहरूलाई भेला गरे। यसकारण प्रान्तका बडा हाकिम, इलाका अधिकारी, राज्यपाल, सल्लाहकार, कोषाध्यक्ष, उच्च न्यायाधीश, तल्लो अदालतका न्यायाधीश तथा सम्पूर्ण प्रान्तीय अधिकृतहरू राजा नबुकदनेस्सरले खडा गरेको त्यस मूर्तिलाई अर्पण गर्न भेला भए र त्यसको अघि उभिए। तब सो कुराको घोषणा गर्नेले चर्को स्वरमा कराएर भन्यो, हे मानिसहरू, जातिहरू र विभिन्न भाषा बोल्नेहरू, तिमीहरूलाई यो हुकुम भएको छ, तिमीहरूले नरसिंह, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका बाजाको सुर सुन्ने बित्तिकै राजा नबुकदनेस्सरले स्थापना गर्नुभएको सुनको मूर्तिको अघि घोप्टो परेर तिनीहरू सबैले दण्डवत गर्नुपर्छ। घोप्टो परेर दण्डवत नगर्ने जोसुकै पनि तुरन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछ। यसै कारण नरसिंह, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका बाजाहरूको स्वर सुन्ने बित्तिकै विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू सबैले घोप्टो परेर नबुकदनेस्सर राजाले स्थापना गरेको सुनको मूर्तिलाई दण्डवत गरे। यसै बेला केही ज्योतिषहरू अघि सरेर यहुदीहरूका विरुद्धमा अभियोग लगाए। तिनीहरूले राजा नबुकदनेस्सरलाई भने, महाराज अमर रहुन्, हजुरले हुकुम गर्नुभएको छ कि हरेक जसले नरसिंह, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका बाजाहरूको सुर सुन्छ त्यसले घोप्टो परेर सुनको मूर्तिलाई दण्डवत गर्नुपर्छ, अनि जसले घोप्टो परेर दण्डवत गर्दैन उसलाई दन्किएको आगोको भट्टीमा फालिनेछ। तर केही यहुदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रान्तमाथि शासन गर्न नियुक्त गर्नुभयो, जसका नाउँ सद्रक, मेसक र अवेदनगो हुन्। हे महाराज, यिनीहरूले हजुरलाई टेरेनन्। यिनीहरू त न हजुरका देवताहरूलाई पुज्छन्, न हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई दण्डवत गर्छन्। तब रिसले चुर भएर राजा नबुकदनेस्सरले सद्रक, मेसक र अबेदनगोलाई ल्याउने हुकुम गरे। यसकारण यी मानिसहरू राजा कहाँ ल्याइए र नबुकदनेस्सरले तिनीहरूलाई भने, हे सद्रक, मेसक, अबेदनगो, के यो कुरा सत्य हो कि तिमीहरू मेरा देवताहरूको सेवा गर्दैनौ वा मैले स्थापना गरेको सुनको मूर्तिलाई दण्डवत गर्दैनौ? अब यदि तिमीहरूले नरसिंह, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका बाजाहरूको आवाज सुन्ने बित्तिकै मैले बनाएको मूर्तिलाई दण्डवत गर्न तयार भयो भने धेरै राम्रो हुनेछ। तर यदि तिमीहरूले यसलाई दण्डवत गरेनौ भने तुरुन्तै दन्किरहेको आगोको भट्टीमा तिमीहरू फालिनेछौ। तब तिम्रो कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्दो रहेछ? सद्रक, मेसक र अबेदनगोले राजालाई जवाब दिए, हे महाराजा, यस सम्बन्धमा हजुरको अघि हाम्रो आफ्नै पक्षमा भन्नुपर्ने आवश्यकता केही छैन। हे महाराजा, यदि हामीहरू दन्किरहेको आगोको भट्टीमा फाल्यौं भने पनि हामीले सेवा गरेका परमेश्वरले हामीलाई यसबाट बचाउन सक्नुहुनेछ र हजुरको हातबाट छुटकारा दिन पनि सक्नुहुनेछ। तर हामीलाई उहाँले यसो नगर्नु भए तापनि, हे महाराज, हजुरको देवताको सेवा गर्दैनौ, न त हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई दण्डवत गर्छौ भनी हजुरलाई थाहा होस् भन्ने हामी चाहन्छौ। तब सद्रक, मेसक र अबेदनगोसित नबुकदनेस्सर रिसले चुर भए र तिनीहरूप्रति उनको धारणा बदलियो। उनले त्यस आगोको भट्टीलाई साधारण भन्दा 7 गुणा धेरै चर्काउने हुकुम गरे
र उनका सेनाको सबैभन्दा बलिया सिपाहीहरू मध्ये केहीलाई सद्रक मेसक र अभिनगोलाई बाँधेर दन्किएको आगोको भट्टीमा फ्याँकिदिन भनी आज्ञा गरे। तब यी मानिसहरू यिनीहरूले लगाएका सबै लुगाहरूको साथमा बाँधिएर दन्किरहेको आगोको भट्टीमा फ्याँकिए। राजाको हुकुम यति जरुरी थियो र आगोको भट्टी पनि त्यति तातो थियो कि आगोको ज्वालाले सद्रक मेसक र अभेनगोलाई लैजाने सिपाहीहरूलाई समेत भस्म पार्यो। अनि यी तीनजना मानिसहरू दरिलो रूममा बाँधिएकै अवस्थामा दन्किरहेको आगोको भट्टीमा परे। त्यसपछि राजा नबुकदनेस्सरले आश्चर्यचकित हुँदै उफ्रेर आफ्ना सल्लाहकारहरूलाई सोधे, के हामीले बाँधेर आगोमा फालेका तीनजना मानिसहरू होइनन् र? आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको दानियल भन्ने पुस्तकको 1-24 पदसम्म हामीले हेर्यौं। यहाँनिर हामीहरूले हेर्यौं एकजना शक्तिशाली राजा जसले आफ्नो देशलाई आफ्नो शासनमा आफ्नो हैकममा आफ्नो आज्ञामा चलाएका छन् र त्यो देशमा ती राजाद्वारा केही राज्यपालमा आधिकारिक रूपमा नियुक्त गरिएका अधिकारीहरू सद्रक मेसक र अभिनगो जसले ती राजाले बनाउनु भएको सुनको मूर्ति र त्यो मूर्तिको अगाडि ढोग्नु पर्ने नियम र त्यो राजाको राज्यमा भएका देवताहरूको पूजा गर्नुपर्ने नियम जो सबै उच्च अधिकारीदेखि लिएर सर्वसाधारण जनताहरूले पनि गर्नुपर्ने थियो, त्यो नियमलाई पालना नगर्ने ती तीनजना राज्यपालहरूलाई राजाले गरेको कडा कारवाही हामीले सुन्यौं। श्रोता, कुनै पनि अन्य देशमा यस्तो कारवाही भएको देख्दैनौ। कोही पनि व्यक्तिले राजाको आज्ञा नमान्न बित्तिकै तिनीहरूलाई हात खुट्टा बाँधेर दन्किरहेको आगोमा फाल्ने, राजा र अन्य अधिकारीहरू कसरी त्यो शरीर आगोमा जल्छ त्यो हेर्ने र रमाउने त्यो व्यवस्था अहिले हामी सुन्दा अचम्म लाग्छ। तर यो समयमा राजा नबुकदनेस्सरको व्यवस्थामा त्यो बेबिलोन राज्यमा यो व्यवस्था भएको कुरा हामी इतिहासमा देख्छौ र पवित्र शास्त्र बाइबलले त्यो भन्दा पहिले नै बताएको कुरा भर्खरै हामीले पढ्यौं। श्रोता, यो कारवाहीलाई हामी सम्झ्यौं कति कडा कारवाही छ। यो राजाको व्यवस्था तपाईँ हामीलाई थाहा नै छ। देशमा राजाको रबाब अझै बेबिलोन राज्यमा नबुकदनेस्सर राजाको रबाब कति थियो भन्ने कुरा हामी इतिहास पढ्नुपर्छ। श्रोता, जब राजाले 30 मिटर अग्लो र 3 मिटर चौडा सुनै सुनको मूर्ति बनाए, दुरा नाम गरेको मैदानमा भव्यताका साथ स्थापना गरे र त्यो मूर्तिको अगाडि झुक्नु पर्ने, सबैले दण्डवत गर्नुपर्ने र त्यो देशमा भएका देवी देवताहरूलाई पनि त्यो देशको चलन अनुसार पुज्नु पर्ने व्यवस्था हामी यो देशमा देख्दछौ। तर त्यहाँनिर तीनजना मानिसहरू छन् जसले न त देवी देवता पुजेका छन् न त मूर्तिलाई ढोगेका छन्। तब राजाले आफूलाई उठेको रिस अनुसार कडा सजाय दिने निर्णय गर्नुभएको छ र ती तीनै जनालाई बाँधिएकै अवस्थामा त्यो आगोको भट्टीमा फालिएको छ। अब हामी विचार गर्न सक्छौ त्यहाँ पछि के भयो होला र अन्तमा 24 पदलाई पढ्दा हामी अलिकता हामीले फरक अवस्था देख्छौ। यो पदमा यसरी भनिएको छ, त्यसपछि राजा नबुकदनेस्सरले आश्चर्यचकित हुँदै उफ्रेर आफ्ना सल्लाहकारहरूलाई सोधे, के हामीले बाँधेर आगोमा फालेका तीनजना मानिसहरू होइनन् र? श्रोता, यी हामीलाई पनि अचम्म लाग्न सक्छ। राजाले हुकुम गरेर सेनाहरूले बाँधेर फालेका तीनजना थिए, तर राजाले यहाँ तीन भन्दा धेरै या थोरै केही अरू फरक संख्या देखेको हामी बुझ्न सक्छौ। अझै हामी अलिकता तल पढ्दै गयौं भने र ती सल्लाहकारहरूले भनेका थिए, जवाब दिएका थिए, निश्चय नै हो महाराजा तीनैजना फालेका हौ। तब उनले भने, हेर त आगोभित्र 4 जना मानिसहरू वरिपरि हिँडिरहेका देख्दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्छन् र यो चौथो चाहिँको रूप फरक छ। श्रोता, त्यहाँनिर बाँधिएर फालेका 3 जना थिए, तर राजा र अन्य मानिसहरूले त्यहाँ 4 जना देखेका छन्, तै पनि ती आगोमा हिडुल गरिरहेका देखेका छन्। यो एउटा अचम्मको कुरा छ, अजीबको कुरा छ, एउटा विश्वासै नलाग्ने कुरा हामीले यहाँ सुनिरहेका छौ। के हामीले 3 जना मानिसलाई बाँधेर आगोमा फाल्यौं भने के त्यहाँ 4 जना मान्छे हिँडिरहलान्? कि ती तीनैजना मानिस आगोमा जल्न थाल्लान्, चिच्याउलान्? त तपाई हामी सहजै कल्पना गर्न सक्छौ, तपाईँ हामी जस्ता सामान्य मानिसहरू यदि कुनै ईश्वरीय भवितव्य भएन भने मानिसहरू पक्कै पनि जल्छ। तर त्यहाँनिर अचम्मको घटना भएको छ, ती तीनैजना मानिसहरू आगोमा हिडुल गरेका छन्, तर साथमा एकजना अर्को व्यक्ति पनि तिनीहरूको पछि पछि हिँडिरहेको छ। तब राजालाई अचम्म लागेर उफ्रिएर आफ्ना सल्लाहकारलाई भनेका छन्, के हामीले 3 जना होइन फालेको? र सल्लाहकारहरूले पनि भन्छन्, हो महाराजा तीनैजना, तर त्यहाँभित्र
सम्झना देखिँदा कति अचम्मको कुरा छ। यो पवित्र शास्त्र बाइबलले भनेको कुरा एउटा प्रमाणित कुरा हो, अचम्मको कुरा हो, हामीले कुनै अचम्म मान्नु पर्ने कुरा छैन। आज पनि यो युगमा पनि, यो विज्ञानको युगमा पनि हस्पिटलमा सन्चो नभएका मानिसहरू आज चर्चहरूमा लिएर सन्चो भएको कुरा हामी देख्न सक्छौ। विभिन्न प्रकारका भूत आत्मा, विभिन्न प्रकारका दुष्ट आत्माहरू, विभिन्न प्रकारका दैत दानव देवी देवताहरू लागेका मानिसहरूलाई येशु मसीहको नाममा हकार्दा प्रार्थना गर्दा छट्टै छुटिएका कुरा हामी आफ्नै आँखाले हिजो आज पनि देखिरहेका छौँ। यो कुरा भन्न एक प्रकारले कसै कसैलाई लाग्ला, मिडिया मार्फत नै यो कुरा भन्न नसुहाउला, तर श्रोता यदि हामी आँखाले देख्छौ भने, यदि गाउँ समाजमा यो भएका घटनाहरू छन् भने भन्नलाई कुनै अप्ठ्यारो कुरा छैन। हामीले झुट बोल्नु भएन, हामीले असत्य बोल्नु भएन, भएको घटना सत्य घटना नै प्रसारण गर्ने मिडिया हुन्छ। यतिखेर यो सुसमाचार सबैका लागि कार्यक्रमले पनि सत्य भएको घटना प्रमाणित कुराहरू बताउँदैछ। श्रोता हरेक बिमारीलाई भन्न सकिँदैन, तर जब हामी प्रार्थना गर्दा ईश्वरको इच्छा भयो भने हस्पिटलमा ठिक नभएका बिमारी पनि चर्च घरहरूमा येशूको नाउँमा प्रार्थना गर्दा ठिक भएको प्रमाण हामी देखेका छौँ। विभिन्न प्रकारका आत्माहरू लागेर मानिसहरूलाई तडपाइरहेका, ज्यान समेत जाने खतरा भएका, कतिपयका ज्यान नै गएका त्यस्ता आत्मा लागेका मानिसहरूलाई येशू ख्रीष्टको नाउँमा चर्चमा प्रार्थना गर्दा छुटकारा पाएका र ती मानिसहरूलाई फेरि कहिले पनि ती आत्माहरूले नछोएको घटना हामीले देखेका छौँ। हुन त श्रोता येशू ख्रीष्टको कुराहरू धेरैजना हामीलाई मन नपर्ला, धेरै देशहरूमा मन नपर्ला, हो श्रोता सत्य तितो हुन्छ। यो धरतीको एउटा तितो तर सत्य कुरा हो, नमिठो तर सत्य कुरा हो। मानिसहरूलाई सत्य बाटो सिकाउँदा असह्य हुन्छ, तर जाँड रक्सी र जुवा तासको सभामा बोलाउँदा उनीहरू धेरै खुसीले गदगद हुन्छन्। आज यस्तो जमाना छ र यो जमानामा यो सत्य पवित्र शास्त्र बाइबलले बताएका सत्य कुरा र येशु ख्रीष्टले गरिएका पवित्र कुरा र येशु ख्रीष्टले लगाएको शुद्ध र सही सिद्धान्तमा आज तपाईँ हामी हिँड्न गाह्रो हुन्छ। तर एउटा सत्य के छ भने, यदि हामी यो बाटोमा हिँड्यौं भने हामी शिर हुन सक्छौ। ईश्वरले चाहनु भएकै त्यही हो, तपाईँ हामीलाई शिर बनाउन चाहनुहुन्छ। तर हामी ईश्वरको व्यवस्थालाई वास्ता नगरेर एकातिर लत्याएर आफ्नै इच्छा र आकांक्षा पूरा गर्ने कुराहरू, अन्धकार र अन्धविश्वासमा झुन्डिरहने कुराहरू जब हामी गर्छौ, तब हाम्रो जीवन झन पछाडि धकेलिएको हुन्छ। त्यसैले यो अध्यायमा पनि तीनजनाले जुन सत्य कुरा छ त्यही गरेको हामी भेटाउँदछौ। त्यहाँबाट तल हेर्यो भने नबुकदनेस्सरले दन्कियोको आगोको भट्टीको ढोका नजिक गएर चिच्याए, हे शत्रग मेषक र अभिनगो, सर्वोच्च परमेश्वरका सेवक हो, बाहिर निस्केर आओ। तब शत्रग मेषक र अभिनगो आगोबाट सरासर बाहिर निस्केर आए, अनि प्रान्तका बडा हाकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू र सल्लाहकारहरू तिनीहरूका वरिपरि भीड लागे। तिनीहरूले देखे कि आगोले तिनीहरूका शरीरको कुनै पनि हानि नगरेको कुरा भेटाए, न त तिनीहरूका शिरको रौ नै खरिएको थियो। तिनीहरूका लुगालाई आगोले छोएको पनि थिएन र तिनीहरूमा आगोको कुनै गन्ध समेत थिएन। त्यसपछि नबुकदनेस्सरले भने, यी तीनजना शद्रक मेषक र अभिनगोका परमेश्वरलाई प्रशंसा गर, जसले आफ्ना दूतहरूलाई पठाएर आफ्ना सेवक दासहरूलाई त्यस्तो आगोको भट्टीबाट पनि छुटकारा दिनुभयो। यी तीनजनाले उहाँमाथि विश्वास गरेर राजाले गरेको हुकुमलाई समेत अस्वीकार गरी आफ्ना परमेश्वरलाई छोडेर कुनै देवतालाई सेवा गर्नु वा कुनै मूर्तिलाई दण्डवत गर्नुभन्दा बरु आफ्नो जीवन नै दिन तयार भए। यसकारण म यो उर्दी दिँदैछु कि कुनै पनि जातिका वा कुनै पनि भाषा बोल्ने मानिसहरूले शद्रक मेषक र अभिनगोका परमेश्वरको विरुद्धमा केही भन्छ भने उनीहरू टुक्रा टुक्रा पारी काटिनेछन् र उनीहरूका घर उजाड पारिनेछन्, किनभने यसरी कुनै पनि अर्को देवताले बचाउन सक्दैन। त्यसपछि राजाले शद्रक मेषक र अभिनगोलाई बेबिलोनको प्रान्तमा पदोन्नति गरिदिए। आदरणीय श्रोता, सर्वशक्तिमान परमधन्यका परमेश्वरको महिमा होस्। आगोको भट्टीबाट बचाउन सक्ने परमधन्यका परमेश्वरले तपाईँ हामीलाई बोलाउँदै हुनुहुन्छ।

0: येशु मसीहको नाउँमा त्यो शक्ति सामर्थ्य र त्यो सुरक्षा दिन चाहनुहुन्छ जुन सुरक्षा सद्रक मेसक र अबेनगोले त्यो दिन पाएका थिए। त्यसैले श्रोता, हामीलाई यहाँ कुनै पनि हाम्रो घर परिवारको चालचलन र नियम कानून भंग गर्ने भनिएको छैन। हामीलाई सर्वशक्तिमान परमधन्यका परमेश्वरको सुरक्षामा, आशिषमा, शान्तिमा, उहाँले दिन चाहनु भएको मुक्ति र उद्धारमा आउनलाई येशु मसीहले आह्वान गर्दै हुनुहुन्छ, बोलाउँदै हुनुहुन्छ। तपाईँ हामीले यो अवसरलाई छुटायौं भने, येशुमाथि विश्वास गरेर आफ्नो जीवन नै येशुको हातमा समर्पण गर्यौं भने हाम्रो जीवन नै परिवर्तन हुने कुरा पवित्र शास्त्र बाइबलले ठोकुवा गरेको छ। यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत यो वचनद्वारा आज यो सुसमाचार छ, येशुले तपाईँ हाम्रो जीवन बदल्न चाहनुहुन्छ, तपाईँ हाम्रो स्वभाव बदल्न चाहनुहुन्छ, तपाईँ हामीलाई अति संकष्टमा पनि रक्षा गर्न चाहनुहुन्छ, साथै सबैभन्दा ठूलो कुरा उद्धार र मुक्ति दिन चाहनुहुन्छ। श्रोता, ती सर्वशक्तिमान परमेश्वर येशुले तपाईँ हामी सबैलाई प्रशस्त आशीर्वाद दियोस् भन्दै आज म यो वचनबाट बिदा हुन्छु। हस्त, जय मिश्री, नमस्कार।
1: धन्यवाद पास्टर प्रभु साईलाई। साँच्चीकै आज हामीले सुनेको वचनमा प्रस्तुत घटनाले तपाई हामी आशिषित भएका छौ। प्रिय श्रोता, आजको वचनबाट यो पुष्टि हुन्छ कि सत्य परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, जसमाथि विश्वास र भरोसा राख्ने व्यक्तिलाई उहाँले कहिले निराश र पराजित हुन दिनुहुन्न। चाहे कठिन परिस्थिति होस्, संकटमय अवस्था होस्, ती सबै स्थितिहरूमा परमेश्वरमाथि भरोसा र आस्था राख्यौं भने उहाँले हामीलाई छुटकारा दिनुहुन्छ। आज संसारका धेरै मानिसहरू यो सत्यतालाई स्वीकार गर्न चाहँदैनन्। आजको घटनामा भएका मुख्य व्यक्ति राजा नबुकदनेश्वर जस्ता व्यक्तिहरू हामी संसारमा थुप्रै भेटाउँदछौ, जसले आफ्नो इच्छामा संसार चलाउन चाहन्छन् र सत्यता र सही मार्गमा हिँड्ने सत्य परमेश्वरको मार्गलाई आत्मसात गर्ने व्यक्तिलाई लाजमा र संकटमा पार्न चाहन्छन्, सकेसम्म अस्तित्व नै समाप्त पार्न चाहन्छन्। इतिहासलाई खोतल्ले हो भने इसाई जातिलाई नष्ट पार्ने र सर्वशक्तिमान ईश्वरलाई लाजमा पार्ने अभियानमा थुप्रै व्यक्तिहरू लागि परेको र अन्तमा परमेश्वरको शक्ति सत्यता र विश्वसनीयताको अगाडि घुँडा टेकेका थुप्रै उदाहरणहरू हाम्रो सामु प्रशस्तै छन्। जस्तै संसार जित्न हिँडेको र बाइबल र बाइबलमा विश्वास गर्नेको अस्तित्व मेटाउने अभियानमा लागि परेको हिटलर, हाम्रै छिमेकी राष्ट्र चाइनाको कम्युनिष्ट शासन जसले इसाईहरूको विरूद्धमा उनीहरूको धार्मिक स्वतन्त्रतामाथि अहिलेसम्म कठोर प्रहार गरिरहेको छ, तर पनि क्रिस्चियनहरूको संख्यामा वृद्धि भइरहेको छ। विभिन्न देशहरूमा इसाईहरूलाई मृत्युदण्ड दिएको खबरहरू पनि हामी सुन्ने गर्दछौ, तर पनि इसाईहरू हार खाएर बाइबललाई तिरस्कार गरेको खबर भने हामी भेट्टाउन सक्दैनौ, किनकि यो भनेको साँचो परमेश्वरमाथिको विश्वासको कारण हो। आजको यो रेडियो कार्यक्रम सुसमाचार सबैका लागिबाट यो आग्रह गर्दछौ कि सत्यलाई बुझ्नुहोस्, सत्यतालाई पछ्याउने कोसिस गर्नुहोस्। येशू ख्रीष्टले तपाईँ हाम्रो निम्ति गर्नुभएको महान बलिदान बाट प्राप्त भएको सित्तैको मुक्ति र उद्धारलाई किन र के को लागि जीवनमा ग्रहण गर्ने भन्ने कुरालाई खोजौ र बुझौ। यदि केही कुराको बारेमा हामी जान्न चाहयौ भने त्यो सत्य छ वा असत्य छ भन्ने कुरा हामीले बुझ्नेछौ। त्यसैले अरूले सत्य भने भनेको भरमा होइन, कसैले गलत छ भनेको भरमा होइन, तर आफैले नै त्यो कुरा पत्ता लगाउने कोसिस गर्नुहोस्। जब तपाईँले सत्यता बुझ्नुहुन्छ, तब संसारका असत्य कुराहरू जतिसुकै हावी हुने कोसिस गरे तापनि अन्तत परमेश्वर अर्थात सत्यताको अगाडि असत्य कुराहरू नाश र निष्क्रिय भएर जानेछन्। त्यसैले हामी आग्रह गर्दछौ, येशु ख्रीष्टको सत्यता र उहाँको बलिदानको महत्व कसको लागि हो भन्ने कुरा खोज्नुहोस्। अनन्त स्वर्गीय राज्यको लागि आफैलाई तयार पार्नुहोस्। समयले कसैलाई पर्खदैन, विचार गर्नुहोस्। आदरणीय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-2374-54 9860-2374-54 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाई हामीलाई आफ्नो सुरक्षा, आशिष र अनुग्रहमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईमा ठूलो योग्यता छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक चारमा यहाँहरूलाई स्वागत छ। तपाईँको आफैले आफ्नो बारेमा कस्तो धारणा राख्नुहुन्छ? के तपाई परमेश्वरले तपाईँको बारेमा भन्नुभएको कुरामा विश्वास गर्नुहुन्छ, वा तपाईँको परिवार, साथीभाइ र अरू मानिसहरूले तपाईँको बारेमा के भन्छन् भन्ने कुरामा ध्यान दिनुहुन्छ? धेरै जस्तो मानिसहरूले अरूले आफ्नो बारेमा के भन्छन् भन्ने आधारमा आफ्नो बारेमा आफ्नो विचार बनाउने छनौट गर्छन्। यो एउटा ठूलो समस्या हो, किनभने मानिसहरूको विचार परमेश्वरले हाम्रो बारेमा के सोच्नुहुन्छ भन्ने भन्दा धेरै फरक हुन्छ। वास्तवमा धेरै पटक मानिसहरूले हामी प्राय बेकार र महत्वहीन छौ भन्ने सोच्छन्। हामीले उनीहरूलाई हामी आफ्नो बारेमा के विश्वास गर्छौं भन्ने कुरामा प्रभाव पार्न दिनु हुँदैन। बरु हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर सुन्न रोज्नुपर्छ। परमेश्वरले तपाईँलाई अद्भुत भन्नुहुन्छ, उहाँले तपाईँलाई महान भएको घोषणा गर्नुहुन्छ र उहाँको इच्छा यो छ कि तपाईँले ख्रीष्ट येशूमा भएको तपाईँको पहिचानलाई जान्नुहोस् र बुझ्नुहोस्। दोस्रो कोरिन्थीको पुस्तक 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। प्रिय श्रोता, यीशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नेहरूका लागि बाइबलले भन्छ कि तिमीहरू परमेश्वरको नजरमा धर्मी छन्। तिनीहरूका विगतका पापहरू यीशु ख्रीष्टले तिनीहरूको पापको लागि क्रुसमा बगाउनु भएको रगतले धोइएका छन्। यद्यपि तपाईँलाई क्रिसमा वास्तवमा को हुनुहुन्छ र तपाईँले आफ्नो बारेमा के विश्वास गर्न रोज्नुहुन्छ, ती दुई पूर्ण रूपमा फरक कुरा हुन सक्छन्। केही क्रिस्चियनहरूले यीशु ख्रीष्टले आफ्नो लागि के हासिल गर्नुभयो भनेर स्वीकार गरेका छैनन्। तिनीहरू विगतमा गरेका केही पापहरूको आधारमा आफूलाई हेर्न जारी राख्छन्। यो मानसिकताले तपाईँलाई आत्मिक रूपमा पछाडि राख्छ। यसले तपाईलाई परमेश्वरले तपाईँको लागि भण्डार गर्नुभएको सबै अद्भुत चीजहरू प्राप्त गर्नबाट रोक्नेछ। हामीले परमेश्वरको अनुग्रह र दयालाई चिन्नु अत्यन्तै महत्वपूर्ण छ। अनुग्रह त्यो हो जहाँ परमेश्वरले तपाईँलाई त्यो चीज दिनुहुन्छ जुन तपाईँ प्राप्त गर्न योग्य हुनुहुन्न थियो। दया त्यो हो जहाँ परमेश्वरले तपाईँले गलत गर्नुभएको कुराको लागि तपाईँलाई दोषी ठहराउनु भएन। जब यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो, उहाँले तपाईँको सबै विगतका पापहरूको मूल्य तिर्नुभयो। श्रोता, आफूलाई परमेश्वरले तपाईँलाई जसरी हुनुहुन्छ त्यसरी नै हेर्ने छनौट गर्नुहोस्। आफूलाई त्यस्तो व्यक्तिको रूपमा हेर्नुहोस् जसको विगतका पापहरू यीशुले तपाईँको लागि क्रुसमा बगाउनु भएको रगतले पूर्ण रूपमा पखालिएका छन्। जब तपाईँ यीशु ख्रीष्टले सम्पन्न गर्नुभएको कामको कारणले तपाईसँग भएको विशाल मूल्यलाई चिन्न रोज्नुहुन्छ, तपाई आफ्नो शिर माथि उठाएर आफू बसेको समुदायमा हिँड्न सक्नुहुन्छ। तपाई आफैमा विश्वास गर्नुहुन्छ किनकि तपाईलाई थाहा छ कि परमेश्वरले तपाईलाई क्रिसमा के हुनको लागि सृष्टि गर्नुभएको थियो। दोस्रो कोरिन्थीको पुस्तक 5:17, यसकारण कोही क्रिसमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यस क्षणमा तपाईँ भित्र परमेश्वरको धार्मिकता छ, यसले तपाईँलाई धेरै मूल्यवान व्यक्ति बनाउँछ। तपाईँले गर्नुभएको कामको कारणले होइन, तर यीशुले तपाईँको लागि गर्नुभएको कामको कारणले। त्यसैले जब तपाईँ अरूसँग अन्तर्क्रिया गर्नुहुन्छ, आफ्नो बारेमा यो विश्वास गर्ने छनौट गर्नुहोस्। जब तपाईँ त्यसो गर्नुहुन्छ, तपाईँले अरूप्रति परमेश्वरको निस्वार्थ प्रेम प्रदर्शन गर्नुहुनेछ र परमेश्वरले तपाईँको बाटोमा अद्भुत मानिसहरू ल्याउनुहुनेछ ताकि तपाईँसँग तिनीहरूको मिठो र शक्तिशाली सम्बन्ध हुन सकोस्, एउटा सम्बन्ध जुन परमेश्वरको प्रेममा आधारित छ। प्रिय श्रोता, तपाईँ पूर्ण रूपमा सम्मान र माया पाउन योग्य हुनुहुन्छ। अरूले तपाईँको बारेमा के भन्छन् भन्ने कारणले होइन र तपाईँले गर्ने सबै कुरामा तपाईँ सिद्ध हुनुहुन्छ भनेर पनि होइन। हामी सधैँ गल्ती र पाप गर्नेछौ किनभने हामी हाम्रो शरीरमा कमजोर छौ। हामीलाई परमेश्वरको सामु योग्य बनाउने कुरा भनेको हाम्रो तर्फबाट येशु ख्रीष्टले सम्पन्न गर्नुभएको काम हो। सधैँ यो कुरालाई दावी गर्नुहोस्, ख्रीष्टमा तपाईँ को हुनुहुन्छ भनेर सम्झनुहोस् र परिवारका सदस्यहरू, छिमेकीहरू वा अरू कसैलाई तपाईँलाई अन्यथा भन्न नदिनुहोस्। परमेश्वरले तपाईँलाई सृष्टि गर्दा उहाँ के गर्दै हुनुहुन्थ्यो भनेर उहाँ जान्नुहुन्थ्यो र उहाँसँग तपाईँको जीवनको लागि एक महान उद्देश्य र योजना छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
5: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
4: अनि यी सबै कहाँ पाउने त दाई?
5: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
4: कार्यक्रम मुक्तिको मार्ग?
5: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
6: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
7: सुन्न नबजे कोटा
8: सामान नभेटेर बेपत्ता।
7: होइन सामान चाहिँ के चारो ल्याएको?
8: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
8: कहाँ छ यो?
7: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
9: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
10: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
9: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98 5 10 74 2 36, 98 5 10 74 2 36,
10: र फोन नम्बर 01 5 13 0 10 छ। 01 5 13 0 10 छ।
9: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
8: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
11: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
12: हरेक किसिमका छपाईहरू एउटै छाना मुनि।
13: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
11: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
12: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
13: फोन नम्बर 40225 44, 40225 44
11: र 40225 72 40225 72।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण, प्रस्तुता हरि जिज्ञासुको साथमा।
2: आदरणीय श्रोता मित्र जय मसीह, नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई स्वागत छ। हरेक हप्ता चाहिँ आज पनि म उपस्थित भइसकेको छु। रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथरन और मिनिस्ट्री नेपालले तयार पारेको र यस कार्यक्रमबाट हामी तपाईँलाई निरन्तर रूपमा उत्साह दिँदै आइराखेको छौ। आशा छ तपाईँ स्वदेशमा हुनेहरू र विदेशमा जो हुनुहुन्छ तपाईँहरू आरामै हुनुहुन्छ, तपाईँको जीवन सहजसाथ अगाडि बढ़िरहेको छ भन्ने आशा गर्दछु। हामी जो जहाँ छौं सबै सन्तुष्टि साथ आशिषितमय रूपमा अगाडि बढ्नुपर्छ, चिन्तारहित रूपमा अगाडि बढ्नुपर्छ र परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ भन्ने कुरालाई हामीले ख्याल गर्नुपर्ने हुन्छ। र आज तपाईँको बीचमा म सद्भाव र क्षमाको विषयमा केही उत्साह दिन चाहन्छु। र आजको मुख्य विषयवस्तुतर्फ जानुभन्दा अघि आउनुहोस् एउटा समधुर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

नमस्ते मित्र, आजको हाम्रो विषय छ क्षमाले सद्भाव निर्माण गर्छ भन्ने कुरा छ। क्षमाले सद्भाव निर्माण गर्छ किनकि हामी जसलाई क्षमा दिन सक्छौ, जसलाई प्रेम साथ क्षमा दियौं भनेपछि त्यो क्षमाले सद्भाव निर्माण गर्छ समाजमा, व्यक्तिगत रूपमा अरू धेरै धेरै व्यक्तिहरूलाई। जब हामीले एकले अर्कालाई क्षमा दिन्छौ, क्षमा दियो भने सद्भाव कायम रहँदछ। आजको कार्यक्रममा हामी एउटा प्रेरणादायी कथा सुन्नेछौ, बाइबलको शिक्षा मनन गर्नेछौ र अन्त्यमा सबैको लागि प्रार्थना पनि हामी गर्नेछौ, किनकि एउटा अद्भुतपूर्ण कथा छ जसले सामाजिक सद्भावको कुरालाई ख्याल गर्दछ, सामाजिक सद्भावको कुरालाई आफ्नो दायरामा बाँध्दछ। प्रिय मित्र, दुई गाउँ र एउटा पुल भएको कथा तपाईँको बीचमा म प्रस्तुत गर्न गइराखेको छु। पहाड़को एउटा काखमा रहेका दुई गाउँ बीच एउटा सानो खोल्सा थियो। वर्षौंसम्म दुवै गाउँका मानिसहरू मिलेर खेती गर्थे, चाडपर्व मनाउँथे र दुःख सुख बाँड्थे। उनीहरू एकले अर्काको दुःखमा सामेल हुन्थे, एक अर्काको खुसीमा उनीहरू सामेल हुन्थे, सधैँ मिलेर बसिराखेको हुन्थे। तर एक दिन सानो विवाद भयो, एउटा खेतको साथलाई लिएर शुरू भएको झगडा बिस्तारै गाउँभर फैलियो। दुवै गाउँका मानिसहरूले एकअर्कासँग बोल्न छोडे, पुल भएर पनि कोही वारपार गरेनन्। दुई गाउँको बीचको झडप अर्थात बेमेल भइसकेपछि एउटा सानो विवादको कारण, त्यो विवाद ठूलो भएको कारणले गर्दाखेरि एकअर्का बीचमा समस्या भयो र त्यो खोला बीचको पुलबाट कोही पनि वारपार गरेनन्, किनकि दुई समुदाय बीचको, दुई गाउँ बीचको बेमेलको कारणले त्यहाँ चाहिँ एउटा खोलाले उनीहरूको सम्बन्ध तोडिदियो र उनीहरू वारपार गरेनन्। केही महिनापछि ठूलो वर्षा भयो, खोल्सामा बाढी आयो र पुल बगायो। उनीहरू त्यसै पनि त्यो पुलबाट वारपार गरिराखेका थिएनन्, किनकि एउटा गाउँबाट अर्को गाउँ कुनै व्यक्ति गयो भने त्यहाँ डर थियो, डरको कारणले गर्दाखेरि त्यो पुल वारपार गर्दै हिँड्थे, किनकि त्यो सानो विवादको कारणले गर्दाखेरि उनीहरू समस्यामा परिराखेका थिए। जब दुवै गाउँ एकअर्काबाट पूर्ण रूपमा टाढिए, त्यही समयमा एउटा वृद्ध जसले परमेश्वरमा पूर्ण रूपमा विश्वास गर्थे त्यहाँ आइपुगे। उनले दुवै गाउँका अगुवाहरूलाई भेला गरे र बाइबल खोलेर पढे। एकजना वृद्ध उनले त्यो दुवै गाउँका बुद्धिजीवीहरूलाई बसाले र त्यो पुल भत्किसकेपछि उनले एउटा समस्या देखे। त्यो समस्या समाधान गर्नको लागि जसले परमेश्वरमाथि विश्वास गर्ने एकजना वृद्धले त्यहाँ गाउँका भ्लादिमीहरूलाई बोलाए र त्यसपछि उनीसँग कुराकानी गरे। उनले बाइबल पढेर सुनाउँदाखेरि त्यहाँ लेखिएको थियो, यदि सम्भव छ भने तिमीहरूका तर्फबाट सकेसम्म सबै मानिससँग मेलमिलापसँग बस भन्ने कुरा त्यहाँ उल्लेख गरेको थियो। पवित्र धर्मशास्त्र बाइबलको रोमी 12 अध्यायको 18 पदमा यी कुराहरू उल्लेख गरिएको छ। त्यसपछि यी कुराहरू बाइबलको सन्देश पढेर सुनाइसकेपछि उनले भने, पाडीले पुल बगाएको होइन, हाम्रो मनमा जन्मिएको घृणाले पहिले नै पुल भत्काइसकेको थियो। त्योभन्दा अघि एक अर्काको बेमेलको कारणले गर्दाखेरि दुवै गाउँका सदस्यहरू, दुवै गाउँका छिमेकीहरू एउटा गाउँबाट अर्को गाउँ पुल तरेर जान सक्दैनथे, किनकि उनीहरूको ईर्ष्या थियो, डाहा थियो, रिस थियो। त्यो रिसको कारणले र डरको कारणले उनीहरू बाढीले पुल नभत्काउँदा नै वारपार गरिराखेका थिएनन्। त्यसकारण त्यो बुढो व्यक्तिले त्यो गाउँका बुद्धिजीवीहरूलाई बसालेर एउटा बाइबलको पद सुनाएर तिमीहरू एकअर्कामा मेलमिलाप गरेर बस भन्ने कुरा पवित्र धर्मशास्त्र बाइबलमा लेखिएको कुरालाई त्यहाँ उनले उल्लेख गरे। त्यसपछि बाढीले पुल बगाएको होइन, तिमीहरूको कारणले गर्दाखेरि पहिले नै मनको पुल चाहिँ भत्किसकेको थियो भन्ने कुरा त्यो वृद्धले उनीहरूलाई बताए। यी शब्दहरूले दुवै गाउँका छिमेकी बुद्धिजीवीहरूको मन छोयो। एकजनाले अर्को गाउँका अगुवाहरूसँग माफी मागे, अर्काले पनि हात बढाए र माफी मागे र क्षमा दिने र लिने गरे। त्यसै क्षमा लिने र दिनेको कारणले गर्दाखेरि त्यो गाउँको मिलाप भयो। केही दिनपछि सबै गाउँले मिलेर फेरि पुल बनाए। यसपटक उनीहरूले काठको पुल मात्र बनाएनन्, उनीहरूले एकअर्कासँग
को मन जोड्ने विश्वासको बलियो पुल पनि बनाए। त्यस दिनदेखि दुवै गाउँले एउटा कुरा सिके, क्षमाले जहाँ स्थान पाउँछ त्यहाँ सद्भाव फल्छ र सद्भाव कायम हुन्छ भन्ने कुरा त्यहाँ उनीहरूले थाहा पाए। बाइबलबाट के सन्देश हामीले लिन सक्छु भने, हाम्रो समाजमा जात धर्म भाषा विचार र सांस्कृतिको विविधता छ, तर विविधता विभाजनको कारण होइन, एकअर्कालाई सम्मान गर्ने एउटा अवसर हो। हामी जो जाति जो धार्मिक समुदाय जो जस्तो भए पनि हामी सद्भावपूर्ण भएर रूपमा हामी अगाडि बढ्नुपर्छ, एकले अर्कालाई प्रेम गर्नुपर्छ, हाम्रो सम्बन्ध पुल जस्तै गरी बलियो बनाउनु पर्छ भन्ने कुरालाई यहाँ उल्लेख गरेको छ। येशू ख्रीष्टले सिकाउनु भएको कुराहरू पनि पवित्र धर्मशास्त्र बाइबलको मत्तीको 22 अध्यायको 39 पदमा त्यहाँ उल्लेख गरेको छ, तिमीहरूले आफ्ना छिमेकीलाई आफूलाई जस्तै गरी प्रेम गर भनेर त्यहाँ उल्लेख गरेको छ। त्यसकारणले हामीले छिमेकीलाई प्रेम गर्नुपर्छ, आफन्तहरूलाई प्रेम गर्नुपर्छ, त्यो आफन्तहरूलाई गर्ने प्रेमले नै हामीलाई अझ अद्भुत बनाउँछ भन्ने कुरा हामीले बुझ्नुपर्छ। उहाँले आफ्ना विरोधीहरूको लागि समेत प्रार्थना गर्नुभयो, क्रुसमा टाँगिन येशू प्रभुले आफ्ना विरोधीहरूलाई आफूलाई थुक्नेहरूको निम्ति आफूलाई कोराहान्नेहरूको निम्ति आफूलाई नाना थरी कुरा र आरोप लगाउनेहरूको निम्ति पनि प्रभु येशूले क्रुसमा टाँगिँदा पनि प्रार्थना गर्नुभयो। र त्यहाँ पवित्र धर्मशास्त्र बाइबलको लुका 23 अध्यायको 34 पदमा हे पिता तिनीहरूलाई क्षमा गर्नुहोस् भनेर भन्नुभयो। यसले सिकाउँछ कि साँचो सद्भाव शक्ति र दबावबाट होइन, प्रेम र क्षमाबाट जन्मिन्छन्। हामीले परिवारमा छिमेकमा कार्यस्थलमा वा समाजमा कसैसँग मनमुटाव राखेका छौं भने आज मेलमिलापको पहिलो पाइला चाल्ने दिन हुन सक्छ। त्यसकारणले प्रेम मित्र, तपाईँ जोसँग आफ्नो सम्बन्धलाई बिगार्नु भएको छ, कसैलाई मैले मन दुखाएको छु भन्ने खालको लाग्न सक्छ, कसैलाई अरू पीड़ा दिइराखेको छु भन्ने तपाईँलाई लाग्न सक्छ, अब त्यो बेलामा तपाईँले एउटा पूर्ण रूपमा आफ्नो मनदेखि तपाईँले क्षमा दिन सक्नुहुन्छ, आफ्नो मनदेखि उसलाई टेवा दिन सक्नुहुन्छ, आफ्नो क्षमा दिनुभयो भने पछि फेरि तपाईँहरूको सम्बन्ध नयाँ हुन सक्छ। किनकि घृणाले घाउ गहिरो बनाउँछ तर प्रेमले उपचार गर्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। बाइबलले भन्छ, शान्ति कायम गर्नेहरू धन्यका हुन् किनकि तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन् भनेर पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरेको छ। परमेश्वरमा विश्वास गर्ने व्यक्तिहरू जहिले पनि शान्ति कायम गर्ने व्यक्तिहरू हुनुपर्छ। शान्ति कायम गरियो भनेपछि मात्रै देशमा यो समाजमा हाम्रो परमेश्वरको सन्देश परमेश्वरको असल सन्देश हामीले प्रसारण गर्न सक्छौ। त्यसकारणले हामी जहिले पनि परमेश्वरको योजना थाहा पाउनु पर्ने हुन्छ र एकले अर्कालाई क्षमा दिनु र एकले अर्काको निम्ति प्रार्थना गर्नु सबैभन्दा उत्तम कुरा हो। क्षमा कमजोरी होइन, आत्मिक बल हो भनेर हामीले बुझ्नु पर्ने हुन्छ। प्रेमले सद्भावको ठूलो विजयको प्राप्त गर्छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ। सद्भाव घरबाट सुरु हुन्छ, समाजसम्म फैलिन्छ र परमेश्वरले हामीलाई शान्ति र मेलमिलापको साधन बन्नको लागि बोलाउनु भएको हो भन्ने कुरा हामीले बुझ्नु पर्ने हुन्छ। त्यसकारणले आज कसैलाई फोन गरेर तपाईँले माफी माग्नु हुन सक्छ, कसैलाई क्षमा दिनुपर्ने हुन सक्छ, कसैलाई प्रेमका दुई शब्द भन्नुपर्ने हुन सक्छ। त्यसकारण तपाईँ जहिले पनि परमेश्वरको योजनामा रहेर एकले अर्कालाई तपाईँले क्षमा दिन सक्नुहुन्छ। कहिलेकाहीँ हामीले जानेर नजानेर एकले अर्काको मन दुखाइराखेको हुन्छौँ, एकले अर्कालाई केही अन्य कुराहरू बोलेर पठाएको हुन्छौँ, तर तपाईँ र मैले चाहिँ एकले अर्कालाई क्षमा दिनुपर्छ भन्ने कुरा तपाईँले जहिले पनि बुझ्नुपर्छ। सद्भावको सुरुवात अरूबाट होइन, मबाट तपाईँबाट गर्नुपर्छ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ। अघि माथि नै तपाईँलाई हामी आजको केही विषयमा प्रार्थना गर्नेछु भनेर भनेको थिएँ र हामी प्रार्थना पनि गर्नेछौँ। तपाईँले हे प्रेम परमेश्वर, हाम्रो मनबाट घृणा रिस र बदला लिने भावना हटाइदिनुहोस्, हामीलाई क्षमा गर्न प्रेम गर्न र मेलमिलापको बाटो रोज्न सिकाउनुहोस्। हाम्रो परिवार समाज र राष्ट्रमा शान्ति र सद्भाव फैलियोस्। हामी सबैलाई तपाईँको प्रेमको ज्योति बनेर बाँच्ने अनुग्रह दिनुभएको होस्। येशू ख्रीष्टको नाममा आमेन। प्रिय मित्र, तपाईँ र हामी जहिले पनि परमेश्वरमा भरोसा राख्ने व्यक्ति भएको कारणले एकले अर्का
प्रति प्रेम गर्नुपर्छ। आज धेरै कुराहरूबाट बेमेल हुँदछ, धार्मिक द्वन्द्वको कुराहरू, सामाजिक द्वन्द्वको कुराहरू, अरू अरू धेरै धेरै कुराहरू गर्दछन्। हामी एउटै छिमेकीमा बसेका व्यक्तिहरू, एउटै परिवारमा बसेका व्यक्तिहरू र दाजुभाइ दिदीबहिनीहरू सबै जो जो हुन्छौं, हामी निराको प्रेमको ज्योति बनेर बाँच्ने अनुग्रह दिनुभएको होस्। येशु ख्रीष्टको नाममा आमेन। प्रिय मित्र, तपाईँ र हामी जहिले पनि परमेश्वरमा भरोसा राख्ने व्यक्ति भएको

तर यसले गर्दाखेरि हामीमै समस्या देखिँदछ, हामीलाई नै गाह्रो हुँदछ। त्यसकारण एक्लै अर्कालाई क्षमा दिनु सबैभन्दा उत्तम हुन्छ। एक्लै अर्कालाई क्षमा दिनु सबैभन्दा प्रेरणादायी सन्देश हामीले दिन सक्छौ। प्रेमित्र तपाईँसँग रहेर मिठो भलापुसारी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह सुझाव र प्रतिक्रिया छ भने हामीलाई तपाईँले पठाउन सक्नुहुनेछ। हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9845554418। त्यसै गरी हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com। यसमा पनि हामीलाई तपाईँले इमेल गर्न सक्नुहुन्छ। जय मसी, नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। आजको अध्ययन शुरू गर्नुभन्दा अगाडि मलाई एउटा प्रश्न छ। धेरै मानिसहरू गल्ती गर्छन् तर सबैले आफ्नो गल्ती स्वीकार गर्न चाहँदैनन्। दाउदको जीवनमा पनि के विशेष थियो जसले आफ्नो गल्तीहरूलाई चाहिँ स्वीकारे?
2: भाइ, यो धेरै राम्रो प्रश्न गर्नुभयो तपाईँले। दाउद सिद्ध मानिस थिएनन्, उनले पनि गम्भीर पाप गरेका थिए, तर उनको महानता यसमा थियो कि उनले आफ्नो पाप लुकाएनन्। उनले नम्र भएर परमेश्वरको सामु आए र भने, हे परमेश्वर, तपाईँको करूणा अनुसार ममाथि कृपा गर्नुहोस्, किनकि दाउदले साँचो परमेश्वरलाई जान्दथे।
1: यी कुरा सुन्दै गर्दाखेरि मलाई लाग्यो कि परमेश्वरले पूर्ण मानिस खोज्नुहुन्न तर पश्चतापी हृदय खोज्नुहुन्छ, होइन त?
2: एकदमै सही कुरा हो भाइ। परमेश्वरको कृपा हाम्रो योग्यतामा आधारित छैन, उहाँको प्रेम र दया असीमित छ। जब हामी आफ्नो कमजोरी स्वीकार गर्छौ तब उहाँको क्षमा अनुभव गर्न सक्छ।
1: तपाईँले बताउनु भएको यी सबै कुराहरू सुन्दै गर्दाखेरि त म आजको अध्ययनमा बस्नको लागि एकदमै उत्साहित भएको छु। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँको जीवनमा कुनै बोझ, अपराध बोध वा पश्चतापको आवश्यकता छ भने आजको अध्ययन तपाईँको लागि विशेष आशिषित हुन सक्छ। त्यसैले आउनुहोस्, परमेश्वरको वचन ध्यानपूर्वक सुनौ र हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौ।
3: वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ अनि प्रभु येशु ख्रीष्टको सामर्थ्य नाममा जय मसीह। मित्र, तपाईँहरूलाई यादै होला कि यी दिनहरूमा हामी वचन अध्ययन पुरानो नियमको भजन संग्रहको पुस्तकहरूबाट गरिरहेका छौं, अनि यो पनि म आशा गर्दछु कि तपाईँहरूले यस पुस्तक अध्ययनबाट धेरै धेरै आत्मिक कुराहरू सिक्नु भएको छ, वचनको गहिराई बुझ्नु भएको छ। निरन्तर यस बाइबल अध्ययन कार्यक्रममा भाग लिनुहोस्, आफ्ना परिवारलाई, आफ्ना मित्रहरूलाई, आफ्ना संगीहरूलाई पनि यस सुन्दर कार्यक्रम सुन्नलाई उत्साह दिनुहोस्। आउनुहोस्, हामी छोटो प्रार्थना गरेर यस बाइबल अध्ययनलाई आरम्भ गर्नेछौ। जीवित बुबा, हाम्रो दयालु परमेश्वर, धन्यवाद दिन्छौ तपाईँको तमाम उपकार भलाइको निम्ति जुन तपाईँले हाम्रो दिन प्रतिदिनको जीवनमा देखाउनु भएको छ, देखाइरहनु भएको छ।

0: हाँ प्रभुजी, धेरै पल्ट हामी समस्यामा थियौं, दुःखमा थियौं, बिमारमा थियौं, तर हामीले तपाईँलाई पुकार्यौ, तपाईँले हाम्रो आवाजलाई सुन्नुभयो, पुकारलाई सुन्नुभयो अनि उत्तर दिनुभयो। धन्यवाद छ तपाईँको तमाम करुणाको लागि, कृपाको लागि। प्रार्थना छ कि हामी हरेक माथि, हाम्रा प्रत्येक श्रोताहरूमाथि सदैव तपाईँको कृपा, अनुग्रह, दया बनिरहोस्। आफ्नो आशिष, आफ्नो शान्ति, आनन्द, हर्ष दिनुहोस् उनीहरूलाई। प्रभुजी, अब बाँकी समयलाई तपाईँको हातमा राख्छु। तपाईँ हामी हरेकलाई वचन सुन्नमा, बुझ्नमा आशिष दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 51 अध्यायबाट आरम्भ गर्न गइरहेका छौ। विशेष गरेर आज हामी भजन संग्रह 51 अध्याय पद 1-3 पदसम्मबाट मात्र देख्नेछौ अनि रहल पदहरू हामी अर्को दिनमा देख्नेछौ। मित्र, यो भजन 51 अध्याय दाउदको महान पश्चातापी भजन हो। यो भजन दाउद बत्सेबासँग गएकोमा, यानी अनैतिक काम गरेकोमा नातन अगमवक्ता उनी कहाँ आएपछि दाउदको भजन। यो निश्चय नै दाउदको जीवनको अति नै ठूलो कलंक हो, दाग हो। एउटा ठूलो सेतो कपड़ामा कुनै पनि कालो दाग लाग्यो हो भने कस्तो खराब देखिन्छ। त्यस्तै यो काम दाउदको जीवनमा एक किसिमको खराब कलंक थियो, दाग थियो। हामी दाउदको पापको पूरा विवरणमा जान्दैनौ। संक्षिप्तमा भन्दा, दाउदले परमेश्वरलाई दुई आज्ञाहरूको तोडे। दाउदले परमेश्वरका दुई आज्ञाहरूको तोडे। उसले सातौं आज्ञाको तोडे, जुन आज्ञा थियो तैले व्यभिचार नगर, अनि यो नै उसले बत्सेबासँग गरे। अनि उसले छैटौं आज्ञाको पनि उल्लंघन गरे, तैले हत्या नगर। उसले यो टेढो रीतिले, इन्डाइरेक्टली यसको पनि तोडे, किनकि उसले बत्सेबाको पति उरियालाई युद्धमा सबभन्दा आगे पठाएर, यानि पठाउने प्रबन्ध गरेर उसलाई मारे। खास मात्रामा युद्धमा उसलाई आगे पठाउन प्रबन्ध गरे ताकि ऊ युद्धमा मरोस्। अनि एक किसिमको हत्या थियो, उसले हत्याको काम गरेको थियो। अनि यो निश्चय नै दाउदको निर्दयी क्रूरताको काम हो, दयाहीनताको काम हो, किनभने उरिया उसको एकजना वीर मानिस थिए, एक उसको अनुसरण गर्ने व्यक्ति थिए, राजभक्त थिए। नत्र ऊ कहिले पनि दाउदको आज्ञामा युद्धको अग्रपंक्तिमा जाने थिएनन्। यदि दाउदको एक किसिमको अनुसरण गर्ने व्यक्ति नभए, अहिले यो घिनलाग्दो घटनापछि दाउदले केही पनि गरेनन्, उसले केही पनि भनेनन्। वास्तवमा दुवै यी घटनाहरू मिश्रमा वा बाबेलमा वा फिलिस्तिनमा वा सदोममा या एदोममा वा मुआबमा आम साधारण कुराको रूपमा विचार गरिन्थे, हत्या र व्यभिचार। जुन दाउले गरेथे त्यो ती देशहरूमा, राष्ट्रहरूमा आम अभ्यास थियो, र त्यसलाई ज्यादै होस् या थोरै त्यसको ग्रहण गरिन्थ्यो। चाहे यस्ता कुराहरू कुनै मानिसहरूको नजरमा मुनासिबको उचित देखा पर्ला, तर यो परमेश्वरको दृष्टिमा अति नै खराब, भ्रष्ट, नीच कुरा थियो। बाहिरी तवरमा हेर्दा यो यस्तो देखिन्थ्यो, दाउद यस पापबाट बिना दण्ड उम्किए, तर यो कुराको याद राखौ, दाउद परमेश्वरका मानिस थिए र दाउद यसबाट कुनै पनि हालतले बिना दण्ड उम्कन गइरहेका थिएनन्। र उम्कन सक्ने छैनन्। वास्तविकता यो हो, अन्तरालको अवधिमा जब तिनी चुपचाप रहे, मतलब जब उसले त्यो नराम्रो काम गरे, व्यभिचार गरे र टेढो रीतिले उरियालाई युद्धमा जाने प्रबन्ध गरेर उसलाई मारे, त्यस पश्चातको त्यस बीचको अवधिमा अन्तरालमा ऊ चुपचाप रहेथे, तर ऊ निश्चय नै विश्रामहीन र अति नै दुखी मानिस थिए त्यस बेला। उसले पछिबाट हामीलाई भने कि त्यस बेला उसको हृदयमा कस्तो आभासको गुजरिरहेको थियो, उसको मनमा के भइरहेको थियो। भजन 32 अध्यायमा दाउदले यो भन्छन्, 32 अध्यायको 3 पदमा, जब म चुप लागे तब मेरा हड्डीहरू दिनभरिको मेरा कंकला शब्दले गर्दा मकिए। अमित्र, यो व्यक्ति त्यस बेला निश्चय नै भयंकर चिन्तामा भएर गइरहेका थिए, विश्रामहीन थिए, उसको विवेकले उसलाई घोचिरहेको थियो, दिगदार गरिरहेको थियो। अनि भजन संग्रह 32 अध्यायको 4 पदमा भन्छन्, किनकि दिन रात तपाईँको बाहुलीको भार म माथि रह्यो, मेरो शरीरको पानी त ग्रीष्मको खडेरीमा परिवर्तन भयो। यी खण्डहरूले त्यस अन्तरालको अवधिमा उसका उकुस मुकुस भावनाहरूको वर्णन गर्दछ। यद्यपि ऊ चुपचाप लागि बसे तापनि उसको हृदयमा त्यस्ता समस्याको उकुस मुकुसको भावनाहरूको गुज्रिरहेको थियो। त्यसपछि नातन अगमवक्ता दाउद राजा कहाँ आए। म पढिदिन्छु यसको पृष्ठभूमि, जुन हामी 2 Samuel 12:1-6 देख्छौ। यहाँ यस प्रकार लेखिएको छ, 2 Samuel 12:1-6। परम प्रभुले नातन अगमवक्तालाई दाउद कहाँ पठाउनुभयो र तिनी दाउदको उपस्थितिमा हाजिर भएर तिनले भने, एकपल्ट एउटा शहरमा दुईजना मानिस थिए, एकजना धनी र अर्को चाहिँ गरीब। धनी मानिसका धेरै भेडा बाख्राको बगाल र गाई गोरुको बथान थिए। त्यो गरीब मानिसको एउटा सानो पाठी बाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई आफैले पालन पोषण गर्यो र आफ्नै घरमा आफ्नै छोराहरूसँग त्यो हुर्कियो। त्यसले उसकै थालमा खान्थ्यो र उसकै प्यालामा पिउँथ्यो र उसकै काखमा शुद्ध थियो। त्यसलाई उनले आफ्नो छोरा जस्तै गर्थे। एक दिन एउटा परदेशी त्यस धनी मानिसको घरमा आयो औ त्यस धनी मानिसले आफ्नो पाहुनालाई आफ्नै बगाल र बथानबाट केही दिने मन गरेनन्, तर नीच व्यवहार गरेर त्यस गरीब मानिसको पाठी लिएर त्यस पाहुनाको निम्ति भोजन तयार गर्यो। दाउलाई यस कुराले साह्रै रिस उठ्यो र कराएर भन्यो, जीवित परम प्रभुको नाउँमा म भन्दछु कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ। त्यसले यस्तो गरेर दया माया नगरे वापत त्यसले त्यस पाठीको साटो 4 गुणा तिर्नुपर्छ। त्यसपछि हामी परमेश्वरको वचनमा एक उत्तम नाटकीय क्षणतिर आउँछौ, अनि यसले नातानलाई शास्त्रमा एक महान वीर मानिसको रूपमा प्रकट गर्दछ। 2 Samuel 12:7 भनिएको छ, दाउदलाई नातानले भने, त्यो मानिस नै तपाईँ नै हुनुहुन्छ। अर्को शब्दमा नातानले दाउदतिर औँल्याएर भने, तपाईँ नै त्यो खास दोषी मानिस हुनुहुन्छ। जब नातानले त्यो भने, दाउदको निम्ति त्यहाँ 3 विकल्पहरू थिए। उसले त्यो अभियोग दोषलाई इन्कार यानि अस्वीकार गर्न सक्थे, उसले यो भन्न सक्थे, नातन पूर्ण रूपमा तिमी गलत बोलिरहेका छौ र मलाई बर्बाद गर्न प्रयास गरिरहेका छौ, या उसले खालि केही वचन नबोलिकन आफ्नो राजदण्डलाई नातनतिर पसारेर देखाउन सक्थे र गाइड त्यहाँको गार्डहरूले अंगरक्षकहरूले उसलाई पकडेर फाँसी दिन मृत्युदण्ड दिने थिए। दाउदले कुनै कुरा सफै दिइराख्न आवश्यक पर्ने थिएन किनकि ऊ राजा थिए, एक किसिमले न्याय इन्साफ उसकै हातमा थियो, उसले आफैलाई निर्दोष बताउन सक्थ्यो। अनि दाउदको निम्ति अर्को तेस्रो विकल्प थियो, त्यो हो नातानले लगाएको दोष अभियोगको स्वीकार गर्नु। अनि दाउदले यो अन्तिम विकल्पको अनुसरण गरे, उसले आफ्ना पापको पश्चाताप गरे। यो कुराको याद राखौं, अहिले दाउद साधारण मानिस थिएनन्, तिनी राजा थिए। अनि त्यस बेला राजामाथि त्यस किसिमले कसैले पनि औंला ठहराउन सक्दैनथ्यो, तर नातानले त्यो गर्यो। अनि सबभन्दा चाखलाग्दो कुरा यो हो कि दाउदले आफ्नो पापको पश्चाताप गरे। अहिले त्यस घटना विवरणको निरन्तर राख्दै दोस्रो समूहेल 12 अध्याय 10 पदबाट आगे हेरौं, जहाँ नातानले दाउदलाई परमेश्वरको सन्देश दिन्छन्। दोस्रो समूहेल 12 अध्याय 10 पददेखि 14 पदमा यस प्रकार लेखिएको छ, ध्यान लगाएर सुन्नुहोला। तैले मलाई तुच्छ ठानेको र हित्ती उरियाकी पत्नीलाई तैले आफ्नो पत्नी तुल्याउनलाई लगेको हुनाले तेरो घरानाले कहिले तरवारबाट विश्राम पाउने छैन। परम प्रभु भन्नुहुन्छ, म तेरो आफ्नै घराना भित्रबाट दुःख ल्याउनेछु, म तेरा पत्नीहरूलाई लिएर तेरै आँखाको सामने अर्को मानिसलाई दिनेछु र त्यो दिउँसै त्यससित सुत्नेछ। तैले जे गरिस् त्यो गुप्तमा गरिस्, तर सारा इसरायलले देख्ने गरी दिनको उज्यालोमा नै म त्यो गर्नेछु। दाउदले नातानलाई भने, मैले परमप्रभुको विरूद्धमा पाप गरे। नातानले तिनलाई जवाब दिए, परमप्रभुले तपाईँको पापको फल अर्को माथि हालिदिनुभयो, तपाईँ मर्नुहुने छैन, तर यस कामद्वारा तपाईँले परमप्रभुलाई तिरस्कार गर्नुभयो, यसैले तपाईँबाट जन्मेको छोरा चाहिँ मर्नेछ। मित्र, अहिले यो नै भजन 51 पृष्ठभूमि हो, किनभने यसपछि दाउद आफ्नो राजमहलको एकान्तको कोठामा गए र आफ्नो पश्चाताप गरे, पापको पश्चाताप गरे, जुनको भजन 51 अध्यायले रेकर्ड गर्दछ। सबै परमेश्वरका महान जनहरूले परमेश्वरको सामने आफ्ना पापहरूको पश्चाताप गरे। अगस्तिनले आफ्नो पश्चातापहरूको लेखे। भजन 51 चाहिँ एक सबभन्दा महान पश्चातापको भजन हो। भजन 51 अध्याय 3 विभाजनहरूमा सुन्दर तरिकाले बाँडिन्दछ। पहिलो पद 1 3 पदमा पापको दोष सिद्धिको र विवेकको चित्कारको वर्णन गरिएको छ। अनि दोस्रो खण्ड 4-8 पदमा पापको पश्चातापको र परमेश्वरको दयाको लागि चित्कारको रेकर्ड गरिएको छ। अनि तेस्रो खण्ड 9-19 पदमा शुद्धिकरण र संगतिको लागि चित्कारको रेकर्ड गरिएको छ। त आज हामी देख्नेछौ, पहिलो खण्ड यानी 51 अध्याय पद 1-3 पद, जुनको विषय हो विवेक र पापको पश्चातापको चित्कार। अहिले हामी दाउदको पश्चातापको सुनौ। भजन संग्रह 51 अध्याय 1-3 पदमा भनिएको छ, तपाईँको करुणा अनुसार माथि अनुग्रह गर्नुहोस् हे परमेश्वर। तपाईँको कोमल कृपा अनुसार मेरा अपराधहरू मेटिदिनुहोस्, मेरा अधर्मबाट मलाई सफासँग धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध गर्नुहोस्, किनकि म आफ्ना अपराधहरू स्वीकार गर्छु, मेरो पाप सदा मेरै सामनेमा छ। मित्र, पाप सधैँ जटिल हुन्छ, यो कहिले पनि साधारण छैन। दाउदले आफ्ना पापको वर्णन गर्न धेरै शब्दहरूका प्रयोग गर्छन्। शास्त्रमा परमेश्वरले पनि पापको वर्णन गर्न यो भन्दा धेरै शब्दको प्रयोग गर्नुहुन्छ। पाप नै त्यो कुरा हो जुन जटिल छ, भलाइ पनि साधारण छ। दाउदले सबभन्दा पहिले आफ्ना पापहरूलाई अपराध भन्दछन्। अपराध गर्नु भनेको परमेश्वरको सीमाहरूमाथि नागेर जानु हो। परमेश्वरले यो जीवनमा केही निश्चित सीमाहरू राख्नु भएको छ। उहाँसँग निश्चय नै निश्चित प्राकृतिक व्यवस्थाहरू छन्, उहाँसँग नैतिक व्यवस्थाहरू छन्, उहाँसँग निश्चित आत्मिक व्यवस्थाहरू छन्। कुनै पनि समय कुनै मानिसले तिनीहरूमध्ये कुनैको नागेर जाने कोशिश गर्छ, उसले परिणामको भोग्नु पर्नेछ। यस्तो काम गर्ने कुरालाई सधैँ अपराध भनिन्छ। अनि दाउदले आफ्नो पापलाई अधर्महरू पनि भन्छन्। अधर्म भनेको चाहिँ जुन कुरा पूर्ण रूपले बिल्कुलै गलत छ, त्यो हो। तपाईँ यसको बहाना बनाउन सक्नुहुन्न, यसको लागि कुनै प्रकारको क्षमा याचना प्रदान गर्न सक्नुहुन्न, तपाईँ यसलाई कुनै पनि रीतिले ध्यान नदिन सक्नुहुन्न वा कम गर्न सक्नुहुन्न, त्यो नै अधर्म हो। त्यसपछि पाप शब्दलाई दुईवटा अंग्रेजी शब्दमा अनुवाद गरिएको छ। पद दुई र तीन पदमा यो चाहिँ हिब्रू शब्द चता हो, जुनको अर्थ हो पाप बलि। अनि पद चारको यो पनि चता हो, जुन सेप्टुजेन्टमा ग्रीक शब्द हमर्तियामा अनुवाद गरिएको छ, जुनको अर्थ हो मिस द मार्क, मतलब निशानाको लक्ष्यको चुक्नु। बस त्यति मात्र, निशानको उद्देश्यको चुक्नु। हामी परमेश्वरको स्तरसम्म आउन सक्दैनौ, अनि त्यस अर्थमा हामी सबै आज पापीहरू हौ। हामी कोही पनि परमेश्वरको स्तरसम्म आइपुग्दैनौ। रोमी तीन अध्याय तेइस पदमा भनिएको छ, सबैले पाप गरेका छन् र परमेश्वरका महिमा रहित भएका छन्। त्यसपछि यहाँ दाउदद्वारा प्रयोग गरिएको खराब शब्दको अर्थ, जुन चाहिँ वास्तवमा गल्ती हो। हाम्रो दिनहरूमा हामीसँग त्यस्ता परमेश्वरका सेवकहरू छन् जसले सबै प्रकारका अनैतिकताको कमसल देखाउन प्रयास गरिरहेका छन्। तर यो कुराको बुझौं कि अझै कुन चाहिँ गल्ती हो, कुन चाहिँ सही हो, त्यसमा बाइबलले अति नै स्पष्ट रूपले बताउँछ। त्यहाँ प्रश्नयोग्य क्षेत्रहरू छन् जुनमा बाइबल मौन छ, तर उही समयमा त्यहाँ स्पष्ट रूपमा कुन चाहिँ खराब हो, कुन चाहिँ सही हो, त्यसको बारेमा बाइबलले स्पष्ट रूपमा बताउँछ। मित्र, खराब त्यो कुरा हो जुन वास्तवमा गलत हो। दाउदले यो शब्द त्यस तथ्यको जनाउन प्रयोग गर्दछन् कि उनी गलत थिए, उनले गल्ती गरे, उसले यसको स्वीकार गरे। दाउदको अनुभव त्यो हो कि उनी पापको गहिरो कायलता मुनि दोष सिद्धि मुनि आए। तपाईँ र म दाउदको दोषको अति भयमा प्रवेश गर्न सक्दैनौ। उसको निम्ति उसको पाप प्रतिकूल थियो, उसले त्यसको घृणा गरे, र उसले आफै स्वयंको घृणा गरे। मित्र, यो फोहोर गन्धको रूपमा उसले महसुस गरे। उसको विवेक कलंकित भयो, उसको दोषी विवेकले उसलाई सतायो। यो मानिसमा आत्माको वेदना थियो। विवेकले उसलाई निरन्तर दोषीको रूपमा औंला ठहराइरहेको थियो र उसको विवेकभित्र चित्कार थियो, कारण विवेकले दाउदलाई भनिरहेको थियो, तिमीले गल्ती गरे। उनी गल्ती थिए। अहिले म जान्दछु कि कसैले भन्ला, तर विवेक असल गाइड होइन। त्यो सही हो, तर यो कुराको ध्यान दिऊ कि विवेकसँग क्रिया हुन्छ, कार्य सम्पादन हुन्छ, अनि विवेकको कार्य सम्पादन कुन कुरा सही हो, कुन कुरा गल्ती हो, सो भन्ने होइन। त्यो विवेकको उद्देश्य होइन। विवेकको उद्देश्य र यसको क्रिया यानि कार्य सम्पादन हामीलाई त्यो कुरा भन्नु होइन कि हामी सही छौं या हामी गलतमा छौं। यसले हामीलाई भन्दैन कि कुन कुरा सही हो र कुन कुरा गलत हो। तपाईँलाई नयाँ नियममा एउटा उदाहरण दिन चाहन्छु। पावलले यो कोरन्थियनहरूलाई आफ्नो पत्रमा प्रयोग गर्छन्। पहिलो कोरन्थी 10:25-26 पदमा यहाँ भनिएको छ, बगरेहरू कहाँ जे बेचिन्छ विवेकको खातिर केही सोधपुछ नगरिकन खाऊ, किनभने पृथ्वी र त्यसको भरपूरी प्रभुकै हुन्। त्यसपछि निरन्तर आगे पहिलो कोरन्थी 10:29 पदमा भन्छन्, म भन्दछु तिम्रै विवेकलाई त होइन, तिम्रै विवेकले त होइन, तर अरूको खातिर। पावलले यहाँ यही भनिरहेका छन्। जहाँसम्म परमेश्वरको सम्बन्धमा तपाईँले मासु खानु होस् या नखानुहोस् त्यसले कुनै फरक पार्दैन, तर यदि तपाईँ कसैको घरमा जानुहुन्छ र तपाईँलाई मासु खानलाई दिन्छ भने कहाँबाट त्यो मासु ल्याइयो त्यसको नसोध्नुहोस्। यदि तपाईँले थाहा पाउनुभयो कि त्यो मासु मन्दिरमा चढ़ाएको मासु हो, तब तपाईँको विवेकले यो भन्छ कि तपाईँले यो मासु खाने काममा गलत गर्नुभयो, किनभने तपाईँले गलत प्रभावको पाउन सक्नुहुन्छ। तर यदि तपाईँलाई थाहा छैन भने र तपाईँको मेजवानले वा तपाईँलाई खान बोलाउनेले तपाईँलाई त्यो मासु कहाँबाट ल्याएको हो भनेन भने, तब तपाईँको निम्ति त्यो मासु खाने काम गलत होइन। देख्नुभयो, विवेकले तपाईँलाई भन्दैन कि कुन कुरा गलत हो, तर त्यसले तपाईँलाई भन्छ कि यो गलत हो। देख्नुभयो यहाँ भिन्नता। त्यहाँ कोही कोही मानिसहरू छन् जससँग एक कुराको बारेमा विवेक हुन्छ, त कोही कोहीसँग अरू कुनै कुराको बारेमा विवेक हुन्छ। कुनै मानिसको लागि उसको आफ्नो विवेकको उल्लंघन गर्न खतरनाक कुरा हुन्छ। मित्र, अहिले कुरा जेसुकै होस्, दाउदको विवेकले उसलाई घोषिरहेको छ। उसले भनेकै छ कि उसले गरेको काम गलत थियो र उसको विवेकको चित्कार पापको दोष सिद्धि कायलता थियो। दाउदले गलत काम गरेथे र त्यहाँ उसले सफाई दिने कुनै स्पष्टीकरण थिएन। अहिले उसको कुरा सुन्नुहोस्, किनकि म आफ्ना अपराधहरू स्वीकार गर्दछु, मेरा पाप सधैँ मेरै सामनेमा छन्। राजा दाउदले भन्यो कि उसले गलत काम गरे अनि त्यसको मान लिन्छन्, स्वीकार गर्छन्।
1: दाइ, म विश्वास गर्दछु आजको अध्ययनले हामीलाई धेरै छोएको छ, विशेष गरी दाउदले आफ्नो पाप लुकाउनु भएन भन्ने कुरा, अनि उनले परमेश्वरको न्याय भन्दा पहिले उहाँको करूणालाई चाहिँ सम्झे।
2: हो त भाइ, मानिसहरूको स्वभाव प्राय आफ्ना गल्तीहरू लुकाउने हुन्छ। हामी अरूलाई दोष दिन्छौं वा आफ्ना कमजोरीहरूलाई ढाकछेप गर्ने प्रयास गर्छौ, तर दाउदले त्यसो गरेनन्। उनले आफ्नो पाप स्वीकार गरे। दाउदलाई थाहा थियो कि परमेश्वर न्यायी हुनुहुन्छ, तर उहाँ दयालु पनि हुनुहुन्छ। त्यसैले उनले आफ्ना कामहरूमा होइन परमेश्वरको प्रेम र करूणामा भरोसा गरे।
1: हजुर, साँच्चै नै दाई, आज पनि धेरै मानिसहरू आफ्नो विगतका गल्तीहरूका कारण निराश छन्, साँचो आनन्द पाएका छैनन्। तर दाई, आजको अध्ययनले बताएको छ कि परमेश्वरले केवल हाम्रो पाप मात्र देख्नुहुन्न, उहाँले परिवर्तनको हाम्रो इच्छा पनि देख्नुहुन्छ।
2: हो त भाइ, यो भजनको पुस्तकहरूले हामीलाई आशा दिन्छ। कुनै पनि पाप परमेश्वरको क्षमा भन्दा ठूलो हुँदैन। यदि हामी साँचो हृदयले उहाँ कहाँ आउँछौ भने उहाँ क्षमा गर्न र पुनर्स्थापना गर्न सक्षम हुनुहुन्छ। तर उहाँ हामीलाई क्षमा गर्नुहुन्छ भने हामी पाप चाहिँ गरिराख्नु हुँदैन। हामीले बुझ्नुपर्छ कि पश्चाताप भनेको केवल दुखी हुनु मात्र होइन, परमेश्वरतर्फ फर्कनु पनि हो। जब हामी उहाँको सामु नम्र हुन्छौ, उहाँले हामीलाई नयाँ शुरूआत दिनुहुन्छ।
1: हजुर, त्यसैले आदरणीय श्रोताहरू, यदि आज तपाईँको हृदयमा कुनै बोझ छ भने त्यसलाई परमेश्वरको सामुने राख्नुहोस्। उहाँले तपाईँको प्रार्थना सुन्नुहुन्छ र तपाईँलाई नयाँ आशा दिनुहुन्छ। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, संसार पापको अन्धकारमा रुमलिरहेको छ। स्वार्थी मनसायले प्रेरित यी कष्टकर समयमा के हामी अदृश्य भोलि वा भविष्य प्रति असल कुराको आशा गर्न सक्छौ त? पवित्र धर्मशास्त्र पुस्तक बाइबलको पहिलो पत्रुसको एक अध्यायको तीन पदले हामीलाई प्रभु येशू ख्रीष्टको तपाई र म प्रतिको प्रेम स्वरूप र पिता परमेश्वरको मानव प्रतिको महान कृपामा दिइएको ख्रीष्ट येशू प्रभुमा विश्वास गर्नेहरू जीवित आशाको जीवन जुन नयाँ गरी आत्मिकतामा जिउनेछन् भनी हामीलाई बताउँदछ। स्वागत छ रेडियो प्रस्तुति नयाँ आशामा। अबको केही क्षणमा यहाँहरूले पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आत्मिक वचन सुन्न सक्नुहुनेछ। तर त्यो भन्दा पहिले एउटा ख्रिस्टीय वचन

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। हाम्रो यो सामूहिक अध्ययनको क्रममा आज पनि हामी एउटा नयाँ पाठलाई लिनेछौ र त्यसलाई अगाडि बढाउनेछौ, सँगसँगै पढ्नेछौ। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, तपाईँलाई धन्यवाद। तपाईँको नामको महिमा होस् अनि तपाईँको नामको प्रशंसा होस्। हे पिता परमेश्वर, तपाईँले हामीलाई अगुवाई गर्नुहोस्। विन्ती गर्दछु, हामीलाई नैतिकताको बाटोमा तपाईँले डोर्याउनुहोस्। हाम्रा कमी कमजोरी छ, ती कमी कमजोरीहरूबाट माथि उठेर असल तवरले आफ्नो जीवनलाई उदाहरणीय रूपमा जिउन सक्ने असल मानिसहरू हामीलाई बनाउनुहोस् भनी विन्ती गर्छौं यो अध्ययनको समयमा, प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, साँचो आनन्द र खुशी रहने वा हुने रहस्य के हो भनेर हामीले पढिरहेका छौं। त्यसै सिलसिलामा हामीले विभिन्न उदाहरणहरू हेर्यौं, जीवन उपयोगी, प्रेरणादायी र ईश्वरीय सुखी जीवनको मार्ग निर्देशक के हो र असल सकारात्मक रूपान्तरण ल्याउने अटुट मित्रतापूर्ण सम्बन्ध कसरी गाँस्न सकिन्छ र परमेश्वर को हुनुहुन्छ भनेर हामीले हेर्यौं। परमेश्वरको इच्छा बुझ्नलाई र परमेश्वरको मनमा के छ, परमेश्वर के चाहनुहुन्छ, परमेश्वरको उद्देश्य के छ भनेर मनन गर्नको लागि परमेश्वरकै वचन पढ्न आवश्यक छ। उहाँले हामीलाई कुनै असल कुरा दिन्छु भनेर वाचा गर्नुभएको त्यो कुरालाई आभास गर्नलाई वा उहाँले दिन्छु भनेर भन्नुभएको असीम शान्तिलाई अनुभव गर्न र उहाँसँगको न्यानो सम्बन्धलाई महसुस गर्न हामीले उहाँले हामीलाई पठाउनु भएको उहाँको प्रेम पत्र पढ्न जरूरी छ वा पढ्नुपर्छ, जसमा उहाँका इच्छाहरू, उहाँको चरित्रहरू, उहाँको बारेमा थुप्रै ज्ञान वर्धक कुराहरू उल्लेख गरिएको छ। हुन पनि लिखित पवित्र वचन स्वर्गले हामीसँग गर्ने सूचना सम्पर्कको एक महत्वपूर्ण माध्यम पनि हो। एकअर्कासँग बोल्ने कुराको बारेमा हामीले अध्ययन गर्दाखेरि त्यहाँ दोहोरो संवाद हुन्छ। परमेश्वरले पनि हामीसँग दुईतर्फी सम्बन्ध राख्नुहुन्छ। हामी के भन्छौं त्यो उहाँ सुन्न चाहनुहुन्छ अनि उहाँले के भन्नुभएको छ त्यो हामी बुझौं भनेर चाहनुहुन्छ र उहाँले भन्नुहुने धेरै कुरा उहाँको लिखित वचनमा छ। अब हाम्रो एउटा नराम्रो बानी कस्तो छ भने मानिसहरूको कि त्यो महत्वपूर्ण चिठी जो स्वर्गले पठाएको छ त्यसलाई मलाई यसमा के लेखिएको छ थाहा छँदैछ नि भनेर वा आज पढ्नको लागि अलिक अल्छी लागेको छ भनेर वा पछि पढौंला वा समय छैन आज भनेर परमेश्वरको लिखित वचनलाई कुनामा मिल्काएर राखिरहेका हुन्छौं। जीवनलाई रूपान्तरण गर्न सक्ने परमेश्वरको वचनलाई हामीले खोल्दै नखोल्नु, पढ्दै नपढ्नु भनेको आफैमा दुःखद कुरा हो। तपाईँ र मेरो दैनिक जीवनमा हामीलाई अगुवाई प्रदान गर्ने परमप्रभुको सन्देशलाई त्यसलाई पढियोस् भन्ने हेतु हामीलाई पर्खिरहेको छ मित्रहरू। परमेश्वरको लिखित वचन बाइबलले तपाईँलाई कसरी अगुवाई प्रदान गर्न सक्छ भन्ने एउटा उदाहरण हामी एकैछिन एउटा प्रख्यात लेखिका एलएनजी व्हाइटको जीवन अनुभवबाट जान्ने प्रयास गरौं है। द मिनिस्ट्री अफ हिलिङ अर्थात आरोग्यताको सेवकाई नामक आफ्नो प्रख्यात पुस्तकको पृष्ठ 461 उनी लेख्छिन् यसो भन्दै, मलाई मदतको आवश्यकता थियो र त्यो सहायता मैले परमेश्वरको ख्रीष्टमा प्राप्त गरे। मेरो हर आवश्यकताहरू पूरा भए र मेरो आत्माको तीर्षणा मेटियो। परमेश्वरको वचनमा मैले ख्रीष्टको प्रकाश पाउन पुगे। म उहाँमा विश्वास गर्छु किनभने उहाँको वचनद्वारा उहाँ मेरो ईश्वरीय उद्धारक हुनुहुन्छ भन्ने कुरा मैले बुझ्न पुगे। त्यसै गरी म उहाँको लिखित जीवित सत्य वचनमा विश्वास गर्छु किनकि मेरो आत्माको लागि यो परमेश्वरको वाणी हो। कस्तो राम्रो विचार प्रेरणाकी लेखिका एलेन जी व्हाइटको। मित्रहरू, साँच्चै विश्वास गर्ने प्रत्येकको निम्ति परमेश्वरको वचन जीवनको रोटी हो। त्यसै गरी हामीले परमेश्वरको नैतिक 10 आज्ञाहरू, परमेश्वरले छोटकरीमा दिनुभएको परमेश्वरको वचन हो भनेर पनि बुझ्न सक्छौ, जो आफैमा बृहत छ, अर्थपूर्ण सत्यताहरूले भरिएको, जीवन उपयोगी नीतिहरू समावेश गरिएको एक बृहत पुस्तकलाई छोटकरीमा हेर्नु पर्यो भने परमेश्वरको नैतिक 10 आज्ञाहरूमा परमेश्वरको वचन हामीले समेटिएको पाउन सक्छौ र त्यसको मुख्य कारण भनेको परमेश्वर प्रेम हुनुहुन्छ भनी प्रस्तुत गर्नलाई पनि हो। आज पो हामीसँग क्रमबद्ध तवरले लिपिबद्ध गरिएको पुस्तकको रूपमा लिखित वचन छ, जो पढ्न र यताउति बोक्न, लैजान र पल्ट्याउन सजिलो छ, जसलाई सरल तवरले पढ्न र बुझ्न सकिन्छ कि कसरी एक सफल, पवित्र र ईश्वर सम्मत जीवन जिउने भनी। तर लिखित पुस्तकको रूपमा उहाँ अर्थात परमेश्वरको वचन हामी कहाँ आउन अघि परमप्रभुले उहाँका मानव सन्तानहरूलाई, वा अझ भन्ने हो भने पुरानो करारको समयको इस्रायलीहरूलाई, नयाँ करार र पुरानो करारको 66 पुस्तककै छोटो वा छोटकरी पूर्ण सारांशको रूपमा उहाँका 10 आज्ञाहरू दिनुभएको थियो, जुन तपाईँ र मैले प्रस्थानको पुस्तकको 20 अध्यायको 3-17 पदसम्ममा पाउन सक्छौ। मित्रहरू, तपाईँ र मैले हाम्रो जीवनका विभिन्न प्रश्नहरूको जवाफको खोजी गर्दैछौ परमेश्वरको वचन मार्फत। यसै सिलसिलामा हामीले के परमेश्वरको अस्तित्व छ त, के हामी त धेरै ठूला ठूला बौद्धिक भन्ने मान्छेहरूले भनेका जस्तै हामी त एउटा सूक्ष्म जीवबाट विकसित हुँदै हुँदै हामी यहाँसम्म आइपुगेका होइनौ र अनि ब्रह्माण्डमा एउटा ठूलो विस्फोट भएर हामी उत्पत्ति भएका होइनौ र भन्ने जस्ता जुन आम विचारहरू छन् ज्ञानको नाममा, खोजको नाममा, विज्ञानको नाममा, के त्यसै अनुसार हामी उत्पत्ति भएका हौं वा हाम्रो सृष्टि कुनै अरू तौरले भयो? यदि सृष्टि कुनै अरू तौरले भयो भने वा सृष्टिको कुरा गर्दाखेरि पक्कै पनि सृष्टिकर्ता त होला नि कि छैन भन्ने हाम्रो जिज्ञासा वा प्रश्नको जवाफको खोजी हामीले गर्यौं विगत। यदि परमेश्वरको अस्तित्व छ भने उहाँ हामीसँग बोल्नुहुन्छ त, यदि बोल्नुहुन्छ भने कसरी बोल्नुहुन्छ, के उहाँले आफ्नो शक्ति हाम्रो जीवनमा अनुभव गर्नलाई दिनुभएको छ? यस्ता सवालहरूलाई हामीले हेर्यौं। मित्र, स्वर्ग काल्पनिक छ कि वास्तविक छ भन्ने विषयलाई पनि हामीले पढ्यौं सँगसँगै, अनि कसरी मान्छे दिएर पनि आनन्दित हुन सक्छ, धेरै धन सम्पत्ति सञ्चय गरेर मान्छे खुसी हुने हो कि परोपकारी बनेर पनि ऊ खुसी हुन सक्छ भन्ने जस्ता सवाललाई पनि हामीले हेर्यौं। मित्रहरू, एक्का राखौं, यो संसारमा हामीलाई परमेश्वरबाट टाढा लैजाने धेरै कुराहरू छन्, तर पनि परमेश्वरले निरन्तर रूपमा उहाँसँग नजिक हुने बाटो पनि मिलाइदिनु भएको छ। रोजाई त तपाईँ र मेरो हो कि हामी कस्तो बाटोमा हिँड्न चाहन्छौ, कस्तो इच्छा हामी आफूमा राख्न चाहन्छौ अनि कस्तो सोच र कस्तो व्यवहारमा हामी लिप्त हुन चाहन्छौ। परमप्रभुको प्रेमको चरित्र उजागर गर्ने तपाईँ र मलाई सही र असल अनि प्रेमको बाटोमा हिँड्न अग्रसर गराउने उहाँका नैतिक दश आज्ञाहरूलाई कसरी सरल अर्थमा बुझ्ने त, तिनको महत्व के हो त, के ती आज पनि सान्दर्भिक छन् त, जस्ता प्रश्नहरूको सरल जवाब हामीले ती पढेर तिनमै पनि पाउन सक्छौ। एकछिन समय लगाएर मनबाट प्रार्थनापूर्वक मात्रै पनि अध्ययन गर्यौं भने किन स्वयं ख्रीष्ट उहाँका अगमवक्ताहरूले र धेरै आधुनिक ज्ञाताहरूले समेत यदि जीवन सही तरिकाले जिउने हो भने हामी यो कुरामा गम्भीर छौं भने हामी परमेश्वरको वचनलाई आफ्नो जीवनमा स्थान दिन चाहन्छौ भने हामीले उहाँका आज्ञाहरू प्रेमका सुझावहरूलाई मनन गर्नु अति आवश्यक छ, कारण तिनले हामीलाई एक अनुशासित प्रेमिलो व्यक्ति बन्ने बाटोमा डोर्याउँछन्। श्रोता मित्रहरू, यो वचनको अध्ययन गर्दै गर्दाखेरि हामी अहिले यसको समापनतर्फ आइसकेका छौं, समयको पाबन्दीको कारण। तर परमेश्वरको वचन हामीसँग सीमित समय भएको जस्तो सीमित छैन, यो असीमित र अथाह छ। तपाईँले आफै पनि त्यो पढ्न सक्नुहुन्छ। हामीले सँगसँगै पढ्दाखेरि तपाईँ र मैले पुस्तक पल्टाउनु पनि जरुरी छ, नत्र कसले के भनिराखेका छ कसलाई थाहा हुँदैन। यसै पनि एउटा प्रख्यात कविले हामीलाई भन्नुभएको छ, हल्लै हल्लाको ठाउँ जस्तो भनेर। मान्छेहरू धेरै हल्लामा गसिपमा यस्तो कुरा जो कसैले देखेको छैन वा देखे पनि बढाई छढाई गरिदिएको छ अनि कुरा कटाई, त्यो हो कि होइन भनेर त्यसको पुष्ट्याइ गरिएको छैन, तर त्यसलाई फैलाउनलाई मान्छे भरसक जानेर नजानेर लागि परेका छन्। हो, त्यस्तो अवस्थामा रहनुभन्दा पनि आफैले खोज गरेर, अनुसन्धान गरेर, अध्ययन गरेर हामीले म कस्तो विश्वासमा छु र परमेश्वरलाई अनुभव गरेर आफ्नो हिँडाइ उहाँसँग गर्नु जरुरी छ भन्दै हाम्रो यो सामूहिक अध्ययनको समयमा सत्यको खोजी नामक जुन अध्ययन क्रम छ त्यो क्रमलाई फेरि पनि हामी निरन्तरता दिनेछौँ, विभिन्न हाम्रो प्रश्नहरूको जवाफको खोजी गर्दै भन्दै आजको यो अध्ययनबाट चाहिँ म शिशिर बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषयवस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 नम्बर फेरि एकपटक 9808233620 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जय मसीह तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ मुक्तिको निशुल्क उपहारको व्याख्या। मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग 36। यीशु ख्रीष्ट किन यति महत्वपूर्ण हुनुहुन्छ? उहाँले गर्नुभएको काम मानव इतिहासमा अरू कसैले गरेको काम भन्दा कसरी फरक छ? सबैभन्दा महत्वपूर्ण कुरा, मुक्तिको लागि यीशु ख्रीष्ट किन आवश्यक छ? अनन्त जीवन प्राप्त गर्न हामीलाई के आवश्यक छ? म जवान क्रिश्चियन थिए जब मैले पहिलो पटक यी सरल पदहरू सिके। रोमीको पुस्तक 10:9-10 यसरी लेखिएको छ, किनकि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। यी दुई पदहरूले मुक्तिको लागि के आवश्यक छ भनेर स्पष्ट रूपमा परिभाषित गर्दछ। हामीले यीशु ख्रीष्टलाई हाम्रो प्रभुको रूपमा स्वीकार गर्नुपर्छ। मुक्ति पाउनुभन्दा पहिले हाम्रो जीवनको मालिक को थियो? हामी थियौं। र हामीले धेरै कुराहरूलाई परमेश्वरको नभएका कुराहरूसँग हाम्रो जीवनको मालिक बन्न अनुमति दियौं। पैसा, मान्यता र अन्य संसारिक खोजहरूले हाम्रो विचार र कार्यहरूमा प्रभुत्व जमाए। अब परमेश्वरले हामीलाई अरू कसैलाई हाम्रो जीवनको मालिक बन्न अनुमति दिन आग्रह गर्नुहुन्छ। उहाँ चाहनुहुन्छ कि हाम्रो आफ्नै स्वतन्त्र इच्छाले हामीले हाम्रो जीवनको नियन्त्रण येशु ख्रीष्टलाई सुम्पौं, उहाँलाई हाम्रा पाइलाहरू मार्गदर्शन गर्न अनुमति दियौं। अर्को, हामीले हाम्रो हृदयमा विश्वास गर्नुपर्छ कि परमेश्वरले येशु ख्रीष्टलाई मृत्युबाट बौरी उठाउनुभयो। येशु ख्रीष्टको पुनरुत्थान धेरै महत्वपूर्ण छ। यो सत्यले येशु ख्रीष्टलाई अन्य सबै महान धार्मिक व्यक्तिहरूबाट अलग गर्छ। परमेश्वरले येशु ख्रीष्टलाई मृत्युबाट बौराउनुभयो र उहाँ त्यस बेलादेखि जीवित हुनुहुन्छ। येशु ख्रीष्ट परमेश्वरको दाहिने हातमा बस्नुभएको छ र उहाँ नै हुनुहुन्छ जसलाई परमेश्वरले आफ्नो चर्चको प्रमुखको रूपमा नियुक्त गर्नुभएको छ। यदि तपाईँ फेरि जन्मनु भएको छ भने तपाईँ उहाँको चर्चको हिस्सा हुनुहुन्छ। मुक्ति त्यति सरल छ। हामी येशु ख्रीष्टलाई प्रभुको रूपमा स्वीकार गर्छौं। हामी विश्वास गर्छौं कि परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनुभयो। त्यही क्षणमा हामीले पवित्र आत्माको वरदान र भविष्यमा स्वर्ग र पृथ्वीमा अनन्त जीवनको प्रतिज्ञा प्राप्त गर्यौं, जुन परमेश्वरले हाम्रो लागि स्थापित गर्नुहुनेछ। मलाई थाहा भएका अन्य धर्महरूले जोड दिन्छन् कि मानिसहरूले आफ्नो कर्मद्वारा पूजा गर्ने परमेश्वरबाट उपहार प्राप्त गर्ने अधिकार कमाउँछन्, तर साँचो परमेश्वरबाट मुक्ति प्राप्त गर्न कार्यहरू आवश्यक शर्त होइनन्। वास्तवमा हामीले जे गरे पनि हामीले मुक्ति जित्न सक्दैनौ। एफिसीको पुस्तक 2:8-9 यसरी लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्रदा मानिसले घमण्ड गर्नेछ। परमेश्वरले हामीलाई मुक्ति सित्तैमा दिनुहुन्छ। गर्मीको एक न्यानो दिनमा म एक प्रसिद्ध प्रसारकको प्रवचन सुन्न एउटा विशेष कार्यक्रममा उपस्थित भए। हजारौं अरूसँगै मैले उहाँको सन्देश सुने। यो मनोरञ्जनात्मक कथाहरूले भरिएको थियो, तर त्यसमा तिमीहरूलाई समर्थन गर्ने वा परमेश्वरसँगको हाम्रो आध्यात्मिक सम्बन्धलाई बलियो बनाउने कुनै पनि बाइबलका पदहरू समावेश थिएनन्। प्रवचन सकिन लाग्दा उहाँले सबैलाई शिर निहुराउन भन्नुभयो। त्यसपछि उहाँले हामीलाई पापीहरूको प्रार्थना भनेर चिनिने प्रार्थनामा अगुवाई गर्नुभयो। हामीलाई पापी भएको स्वीकार गर्न भनियो अनि परमेश्वरको अगाडि ती पापहरू स्वीकार गर्न भनियो ताकि उहाँले हामीलाई क्षमा गर्न सकुन्। आफ्नो प्रार्थनामा उहाँले यीशु ख्रीष्टलाई प्रभुको रूपमा स्वीकार गर्ने न त उहाँको पुनरुत्थानमा विश्वास गर्ने आवश्यकताको बारेमा उल्लेख गर्नुभयो। उहाँले सबैलाई आफ्नो पापको पश्चाताप गर्न भन्नुभयो। त्यसपछि उहाँले प्रार्थना गर्नेहरूलाई आफ्नो हात उठाउन भन्नुभयो। भीड़लाई हेर्दै मैले धेरै हात स्वर्गतिर उठाएको देखे। त्यसपछि उहाँले चिच्याएर भन्नुभयो, परमेश्वरको प्रशंसा होस्, आज हात उठाउने तिमीहरू प्रत्येकले मुक्तिको वरदान पाएका छौ। म धेरै विचलित भए। बाइबलले यसलाई स्पष्ट रूपमा व्याख्या गर्दछ, त्यसैले यो बुझ्न सजिलो छ। मुक्ति हाम्रा पापहरू स्वीकार गरेर आउँदैन, तर यीशु ख्रीष्टले तिनीहरूको लागि तिर्नु भएको भनेर स्वीकार गरेर आउँछ। यो संगति समाप्त हुने बित्तिकै म ती प्रचारकतिर छिटो छिटो हिँडे जो अहिले एउटा बुथ पछाडि उभिरहेका थिए जहाँ क्रिश्चियन उत्पादकहरू बेचिन्थ्यो। मैले उहाँलाई सिधै हेरे र सोधे, के तपाईँलाई थाहा छ रोमी 10:9 के भन्छ? उहाँले जवाफ दिनुभयो, होइन, यसले के भन्छ? मैले जवाफ दिए, यसले भन्छ कि मुक्ति येशूलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नु र परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनु भयो भन्ने विश्वास गर्नुमा निर्भर छ। यो प्रचारकले मेरो कुरा सुन्न अस्वीकार गर्नुभयो। उहाँले विश्वास गर्नुहुन्थ्यो कि मुक्ति केवल हाम्रा पापहरूको स्वीकारबाट मात्र प्राप्त हुन्छ र मैले धर्मशास्त्रमा उहाँलाई जे देखाए पनि उहाँले यस बारेमा आफ्नो विचार परिवर्तन गर्नेवाला थिएन। त्यो संगतिको गतिविधिहरू पछि बसमा घर जाँदा मेरो आत्मा भित्री आगो जस्तै जल्यो। मेरो आत्मामा भित्री आगो जस्तै जल्यो। मलाई थाहा थियो कि धेरै क्रिश्चियनहरू आफ्नो विश्वासमा कमजोर थिए किनभने तिनीहरूलाई बाइबलको सरल तर गहिरो सत्य सिकाइएको थिएन। यो अनुभवले मेरो आँखा खोल्यो र मलाई क्रिश्चियनहरूलाई परमेश्वरको साँचो वचन सिकाउनु पर्ने ठूलो आवश्यकता महसुस गरायो। होसेको पुस्तक 4:6 यसरी लेखिएको छ, मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्। परमेश्वरले अविश्वासीहरूको विनाशको बारेमा कुरा गरिराख्नु भएको छैन। उहाँ मेरा प्रजा आफ्ना मानिसहरूको बारेमा कुरा गरिराख्नु भएको छ। परमेश्वरका मानिसहरू नष्ट भइरहेका थिए र तिनीहरूको विनाशको कारण उनीहरूमा परमेश्वरको वचनको सत्यताको बारेमा ज्ञानको कमी थियो। यदि धेरै क्रिश्चियनहरूले मुक्तिको बारेमा सत्य पनि बुझेका थिएनन् जुन यति सरल र महत्वपूर्ण छ भने मेरो देश र संसारभरका परमेश्वरका मानिसहरूको वास्तविक दुर्दशा के हो? उनीहरूमा क्रिश्चियनको लागि महत्वपूर्ण सबै विषयहरूमा बाइबलको सही ज्ञानको अभाव भएको देखिन्छ। त्यो संगतिले म भित्र परमेश्वरको आत्मालाई उत्तेजित पार्यो। म अब क्रिसमा मेरा भाइ बहिनीहरूलाई ज्ञानको अभावमा बजारिरहेको हेर्न अल्छी भएर बस्ने थिएन। मैले हाम्रा प्रभु येशु ख्रीष्टको लागि सुसमाचार प्रचार गर्ने र सत्य सिकाउने काममा आफूलाई समर्पित गरे। मेरो जीवनमा अरू सबै कुरा पछाडि राख्नु पर्यो। यो अब मेरो सबैभन्दा महत्वपूर्ण लक्ष्य थियो। त्यसको केही समयपछि मैले कलेज छोडे र स्थानीय मिसनरी भए। मैले परमेश्वरको वचन सिकाउन 1 लामो कार्यक्रममा भर्ना भए। मुक्तिको लागि यीशु ख्रीष्टको पुनरुत्थानमा विश्वास गर्नु किन आवश्यक छ? बाइबलले सिकाउँछ कि येशु हाम्रो उद्धारकर्ता हुनुहुन्छ। येशूमा कुनै पाप नभएकोले उहाँले पहिलो मानिस आदमको पापलाई कानूनी रूपमा छुटकारा दिन सक्षम हुनुहुन्थ्यो। आफ्नो जीवनभर येशूले स्वेच्छाले क्रुसमा मृत्युसम्म पनि परमेश्वरको आज्ञा पालन गर्न रोज्नुभयो। यसले उहाँको जीवनलाई सम्पूर्ण मानवताको पापको लागि स्वीकार्य बलिदान बनायो। पहिलो पत्रुसको पुस्तक 1:3 यसरी लेखिएको छ, परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट येशु ख्रिस्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामीलाई परमेश्वर र हाम्रा प्रभु येशु ख्रिस्टका पिता धन्यका हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट येशु ख्रिस्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। प्रिय श्रोता, येशु ख्रिस्टमा मर्नु भएको तीन दिनपछि जब परमेश्वरले उहाँलाई मृत्युबाट उठाउनुभयो, तपाईँ र मेरो लागि छुटकारा पूरा भयो। येशु ख्रिस्टको पुनरुत्थान हाम्रो लागि उहाँले गर्नुभएको बलिदानमा परमेश्वरको अनुमोदनको छाप हो। कहिलेकाहीँ क्रिस्चियनहरू सोच्छन् कि हाम्रो तर्फबाट कुनै काम बिना नै मुक्ति प्राप्त हुन्छ, त्यसैले मुक्तिको लागि कुनै भुक्तानी गरिएको थिएन, वास्तवमा ठूलो रकम तिरिएको थियो। यो केवल यो हो कि भुक्तानी तपाईँ र मबाट आएको थिएन, यो येशु ख्रिस्टको आज्ञाकारिता मार्फत आएको थियो। उहाँलाई हाम्रा सबै पापहरूको बलिदानका लागि क्रुसमा दुःख भोग्नु र मर्नु आवश्यक थियो। रोमीको पुस्तक 5:8 यसरी लेखिएको छ, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी सधैँ ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो। मुक्ति सित्तैमा त थिएन, परमेश्वरले आफ्नो एक मात्र पुत्रले धेरै दिनसम्म अथाह पीड़ा र यातना भोगेको हेर्नु पर्यो, अनि त्यसपछि उहाँले आफ्नो पुत्रलाई क्रुसमा टाँगिएको देख्नु पर्यो। यदि त्यो तपाईँको छोरा भएको भए के हुन्थ्यो? यदि तपाईँको छोरालाई अरू कसैले गरेको पापको लागि अथाह पीड़ा र सजाय सहन भनियो भने तपाईँलाई कस्तो लाग्थ्यो? परमेश्वरले हाम्रो लागि त्यही गर्नुभयो। यूहन्नाको पुस्तक 4:9-10 यसरी लेखिएको छ, परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्ना एक मात्र पुत्र संसारमा पठाउनु भयो ताकि उहाँद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो। प्रिय श्रोता, मुक्तिको लागि तपाईँ र मलाई कुनै मूल्य चुकाउनु परेन, तर यसको लागि परमेश्वर पिता र येशु ख्रिस्टले धेरै मूल्य चुकाउनु पर्यो। हाम्रो कर्तव्य भनेको हाम्रो लागि गरिएको बलिदानलाई स्वीकार गर्नु र तद अनुसार प्रतिक्रिया दिनु हो। पहिलो योहन्नाको पुस्तक 4:11 यसरी लेखिएको छ, प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एकअर्कालाई प्रेम गर्नुपर्छ। हाम्रो प्रतिक्रिया भनेको हाम्रा प्रभु येशु ख्रिस्टको सेवा गर्न आफूलाई समर्पित गर्नु हुनुपर्छ, उहाँलाई पछ्याउनु पर्छ र हाम्रो बाँकी जीवनभर उहाँको आवाज पालना गर्नुपर्छ। किनभने परमेश्वरले पहिले हामीलाई प्रेम गर्नुभयो र हाम्रो तर्फबाट आफ्नो पुत्रलाई बलिदान दिनुभयो। उहाँले हाम्रो लागि गर्नुभएको कामको सम्मान गर्न हामीले गर्न सक्ने यो सबैभन्दा खम कुरा हो। मैले तपाईँलाई पहिले भनेको प्रचारकले मानिसहरूलाई मुक्तिमा डोर्याउन येशु ख्रिस्टको मृत्यु र पुनरुत्थानको बारेमा सिकाउनु आवश्यक छ भन्ने सोचेनन्। यस बारेमा पत्रुसको धेरै फरक दृष्टिकोण थियो। प्रेरितको पुस्तक 2:22-32 र 36 यसरी देखिएको छ, इजरायलका मानिस हो, यी कुरा सुन्नुहोस्, नासरतका येशु यस्ता व्यक्ति हुनुहुन्थ्यो जसलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईहरूका सामुन्ने प्रमाणित गर्नुभयो। तपाईहरूलाई थाहै छ कि परमेश्वरले तपाईहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो। परमेश्वरले ठहराउनु भएको निश्चित योजना र पूर्व ज्ञान अनुसार पक्राउ पर्नुको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईहरूले क्रुसमा टाँगेर मार्नुभयो। उहाँलाई परमेश्वरले मृत्युको पीड़ाबाट छुटकारा दिएर जीवित पार्नुभयो, किनकि मृत्युको अधीनमा उहाँ भइरहनु असम्भव थियो। यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो, यस कुरामा हामी सबै साँची छौ। यसै कारण इजरायलको सारा परिवारले यो पक्का गरी जानुस् कि येशु जसलाई तपाईहरूले क्रुसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रिस्ट बनाउनुभयो। पत्रुसले विश्वास गर्थे कि मुक्तिको लागि येशु ख्रीष्टको क्रुसमा टाङ्गिएको र त्यसपछिको पुनरुत्थानको शिक्षा दिनु आवश्यक छ। प्रेरितको पुस्तक 2:41 यसरी लेखिएको छ, तब जस जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बत्तीसमा लिए र त्यसै दिन प्राय 3,000 मानिसहरू तिनीहरूको संख्यामा थपिए। हामी यहाँ पत्रुसको उपदेशबाट उत्पन्न धेरै फलहरू देख्छौ। यसले प्रमाणित गर्छ कि उनले सिकाएको कुरा सही सैद्धान्तिक सन्देश थियो। येशु क्रुसको पुनरुत्थानको बारेमा पत्रुसको व्याख्या मानिसहरूले सुन्नु र विश्वास गर्नु आवश्यक थियो। केही क्रिस्चियनहरू छन् जसले मुक्ति गुमाउन सक्छन् भनेर सिकाउँछन्। म यस्ता पदहरूका कारण मुक्तिको पूर्ण स्थायित्वमा दृढ विश्वास गर्छु। एफिसीको पुस्तक 1:13 यसरी लेखिएको छ, तिमीहरू जसले सत्यको वचन अर्थात् आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको छ। प्रत्येक क्रिस्चियनले आफ्नो मुक्तिको समयमा पवित्र आत्माको वरदान प्राप्त गर्दछ। कुनै पनि व्यक्तिले अन्य भाषाहरू र भविष्यवाणीहरूमा बोलेर यसलाई तुरन्तै बाहिरी रूपमा प्रकट गर्न सक्दैन, तर आन्तरिक रूपमा तिनीहरू तुरन्तै यस आत्माद्वारा छाप लगाइएका हुन्छन्। एफिसीको पुस्तक 1:14 यसरी लेखिएको छ, परमेश्वरको आफ्नो सम्पत्ति अर्थात् हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ। यो बैना वास्तविक भुक्तानी होइन, यो भविष्यमा पूर्ण भुक्तानीको लागि प्रतिज्ञा हो। परमेश्वरले हामीलाई अनन्त जीवनको उत्तराधिकारको बैना दिनुहुन्छ। परमेश्वरले आफ्नो वचनमा क्रिस्चियनहरूलाई प्रतिज्ञा गर्नुभएको छ कि तिनीहरू पहिले नै मुक्ति पाएका छन्, पहिले नै क्रिस्टसँगै उठाइएका छन् र पहिले नै स्वर्गका नागरिकहरू हुन्। यी सबै कथनहरूले संकेत गर्छन् कि मुक्ति सुरक्षित छ, अन्यथा हाम्रो भविष्यको बारेमा यी प्रतिज्ञाहरू गर्न सकिँदैन। पहिलो योहन्नाको पुस्तक 3:2 यसरी लेखिएको छ, प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौ र हामी के होला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। परमेश्वरले कहिले आफ्नो वचन तोड्नुहुन्न। उहाँले आफ्ना मानिसहरूलाई गर्नुभएको प्रतिज्ञाहरू धेरै भरपर्दो हुन्छन्। उहाँले भन्नुभएको सबै कुरा पूरा गर्नुहुनेछ। हामीलाई राम्ररी थाहा छ कि एक दिन हामीले उहाँको अनुहार देख्नेछौ जस्तै परमेश्वरले गर्नुहुन्छ। यदि मुक्तिको ग्यारेन्टी गरिएको थिएन भने हामी आशा गर्न सक्छौ कि यो भविष्यमा यस्तै हुनेछ, तर हामी यो अवस्थित छ भनेर निश्चित हुन सक्दैनौ। परमेश्वरले तपाई र मलाई गर्नुभएको प्रतिज्ञा अनन्त मुक्ति हो। हामी केवल आशा मात्र गर्दैनौ तर निश्चित छौ कि हामीले यो अनुभव गर्नेछौ। अन्त्यमा म तपाईलाई एउटा साधारण प्रश्न सोध्न चाहन्छु, के तपाईले येशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नुभएको छ? के तपाई साँच्चै विश्वास गर्नुहुन्छ कि परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनु भयो? तपाईँको मुक्ति यी प्रश्नहरूको तपाईँको इमान्दार जवाफमा निर्भर गर्दछ। यदि तपाईँले आफ्नो हृदयमा यस्तो प्रतिबद्धता गर्नुभएको छैन भने किन अहिले नै कार्य नगर्ने, आज नै येशूलाई पछ्याउने र उहाँलाई प्रभुको रूपमा स्वीकार गर्ने संकल्प गर्नुहोस्। उहाँले दुःख भोग्नुभयो र क्रुसमा मर्नुभयो ताकि तपाईँले उहाँको दुःखको फलको आनन्द लिन सक्नुहोस्। यो हल्ला होइन, परमेश्वरले साँच्चै येशूलाई मृत्युबाट बिउताउनु भयो। उहाँ अब तपाईँलाई स्वागत गर्न र आफ्नो अंगालोमा हाल्न पर्खिराख्नु भएको छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
4: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
4: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सामान नभेटेर बेपत्ता
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
4: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
7: र फोन नम्बर 01513010 छ। 01513010
6: साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्यूज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने प्यारा प्यारा श्रोता मित्रहरू, साथै प्राविधिक मित्र सुजन र म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता, तपाईँ कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ र महात्मा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, आनन्दित हुनुहोस्, रमाउनुहोस्। जीवनको सौन्दर्यता त्यहाँ हुन्छ, तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु श्रोता। आफू खुशी भएको रहस्यहरूसँग पनि शेयर गर्नुहोस्, आफ्नो खुशी अरूलाई बाँड्नुहोस्, जसको कारण अरू पनि खुशी हुन सकुन्, खुशी प्राप्त गर्न सकुन्, तपाईँले आफूले जिइरहेको जीवनमा अझ सुन्दरता थप्न सक्नुहुन्छ। प्रिय श्रोता, तपाईँले माया गरेको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरङ्गमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म तपाईँको साथमा हुनेछु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। आज पनि विशेष ज्ञान गुणका कुरा र मिठा मिठा गीत संगीतका साथ तपाईँको रेडियो तरङ्गमा उपस्थित भइसकेको छु र थालनीमा एउटा सुमधुर गीत केवल तपाईँको निम्ति राख्छु है।

स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। श्रोता, हामी प्रत्येक दिन बिहान उठ्छौं, प्राय दिनभरि हामी काममा व्यस्त हुन्छौं र साँझ गएर केही खाना खाएर आफ्नो ओछ्यानमा सुत्छौं, तर के हामीले कहिले सोचेका छौं हामीले जीरहेको यो जीवन वास्तवमा कतिको अर्थपूर्ण छ भनेर, कतिको अनुकरणीय छ भनेर कहिले हामीले सोध्ने गरेका छौं? मानिसले सफलता केलाई देखिरहेका हुन्छन्? सफलता केवल पैसा वा पद प्राप्त गर्नु मात्र होइन प्रिय मित्र, असल चरित्र, स्पष्ट दृष्टिकोण र समाजमा छोडिने सकारात्मक छाप नै एउटा विशिष्ट जीवनको आधार हो। विशिष्ट जीवन खास गरिकन हामीलाई जिउनका निम्ति पवित्र शास्त्रमा पनि बताइएको छ। हाम्रो जीवन यस्तो होस् कि संसारले हेर्दाखेरि अनुकरण गर्न लायकको होस्, ताकि जसले हामीलाई बनाउनु भयो उहाँलाई मानिसहरूले महिमा दिन सकुन्। यो भनाईमा, यो वचनमा सुन्दरता यति व्यापक छ नि मित्र, जसमा हामीलाई केवल बाँच्नका लागि होइन, फरक जीवन जिउन बोलाइएको छ भन्ने कुरा स्पष्ट हुन्छ। संसारले जब हामीलाई हेर्दछ, हाम्रो कारणले हामीलाई बनाउनु हुने सृष्टिकर्तालाई महिमा दिदछ, चिन्दछ भने त्यो एउटा विशेष जीवनको चिनारी हो। प्रिय मित्र, विशिष्ट र व्यवस्थित या जीवनलाई अनुकरणीय बनाउन मानिसले विभिन्न कुराहरू गरिरहेका हुनेछन्, गरिरहन्छन्, गर्दै रहन्छन्, जसको जीवनमा स्पष्ट लक्ष्य हुँदैन, ऊ अरूले बनाएको बाटोमा मात्र भौतारिरहन्छ। तर जसले आफ्नो लक्ष्य आफै तय गर्छ, उसले इतिहास रच्ने गर्छ। लक्ष्य सधैँ ठूलै हुनुपर्छ भन्ने छैन, तर जुन लक्ष्य हुन्छ त्यो लक्ष्य प्रतिको निरन्तरता भने ठूलो हुनुपर्दछ। हामीलाई भनिएको छ तिमीहरू ज्योति हो, ज्योति उज्यालो हुन्छ, ज्योति स्पष्ट हुन्छ, यसले छर्लङ्ग सबै कुराहरू प्रकट गरिदिन्छ, किनकि त्यो ज्योति परमेश्वरबाट आएको हुन्छ। र त्यस्तै हामीलाई तिमीहरू पृथ्वीका नुन हौ भनिएको छ, नुनले स्वाद दिन्छ, बिग्रनबाट जोगाउँछ, यसले मलको काम पनि गर्छ, जहाँ बोट बिरुवाहरूलाई बढ्न रुखो माटोलाई शक्ति प्रदान गर्दछ। जसरी यो नुनले स्वाद दिँदछ, हाम्रो जीवनले अरूलाई स्वाद दिनुपर्दछ। हाम्रो अनुपस्थिति कसैलाई खल्लो लागेको हुनुपर्दछ, हाम्रो उपस्थितिले कसैलाई ऊर्जा मिलेको हुनुपर्दछ, कसैलाई प्रेरणा मिलेको हुनुपर्दछ। हामीहरू जब ज्योतिको रूपमा र नुनको रूपमा परिचित भएका छौं भने अन्धकारलाई हटाउन उज्यालो फैलाउने काम हामीले गर्नुपर्दछ। जहाँ अन्धकार हुन्छ त्यहाँ त्रास हुन्छ, पीड़ा हुन्छ, तर जहाँ उज्यालो आउँछ त्यहाँ मानिसलाई सबै कुरा प्रकट हुने हुनाले सुरक्षाको अनुभूति हुन्छ।
प्रिय मित्र, त्यसैले एउटा असल जीवन र असल चरित्रको निम्ति अनुशासित भएर जिउनु हाम्रो निम्ति महत्वपूर्ण छ। अनुशासन भन्नाले कुनै जेल होइन, तपाईँलाई बाँधेर सजाय दिने कुरा होइन, यो त आफ्नो लक्ष्यसम्म पुग्ने एउटा पुल हो। तपाईँलाई त्यो पुलसम्म, त्यो पुल पार गरेर त्यो लक्ष्यसम्म पुग्नलाई पक्कै पनि तपाईँको यो अनुशासनले सहायता गर्दछ। तपाईँलाई म बिहान उठेर साँझसम्म कसरी हाम्रो जीवनलाई खर्चिएका छौं, साना तिना कुरा जसलाई हामीले व्यवस्था पो गरिरहेका छौं कि जसले हाम्रो भविष्य निर्धारित गरिरहेको हुन्छ, साना तिना कुरामा सकारात्मक सोच ल्याउन सक्नु, परिवर्तन ल्याउन सक्नु र जसको परिणाम दीर्घकालीन र निकै विशिष्ट बन्न सक्दछ। अन्तत हामीले त्यस्ता कुरासँग, अर्थात त्यस्ता कुराहरूको खोजी गर्न र त्यस्ता कुरासँग परिचित हुनलाई कोसिस गर्नुपर्दछ। विशिष्ट जीवन यसकारण माग गरिएको छ कि पवित्रतामा विशिष्ट जीवन जिउनलाई उपयोगी हुन्छ। पवित्रता उहाँलाई अनुकरण गर्नेहरूलाई प्राप्त हुन्छ, किनकि परमेश्वरको वचनले भन्दछ, म पवित्र छु अनि तिमीहरू पनि पवित्र हो। प्रिय मित्र, जीवन सधैँ सरल रेखामा चल्दैन, दुःख बाधा र असफलता सबैको जीवनमा आउँछन्, तर सामान्य मानिस र अनुकरणीय मानिस बीचको मुख्य भिन्नता भनेको कठिन परिस्थितिमा उनीहरूले राख्ने आफ्नो दृष्टिकोण हो। विफलता भनेको यात्राको अन्त्य होइन, यो त सिकाइको नयाँ अध्याय हो। जब बाधा आउँछ तब समस्यालाई होइन समाधानलाई हेर्ने बानी बसाल्नु पर्दछ। जस्तो सुकै आँधीमा पनि धैर्यता नगुमाउनु नै विशिष्ट व्यक्तित्वको पहिचान हो। विशिष्ट व्यक्तिहरूमा हामी केही उदाहरणको रूपमा युसुफलाई लिन सक्दछौ। प्रलोभनमा युसुफ विजयी हुनुभएको छ, इमानदारितामा उहाँ टिकिरहनु भएको छ, क्षमाशील भएर जिउन जान्नु भएको छ, नम्रतामा बाँच्न सिक्नु भएको छ। सिकाई हाम्रो यस्तो उत्कर्षमा हुनुपर्दछ जसले चरित्रलाई जोड़ दिँदछ। चरित्र प्रतिभा भन्दा ठूलो हुन्छ। कतिपय समयमा हामी प्रतिभा देखाउनु तर्फ लाग्दछौं। चरित्र निर्माण होइन, तर प्रतिभाको पछाडि लाग्ने क्रममा हामीले के बिर्सन्छौं भन्दाखेरि, हामी अर्कै बाटो, अर्कै प्रकारले हिँड्न थाल्दछौं। तपाईँको सफलताले मानिसहरूलाई आकर्षित गर्न सक्छ, तर तपाईँको नम्रता र बोलीले मात्र मानिसहरूको दिललाई जित्न सक्दछ। तपाईँलाई बारम्बार मानिसले तब मात्र स्मरण गर्दछन् जहाँ तपाईँ नम्र, क्षमाशील, इमानदार भएर हर प्रकारका प्रलोभनमाथि विजय हासिल गर्नुहुन्छ। अनुकरणीय मानिस त्यो होइन जसले अरूलाई आफूभन्दा सानो देख्छ, न कि अनुकरणीय मानिस त्यो हो जसको उपस्थितिमा कसैले आफूलाई सानो महसुसै गर्दैन। अरूलाई सम्मान गर्नु, उनीहरूको कुरा सुन्नु र जब उनीहरू अप्ठ्यारोमा हुन्छन्
सहयोगको हात बढाउनु नै अनुकरणीय व्यक्तित्वको असली पहिचान हो। प्रिय मित्र, हामीले सम्झौता राखेर कुनै पनि कुरा गर्नु हुँदैन। तपाईं र म आफ्नो विश्वासमा दृढ भएर अगाडि बढ्नु पर्दछ। सिंहको खोरमा खस्ता पनि तपाईँको विश्वास डगमगाउनु हुँदैन। पवित्र शास्त्रमा दानियल भन्ने एकजना व्यक्तिको परिचय तपाईँले पाउनुहुन्छ। भोका सिंहहरूको खोरमा उहाँलाई फालिएको थियो, तर सम्झौता विहीन विश्वास र असल जीवन जिएका कारणले गर्दा उहाँको विश्वास निरन्तर कायम रह्यो र सिंहको खोरमा पनि उहाँ सुरक्षित हुनुभयो। तपाईँ र म वास्तवमा अनुकरणीय व्यक्ति बन्नका निम्ति वफादार, विनम्र र आज्ञाकारी हुनु पनि त्यति नै जरूरी छ। तपाईँ हामी विभिन्न कुराहरू छलफल गरिरहेका हुन्छौं। सत्य र इमानदारी नै ठूलो गुण हो भनेर कतिपय मानिसहरूले यसलाई परिभाषित गरेका छन्। अर्को त्यस्तै भनाई यस्तो छ, सहानुभूति र नम्रताको कुरा छ। एकजना रुथ भन्ने पात्र पवित्र शास्त्रमा उल्लेख भएको हामी पाउँदछौं। उहाँको जीवनबाट वफादारिता के हो, विनम्रता के हो, आज्ञाकारिता के हो हामी थाहा गर्न सक्दछौ। प्रिय मित्र, जहाँ नम्रता र सहानुभूति हुन्छ त्यहाँ वास्तवमै असल जीवन चित्रित भइरहेको हुन्छ। हरेक विचारहरू महत्वपूर्ण हुन सक्दछन् र ती विचारहरूले हाम्रो जीवनमा एउटा प्रभाव राख्न सक्दछ। त्यसैले जब रुथको जीवन चरित्रलाई हामी निहाल्दछौ, हाम्रो जीवन वास्तवमा एक प्रकारले परिवर्तन हुन सक्छ, किनभने अनुकरण गर्न लायकको जीवन उहाँको जीवन चरित्रबाट प्रकट भएको हुन्छ। पुनः अर्को एउटा गीतको साथ दिन चाहन्छु र विषयवस्तुमा फेरि आउनेछु।

पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा। प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, म तपाईँसँग कुरा गरिरहेको छु विशिष्ट जीवन, अनुकरणीय जीवन कस्तो जीवन हो, कसरी यसलाई जिउनु पर्दछ। एउटा महत्वपूर्ण भनाई सायद महात्मा गान्धीले भन्नुभएको भनाई हुनुपर्दछ, तपाईँ संसारमा जुन परिवर्तन देख्न चाहनुहुन्छ पहिले स्वयं त्यही परिवर्तन आफै बन्नुहोस् भन्ने उहाँको यो भनाईले, यदि हामी समाज वा परिवारमा हामी आफै अनुकरणीय बनौं भन्ने हामी चाहन्छौ भने हाम्रो शुरूआत आफैबाट हुनुपर्दछ। त्यस्तै विश्व प्रसिद्ध एप्पल कम्पनीका संस्थापक स्टीव जब्सले भन्नुहुन्छ, तपाईँको समय सीमित छ, परिवर्तन देख्न चाहनुहुन्छ पहिले स्वयं त्यही परिवर्तन आफै बन्नुहोस् भन्ने उहाँको यो भनाईले, यदि हामी समाज वा

राखेर फाल्ने नगर्नुहोस्। अर्थात अरू कसैको भनाई सुनेर उनीहरूको भनाईमा जिउने होइन, तर आफूले आफ्नो लक्ष्य तय गर्नुहोस्। आफ्नो समय र उद्देश्य चिन्नु नै अनुकरण जीवनको महत्वपूर्ण पाइलो हो। प्रिय मित्र, हामी विशिष्ट जीवनमा खास गरिकन के कुरालाई प्रेम गर्छौ, हाम्रो जीवन शैली कस्तो छ, हामी केमा खास गरिकन भरोसा राख्छौ र कसरी शिक्षा दीक्षा हासिल गर्दछौ, हामीमा कस्तो स्वभाव छ, हामी नम्र छौं कि छैनौ, हामी क्षमाशील छौं कि छैनौ, सत्यतामा कतिको हामी स्थिर रहन्छौ, इमानदारीताले हाम्रो जीवनमा कसरी काम गरिरहेको छ, हरेक ठाउँमा उभिँदा हाम्रो अनुशासन कसरी प्रकट भइरहेको हुन्छ, कसरी हामीले आफूलाई प्रस्तुत गरिरहेका हुन्छौ, हाम्रो काम कर्म कर्तव्य कसरी हामी गरिरहेका हुन्छौ, त्यसमा हामी कतिको लगनशील भएर अनुशासित भएर र समयलाई महत्व दिएर गरिरहेका हुन्छौ, हामी कतिको आत्मसंयमी छौं, हामी एकैछिनमा विचलित भइ पो हाल्छौं कि, धैर्यवान भएर पो हामी कार्यलाई सफलतातर्फ लैजान्छौं कि, तपाई र मेरो भावना कस्तो छ, अरूलाई सेवा गर्ने भावना छ कि, अरूलाई दबाएर राख्ने विचारमा पो हामी जिरहेका छौं कि, प्रेम छ कि छैन तपाई र मेरो हृदयको कुनै कुनामा, कतिको आशा छ, हाम्रो आशा के माथि छ, हामीले प्राप्त गरेका कुराहरूप्रति धन्यवादी भएर जिइरहेका छौं कि छैनौं, विश्वासमा हामी कतिको पक्का छौं, कतिको दरिलो छौं, आत्माका फलहरू हाम्रो जीवनमा फलेका छन् कि छैनन्, हामी कतिको असल कुराहरू मानिसको सामु शेयर गर्छौं, सुसमाचारलाई कसरी बाँड्छौं, अनि हाम्रो विश्वास योग्यता कहाँ टिकेको छ, अर्थात केमा टिकेको छ, वास्तवमा यी कुराहरूलाई विचार गर्ने व्यक्ति अनुकरणीय व्यक्ति हुन्छ। प्रिय मित्र, हामी अनुकरणीय मानिसको खास कुरा नै त्यो हुन्छ कि, अर्थात अनुकरणीय बन्ने मानिसको खास विशेषता नै त्यो हुन्छ कि, त्यो व्यक्ति सामान्य व्यक्तिहरूभन्दा अलिकति फरक नै हुन्छ। जब सुखको एउटा ढोका बन्द हुन्छ तब अर्को ढोका खुल्छ, तर हामी धेरै जसो बन्द ढोकातर्फ नै लाम लागेर हेरिरहेका हुन्छौं। जब हामी बन्द ढोकातिर नै ध्यान दिइरहेका हुन्छौं भने हामीले हाम्रै छेउमा खुलिरहेको ढोका देख्नलाई असमर्थ हुन्छौं। यो चाहिँ विफलताको यात्रा। जब सफलताको कुरालाई हामी विचार गर्दछौं भने हामीले हाम्रो दैनिक जीवनमा कस्ता क्रियाकलापहरू गरिरहेका हुन्छौं। पवित्र शास्त्र अनुसार अनुकरणीय जीवन बनाउनका निम्ति तपाईले दैनिक परमेश्वरसँग समय बिताउने र सम्बन्ध बढाउने कुरालाई जोड़ दिएको छ। पवित्र शास्त्रका वचनहरू अध्ययन गर्ने कुरालाई जोड़ दिएको छ। निरन्तर प्रार्थना गर्ने कुरालाई जोड़ दिएको छ। जहिले जहिले पवित्र आत्माले तपाईलाई कसरी अगुवाई गर्नुहुन्छ, अगुवाई खोज्ने कुरालाई जोड़ दिएको छ। आफ्ना गल्तीहरूलाई स्वीकार गर्ने, सेवाको भावमा तल्लीन हुने, विश्वास योग्य भएर जहाँ पनि सहभागी बन्न सक्ने, अनि आफ्नो गवाहीलाई समय र ठाउँ अनि परिस्थितिमा प्रकट गर्न सक्ने त्यो क्षमता छ भने, यदि हामीसँग त्यो गुण हामीसँग छ भने, अवश्य पनि प्रिय मित्र, हामी चाहिँ अनुकरणीय व्यक्ति बन्न सक्दछौं।

यदि तपाईँ सूर्य जस्तै चमक चाहनुहुन्छ भने सूर्य जस्तै जल्नु पर्छ अरे, एपीजे अब्दुल कलाम पूर्व भारतका राष्ट्रपतिले भन्नुभएको कुरा हो यो। अपार धैर्यता र निरन्तरता र मेहनतले नै मानिसका संकष्टहरूलाई अवसरमा बदल्ने मौका दिन्छ। तसर्थ हामीले आफूलाई चमकाउनका निम्ति अर्थात आफूलाई कुनै ठाउँमा अनुकरणीय बनाउनका निम्ति पहिला त आफै जल्नु र आफै समेटिनु आवश्यक छ, जसमा हाम्रो जीवनलाई विशिष्टतातर्फ डोर्याउने कुराहरूलाई हामीले हाम्रो जीवनमा राज गर्न दिनुहुँदैन, अर्थात हाम्रो जीवनबाट तिनीहरूलाई हटाउने कोसिस गर्नुहुन्छ। जस्तो कि तपाई संसारको मोहभित्र फसिराख्नु भएको हुन सक्छ, तपाईँभित्र घमण्ड हुन सक्छ, तपाईँ लोभ र रिसले आफै आफै जलिराख्नु भएको हुन सक्छ, तहस नहस भइराख्नु भएको हुन सक्छ, तपाईँ कसैलाई क्षमा दिन सक्नुहुन्न, आलस्यताको जीवन जिइराख्नु भएको छ, तपाईँको गलत साथी संगत बनेको छ, प्रार्थनामा तपाईँलाई मनै लाग्दैन अनि तपाईँलाई अझ असल वचनहरू सुन्नै मन लाग्दैन र ती वचनबाट अलगिन मात्र मन लाग्छ। अवश्य पनि यी कुराले तपाईँको विशिष्टतालाई चुनौती दिन्छन्, तपाईँको विशिष्ट जीवनलाई यी कुराले लथालिङ्ग पारदिन सक्दछन् र तपाईँ र मैले विचार पुर्याउनु पर्ने कुरा चाहिँ यही नै हो कि हामी मानिसहरू भएकोले मानिसलाई तपाईँले के भन्नुभयो, मानिसको लागि के गर्नुभयो भन्ने कुरा बिर्सिन सक्दछन् मान्छेले, तर तपाईँले उनीहरूलाई कसरी महसुस गराउनुभयो, तपाईँले महसुस गराएको कुरा सायद ती मानिसहरूले नभुल्न सक्छन्। अनुकरणीय मानिस जसले अरूलाई महसुस गराउँदछ कि मेरो भूमिकाले वास्तवमा मेरो परिवारमा कस्तो असर पारेको छ, मेरो साथीहरूको समूहमा कस्तो असर पारेको छ, मेरो कार्य क्षेत्रमा कस्तो असर पारेको छ, यो कुरा हामीले बुझ्नु पर्दछ। हजारौं शब्दहरू ओकल्नु भन्दा शान्ति र प्रेम उच्चारण गर्नु दुईटा शब्द नै काफी छ। हाम्रो बोली व्यवहार अरूप्रतिको सहानुभूतिले नै हाम्रो व्यक्तित्व कतिको विशिष्ट छ भन्ने तय गर्दछ। मेरो बोलीले कसलाई महिमा दिइरहेको छ, म आर्थिक रूपमा कसरी इमान्दार छु कि छैन, कसैलाई छलछाम गरिरहेको छु या ठगिरहेको छु, ढाँटिरहेको छु कि, अनि मैले प्रयोग गरेका हरेक सामग्रीहरू कस्तो स्तरका छन् र ती सामग्रीद्वारा मैले के कुरा देखाउन र बुझाउन खोजिरहेको छु, कसरी तिनीहरूलाई मैले प्रयोग गरिरहेको छु, र खास गरिकन पवित्र शास्त्रले त अझ यो कुरा बताउँदछ कि मैले मानिसलाई ख्रिस्टतर्फ डोर्याउनलाई कुनै प्रयत्न गरेको छु, उहाँको अनुकरण गर्ने कुनै बाटो तय गरेको छु, बनाएको छु, यो विशिष्टताले पहिचान गर्नुपर्ने कुरा अर्थात विशिष्टतामा खोज्नुपर्ने कुरा हो। प्रिय मित्र, जब हामी सफलता र चिन्तनको कुरा गर्दछौं, सफल व्यक्ति बन्ने प्रयास नगर्दा हुन्छ भनेर कतिपय विद्वानहरूले भन्दछन्, केवल अर्थपूर्ण जीवन तपाईँले दिनानुदिन जिउनुभयो भने
अटोमेटिकली तपाईँ एउटा अनुकरणीय व्यक्ति बन्नुहुन्छ। तर तपाईँले अनुकरणीय नै बन्छु भनेर थाल्नुभयो भने चाहिँ सायद तपाईँ त्यो विशिष्ट जीवनमा पुग्न सक्नुहुन्न, किनभने यो एउटा चमत्कार होइन। हाम्रा दैनिक निर्णयहरू, हाम्रा बोली वचन, व्यवहार, यी सबै कुराको योगफल हो एउटा विशिष्टता भनेको। यो अरूलाई देखाउनलाई होइन खासमा, तर यो चाहिँ आफूलाई हिजो भन्दा आज, आजभन्दा भोलि उत्कृष्ट रूपले कसरी जिउने भनेर आफूलाई त्यसरी सेपिङ गर्नु नै एउटा अनुकरणीय जीवन हो। प्रिय मित्र, फेरि पनि अर्को एउटा सुमधुर गीतको साथ दिन्छ। तयकै छ,

मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण एनपी खतिवडाको साथमा प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आत्माको परिवर्तन तपाईँले गर्नलाई शुरूआत गर्नुपर्ने हुन्छ। तपाईँले शुरूआत गर्नका लागि महान हुनै पर्दैन, तर महान हुनका लागि भने शुरूआत गर्नै पर्छ। बानीको शुरूआत हामीले जब शुरू गर्छौं, हामीमा त्यो बानी स्थापित हुँदै जान्छ, अनि जब त्यो पूर्ण बानी बन्छ, अनि त्यही बानीमा हाम्रो चरित्र निर्माण हुन्छ। सफलता भनेको असफलता नै नपाउनु होइन प्रिय मित्र, असफलता हुँदा पनि उत्साह नगुमाइकन अघि बढ्नु चाहिँ सफलता हो। जब संघर्षका कुरा आउँछन्, तपाईँ र ममा हाम्रो धैर्यता हुनुपर्दछ। त्यही धैर्यताले हामीलाई विशिष्ट बनाउँदछ, अनि हामीले पाएको सफलता असफलताबाट पाएको सफलता हुनाले यो अनुकरणीय हुन्छ। एकैचोटि वात्तै पाएको सफलताले खासै मानिसमा त्यो प्रभाव पार्न सक्दैन प्रिय मित्र। जब विचार र चरित्र निर्माणका कुरा आउँदछन्, हामीलाई अनुकरणीय बन्नका निम्ति आफ्ना विचारमा आफैले ध्यान दिनु पर्दछ। जब हामी ती विचारहरूलाई शब्दमा व्यक्त गर्दछौं, ती शब्दहरूलाई पनि हामीले ध्यान दिनुपर्दछ। जब ती शब्दहरू कर्म बन्दछन्, ती कर्ममा पनि हामीले ध्यान दिनुपर्दछ। र जब हामी आफ्ना कर्महरूमा ध्यान दिँदछौं, हाम्रो चरित्र निर्माण बन्दै जान्छ। सोच र बानीले पक्कै पनि व्यक्तित्वलाई बलियो बनाउँछ। असल सोच, असल परिणाम, राम्रो बानी, राम्रै कहानी। जब हामीसँग राम्रो बानी हुन्छ, मानिसले हाम्रो बारेमा राम्रै कुराहरू गरिरहेका हुन्छन्। त्यसैले समय र जीवनको मूल्यलाई हामीले बुझ्नु पर्दछ। दुईवटा दिन तपाईँको सबैभन्दा महत्वपूर्ण हुन सक्दछन्, केवल दुईवटा। एउटा तपाईँ जन्मिएको दिन, र अर्को तपाईँ के का लागि जन्मिनु भएको हो भनेर थाहा पाएको दिन। जब उद्देश्यलाई हामीले खोजिरहेका हुन्छ नि जीवनमा, हाम्रो जीवन भनेको चाहिँ प्रकटीकरणको जीवन भएकोले, हामीले कसलाई महिमा दिने खालको जीवन, मानिसहरूलाई अनुकरणीय बनाउनु भनेको आशीर्वाद दिन योग्यको जीवन, र आफ्नो लक्ष्यमा निर्भीक भई दौड पूरा गर्ने जीवन, यो कुरालाई हामीले विचार पुर्याउनु पर्दछ। आफूलाई आफूभित्र खोज्नु पर्यो क्या। आफूलाई खोज्ने सबैभन्दा उत्तम उपाय भनेको अरूको सेवामा आफूलाई भुलाइदिनु। जब तपाईँ अरूप्रतिको उत्तरदायित्व, अरूको सेवा भावको बारेमा तपाईँ सोच्नुहुन्छ भने तपाईँले यो कुरालाई मनन गर्नुपर्दछ। तपाईँलाई एउटा महत्वपूर्ण कुरा म बताउन चाहन्छु मित्र। तपाईँले अनुमति दिनु भएन भने नि तपाईँलाई कसैले पनि सानो वा कमजोर महसुस गराउनै सक्दैन। जब तपाईँ अरूलाई अनुमति दिनुहुन्छ, त्यो भनेको तपाईँमा जब आत्मविश्वासको कमी हुन्छ, तपाईँलाई मानिसले पक्कै पनि निम्न सोच्न थाल्दछन्, कमजोर सोच्न थाल्दछन्, किनकि तपाईँले त्यो मौका दिइसक्नु भएको छ कि तपाईँले आत्मविश्वास गुमाइसक्नु भएको छ। त्यसैले यो सिक्नु जरुरी छ हामीले हाम्रो जीवनमा कि प्रिय मित्र,
यो भनाई स्टिभ जब्सले पनि बारम्बार दोहोर्याउनु भएको छ, यसरी जिउनुहोस् कि भोलि नै मृत्यु हुँदैछ, र यसरी सिक्नुहोस् कि तपाईँ सधैँको लागि जिउँदै हुनुहुन्छ। महात्मा गान्धीले पनि यो भनाईलाई जोड दिनुभएको थियो। सिकाइ र ज्ञान अभिवृद्धिमा हामीले विशेष जोड दिनुपर्दछ, ताकि हाम्रो ज्ञान, हाम्रो विचार जसले अरूमाथि प्रभाव राख्न सकोस्, ताकि अरूले हाम्रा ज्ञानको अनुकरण गर्न सकुन्। जीवनमा विभिन्न घटनाहरू घट्दछन्, दृष्टिकोण बदल्नु पर्दछ। 10% मात्र तपाईँको जीवनमा के घट्छ भन्ने कुरा हो, 90% तपाईँ त्यसप्रति कसरी प्रतिक्रिया दिनुहुन्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। हरेक परिस्थितिमा हाम्रो दृष्टिकोण कस्तो छ र दृष्टिकोण कस्तो हुनुपर्दछ भन्ने कुरा हामीले बुझेको हुनुपर्दछ। एउटा यस्तो भनाइ छ नि प्रिय मित्र, कसैले तपाईँलाई विचार गरिरहेको छैन, हेरिरहेको छैन भनेर जे पातै नगर्नुहोस्। चाहे कसैले हेरेको होस् या नहेरेको होस्, तर पनि तपाईँ भने सही काम गरिराख्नु भएको होस्, त्यो चाहिँ तपाईँको इमान्दारिताको चरित्र हो, नैतिक मूल्य र मान्यता जसले अनुकरणीय व्यवहार निर्माण गर्नलाई सहायता गर्दछ। किनकि तपाईँ अरूले नदेख्दा पनि तपाईँ कर्तव्यनिष्ठ भएर आफ्नो काम गरिराख्नु भएको छ, अरूलाई देखाउनका लागि त जसले पनि गरिरहेका हुन्छन् नि। प्रिय मित्र, त्यसैले तपाईँ यस्तो व्यक्ति भएर बढ्नुहोस् अर्थात् जिउनुहोस्। एउटा सुगन्ध, जुन सुगन्ध यति महत्वपूर्ण हुन्छ नि, सम्बन्ध, त्यो सम्बन्धलाई क्षमाले जोडिरहन्छ, क्षमाशीलताले नै आन्तरिक शान्ति दिने हुनाले तपाईँले आफूलाई क्षमाशील व्यक्तिको रूपमा उभ्याउनु भयो भने, जस्तो कि एउटा फूलले कुल्चिँदा पनि बास्ना दिइरहन्छ, त्यो महत्वपूर्ण छ। एउटा फलेको वृक्षले झटारो हान्दा पनि फल नै दिइरहेको हुन्छ। त्यसैले बाङ्गो र भ्रष्ट पुस्ताको बीचमा संसारमा ज्योति भएर चम्क, आफै तिमीहरू अनुकरणीय हुन्छ, पवित्र शास्त्रले बताउँदछ। यो संसार यस्तो छ नि प्रिय मित्र, भ्रष्ट छ, अप्ठ्यारो छ यो जिउनका लागि, तर त्यस्तो ठाउँमा जिउँदा जिउँदै पनि हामीले हाम्रो चरित्र असल बनाउनका निम्ति हाम्रो बोली व्यवहारलाई समुन्नत बनाउनका निम्ति सेवा र प्रेमद्वारा अभिप्रेरित भएर अगाडि बढ्नका लागि हामीले निरन्तर परमेश्वरसँग त्यो बुद्धि, ज्ञान र क्षमता मागिरहनु पर्दछ। यदि हामी यी सबै कुरा परमेश्वरसँग विन्ती गर्दछौ भने पक्कै पनि उहाँले हामीलाई यस्तो चरित्र दिनुहुन्छ जहाँ हामी अरूको दुःख बुझ्ने र असल कार्यमा हामी तल्लीन हुन सक्ने हाम्रो मनस्थिति पैदा हुन्छ। र मैले अघि पनि तपाईँलाई बताइसके, तपाईँ आफैमा त्यो क्षमता हुन्छ जुन क्षमता तपाईँ अरूद्वारा खोजिराख्नु भएको हुन्छ। अरूसँग हामी जब हाम्रो क्षमतालाई खोज्दै हिँड्छौ, हामीले नपाउन पनि सक्छौ,
तर तपाईले आफूलाई नै एउटा यस्तो व्यक्ति जसले आफ्नो चित्र होइन चरित्रलाई प्राथमिकतामा राखेको हुन्छ। जस्तो सुकै अवस्थामा पनि उसले आफूलाई अगाडि बढाइरहेको हुन्छ अनि हरेक परिस्थितिलाई एकदमै सहजपूर्ण जसले समाधान गरिरहेको हुन्छ। र यही कुराले हरेकलाई जिउने आधार निर्माण गरिदिन्छ। त्यो नै अनुकरणीय हुन्छ र अनुकरण गर्न लायकको हुन्छ। प्रिय मित्र, विशिष्ट जीवन मैले अघि नै भनिसके, हाम्रा हरेक बोली वचन व्यवहार अरूप्रतिको दृष्टिकोण यी सबै कुराले निर्धारण गर्ने हुनाले हामी हरेक समय आफूलाई यसरी मेहनत गरेर उभ्याउन कोसिस गर्नुपर्दछ कि हामीलाई मानिसले एक किसिम भए पनि यो मानिससँग बस्न पाए हुन्थ्यो, एकैछिन भए पनि यो मानिससँग केही कुराकानी गर्न पाए हुन्थ्यो, यो मानिसले कसरी यस्तो धैर्यता अपनाउन सक्यो होला, कसरी यो मानिसले असल कुराहरू बताउन जान्यो होला, सिक्यो होला, कठिन परिस्थितिहरूलाई सहज रूपले ह्यान्डल गर्न अर्थात व्यवस्था गर्न कसरी यो व्यक्तिले सिक्यो होला। जब यी कुराहरूलाई हामी अनुकरण गर्न थाल्दछौ त्यो व्यक्तिबाट जसले ती कुराहरूलाई पालन गरिरहेको हुन्छ र आफूलाई अगाडि बढाइरहेको हुन्छ। प्रिय मित्र, मैले आज बताउनु पर्ने कुरा यही नै हो कि हामी ठूल्ठूला कुराहरू नखोजौं तर विशिष्ट कुराहरू जसले तपाईँ र मलाई अनुशासित जीवन जिउन र अरूको निम्ति आशाको कारण बन्नलाई मद्दत गर्दछ तिनै कुरामा हामी लागि परौं। अरूलाई प्रभावित पार्न भन्दा पनि आफूले आफूलाई जिएर हिजोभन्दा आज असल बनाउनलाई निरन्तर लागि परौं। आजको सन्देश मार्फत यही बताउन चाहन्छु। अब भने म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु। कार्यक्रमलाई बिट मार्नु अघि प्रिय श्रोता, तपाईँले कार्यक्रम सुनेर साथ दिनुभएको म तपाईँलाई हृदयदेखि आभार व्यक्त गर्दछु, धन्यवाद भन्छु। तपाईँको माया प्रेम प्रार्थनाको निम्ति एकदमै हृदय आभारी छु। प्राविधिक मित्र सुजनजीप्रति धेरै धन्यवादी छु, कारण उहाँले कार्यक्रमलाई अन्त्यसम्म ल्याउनलाई सहायता गर्नुभएको छ। प्राविधिक मित्रलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए कृपया हामीलाई पत्राचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ। पत्राचारको लागि हामीलाई हाम्रो इमेल gnfmprogram@gmail.com, तपाईँले हाम्रो रेडियो एफएमको यो आइडीमा पत्राचार गर्न सक्नुहुन्छ भने टेलिफोन सम्पर्क गरेर पनि कुराकानी गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर भने 01477075704 रहेको छ भने व्यक्तिगत रूपमा तपाईँ मसँग कुराकानी गर्न चाहनुहुन्छ भने मेरो नम्बर रहेको छ 9840804043। कार्यक्रम सुनेर साथ दिनुभएकोमा पुनः एकचोटि तपाईँलाई धन्यवाद भन्न चाहन्छु। अन्त्यमा गड ब्लेस यु अल भन्छु, छुटौं।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।